0: आशा गर्दछु हजुरहरूलाई यो गीत मन पर्नेछ।
1: आदरणीय श्रोता, यो मिठो क्रिस्टी भजन पछि कार्यक्रममा यहाँलाई पुनः स्वागत गर्दै अब हामी छोटो प्रार्थना गरेर आजको धर्मशास्त्रको सन्देश के छ हामी सुन्नेछौ। तपाईँ जहाँ हुनुहुन्छ मसँगै शान्त भएर रहनुहोस्। तपाईँको सबै अवस्थाहरू प्रभु यीशुको नाउँमा परमेश्वर पितालाई राख्नुहोस्। उहाँ तपाईँ र मेरो कुरा सुन्न एकदमै तयार हुनुहुन्छ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछौ। प्रभु, तपाईँको नाउँ अति उच्च छ, तपाईँको नाउँ महान छ। प्रभु, तपाईँ बाटो, सत्य र जीवन तपाईँ हुनुहुन्छ, संसारको ज्योति तपाईँ हुनुहुन्छ। प्रभु, आजको यो दिनमा, यो सफल यात्रा कार्यक्रममा म आफै अनि आजको प्रवचन ल्याउनु हुने तपाईँको सेवक अनि साथै श्रोताहरूलाई पनि तपाईँले प्रशस्त मात्रामा आशिष दिनुहोस्। प्रभु, आजको यो कार्यक्रम अनि प्रभु सबै अवस्थामा सबै समयमा तपाईँ प्रभुले आफ्नो महिमा लिनुहोस्। हामी सबैलाई शान्ति, आनन्द, रमाहाट, खुसी दिनुहोस्। प्रभु, धन्यवाद तपाईँलाई सबै कुराको लागि। हाम्रो प्रार्थना सुन्नुभएको लागि तपाईँलाई धन्यवाद दिन्छौ, आशिष दिनुहोस्। सबै बिन्ती, प्रार्थना, धन्यवाद, स्तुति चढाउँछौ प्यारो यीशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, आज हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको सन्देश सुन्नेछौ। राजाको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मण्डलीका पास्टर कर्ण रोका, र यो समय अब म आजका प्रवचनकर्ता कर्ण रोकालाई दिन चाहन्छु। यहाँहरू सबै परमेश्वरको वचन सुनेर आशिषित हुनुहोस्।
2: सम्पूर्ण आदरणीय श्रोताहरूमा फेरि पनि क्रिस्टियन अभिवादन, जय मसीह भन्न चाहन्छु। आज फेरि पनि यहाँहरूको अगाडि परमेश्वरको जीवित वचनको सेवा लिएर आउन पाउँदा म अत्यन्तै खुसी भएको छु र म परमेश्वरलाई धेरै धन्यवाद दिन चाहन्छु। म आशा पनि गर्छु

0: को तपाईँहरू सन्चै हुनुहुन्छ र तपाईँहरूको परिवार, तपाईँहरूको सेवकाई, तपाईँहरूको आफ्नो काम, तपाईँहरूको आफ्नो जिम्मेवारी, तपाईँहरूको आफ्नो जीवनमा पनि खुसी र आनन्द छ। आदरणीय श्रोता, मैले यसो भन्दै गर्दा सबैजनाको जीवनमा खुसी नहुन पनि सक्छ, सबैजनाको जीवनमा आनन्द नहुन पनि सक्छ। हुन त मानिसहरूले बाहिर मुखले म ठिकै छु, राम्रै छु त भन्लान्, र वास्तवमा उसको मन, उसको हृदय बेचैनी, उसको मनमा चिन्ता पनि हुन सक्छ। यसर्थ यहाँहरूलाई म प्रार्थना गर्न चाहन्छु र यहाँहरूप्रति म परमेश्वरमा विन्ती गर्न चाहन्छु कि परमेश्वरले उहाँले तपाईँलाई स्वर्गीय शान्ति दिकन हृदयमा आनन्द दिन सक्नु भएको होस्। किनभने परमेश्वरको वचनले हामीलाई स्पष्ट के बताउँछ भन्दाखेरि, उहाँको वचन यहोनाको सुसमाचार 15:11 हामीले पढ्यौँ भने त्यहाँ लेखिएको छ, यो कुरा तिमीहरूलाई यसै कारण मैले भनेको छु कि मेरो आनन्द तिमीहरूमा होस् र तिमीहरूको आनन्द परिपूर्ण होस्। आमेन। आदरणीय श्रोता, प्रभु येशु ख्रिस्टले हामी मानिस जातिलाई धेरै नै माया गर्नुहुन्छ। उहाँले हामीलाई उहाँको भरिपूर्ण शान्ति, त्यो पनि प्रशस्तताको शान्तिले बास गरेको उहाँ चाहनुहुन्छ। यसर्थ मलाई विश्वास छ तपाईँभित्र त्यो शान्ति तपाईँ चाहना गर्नुहुन्छ, तपाईँभित्र त्यो शान्ति घटी कमी हुन सक्छ। र आज तपाईँलाई परमेश्वरको प्रतिज्ञा छ, उहाँले के भन्नुहुन्छ भन्दा कि परमेश्वरको वचनमा उहाँले हामीलाई यही कुरो बताउनुहुन्छ र भन्नुहुन्छ कि म तिमीहरूलाई त्यो शान्ति दिनेछु, मैले दिने शान्ति चाहिँ संसारले दिएको जस्तो शान्ति हुने छैन। प्रभुको वचनले भन्छ तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, म माथि पनि विश्वास गर। परमेश्वरले आज त्यो विश्वासको आधारमा तपाईँहरूमा कति विश्वास गर्छ, अनि परमेश्वरले तपाईँले मलाई त्यो आनन्द र शान्ति दिन चाहनुहुन्छ, त्यो शान्ति तपाईँले स्वीकार गर्नुभएको होस्। परमेश्वरको वचनले निरन्तर तपाईँ र मलाई त्यही कुरा बताउँदछ कि उहाँको शान्तिमा तपाईँ र म खुसी हुनु पर्दछ, अनि उहाँले हामीलाई सबै कुरामा विजय दिइराख्नुहुन्छ। अनि को वचन अर्को ठाउँमा यस प्रकारले बताइएको छ कि मैले तिमीलाई यी कुरा यस हेतुले भनेको छु कि ममा तिमीहरूलाई शान्ति होस्। यीशुले भन्नुभयो उहाँमा तिमीहरूलाई शान्ति होस्, संसारमा तिमीहरूलाई संकष्ट हुनेछ तर साहस गर, मैले संसारलाई जितेको छु। आमेन। प्रिय प्रभु येशु ख्रीष्टले हाम्रो लागि संसारलाई विजय गरेर हाम्रो लागि नयाँ आशा र नयाँ बाटो देखाउनु भएको छ। त्यो आशा र बाटो हामीले थाहा पाउन सक्यौं, चिन्न सक्यौं, स्वीकार गर्न सक्यौं, त्यो बाटोमा भएर हामीले जिउन सक्यौं भने हामी अवश्य पनि त्यो शान्तिमय जीवनमा र परमेश्वरसँग हामीहरू रमाहाट गर्न सक्दछौ। आज नै श्रोता, आजको लागि हामी बाइबल एक खण्डलाई पाठ गर्नेछौ, प्रभुको वचनलाई अझ गहिरो रूपमा हामी अगाडि बढ्नेछौ। आज यहाँको अगाडि बाइबल एक खण्ड छ, यूहन्नाको सुसमाचार 14 हामी 5 लिएर पाठ गर्नेछ, 11 यसलाई पढ्न चाहन्छ। लेखिएको छ परमेश्वरको वचनले यसरी भन्दछ, तिमीहरूको हृदय व्याकुल नहोस्, तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, म माथि पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्, यसो नभए के म तिमीहरूलाई भन्ने थिए कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु, अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारिसकेपछि म फेरि आउनेछु र तिमीहरूलाई म कहाँ लैजानेछु, र जहाँ म छु त्यहाँ तिमीहरू पनि हुनेछौ, जहाँ म गइरहेछु तिमीहरू त्यहाँ जाने बाटो चिन्छ। थोमाले उहाँलाई भने हे प्रभु तपाईँ कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौ, अब हामीले बाटो कसरी चिन्ने। येशूले तिनलाई भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्ने थियो, अबदेखि उसो उहाँलाई चिन्दछौ र उहाँलाई देखेका छौ। फिलिपले उहाँलाई भने हे प्रभु हामीलाई पिता देखाइदिनुहोस्, त्यति भए हामीलाई पुग्छ। येशूले तिनलाई भन्नुभयो फिलिप यतिको समयसम्म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्दैनौ, जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ। तिमी कसरी भन्न सक्छौ हामीलाई पिता देखाइदिनुहोस्, म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई भन्दछु त्यो मैले मेरो आफ्नै अधिकारमा बोलेको होइन, तर ममा बास गर्नुहुने पिताले आफ्नो काम गर्नुहुन्छ। मलाई विश्वास गर कि म पितामा छु र पिता ममा हुनुहुन्छ, नत्र भने यी कामहरूकै खातिर विश्वास गर। साँच्चै म तिमीहरूलाई भन्दछु जसले मलाई विश्वास गर्दछ त्यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्दा ठूला काम गर्नेछ, किनभने पिता कहाँ गइरहेछु। तिमीहरूले मेरो नाउँमा जे सुके मागे तापनि जुन पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यो भने म त्यो गरिदिनेछु। हामीहरूका जीवित परम प्रभु परमेश्वर पिता प्रभु येशू तपाईँलाई धन्यवाद चढाउँदै यो समय तपाईँको जिउँदो वचन जो हामी सुनिरहेका छौँ र यस वचनद्वारा तपाईँले हामीलाई स्पष्टसँग बाटो देखाइदिनुहोस् ताकि हामी तपाईँको वचनद्वारा तपाईँ परमेश्वरलाई अझ चिन्न सकौँ र तपाईँको राज्यको हामी भागीदार बन्न सकौँ। प्रभु येशू मलाई र सुन्ने सबै तपाईँका प्रिय छोराछोरीहरूलाई प्रशस्त आशिष दिनुहोस्। बिन्ती चढाउँछौँ येशू प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, तपाईँ र मैले भर्खरै पढेको यो खण्डमा हामी के देख्दछौँ भने येशू ख्रिस्ट नै परमेश्वर कहाँ अर्थात् पिता कहाँ पुग्ने एकमात्र बाटो हुनुहुन्छ। संसारमा थुप्रै थुप्रै मार्गहरू थुप्रै थुप्रै तरिकाहरू हामी देख्दछौँ, तर परमेश्वर पिता कहाँ र अनन्त जीवन प्राप्त गर्नको लागि हामीले कुन बाटो रोज्नु पर्ला। धेरै मान्छेहरूले आफ्ना विचारहरू आफ्ना तर्कहरू आफ्ना प्रकारका फिलोसफीहरू दिन्छन्, तर सही र सत्य यथार्थ र के हो त्यो चाहिँ हामी धर्मशास्त्र बाइबलले हामीलाई स्पष्ट बताउँदछ। जब चेलाहरूले प्रभु येशू ख्रीष्टलाई सोधे, हामी बाटो जान्दैनौ प्रभु, हामीलाई बाटो देखाइदिनुहोस्, हामी कसरी त्यो बाटो हिँड्ने र तपाईँ नभएपछि हामीलाई कसरी त्यो बाटोबाट हामी तपाईँ कहाँ आउने, उनीहरूले प्रभुलाई सोधे। अनि प्रभुले तिनीहरूलाई भन्नुभयो, बाटो म नै हुँ। येशूले मानिसलाई स्वर्ग जाने बाटो देखाउनु हुने मात्र होइन, हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भने येशू ख्रीष्टले मानिसलाई स्वर्गमा जाने बाटो मात्रै देखाउनुहुन्न, तर उहाँ स्वयं नै बाटो हुनुहुन्छ। यसकारण उहाँले योन्नाको सुसमाचार 14:6 भन्नुभयो, बाटो म नै हो। उहाँ बाटो हुनुहुन्छ र उहाँ त्यही माध्यम हुनुहुन्छ जसद्वारा मानिस जातिलाई स्वर्गको राज्यमा पस्नको लागि सहज हुँदछ। मैले पनि 2052 सालमा प्रभु येशू ख्रीष्टलाई र उहाँको वचन सुनेपछि विश्वास गरेको हुँ। मैले जब परमेश्वरको वचन सुने, यो सुसमाचार सुने, अनि यहुन्ना 3:16 सुने, यहुन्ना 14:6 सुने, अनि मलाई मनमा यस्तो विश्वास आयो कि म एक पापी मानिसको लागि परमेश्वर मानिस भएर आउनु भएको रहेछ, र मैले उहाँलाई विश्वास गरे भने म मरेपछि पनि मेरो जीवन चाहिँ स्वर्गमा जाने रहेछ। येशू ख्रीष्टले भन्नुभएको त्यो वचन मेरो मनमा, म जवान र एउटा किशोर अवस्था छँदा नै मेरो मानस पटलमा बस्यो। अनि मैले त्यसै दिन प्रभुलाई विश्वास गरे र मैले भने र मैले बप्तिस्मा लिएँ र म उहाँको मार्गमा आजसम्म हिँडिरहेको छु र मलाई ढुक्क छ कि म येशू ख्रीष्टमा भएर स्वर्ग जाने बाटो तय गरिसकेको छु। आदरणीय श्रोता, आज यसरी नै जब हामी परमेश्वरको वचन सुन्छौ अनि कसरी हामी परमेश्वर कहाँ अथवा पिता कहाँ पुग्न सक्छौ, हाम्रो जीवन सधैँको लागि त यो संसारमा छैन, हामी सधैँभरिको लागि त यहाँ बाँच्दैनौ, हामी त यहाँ सीमित आयु लिएर आएका छौँ, हाम्रो जीवनको सीमितता छ, लिमिटेसन छ, हामी कुनै दिन यो संसारमा हामी हुँदैनौ, कुनै दिन यो संसारबाट हामी विदा हुन्छौ। किन? किनकि हामी अजम्मरी छैनौ, हामी मरणशील छौ, हामी पापमा छौँ, अनि हामीले एक दिन यो सुन्दर संसार र हामीले बनाएका सबै कुराहरू, हामीले देखेका सबै थोकहरू, हाम्रा आफन्तहरू, हाम्रा मानिसहरू, इभन हाम्रो जीवनलाई पनि हामीले छोडेर एक दिन जानुपर्छ। त यो जीवन हामीले थाहै नपाएपछि यसपछिको हाम्रो जीवनको खोजी पनि हामीले गर्नु उत्तम हुन्छ, किनकि यस जीवनपछि हामीलाई अर्को जीवनको व्यवस्था परमेश्वरले गर्नुभएको छ जसलाई हामी अनन्त जीवन भन्दछौँ। यसर्थ परमेश्वर कहाँ अथवा परमात्मा कहाँ यस जीवनपछि पुग्ने एउटै मात्र बाटो येशू ख्रीष्ट नै हुनुहुन्छ। जब हामी येशू ख्रीष्टलाई विश्वास गर्छौँ अनि येशू ख्रीष्टमा भएर हामी चाहिँ परमेश्वर पिता कहाँ पुग्न सक्छौँ। कसरी उहाँ बाटो हुनुभयो? यो संसारमा मानिस भएर जन्मनु भयो अनि जन्मिएको 30 पुगेपछि उहाँले आफ्नो जीवन पितालाई सुम्पिनु भयो र उहाँले कलवरीको क्रुसमा आफूलाई बलिदान स्वरूप दिनुभयो अनि उहाँ मृत्युमा पर्नुभयो। उहाँ मरेको मरे हुनुभएन, तर उहाँले मृत्युलाई पनि जितेर 3 पुनरुत्थान हुनुभयो, जीवित हुनुभयो र उहाँले हामी सबैको पापमाथि विजय गर्नुभयो र उहाँले भन्नुभयो, मैले तिमीहरूको पापलाई क्षमा गरेको छु। आदरणीय श्रोता, येशू ख्रीष्टले हामी मानिस जातिको लागि पाप क्षमा गर्नको लागि आफ्नो अनमोल रगत बगाएर आफ्नो जीवन दिएर उहाँले हामीलाई बचाउनु भयो। यसकारण परमेश्वरको दृष्टिमा यदि हामी अब विश्वास गर्छौँ यो कुरालाई भने हामी उहाँको दृष्टिमा धर्मी ठहरिन्छौँ र हामी धर्मी ठहरेर परमेश्वर पिता पुग्न सक्छौँ। आज मानिसहरूले परमेश्वरलाई प्राप्त गर्नको लागि, स्वर्ग प्राप्त गर्नको लागि, पाप क्षमा पाउनको लागि, मुक्ति पाउनको लागि, अनन्त जीवन पाउनको लागि थुप्रै थुप्रै संसारमा धर्म कर्महरू गर्दछन्। असल काम गर्नु ठिकै हो, राम्रो हो, तर साँचो परमेश्वरमा पुग्नको लागि असल धर्म कर्मले कुनै पनि बाटो देखाउँदैन। एउटै मात्रै बाटो प्रभु यीशु ख्रीष्टले दाबीका साथ भन्नुभयो यूहन्ना 14:6 बाटो म नै हो। आदि नै श्रोता, तपाईँले के यो बाटोलाई चिन्नु भएको छ? यो बाटोलाई तपाईँले अहिलेसम्म थाहा गर्नु भएको छ? थाहा गर्नु भएको छैन भने आज नै तपाईँले यो वचन सुन्दै गर्दा तुरन्तका तुरन्तै तपाईँले परमेश्वरको वचन धर्मशास्त्र बाइबललाई पल्टाएर हेर्नुहोस्, मनन गर्नुहोस्, विचार गर्नुहोस्, पढ्नुहोस्, सोध्नुहोस् प्रभुलाई, पिता साँच्चै तपाईँ कि बाटो नै हुनुहुन्छ? मलाई देखाउनुहोस्, मलाई विश्वास गर्न दिनुहोस् र तपाईँले त्यो बाटो भेट्टाउनु हुनेछ। प्रभु येशु ख्रीष्ट बाटो मात्रै हुनुहुन्न। प्रभु येशु ख्रीष्टले पद भन्नुभयो सत्य पनि म नै हो। येशूले सत्य सिकाउनु हुने मात्र होइन, येशूले सत्य यो हो, यो गर्दा सत्य हुन्छ, सत्य कुरा यसरी गर्नु उहाँले सिकाउनु मात्र हुन्न, तर उहाँ स्वयं नै आफै सत्य हुनुहुन्छ। हि इज अ ट्रुथ इन सेल्फ। उहाँ स्वयं आफै सत्य हुनुहुन्छ प्रिय हो, यसकारण उहाँ बिल्कुल विश्वास योग्य हुनुहुन्छ। उहाँको सुसमाचार सत्य छ। उहाँको जब वचन मान्छेले सुन्छ मानिसहरू निको हुन्छ। जब मानिसहरूले उहाँको वचनलाई विश्वास गर्छन् मानिसहरू निको हुन्छन्। जब उहाँको सुसमाचारलाई मान्छेले पत्याउँछन् त्यहाँ नयाँ आश्चर्य कर्म हुन्छ। जब हामी येशूको सत्यलाई विश्वास गर्छौ र उहाँका शिक्षालाई ग्रहण गर्छौ तब हामी उद्धार पाउँदछ। आदरणीय श्रोता, तपाईँ र मलाई परमेश्वरले यो नयाँ मौका दिनुभएको छ, यसकारण तब हामी अज्ञान र पापबाट छुटकारा पाउन सक्छ जब हामीले सत्य जान्दछ। अनि आज जसलाई पनि सत्य मनपर्छ, झुट बोलेको कसैलाई मन पर्दैन, सत्य बोलिदियो भने असल लाग्छ। प्रभु यीशुले एक ठाउँ यति राम्रो उदाहरण भन्नुभयो कि उहाँ यति राम्रो बाटो देखाउने, यति राम्रो जीवन परिवर्तन गर्ने, यति राम्रो मानिसको जीवनलाई बनाउनु हुने परमेश्वरका पुत्र हुनुहुन्छ कि उहाँले के भन्नुभयो भन्दा मत्तीको सुसमाचार 7:12 हामीले 12 पढ्यौँ भने त्यहाँ लेखिएको छ कि उहाँले भन्नुहुन्छ त्यहाँनिर आएर कि मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षा सारांश। आदरणीय श्रोता, तपाईँ र म यो संसारमा कहिले पनि अरूले कुभलो गरेको चाहँदैन, अनादर गरेको चाहँदैन, अरूले तपाईँप्रति माया नगरेर घृणा गरेको तपाईँमा चाहँदैन, तर तपाईँहरूमा माया, प्रेम, आदर, सम्मान चाहन्छौ। त्यसरी नै जब हामी अरूबाट असल कुराको अपेक्षा गर्छौ भने हामीले पनि अरूहरूको लागि असल कुरा गरेर देखाउनु पर्छ। प्रभु येशु ख्रीष्टले यो कुरो स्पष्ट बताउनु भने यो कुरो मानिसले प्राप्त गरेर यस्तो असल कुरा अरूको लागि गर्नको लागि उसभित्र भएको पापलाई उसले हटाउनु पर्छ, पापबाट उसले स्वतन्त्र र मुक्ति पाउनु पर्छ। अनि त्यो पापलाई मुक्ति दिनको लागि प्रभु येशु ख्रीष्ट सत्य भएर आउनु भएको छ। हामीले जब प्रभुको वचन यूहन्नाको 8:1 हामीले पढ्यौँ भने त्यहाँनिर हामीले देख्न सक्छौँ कि जब एउटा मान्छेले सत्य कुरा के हो जान्दछ अनि त्यो मान्छेको जीवनमा स्वतन्त्रता आउँदछ, छुटकारा आउँदछ। प्रभुको वचन यूहन्ना 8:31 भन्छ, येशूले आफूमाथि विश्वास गर्ने यहुदीहरूलाई भन्नुभयो तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला, तब तिमीहरूले सत्य के हो सो जान्नेछ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ। हालेलुया। आदरणीय श्रोता, सत्यको बारेमा ज्ञान लिएर मात्र पुग्दैन, सत्यले तपाईँ मेरो जीवनमा काम गरेको हुनुपर्छ, सत्यले तपाईँ मेरो जीवनलाई परिवर्तन गरेको हुनुपर्छ, सत्यले तपाईँ मेरो जीवन बदलिएको हुनुपर्छ, सत्यले तपाईँ मलाई स्वतन्त्र पारेको हुनुपर्छ। हामीलाई सत्य थाहा छ, गरिबी खराब हो, होइन, भोकै बस्नु राम्रो होइन, अभावमा जिउनु राम्रो होइन, अल्छे हुनु राम्रो होइन, धेरै सुत्नु पनि राम्रो होइन, तर यी कुराहरू जान्दा जान्दै पनि तपाईँ र मैले त्यो कुरालाई स्वीकार गरेनौ, आत्मसात गरेनौ, मैले अल्छे हुनुहुन्न भनेपछि मैले मेहनत गर्नु पर्यो, म धेरै सुत्नुहुन्न भन्दा मैले टाइम टेबल अनुसार सुत्ने समयमा सुत्नु पर्यो, काम गर्नुपर्ने समयमा काम गर्नु पर्यो, अनि मात्रै हामी हाम्रो जीवनमा स्वतन्त्रता र एउटा मनसम्पन्नता हामी प्राप्त गर्न सक्दछ। त्यस्तै गरेर हाम्रो आत्मिक जीवनमा हामीले पनि सत्य के हो भन्ने कुरो जानेर मात्र पुग्दैन, तर सत्यलाई हाम्रो जीवनमा कार्य गर्ने मौका दिनुपर्छ। त्यसकारण येशू ख्रीष्टै सत्य हुनुहुन्छ, त्यसको लागि हामीले येशू ख्रीष्टलाई स्वीकार गर्नुपर्छ, भन्नुपर्छ प्रभु मेरो जीवनमा आउनुहोस् र मलाई त्यो बाटो देखाउनुहोस् जुन बाटोले मलाई सत्यता र धार्मिकता र परमेश्वर पिता कहाँ पुर्याउन सक्दछ। आदरणीय श्रोता, येशू ख्रीष्ट सत्य चिनाउने व्यक्ति मात्र हुनु, तर उहाँ स्वयं सत्य हुनुहुन्छ। उहाँलाई जान्नुहोस्, उहाँलाई चिन्नुहोस् र रिसिभ गर्नुहोस्, प्राप्त गर्नुहोस्, उहाँलाई स्वीकार गर्नुहोस्। तपाईँको जीवनले स्वतन्त्रता पाउनेछ पापको बन्धनबाट। प्रभु येशु ख्रीष्टको वचनमा लेखिएको छ, येशु ख्रीष्ट यो संसारमा त्यसै आउनु भएन। हामीले जब जब प्रभुका वचनहरू पढ्छौँ, सुन्छौँ, अनि त्यहाँ त्यो वचनले तपाईँको जीवनमा अत्यधिक काम गर्दछ। लुकाको सुसमाचार 4 अध्यायमा स्वयं प्रभु येशु ख्रीष्टले नै भन्नुभयो, त्यहाँनिर प्रभुको वचनले के भन्दछ, उहाँ उद्देश्य सहित यो संसारमा आउनु भएको सत्य हुनुहुन्छ। लेखिएको छ, परम प्रभुको आत्मा म माथि छ, किनभने गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिन, खिचो मिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनको निम्ति र परम प्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नको निम्ति उहाँले मलाई पठाउनु भएको छ। आमेन। अनि श्रोता, यो जिजस क्राइस्ट प्रभु येशू ख्रीष्ट स्वयंले आफूलाई बताउनु भएको र स्वयं जुन उद्देश्यले उहाँ आउनु भएको छ, त्यही कुरा उहाँले यहाँ हो बहु जस्ताको तस्तै उहाँले घोषणा गर्नुभयो र भन्नुभयो, म उनीहरूलाई बचाउन आएको हो। त येशू ख्रीष्ट सत्य हुनुहुन्छ, अनि त्यो सत्य बाटोबाट आज हामी पिता कहाँ अथवा परमेश्वर कहाँ पुग्न सक्छौँ। अनि प्रभुले यहाँनिर 14:6 उहाँ बाटो अनि सत्य मात्रै भन्नु भएन, उहाँले के भन्नुभयो, जीवन मने जीवन मनाइ हो। येशूले जीवन दिनुहुने मात्र होइन, उहाँ स्वयं नै जीवन हुनुहुन्छ। उहाँलाई जसले स्वीकार गर्छ, उहाँलाई जसले विश्वास गर्छ, जो उहाँमा भएर हिँड्छ, जो उहाँको कुरा मान्छ, जसले उहाँको वचन सुन्छ र पालन गर्छ, त्यो मान्छेभित्र स्वयं जीवन नै प्रवेश गर्नुहुन्छ। हालेलुया। हामी कसै कहाँ जान्छौँ अनि कुनै काम बिरामी भयो भने हामी आफ्नो आस्था र आफ्नो विश्वास अनुसार विभिन्न ठाउँमा मान्छेहरू गएर निको हुने प्रयासहरू गर्छन्, तर तिनीहरूले निको मात्रै पार्ने हो, तर उनीहरू स्वयं निको पार्ने शक्ति होइन। येशु ख्रीष्टले निको पार्नुहुन्छ, तर उहाँ निको मात्रै पार्नु, तपाईँ भित्रै उहाँ जिउनुहुन्छ, यसकारण उहाँमा चाहिँ जीवन छ। येशु ख्रीष्ट स्वयंमा जीवन छ प्रिय, किनकि उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो अनि स्वयं परमेश्वर नै हुनुहुन्थ्यो अनि उहाँ परमेश्वर नै हुनुहुन्छ। यसकारण तपाईँ र मलाई येशूलाई चिन्नु र अनन्त जीवन पाउनु दुईटा एउटै कुरा हो, किनकि जोसँग येशू ख्रीष्ट हुनुहुन्छ त्योसँग अनन्त जीवन छ। प्रभुको वचनमा प्रभु स्वयंले घोषणा गर्नुभयो, हामीले यहाँ पढ्यौँ भने योना 17:3 बताएको छ, अब अनन्त जीवन यही हो कि तिमीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई चिनुन् र तपाईँले पठाउनु भएको येशू ख्रीष्टलाई चिनुन्। आमेन। येशूलाई चिन्नु र येशू ख्रीष्टको जीवनलाई स्वीकार गर्नु र पिता परमेश्वरलाई चिन्नु, त्यो अनन्त जीवन प्राप्त गर्नु हो। तसर्थ येशू स्वयं आफै नै जीवन हुनुहुन्छ, उहाँ जीवन दिने परमेश्वर मात्र हुनुहुन्न, तर उहाँ स्वयं जीवन हुनुहुन्छ। जसले उहाँलाई स्वीकार गर्छ, जसले उहाँलाई आफ्नो जीवनमा अपनाउँछ, त्यसले जीवन प्राप्त गर्छ। तसर्थ बाटो देखाउने, स्वर्गसम्म पुग्नको लागि सत्य सिकाउने, हामीलाई यो पापमय जीवनबाट शुद्धिकरण र पवित्र भएर जिउनको लागि र जीवन दिने, जो हामी मरेका छौँ, हाम्रो जीवन डर त्रास र भय र मृत्युले थाकेको छ, यी सबै जीवनमा हामीलाई नयाँ आशा दिने हुने जीवन चाहिँ येशू ख्रीष्ट नै हुनुहुन्छ। यी सबै कुरा मानिसलाई उद्धार गर्नको लागि येशू एक महान कार्य गर्नलाई यस धरतीमा उहाँ मुक्तिदाता भएर आउनुभयो। त्यसकारण येशूले मात्र मानिसहरूलाई उद्धार गर्न सक्नुहुन्छ, येशूले मात्र मानिसलाई सत्यताको मार्गमा डोर्याउन सक्नुहुन्छ, येशूले मात्र परमेश्वर पिता कहाँ पुर्याउन सक्नुहुन्छ। उहाँले यो वचनमा दावी गरेर भन्नुभयो, कोही पनि मद्वारा बाहेक पिता परमेश्वर कहाँ प्रवेश गर्न आउन सक्दैन, जान सक्दैन। येशू मात्र सारा संसारका मुक्तिदाता हुनुहुन्छ। प्रिय श्रोताहरू, यदि तपाईँले संसारको मुक्तिदातालाई आजसम्म चिन्नु भएको छैन, आजसम्म विश्वास गर्नु भएको छैन, आजसम्म तपाईँले यो वचनलाई सुन्नु भएको छैन भने आज तपाईँको लागि सुवर्ण अवसर छ। आज तपाईँको लागि एउटा ठुलो एउटा मौका छ कि तपाईँले आज संसारको मुक्तिदाता येशू ख्रीष्टलाई सुन्नु भएको छ, चिन्नु भएको छ, कि उहाँ बाटो सत्य जीवन हुनुहुन्छ, र येशूद्वारा भएर हामी परमेश्वर पिता कहाँ अर्थात स्वर्गमा पुग्न सक्छौ। येशूमा विश्वासद्वारा मात्रै हामी परमेश्वर पिता कहाँ जान र उहाँको घरमा पस्न सक्छौ। येशूद्वारा कसरी पिता कहाँ जाने, हामीले विश्वास त गर्यौं, विश्वासद्वारा हामी उहाँमा रहने, आज्ञाकारी हुने र परमेश्वरका हामी जान सक्दछौ। त्यसकारण परमेश्वरको घरमा अर्थात परमेश्वरको राज्यमा प्रवेश गर्नको लागि हामीलाई दिएको स्वर्ग बाटोको एउटै बाटो एउटा उपाय भनेको चाहिँ येशू ख्रीष्ट नै हुनुहुन्छ। यी शब्दहरूलाई हामी ध्यान गराउ लगाऊ। प्रभु येशू ख्रीष्ट स्वयं आफैले नै भन्नुभएको कुरा, बाटो पनि म हुँ, सत्य पनि म हुँ, जीवन पनि म हुँ, र मद्वारा बाहेक कोही पनि परमेश्वर पिता कहाँ पुग्न सक्दैन। आदरणीय श्रोता, आज पनि तपाईँ कतै परमेश्वरलाई चिन्नबाट अलमलिराख्नु भएको छ, सत्य जान्नुबाट अलमलिराख्नु भएको छ, जीवन तपाईँको अन्यल छ, तपाईँको जीवनमा निश्चयता छैन, तपाईँको जीवन अझै पनि भौतारिराखेको छ भने आज नै तपाईँले येशूलाई स्वीकार गर्न सक्नुहुन्छ। येशूले तपाईँलाई बोलाउँदै हुनुहुन्छ र मौका दिँदै हुनुहुन्छ, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु, म कहाँ आऊ, म तिमीलाई शान्ति दिनेछु, मेरो जुवा बोका जुन हल्का छ र तिमीहरूको हृदयमा आत्मा तिमीले विश्राम र शान्ति पाउनेछौ। आदरणीय श्रोता, के तपाईँ येशू ख्रीष्टलाई विश्वास गरेर, के तपाईँ येशू ख्रीष्टले देखाउनु भएको बाटोमा हिँडेर, के तपाईँ येशू ख्रीष्ट सत्यताको प्रभुलाई मानेर र जीवन दिनुहुने ख्रीष्ट येशूलाई अप्नाएर के तपाईँ परमेश्वर पिता कहाँ पुग्न चाहनुहुन्न? तपाईँलाई यो सुवर्ण अवसर र मौका छ, विश्वास गर्नुहोस् र अनन्त जीवन प्राप्त गर्नुहोस् र परमेश्वरले दिए त्यो उद्धारको सुसमाचार अनन्त जीवनको भागीदार तपाईँ बन्नुहोस्। यो जीवनमा र आउने जीवनमा पनि तपाईँ खुसी र आनन्दित भएर बाँच्न पाउनुहुनेछ। ख्रीष्ट येशू बाहेक स्वर्गमा पुर्याउने अर्को कुनै बाटो छैन। अरू धर्महरू, अरू प्रकारका कर्महरू जुनसुकैले इसारा गरे तापनि प्रयास त गरेका छन्, तर ख्रीष्टले मात्रै मानिसहरूलाई सही दिशामा, सही गन्तव्यमा, सही परमेश्वर पिता कहाँ पुर्याउनलाई सक्षम हुनुहुन्छ। उहाँ योग्य हुनुहुन्छ र उहाँ मात्रै बाटो, सत्य र जीवन हुनुहुन्छ। यहाँहरूले त्यो ख्रीष्ट येशू प्रभुलाई विश्वास गर्न सक्नु भएको, चिन्न सक्नु भएको मेरो यही प्रार्थना छ र परमेश्वरले यहाँहरूलाई प्रशस्त प्रशस्त आशिष दिनुभएको छ भनिकन आजको विशेष यो वचनको सन्देशलाई यही अन्त गर्न चाहन्छु। परमेश्वरले यहाँलाई प्रशस्त आशिष दिउ। जय मसीह।
1: आदरणीय श्रोता, हाम्रो निर्धारित समय पनि हामीले कार्यक्रम सुन्दा सुन्दै सकिन लागेको खबर मिलेको छ। यतिन्जेलसम्म यहाँहरूले कार्यक्रम सफल यात्रा धैर्यपूर्वक सुन्नु भएको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आजको परमेश्वरको सन्देश ल्याउनु हुने पास्टर कर्ण रोकालाई पनि हृदयदेखि नै धन्यवाद दिँदै, तपाईँहरूको मनमा आजको कार्यक्रमसम्म सम्बन्धित कुनै प्रकारको जिज्ञासाहरू छन्, प्रश्नहरू छन् भने चाहिँ तपाईँले निम्न ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो ठेगाना छ, कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ नेपाल। हाम्रो सम्पर्क नम्बर छ 9840271879, 9840271879। अर्को नम्बर छ 9841399901, 9841399901। आदरणीय श्रोता, धन्यवाद छ यहाँहरूलाई आजको कार्यक्रममा धैर्यपूर्वक सुन्नुभएको लागि र यस्तै आशिषमय सन्देश र भजनहरू कार्यक्रममा समावेश गरी लिएर आउने वाचाका साथ म कार्यक्रम प्रस्तुता डाक्टर तेज रोका यहाँहरूबाट बिदा हुन्छु। यहाँहरू सबैलाई परमेश्वरले आशिष दिउन्। धन्यवाद। जय मसीह।

यसुले भन्नुभयो बालकहरूलाई मकाउन देऊ तिनीहरूलाई नरोग किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टाटा। अहिले तपाईँहरू

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिरपरिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

परमेश्वरको नाउँको स्तुति होस्, उहाँको नाउँको प्रशंसा होस्, किनकि मलाई तपाईँको बीचमा परमेश्वरको सुसमाचारको बहुमूल्य वचन लिएर आउने मौका उहाँले दिनुभएको छ र म प्रभुमा विश्वास गर्दछु कि तपाईँले आज परमेश्वरको वचनबाट आशिष पाउनुहुनेछ, जसरी आफ्नो रेडियो खोलेर तपाईँले यो कार्यक्रम सुनिराख्नु भएको छ र तपाईँको हृदयमा तपाईँले आशिष पाउनुहुनेछ। म येशूमा प्रार्थना गर्दछु तपाईँको जीवनको परिवर्तनको लागि, तपाईँले यो वचन बुझ्नु भएको होस् भनेर मैले ख्रिस्ट येशूमा प्रार्थना गर्दछु र उहाँसँग सहायता माग्दछु। अब हामी आजको सन्दर्भतिर जानेछौ। म तपाईँहरूलाई आज उत्पत्तिको पुस्तक 4 अध्यायमा फर्काउनेछु। यो खण्डमा तपाईँको ध्यान आकर्षण गर्नेछु। उत्पत्ति 4 अध्यायको 4 पदमा यसरी लेखिएको छ, हाबिलले आफ्ना भेडाको बगालबाट पहिले जन्मेका पाठाहरूका बोसो भाग ल्याए, परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो। मानिसको दुःख लाग्दो चित्रलाई उत्पत्ति 3 अध्यायले अन्त्य गर्दछ। तिनीहरूको निम्ति दुःख कष्ट आयो। तिनीहरू भनेको आदम र हब्बा हुन्, जो पहिलो मानिस र स्त्री थिए। तिनीहरूको निम्ति आदमको बगैँचामा प्रवेश थिएन, आदमको बगैँचाबाट तिनीहरूलाई निकालिएको थियो। यदि मानिसले होसियारपूर्वक वचन अध्ययन गर्यो भने हामीले थाहा हुन्छ तिनीहरूले आफ्नो शुरूको अवस्थालाई गुमाएका छन्। तैपनि तिनीहरू र परमेश्वरको बीचमा संसार अर्थात संगति भन्ने कायमै थियो। आदमका परिवारले परमेश्वरलाई आराधना गर्दथे, तिनीहरूले परमेश्वरको प्रशंसा गर्दथे। आदमको बगैँचा एउटा आराधना गर्ने स्थल थियो। चार पदले हामीलाई भन्दछ, हाबिलले आफ्ना भेडाको बगालबाट पहिलो जन्मेको पाठाहरू ल्याए, जहाँ परमेश्वरको आराधना अथवा प्रशंसा गरियो। एक ठाउँमा आदमका परिवार जम्मा भएर परमेश्वरको आराधना गरे। तिनीहरू एक ठाउँमा भेला हुन शुरूआत गरेका छन् संगतिको निम्ति। तिनीहरूले परमेश्वरको आराधना गर्ने दृष्टिकोण विकास गरेका छन्। उनीहरू चेतना भएको छ, हामीले परमेश्वरको आराधना गर्नुपर्छ, साँचो परमेश्वरको खोजी गर्नुपर्छ। तिनीहरू जम्मा भए जहाँ तिनीहरूको निम्ति केन्द्र पर्दथ्यो अर्थात मुख्य ठाउँ थियो, त्यहाँ जम्मा भएर उनीहरूले आफ्नो भेटी ल्याउने गर्थे। सबै सन्तानहरूको निम्ति आराधना गर्ने ठाउँ तिनीहरूले नियुक्त गरे। यो ठाउँमा हामीले परमेश्वरको आराधना गर्नुपर्छ। यो त आराधनाको नमूना थियो अर्थात आराधना निर्माण भएको थियो। आराधना गर्न तिनीहरूसँग निश्चित समय पनि तिनीहरूले तोकेका थिए। हामीले 3 पदमा देख्छौ समयको प्रक्रिया, अथवा हामीले पढ्न सक्छौ केही समय बितेपछि समयको व्यवस्थालाई हामीले देखिरहेका छौ। तिनीहरूले एउटा निश्चित समय तोकेर परमेश्वरको आराधना गरे। तिनीहरूले आराधना गर्ने समय अरू दिनभन्दा फरक दिनमा स्थापना गरेका छन्। तिनीहरूले अरू दिनभन्दा अर्कै छुट्टै समयलाई निकालेका छन्। हामीले उत्पत्ति 2 अध्यायमा पढ्न सक्छौ, परमेश्वरले हप्ताको 7 दिन बनाउनु भयो। तिनीहरू मध्ये एक दिन वा हप्ताको पहिलो दिनलाई विश्राम अर्थात सबात दिन भनी छुट्याउनु भयो। तसर्थ हामी जुन 4 अध्यायमा आराधनाको विषयमा तिनीहरूले छुट्टै आराधनाको दिन अलग गरेका छन्, त्यो चाहिँ विश्रामको दिन थियो अर्थात निश्चित समय थियो। त्यही निश्चित दिनमा तिनीहरूले दशांश, भेटी अनि अरू कुराहरू बलिदानहरू लिएर परमेश्वरको सेवामा आएका छन्। जुन कुरा यहाँ उल्लेख गरिएको छ, हामीलाई भनिएको छ मानिस पाप र पतित भएको छ, उसले पाप गरेको छ, उसले परमेश्वरलाई खोजी गर्नु पर्दछ। मानिसले पाप गरेको कारणले गर्दा, मानिसले गलत बाटोमा लागेको कारणले गर्दा उसले परमेश्वरको खोजी गर्नु पर्दछ। आदम र हब्बा र तिनीहरूका छोराहरू हाबिल र कैनलाई परमेश्वरको आराधना गरिनु पर्दथ्यो भनी यहाँनिर प्रकाश पारिएको छ। उहाँले तिनीहरूलाई प्रकट गर्नुभयो कि तिनीहरूको आराधना गर्नुपर्ने व्यक्ति चाहिँ सर्वशक्तिमान एकमात्र परमेश्वर हुनुहुन्थ्यो। उहाँ मात्र तिनीहरूका सृष्टिकर्ता हुनुहुन्थ्यो। हाबिलले परमेश्वरका असल भेडाको बगालबाट उत्तम वस्तु ल्याए अर्थात उत्तम भेटी ल्याए, तसर्थ परमेश्वरले तिनको भेटीलाई स्वीकार गर्नुभयो। परमेश्वरले तिनीहरूको बीचमा आफ्नो उपस्थिति दिनुभयो र हामीले विश्वास गर्नुपर्दछ हाम्रा परमेश्वर आराधनाका स्रोत हुनुहुन्छ। उहाँ बाहेक अरू कोही परमेश्वर छैन। परमेश्वरलाई सृष्टिकर्ताका रूपमा हामीले पूजा गर्नुपर्दछ। बाइबलले स्पष्ट पार्दछ हामी प्रति उहाँ स्वयं प्रकट हुनुभएको छ। परमेश्वरलाई हामी आत्मा र सत्यतामा आराधना गर्दछौ। उहाँले आफूलाई परमेश्वरको वचनमा पनि प्रकट गर्नुभएको छ। परमेश्वरले आफूले सृष्टि गरेका कुरामा प्रकट गर्नुभएको छ। तर यसको अर्थ यो होइन कि हामीले उहाँको सृष्टिलाई नै पूजा गरौं, तर सबै थोकमा हामीले ख्रिस्ट येशूलाई आराधना गर्नुपर्छ।
बाइबलले भन्छ परमेश्वर आत्मा हुनुहुन्छ, परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। उहाँ मानिसले बनाएको मन्दिरमा बास गर्नु हुँदैन, उहाँको वासस्थान स्वर्ग हो भने पृथ्वीमा उहाँको वासस्थान मानिसहरूको हृदयमा हुन सक्छ, आत्मामा हुन सक्छ। हामी कसरी परमेश्वर कहाँ आउनु पर्दछ भन्ने कुरा हाबिलले हामीलाई सिकाएका छन्। परमेश्वरको उपस्थितिमा हामी उत्तम भेटी लिएर आउनु पर्दछ। जब हामी परमेश्वरको उपस्थितिमा आउँछौ हामी एक पापी जस्तै भएर आफूलाई स्वीकार गरेर आउँछौ। परमेश्वर पवित्र हुनुहुन्छ तर हामी पाप

0: हाबिलले एउटा पापीको रूपमा आफूलाई स्वीकार गरेका छन्। परमेश्वरको क्रोध मुनि छौ भन्ने कुरा उनले विश्वास गरेका छन्, स्वीकार गरेका छन्। परमेश्वरको सामुन्ने हाम्रो अवस्था प्रकट गर्नु पर्दछ। परमेश्वरले पश्चाताप गर्ने व्यक्तिलाई अनुग्रह दिनुहुन्छ। उहाँले सबै पापीहरूलाई अनुग्रहद्वारा बचाउनुहुन्छ। हामी पापी छौं, हामीलाई पाप क्षमाको आवश्यकता छ। हामीले परमेश्वरको न्यायमा पर्नु अघि हाम्रो सबै पाप स्वीकार गर्नुपर्दछ भन्ने कुरा हामीले विचार गर्नुपर्छ। हाम्रो पापले हामीलाई परमेश्वरबाट अलग गरेको छ। कोही व्यक्तिले आफ्नो पाप स्वीकार गर्दैन भने ऊ परमेश्वरको क्रोध मुनि रहनेछ, परमेश्वरको दण्डमा उसले आफूलाई सुम्पनेछ। के तपाईँहरूले आफ्नो पाप स्वीकार गर्नुभएको छ, मान्नु भएको छ? के तपाईँ पापी छु भन्ने कुरा विश्वास गर्नुभएको छ, थाहा गर्नुभएको छ? के आज तपाईँले आफ्नो पाप पश्चाताप गर्न चाहनुहुन्छ? आदरणीय श्रोता मित्र, म तपाईँलाई विन्ती गर्न चाहन्छु, यदि आज नै तपाईँले आफ्नो पाप स्वीकार गर्नुभयो भने तपाईँको पाप क्षमा हुनेछ। ख्रिष्ट येशूले तपाईँलाई क्षमा गर्नुहुनेछ। ख्रिष्ट येशूमा पापको क्षमा छ। उहाँमा उद्धार अनि मुक्ति छ। उहाँमा जीवन छ। हामीलाई राम्रै थाहा छ, हामी पापी छौ। उहाँले पापीहरूलाई प्रेम गर्नुहुन्छ, तर प्रेमको साथै उहाँले पापीहरूलाई दण्ड पनि दिनुहुन्छ। परमेश्वर प्रेमिलो मात्र हुनुहुन्न, तर उहाँ न्यायी हुनुहुन्छ, न्याय गर्नुहुन्छ, इन्साफ गर्नुहुन्छ। यदि कसैले स्वर्ग र नरकको वास्तविकतालाई नै विश्वास गर्दैन भने उसले आफ्नो पापको वास्तविकतालाई पनि महसुस गर्न सक्दैन, उसले पापको स्वभावलाई बुझ्न सक्दैन। यसकारण ऊ परमेश्वरको न्यायमा अवश्य पर्नेछ। हामीले हाबिललाई देखिरहेका छौ, जसले आफू पापी छौ भन्ने कुरा आफ्नो मनमा स्वीकार गरे। हाबिलले परमेश्वरको अघि आएर आफ्नो पापको प्रायश्चितको निम्ति थुमा बलिदान गरे। तिनले महसुस गरे कि यो बिना म परमेश्वरलाई खुशी पार्न सक्दिन, परमेश्वरको अगाडि आउन सक्दिन। तिनले देखे परमेश्वरले आदमलाई दिनुभएको प्रतिज्ञा। परमेश्वरले आदमलाई भन्नुभयो, तेरो र स्त्रीको सन्तानको बीचमा दुश्मनी हालिदिनेछु। यो परमेश्वरको न्याय थियो, किनभने आदमले परमेश्वरको विरूद्धमा काम गरेका थिए। अनि उहाँले सर्पलाई पनि भन्नुभयो, त्यसले तेरो शिर कुल्चनेछ। यो पहिलो करारको प्रतिज्ञा थियो कि उहाँ ख्रिष्ट येशू स्त्रीको सन्तानबाट आउनुहुनेछ, जो आइसक्नु भएको छ। येशू ख्रिष्ट कुमारी कन्याबाट जन्मनुभयो। उहाँ निष्कलङ्क, निष्कोट, पापरहित र निर्दोष हुनुहुन्थ्यो। तर पनि उहाँ हाम्रो पापको खातिर, मानिसको पापको खातिर, हाम्रो पक्षमा हामीले पाउनु पर्ने दण्ड उहाँ स्वयंले भोग्नुभयो। प्रिय मित्र, के तपाईँले थाहा गर्नुभएको छ, येशू ख्रिष्टले क्रुसमा भोग्नुभएको दुःखलाई यो तपाईँको निम्ति थियो। उहाँ हाम्रा निम्ति बलिदान हुनुभयो। बलिदान बिना मानिसको पाप क्षमा हुँदैन, यो कुरालाई हाबिलले बुझेका थिए। तसर्थ तिनले परमेश्वरको अघि भेटी ल्याए। तिनले थुमाको पाठो भेडाको बगालबाट ल्याए र परमेश्वरको सामु बलि चढाए। तिनले बुझे कि रगतद्वारा पाप क्षमा हुन्छ। यो पुरानो करारमा मानिसहरूको निम्ति प्रबन्ध गरिएको थियो। अहिले पशुको रगतद्वारा मानिसको पाप क्षमा हुन सक्दैन। हाम्रो पाप क्षमाको निम्ति येशूको रगतको आवश्यकता थियो, र जुन रगत चाहिँ पवित्र हुनु पर्दथ्यो। उहाँको रगतले मात्र हाम्रो सबै पापहरू क्षमा गर्न सक्छ, ख्रिष्ट येशूको रगतले, किनभने उहाँ पापीहरूको ठाउँमा मर्नुभयो। हामीले मर्नुपर्ने ठाउँमा ख्रिष्ट येशूले मर्नुभयो। उहाँले हाम्रा सबै पापहरू क्रुसमाथि बोकेर मर्नुभयो। हाम्रो दण्डहरू उहाँले लिनुभयो। प्रिय मित्र, के तपाईँले ख्रिष्ट येशूमा विश्वास गर्नुभएको छ? उहाँ पापीहरूको पक्षमा खड़ा हुनुभयो, हाम्रो पक्षमा खड़ा हुनुभयो। पापीहरूलाई शुद्ध र पवित्र पार्न धर्मी परमेश्वर ख्रिष्ट येशू आफै मर्नुभयो। हामीले परमेश्वरका येशूद्वारा मात्र पुग्न सक्छौ। उहाँले परमेश्वरसँग हामीलाई मिलाप गराउनु भएको छ। येशूमा विश्वास गर्नुहोस् र तपाईँले पनि उद्धार पाउनुहुनेछ, किनभने मैले तपाईँलाई भनेको छु, उद्धार ख्रिष्ट येशूमा मात्रै छ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulg@

paulgko@gmail.com paulgko@gmail.com हस्त भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने बाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागिरहेको छ। म धन्यवाद दिन चाहन्छु तपाईले दिनुभएको समयको निम्ति, यसरी रेडियो अगाडि आएर बस्नु भएको निम्ति। जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, त्यो शान्ति प्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ। बुद्धि जीवनको शक्ति हो। यो शक्तिको विषयमा केही महत्वपूर्ण कुरा के तपाईँ सुन्न तयार हुनुहुन्छ? म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो, नेपाली आवाज, नेपाली प्रयास। तपाईँले दिनुभएको साथ, तपाईँले दिनुभएको माया प्रेम, तपाईँले दिनुभएको सहायता, अति उपदेश र तपाईँले पठाउनु भएका तमाम यी पत्रहरूको निम्ति धेरै धन्यवाद। म तपाईँप्रति कृतज्ञ छु। आउनुहोस्, सधैँ झैं आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

पवित्र ग्रन्थ बाइबलले भन्छ, परमेश्वरको भय मान्नु नै ज्ञानको सुरु हो। ज्ञान बुद्धि हाम्रो जीवनको एउटा शक्ति हो भन्ने कुरा मैले भनिसकेको छु। सृष्टिकर्ता परमेश्वरले हामी प्रत्येकलाई बुद्धि दिनुभएको छ। हाम्रो टाउकोमा परमेश्वरले 300 ग्राम गिदी राखिदिनु भएको। यो 300 ग्राम गिदीमा करोडौंको कोशिकाहरू छन्। प्रत्येक कोशिकामा एउटा विशेषता छ, क्षमता छ। परमेश्वरले कस्तो अचम्मको काम हाम्रो निम्ति गर्नुभएको छ, होइन र? यो गिदीभित्र नै हाम्रो ज्ञान र बुद्धिको रहस्य लुकेको छ। जीवनका निम्ति हामीले गर्ने निर्णयहरूमा बुद्धिकै सक्रिय भूमिका रहेको हुन्छ। बुद्धिको प्रयोगले मानिसलाई मान र अपमान, सफलता र असफलता ल्याउँछ। पवित्र ग्रन्थ बाइबलले भन्छ, परमेश्वरले हामीलाई स्वर्गबाट पनि बुद्धि दिनुहुन्छ। यही कुरा याकूबको 3:17 उल्लेख गरिएको छ। परमेश्वरले उहाँका आत्माद्वारा त्यो बुद्धि हामीलाई दिनुहुन्छ। बाइबलले भन्छ, बुद्धि एउटा वरदान पनि हो। परमेश्वरबाट आउने बुद्धि प्राप्त गर्नको निम्ति हरेक मानिसमा परमेश्वरको आत्मा हुन जरूरी छ। परमेश्वरको आत्मा तब नै तपाईँ अनि मेरो जीवनमा आउनुहुन्छ जब हामी प्रभु येशू ख्रीष्टलाई हाम्रो जीवनको प्रभुको रूपमा स्वीकार गरेका हुन्छौं। परमेश्वरबाट जुन बुद्धि आउँछ त्यो शुद्ध हुन्छ। शुद्ध बुद्धिद्वारा भ्रष्ट कार्यहरू उत्पन्न हुँदैनन्। अनैतिक कामहरू गर्ने प्रेरणा शुद्ध बुद्धिले दिँदैन। तपाईँ निश्चय कतिजना यस्ता व्यक्तिहरूलाई चिन्नुहुन्छ जो फोहोर कुराहरू गरेर बसिरहेका हुन्छन्, लाज मर्दो कुराहरू गर्छन्। त्यस्ता कुराहरू गर्नमा उनीहरू आनन्द पाउँछन्। भ्रष्ट बुद्धि भएका मानिसहरू नै यस्ता हुन्छन्। मित्र, मानिस भएर मानिस जस्तै जिउन धेरैजनाले भोलिसकेका छन्। रूप रंग मानिसको छ, हेर्नमा पनि सुन्दर छन्, तर तिनको व्यवहार र कार्यहरू घिनलाग्दो हुन्छ। बुद्धिको सही र गलत प्रयोगले नै मानिसलाई दुष्ट र सज्जन बनाउँछ। परमेश्वरबाट आउने बुद्धि पवित्र हुन्छ, किनकि परमेश्वर आफै पवित्र हुनुहुन्छ। शुद्धता, पवित्रता हाम्रो जीवनको सबैभन्दा आवश्यक कुरा हो। यदि हाम्रो बुद्धि शुद्ध वा पवित्र छैन भने त्यसबाट कुनै असल कुरा प्राप्त हुन सक्दैन। परमेश्वरबाट आउने बुद्धिको अर्को विशेषता यो हो कि यो बुद्धि शान्तिप्रिय हुन्छ। बुद्धिमान मानिसले झय झगडा गर्दैन। बुद्धिमान मानिसले धेरै सुन्छ र कम बोल्छ। यस्तो व्यक्ति शान्तिको पछि लाग्छ। बाइबलले भन्छ, बुद्धिमान मानिस कोमल पनि हुन्छ। उसले अरूको वास्ता गर्छ। अरूलाई कष्ट पुर्याउने वचनहरू, कुवाक्यहरू मुखबाट निकाल्दैन। कति मानिसहरू कड़ा मिजाजका हुन्छन्। आफ्नै कुरा मात्र ठिक हो भन्ने सोच्छन्। आफ्नो विचार माथिबाट पार्न खोज्छन्। यस्ताहरूमा ईश्वरीय बुद्धि हुँदैन। यस्ताहरू वाद विवादमा जित्न खोज्छन्। मूर्ख मानिसले विवाद तर्कमा जित्छ, तर आफ्ना मित्रहरू गुमाउँछ। ईश्वरीय बुद्धि भएको मानिस त्यस्तो हुँदैन। ईश्वरीय बुद्धि प्राप्त गरेको मानिस विचारशील पनि हुन्छ। यस्तो व्यक्ति अरूको अधीनतामा बस्ने हुन्छ। आज यस प्रकारको बुद्धिको हामीलाई कति धेरै आवश्यकता छ। आज कोही कसैको अधीनमा बस्न चाहँदैनन्। सबै स्वतन्त्र हुन चाहन्छन्। आफ्नो जीवनमा कसैको रोकटोक हस्तक्षेप चाहँदैनन्। अरूलाई विचार नगर्ने, आफ्नै बारेमा मात्र सोच्ने यस्तो बुद्धिले आज घर परिवार समाजलाई कमजोर पारेको छ। बाइबलको अर्थ हामीलाई यही छ कि हामीले ईश्वरीय बुद्धिको खोजी गर्नुपर्छ। ईश्वरीय बुद्धि प्राप्त गरेको मानिस आत्माको फलले भरिएको हुन्छ। आत्माको फल

0: प्रेम आनन्द शान्ति धैर्य दया भलाई विश्वस्तता नम्रता संयम हुन्। अरू मानिसहरूले उसको जीवनका यी गुणहरूबाट फाइदा पाउँछन्। सुन्तलाको बोटमा सुन्तला फल्छ, तर त्यो फल बोट आफैले खाँदैन, तर अरू मानिसहरूले टिपेर खान्छन्। सुन्तलाको बोटले ती अरूलाई दिन्छन्। एकजना धनी मानिसले भन्दा बुद्धिमान मानिसले समाजलाई धेरै कुरा दिन सक्छ। यदि कोही धनी र बुद्धिमान दुवै छ भने त उसले समाजलाई अझ बढी योगदान दिन सक्छ। परमेश्वरबाट शुद्ध बुद्धि प्राप्त गरेको मानिसले पक्षपात पनि गर्दैन भने पवित्र बाइबलले भनेको छ। उसले आफ्नो बिरानो धनी गरीब ठूलो जात सानो जात शिक्षित अशिक्षित कालो गोरो छुट्याउँदैन, कसैको पक्ष लिँदैन। आखिरीमा परमेश्वरको वचनले भन्छ, ईश्वरीय बुद्धि प्राप्त गरेको मानिस कपट रहित हुन्छ, छल कपट गर्दैन, विश्वास योग्य हुन्छ, आफ्नो फाइदाको निम्ति अरूलाई धोका दिँदैन, सत्य बोल्छ, सबैलाई प्रेम गर्छ। प्रिय मित्र, हाम्रो बोली र बुद्धि कपट रहित छ कि? यदि हामी सीधा कुरा बोल्दैनौ, कुरा लुकाउँछौ, मुखबाट मिठो बोल्छौ तर मनमा चाहिँ कपट राख्छौ भने हामीमा ईश्वरीय बुद्धि नहुन सक्छ। असत्य बोल्नु पाप हो। यस्तो भ्रष्टता हामीले जीवनमा राख्नु हुँदैन। तपाईँको जीवनको अवस्था कस्तो छ नि? ईश्वरीय बुद्धि प्राप्त गर्ने उपाय पनि छ। बाइबलले भन्छ, के तिमीहरू मध्ये कसैलाई बुद्धिको अभाव छ? त्यसो भए उदार चित्तसँग नझर्किकन दिनुहुने परमेश्वरलाई त्यसले मागोस्। याकुब 1:5। प्रिय मित्र, परमेश्वरको वचन सुनेर तपाई र मैले पालन गरौं र हाम्रो जीवन आशिषित तुल्याएर एउटा आनन्द र शान्तिमा जीवन बिताउन अघि अग्रसर बनाऊ। जीवन तपाईँको, निर्णय तपाईँकै हातमा छ। बिस्तारै समयले मलाई विदाई दिइरहेको छ, तर पनि यदि आजको कुराकानी सुनेर तपाईँको मनमा दाउति प्रश्न जिज्ञासाहरू जागेर आएका छन् भने निसंकोच मलाई लेख्नुहोस्। म तपाईँलाई अवश्य नै जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। साथै तपाईँलाई यस कार्यक्रममा प्रत्येक दिन ठिक यही ठाउँमा यही समय हाम्रो हार्दिक स्वागत छ। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिउ।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: व्यवहारिक योजना बनाउनुहोस्। जय मसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 74 यहाँलाई स्वागत छ। प्रिय श्रोता, जीवनमा ठूलो सफलता हासिल गर्न चाहने जो कोहीको लागि योजना बनाउनु अत्यन्तै आवश्यक छ। यदि तपाईँ योजना बनाउन असफल हुनुभयो भने तपाईँ असफल हुने योजना बनाउनुहुन्छ। तपाईसँग आफ्नो भविष्यको लागि तपाईँले हासिल गर्न चाहनु भएको कुराको बारेमा साँच्चै राम्रो दर्शन हुन सक्छ। यद्यपि जबसम्म तपाईँ यसलाई लिखित रूपमा प्राप्त गर्न र योजना व्यवस्थित गर्न समय निकाल्नुहुन्न, तपाईँको दर्शन पूरा हुने सम्भावना धेरै कम छ। तपाईँले आफ्नो जीवनलाई आफ्नो मूल्य र लक्ष्यहरूसँग मिलाउन आवश्यक छ। यदि त्यो भइरहेको छैन भने तपाईँले आवश्यक परिवर्तनहरू गर्न आवश्यक छ ताकि यो सम्भव होस्। प्रेरक वक्ता जिम रोहनले साझा गर्नुभयो, यदि तपाईँले आफ्नो जीवनमा योजना आफै बनाउनु भएन भने तपाईँ अरू कसैको योजनामा पर्नुहुनेछ। अनि अनुमान गर्नुहोस् कि तिनीहरूले तपाईँको लागि के योजना बनाएका छन्। धेरै होइन। याकुबको पुस्तक 2:14। मेरो भाइ हो, यदि कोही मानिसले मसित विश्वास छ भन्छ तर काम चाहिँ गर्दैन भने यसबाट के लाभ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र? प्रिय श्रोता, योजना बिनाको लक्ष्य केवल एउटा इच्छा मात्र हो। जबसम्म तपाईँले यसलाई साकार पार्ने रणनीति पत्ता लगाउनुहुन्न र तपाईँले त्यो रणनीतिमा सकारात्मक कदम चाल्नुहुन्न, यो हुनेवाला छैन। धेरै जसो मानिसहरूले आफ्नो जीवनमा परिस्थितिलाई आफ्नो कार्यहरू चलाउन दिन्छन्। त्यो व्यक्ति तपाईँ हुन नदिनुहोस्। हरेक दिन आफ्ना गतिविधिहरूको योजना बनाउने प्रक्रियाबाट गुज्रिएर आफ्नो जीवनलाई स्टेरिङ व्हील पछाडि राख्नुहोस्। एउटा अनुशासित तालिका तयार गर्नुहोस् जुन तपाईँ पालना गर्न दृढ हुनुहुन्छ। यसरी तपाईँको सपना वास्तविकतामा परिणत हुनेछ। इच्छा पूर्ण सोचले तपाईँलाई कतै पुर्याउने छैन। परिमाण ल्याउन शब्दहरूलाई कार्यमा परिणत गर्न आवश्यक छ। अमेरिकामा कोल होकर नामक एक युवक छन् जसले 2026 ग्रीष्मकालीन ओलम्पिक खेलहरूमा 1500 मिटर दौड़मा स्वर्ण पदक जितेका थिए। मानिसहरू छक्क परे जब उनीहरूले उनलाई दुई अन्य धावकहरू भन्दा अगाडि अन्तिम रेखा पार गरेको देखे, जसलाई सबैले यो दौड़ जित्ने ठानेका थिए। पछि कोललाई सोधियो कि उनी यो दौड़ कसरी जित्न सक्षम भए। उनले अनुशासनको बारेमा कुरा गरे। उनले आफूलाई धेरै चुनौतीपूर्ण प्रशिक्षण तालिकाको साथ स्थापित गरेका थिए र उनी हरेक दिन त्यो तालिकामा अडिट रहन इमानदार थिए। उनले व्याख्या गरे कि केही दिनहरू थिए जब उनी प्रशिक्षणको लागि उत्प्रेरित थिएनन्, तर उनले ती दिनहरूमा पनि उत्तिकै कडा प्रशिक्षण लिए किनभने यो उनको तालिकामा थियो। कोल होकरले योजना बनाए। उनी त्यो योजना कार्यान्वयन गर्न इमानदार थिए र परिमाण ओलम्पिक खेलहरूमा स्वर्ण पदक जितेर विश्व रेकर्ड बनाए। हबक्कुकको पुस्तक 2:2। तब परमप्रभुले मलाई जवाफमा भन्नुभयो, तैले यो प्रकाश पार्टीहरूमा प्रष्ट गरी लेख र समाचार वाहक त्यससित दौड़न सकोस्। एउटा व्यवहारिक रणनीति बनाउनुहोस् जसले तपाईँलाई आफ्नो लक्ष्य हासिल गर्न नेतृत्व गर्नेछ। आफ्नो लक्ष्य हासिल गर्न आवश्यक पर्ने चरणहरू निर्धारण गर्नुहोस् र तिनीहरूलाई लेख्नुहोस्। र यदि तपाईँ आफ्नो लक्ष्यमा पुग्न आवश्यक पर्ने सबै चरणहरू के हुन् भनेर थाहा छैन भने त्यो ठिक छ, परमेश्वरलाई सोध्नुहोस्। यो लक्ष्यमा पुग्नको लागि मैले गर्नुपर्ने अर्को चरण के हो? त्यसपछि उहाँले तपाईँलाई प्रकट गर्नुभएका निर्देशनहरू अनुसार कार्य गर्नुहोस्। हरेक दिन आफ्नो लक्ष्य प्राप्त गर्न काम गर्नुहोस्। हितोपदेशको पुस्तक 16:5। मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ तर परमप्रभुले नै त्यसका कदमहरू निर्धारण गर्नुहुन्छ। यदि तपाईँको हृदय तपाईँको लक्ष्यको बारेमा परमेश्वरसँग ठिक छ भने र तपाईँ त्यो प्राप्त गर्न काम गर्दै हुनुहुन्छ भने त्यसपछि आफ्नो योजनाहरूको लागि परमेश्वरमा भरोसा राख्नुहोस्। आफ्नो काम पूर्ण रूपमा परमेश्वरको हातमा सुम्पर्नुहोस्। परमेश्वरलाई भन्नुहोस् तपाईँको इच्छा पूरा होस्। त्यसपछि उहाँले तपाईँको भविष्यका लक्ष्यहरूलाई उहाँको इच्छा अनुरूप बनाउनुहुनेछ। उहाँको आवाज सुन्नुहोस् र उहाँलाई तपाईँलाई निर्देशन दिन अनुमति दिनुहोस्। तपाईँले आफ्नो व्यक्तिगत जीवनको लागि परमेश्वरको योजनासँग आफ्नो लक्ष्यहरूलाई मिलाउनु भयो भने सफलता तपाईँको हातमा आउनेछ। भजन संग्रहको पुस्तक 5:3। हे परम प्रभु, बिहानै तपाईँले मेरो स्वर सुन्नुहुन्छ। सबैलाई तपाईँको अघि मेरो प्रार्थना राख्दछु र आशामा फर्कन्छु। प्रिय श्रोता, तपाईँको सफलताको कुञ्जी भनेको दीर्घकालीन दर्शन राख्नु हो। त्यो दर्शन पूरा गर्न योजना बनाउनुहोस्। त्यसपछि तपाईँको दर्शन पूरा गर्न आवश्यक कदम चाल्न विश्वासी हुनुहोस् र परमेश्वरलाई प्रक्रियाबाट बाहिर नछोड्नुहोस्। आफ्नो यात्रामा प्रत्येक पाइला चाल्दा उहाँमा पूर्ण भरोसा राख्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: स्पार्क माइ फेथ, जुगु विश्वास के चमक हया बिउ। छिगु दृष्टिकोण हिला दिस, छिगु जीवन हिला दिस। जय मसी जोजेला पाजी अमृता महर्जन कार्यक्रम स्पार्क माइ फेथ जीवनिया छिन श्रृंखला भाग 43 के छि सकसित न लसकुस। जीवने छिगु सफलता या वा असफलता निर्धारण याइगु दक्ले त धङ्गु ख धैगु छिगु मनोवृत्ति ख जी सकसिन त धङ्गु चुनौती या त फेमा थ त फेमागु विरोध या त पार याए त सक्षम जुपिन त पार याए फुपी लिसे अलग धैगु जीस ठो चुनौती या त छिगु मने गुकथ सामना याइगु धैगु ख थ त योग्य जुइगु छु ज्या मयागु इले संसार जित विशेष व्यवहार याएमा धका विचार याइबी मनुतेस तनदु इम्स न्यायचित व्यवहार मयागु ताका इम्स मत्तिक गुनासो याई थ त योगु कथ ज्या मजुई व बहाना देका थगु दुर्भाग्य या दोष मेपिन त बिगुले थो फुक्क भामलागु मनोवृद्धि अभिव्यक्ति ख थुगु मनोवृद्धि छित जीवने वैगु पङ्ग या त पार याए त पनेफु प्रेरित झिङखुङ्गु अध्याय के पावल व सिलास मखुगु आरोप बिया इम त जुना जेले कुना बिल इम्स कथेना प्रतिक्रिया बिल इम्स अन्याय यागु गुनासो यातला मखु इम्स अथिमया प्रेरित झिङखुगु अध्याय यो नि यागु पत्य धात गुदु चाने पावल व सिलास प्रार्थना याना परमेश्वर युगु मे हाला चोङ्गु अन चोपी कैदी तेस निना छोन परमेश्वर चमत्कारिक रूप इम त जेले तोतका इमगु सकारात्मक मनोवृत्ति या त सम्मान याना दिल गन्ती झिन्सङ्गो अध्यायके मोसा बाह्र झिन्म मनु त कनान देशे अन्वेषण याए त छोल परमेश्वर थो देशे इजरायल या त बिधका वचन बिहा दिल थुपी झिन्म मनु देश किनु तक भूमि माला सोल अनरी इपि मोसायाट रिपोर्ट याए त लिहाउल झिङ्गिमेसे मध्ये झिम मेस रिपोर्ट तस्क हे नकारात्मक वोगु ख अनचोपी मनु त तस्क शक्तिशाली ख धकाई सधाल सहर तस्क त अले बालक राक्षस याना तगु ख इम्सधाल झिपी मनु त लिसे रुया फैमुखो इपी झी स्वया यक्कु हे बला इम्स मनुति त राक्षस तका बयानिया त इम्स धाल झिपी इमगु नीति छिच धपे बुझा थे ख मेपी निमो मनु त यो शुभ कालेफ ख परमेश्वर बच बियादिगु देशे ख इमके तस्क पागु बिचा दुगु ख कालेब धाल झिस वो जमिन थगु नीति क्यामा छिस वो भूमि अपुक हे क्याफै गन्ती चिनपेङ्गु अध्यायु खुगु ननिसे च्याकु पत्के धातगुदो अले छिवा कया वोपी नुनिया क्या योहोसु वो यपुन्या क्या कालेब थथगु वस खुना इजरायलिया फुक्क खलया त धाल जिपी सोया वोनागु वो छिवा कयावनगु देशे तस्क भालागु देश ख परमप्रभु झिपी लिसे ले तासा वेकल छित वो देशे यङ्कादी अले वो दुरु वो कस्ती बा वया सुङ्गु देश चित ब्यादि फुक्क झिन्म मनुतेसँग छगु हे भूमि सोल तर उगु अनुभव प्रति इमगु दृष्टिकोण इमगु भविष्य निर्धारण या त नकारात्मक रिपोर्ट ब्युगु ब्युपी छिम मनुतेसँग परमेश्वर पाखे वो बस दाबी यायगु आशीर्वाद या अनुभव गुब्ले मया यहोसु व कालेब या त इमगु सकारात्मक दृष्टिकोण या कारण उगु नुगु भूमि न्यासे हुनेगु व दाबी यायगु अवसर ब्युगु ख नापाङ्गु थेस्लोनिकि न्यागु अध्याय यु झिङ्छ्याकु पत्के धाटगुदु न्यागु ख न्यागु जोसा परमेश्वर या त सुधा बियासो ख्रिस्ट या त विश्वास याना छिम्स थथे यायमा धैगु हे परमेश्वर यागु इच्छा ख छिगु जीवने सक्ता प्याछि ज्यासोन मक्सा छि तदङ्गु जाँचे सामना यायगुदु छि याबले कृतज्ञ जुइगु छु मालेमा छिस याबले छिगु नुगले कृतज्ञता या मनोवृद्धि तेमा भजन सचिव झिन्छ्यागु अध्याय निग पेङ्गु पद के धाडगुदु थौयादि परमप्रभु देखा दिगु ख ठुकि छिपि ले तानु न्याय पुकेनु यो पिङ्गेनु मेपि झिस झिगु जीवन या हरेक निया त थुक थ श्रेमा झिस ठुगु सकारात्मक दृष्टिकोण दैवले परमेश्वर झिगु जीवने त धङ्गु आनन्द हेफु थौयागु वचन नेना दिगुनि छि सकसित न परमेश्वर स्वाभिमा जय मसी नेनामिपि छिम्स नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क मार्फेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनि छित यकु यकुए सुबा परमेश्वर छित सवाबीमा जय मसी।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: अगाडितिर हेर्नुहोस्। नमस्कार तथा जय मसीह, म जोनी एरिक्सन टाडा हुँ। आज म कलसी अध्याय 3 एउटा उत्साहको सन्देश बाँड्न चाहन्छु। त्यहाँ प्रेरितले हामीलाई यसो भन्छन्, स्वर्गका कुराहरूले आफ्ना विचारहरू परिपूर्ण हुन्, यहाँ तलका कुराहरूको चिन्ता गर्दै आफ्नो समय नबिताऊ। तपाईँको वास्तविक जीवन ख्रिष्ट र परमेश्वरसँग स्वर्गमा छ। वाह, मलाई यो कुरा अति मनपर्छ र तपाईँलाई थाहा छ म साँच्चै त्यसै गर्न प्रयास गर्छु। मेरो सम्पूर्ण हृदयले म परमेश्वरका पुत्रसँग बिताउने आफ्नो वास्तविक जीवन र उहाँले मेरो लागि तयार पारिरहनु भएको स्थानको बारेमा सोच्न चाहन्छु। तर म सधैँ सफल हुँदिन, मैले चाहे जति त झन हुँदै हुँदैन। धेरै जसो समय मेरा विचारहरू अरू नै कुराहरूले भरिएका हुन्छन्। चिन्ता, पछुतो, डर, निराशा र यस पृथ्वीमा अहिले भइरहेका मेरो वरिपरि र मेरै बारेमा केन्द्रित अनेकौं कुराहरू। तर कहिलेकाहीँ त्यस्ता क्षणहरू आउँछन्, मैले देखेको, सुनेको, सपना देखेको वा सम्झेको कुनै कुराले मेरो आत्मालाई झ्यालको पल्ला खुले झैं खोलिदिन्छ। ती केही क्षणका लागि म यो अस्थायी पृथ्वीको नागरिकताको अनुभूतिबाट बाहिर निस्केर स्वर्गमा रहेको मेरो वास्तविक र उचित घरतिर पुगे झैं हुन्छु। केही क्षणको धड्कन जति समयका लागि म अर्को वास्तविकताको एउटा झल्को पाउँछु। म अझ उत्तम देशको सुगन्ध सासमा भर्छु र म समयभित्रै भएर पनि कुनै प्रकारले समयभन्दा परको एउटा क्षण अनुभव गर्छु र त्यो अनुभव घर पुगे जस्तो लाग्छ। जब यस्तो केही हुन्छ, म त्यो अनुभवलाई समातेर राख्न चाहन्छु। त्यसलाई बोतलमा बन्द गरेर राखौं, कुनै गोप्य ठाउँमा लुकाएर राखौं वा चेन लगाउने झोलामै राखौं, पछि फेरि खोलौं र त्यही अनुभव फेरि गरौं भन्ने लाग्छ। तर तपाईँलाई थाहा छ म त्यसो गर्न सक्दिन। केही दिन अघि मैले पढेको एउटा कुराले मलाई यही कुरा फेरि सम्झायो। सीएस लुइसको अन्तिम पुस्तकमा उनले कवि विलियम ब्लेकको एउटा कवितालाई प्रसंगवश उल्लेख गरेका छन्। उनले उड्दै गरेको आनन्दलाई चुम्नु भन्ने कुरा गरेका थिए। त्यसको अर्थ के हो भनेर बुझ्न मैले त्यो खोजेर पढे। वास्तवमा त्यो 4 हरफको कविता यस्तो छ, जो मानिस आफूलाई कुनै आनन्दसँग बाँधेर राख्छ उसले त्यसको पखेटायुक्त जीवनलाई नष्ट गर्छ, तर जो उड्दै गरेको आनन्दलाई चुम्छ ऊ अनन्तताको सूर्योदयमा जिउँछ। यस कविताको मूल कुरा के हो भने, तपाईँको हृदय पकारिदिने सौन्दर्यका क्षणहरू र यसुसँगको संगतिका आनन्दमय समयहरूमा रमाउन सक्नुहुन्छ, तर तिनलाई समातेर राख्न समयलाई रोक्न सक्नुहुन्न। यदि तपाईँले ती क्षणहरूलाई आफ्ना औलाहरूले समातेर राख्न खोज्नुभयो, सुनको पिंजडाभित्र बन्द गर्न खोज्नुभयो भने तपाईँले तिनलाई जोगाउने होइन बरू मार्नुहुनेछ। त्यसो भए जब जीवनका ती दुर्लभ सुनौला क्षणहरू आउँछन्, जब तपाईँलाई अचम्म र आश्चर्यले आफ्नो साथमा बगाएर लैजान्छ, तपाईँले के गर्ने? ती क्षणहरूको स्वाद लिनुहोस्, तिनका लागि नम्रतापूर्वक परमेश्वरलाई धन्यवाद दिनुहोस् अनि तिनलाई जान दिनुहोस्। मलाई धेरै वर्ष अघिको कुरा याद आउँछ, निकै धेरै वर्ष अघिको, जब मैले स्वर्गका बारेमा आफ्नो पुस्तक लेखेकी थिएँ। त्यसको नाम स्वर्ग, तपाईँको वास्तविक घर राखेकी थिए। त्यस पुस्तकमा मैले एउटा चिसो सफा रातमा आफ्नो घरको पछाडिको बरण्डामा बिताएको एउटा समयको वर्णन गरेकी थिए। मैले आकाशमा ताराहरू हेर्दै सप्तर्षि मण्डल खोजे। त्यसपछि मैले आफ्नो आत्मालाई स्वतन्त्र रूपमा उड्न दिए। त्यसै बेला मैले यस संसारभन्दा परको जस्तो एउटा अद्भुत अनुभव गरे। मैले कुनै मधुरो रहस्यमय संगीतको धुन सुने। त्यो छिमेकीको घरबाट आएको थिएन, त्यो परिवारको बस्ने कोठामा रहेको टेलिभिजनबाट पनि आएको थिएन। त्यो त्यही क्षणका लागि थियो, त्यो स्वर्गबाट आएको जस्तो थियो। त्यो मेरा कानका लागि मात्र थियो र त्यसले मेरो हृदयमा एउटा गहिरो शब्दमा व्यक्त गर्न नसकिने आधा आनन्द र आधा दुःखले भरिएको स्वर्गप्रतिको तीव्र लालसा उत्पन्न गरायो। बस स्वर्गका लागि एउटा गहिरो तृष्णा, त्यसले मेरो हृदय तोड्यो। तर फेरि त्यही कुराले मेरो हृदयलाई निको पनि पार्यो अनि त्यसपछि त्यो हरायो। मैले त्यो क्षणलाई समातेर राख्न सकिन। आजसम्म पनि मैले सुनेको त्यस स्वर्गीय संगीतको एउटा मात्र धुन पनि सम्झन सक्दिन। ती केही सेकेण्डको सम्झनालाई मैले जति नै बहुमूल्य ठाने पनि त्यसपछि मेरो जीवनमा त्यस्तै अर्को अनुभव कहिल्यै भएन। मैले त्यसलाई जान दिनु पर्यो। त्यसैले प्रभुले तपाईँलाई तपाईँको भविष्यको घरको अत्यन्त सानो झलक देखाउन दिनुहुने ती हृदयलाई उठाउने क्षणहरू पनि यस्तै हुन्। धर्मशास्त्रले भने चाहिँ स्वर्गले तपाईँका विचारहरू भरिदिनेछ, तर त्यो फ्रिजमा टाँसेर राख्न सकिने कुनै तस्विर जस्तो होइन। त्यो तपाईँ बारम्बार फर्केर जान सक्ने कुनै तीर्थस्थल जस्तो पनि होइन। त्यो त बादलहरू क्षणभरका लागि खुल्दा त्यहाँबाट छिरेको अनुग्रहको एउटा सानो किरण मात्र हो। त्यो किरणले तपाईँलाई हरेक दिन एउटा कुरा सम्झाउँछ, आफ्ना विचारहरू स्वर्गका कुराहरूले भरिराख्नुहोस् अनि त्यस सुन्दरतालाई जान दिनुहोस्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमा आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
2: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
3: अत्यन्त जरुरी सूचना,
1: यस गुड न्यूज एफएम प्रणालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ, फोन नम्बर
1: 01-4770-754 01-4770-754
3: र 01-59-13-755 01-59-13-755
4: यो गुड न्यूज एफएमबाट आउने गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ मलाई असाध्यै मनपर्छ हौ नाति।
5: होइन हजुरबा, यो गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ तपाईँलाई किन अति मन पर्छ?
4: ल सुन नाति, प्रवासमा रहेका छोरा छोरीको आवाज सुन्न पाइन्छ, आशिष सुन्न पाइन्छ, त्यति मात्र कहाँ हो र हाल खबर बुझ्न पाइन्छ। त्यही भएर मलाई यो कार्यक्रम अति मन पर्छ। त्यति मात्र कहाँ हो र हामीले पनि फोन गरेर प्रवासमा रहेका प्रिय जनहरूलाई सम्झन सकिन्छ ठ्याक्क पारेर।
5: ए हो र हजुरबा, मेरो पनि विदेशमा धेरै साथी सङ्गी छन्, म पनि उनीहरूलाई फोन गरेर सम्झन चाहन्छु, सन्देश दिन चाहन्छु, हाल खबर बुझ्न चाहन्छु।
4: त्यसो भए तैले गुड न्यूज प्रवासी सन्देश कार्यक्रम सुन्नु पर्छ ठ्याक्क पारेर। मंगलबार बेलुकी 4 बजीदेखि 5 बजीसम्म आउँछ, बुझिस?
5: बुझे हजुरबा, बुझे।
4: यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। म त सुन्छु, तपाईँहरू पनि सुन्ने होइन त ठ्याक्क पारेर।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
1: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ। र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02 98-41-87-68-02
8: र 98-18-25-12-40 98-18-25-12

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गुड न्यूज एफएम 105.1।
6: अब प्रस्तुत छ कार्यक्रम जय मसीह।
7: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा आदरणीय श्रोता, कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथी दिइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन हामी तपाईंसँग कुराकानीहरू गर्छौं र तपाईंले आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ। जयमसी अभिवादन एकमुष्टमा व्यक्त गर्न सक्नुहुनेछ र त्यसको लागि चाहिँ तपाईँले हामीलाई फोन गर्नुपर्ने हुनेछ 01-4470-7654। 01-4470-7654 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। र त्यति मात्र होइन, हामी अर्को एउटा महत्वपूर्ण कार्य पनि गर्छौं, हामी क्षमा दिन्छौं र हामी संसारमा छौं, मानिसहरू हौं, कचोटि चाहेर नचाहेर एकअर्काको हृदयहरू दुखाउँछौं, क्षमा लिएर दिएर हामीले हाम्रो हृदयको ती बोझहरूलाई चाहिँ स्वतन्त्र पनि हामी गर्नेछौं र कार्यक्रम मार्फत पनि तपाईँले क्षमा लिन दिन सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ श्रोता। र तपाईँले आफ्ना प्रियजनहरू जो टाढा हुनुहुन्छ, नजिक हुनुहुन्छ, जसलाई तपाईँ सम्झिरहनु भएको छ र हृदयदेखि तपाईँले एकमुष्टमा आफ्नो आभारहरू व्यक्त गर्न चाहिरहनु भएको छ भने कार्यक्रम मार्फत उहाँहरूलाई सम्झिनु भएर जयमसी अभिवादन भनेर चाहिँ उहाँहरूलाई न्यानोपना व्यक्त गर्न सक्नुहुनेछ। फोनलाई कोही श्रोता आइसक्नु भएको छ र कार्यक्रममा उहाँलाई स्वागत गरौं। हेलो
8: हेलो,
7: जयमसी पम्फाजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ पम्फाजी। र आज तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ, एकमुष्टमा जयमसी भन्न चाहनुहुन्छ?
8: सर्वप्रथम हजुरलाई दुवै हात जोडेर सम्मानको साथ आदरको साथ सम्झना गर्दै जयमसी चौधको दुवै हात जोडेर अनि टेलिसन सरहरू, मिसहरू, जो जति होइसन सर, सुजन घिमिरे सर, सन्ध्या मिस अनि अर्को सरहरू सबै, सन्दीप भली सर, किजेल सर, सबैलाई म सम्झिँदै सम्झना गर्दै दुवै हात जोडेर जयमसी चक्रमा छु। वचन ल्याउने पास्टर गुरुजनहरू, बजनहरू सबैलाई एकै मुष्टमा सम्मानको साथ आदरको साथ सम्झना गर्दै म जमिसी टक्राउँ छु। अनि भाग लिने सुनिरहने साथीहरूलाई पनि जमिसी टक्राउन चाहन्छु। पुना थापा ज्यूलाई, सुमन राई ज्यूलाई, अनि यीशु भक्त ज्यूलाई, यसै मगैया, सुशील मगैया, रुबेन राई, अनि हरि रोका, सात्री रोका, पम्फाको पनि, साबिजी खड्का, सुन्तली तामाङ, सुभद्रा लामा, जय लामा, राम हरि कटेल, राम हरि सिपाही, समय लोहनी, रेखा थापा कुवर, धर धर्म विनोद बराल, राम थुलुङ राई, दुर्गा गिरी, दुर्गा पर्खेतज्यू, सारा तामाङ, चन्द्रमायाज्यू, माया मगरज्यू, लक्ष्मी मगरज्यू, काली राई, विद्या श्रेष्ठ, अर्जुन प्रधान, माधव विश्वकर्मा, अमिता महाजन, निष्पा महाजन, छोरी महाजन, लक्ष्मी महाजन, हरिबोल बुढा छपीज्यू, कुमार राई, जमुना बिक, चित्र मगरज्यू, सीता महाजन, शिला महाजन, जमुना राणा, शोभा मिश्र, नैना थापा, चेक बहादुर दर्नाल, संगीता रिमाल, लक्ष्मी सुन्दर, राजु काभ्रे, मिन बहादुर बिक थापा, अर्जुन ज्यू, शर्मिला गौतमज्यू, दिल कुमार राई, कुशल राई, इलम्बर गर्नुहुन्छ धर्मेन्द्रज्यू, सन्त सुनवार, मैया बिक, सबैलाई म एकै मुस्टमा दुवै हात जोडेर सम्झनाको साथ आदरको साथ गणेशको जन छोरीहरू नेपाल देशमा भएका विदेशमा भएका सबैलाई मेरो त्रिपुर मण्डली परिवार, पाँचखाल मण्डली परिवार, क्वाइनोनी अन्तर्गत सबै मण्डलीलाई र नेपाल देशमा भएका कुना काप्चामा भएका परमेश्वर चुन्नु भएको पवित्र भित्रलाई विदेशमा भएका सबै पवित्र परमेश्वरको जनहरूलाई म एकदम सम्मानको साथ आदरको साथ चितवन छ हजुर
7: क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्फाजी?
8: क्षमा माग्नु पर्छ, परमेश्वरसँग माग्नु पर्छ, बोलेर गल्ती भुलन गरी पठाउँछौ हामी, खाएर गल्ती भुलन गरी पठाउँछौ, सोचेर हिँडेन गल्ती भुलहरू गरी पठाउँछौ, मानिस गरिँदैन, हामी सबैजना गल्ती भुलहरू नै गरी पठाउँछौ, सबै कुराको ज्ञाता उहाँ हुनुहुन्छ, हामीले गरेका गल्ती भुल परमेश्वर हेरिरहनु भएको छ, प्रभु परमेश्वरको चरणमा पर्दै म क्षमा माग्छु परमेश्वरसँग, अनि अनि गुणी जाफेन कार्यक्रममा भाग लिँदाखेरि बोल्दा ओर्दा गल्ती भुलहरू गर्छु होला हजुरको सन्मुखमा, मैले जे जति गल्ती भुलहरू गरेको छु बोलेको छु सबैलाई हजुरसँग सबैजनासँग क्षमा माग्दछु, अनि मेरो मण्डली परिवारहरूसँग क्षमा माग्छु, अनि गुणी जाफेन सुनिरहने साथीहरू हजुरसँग दुवै हात जोडेर म एकदमै क्षमा माग्न चाहन्छु, मैले बोल्दा ओर्दा हजुरको चित्त दुख्न पुगेको छ कि, क्षमा माग्दछु, मेरो घर परिवारसँग क्षमा माग्दछु, मेरो आफन्तहरूसँग नि क्षमा माग्छु।
7: हजुर हुन्छ, धेरै धेरै धन्यवाद पम्फाजी, एकदमै खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि, र अहिलेलाई चाहिँ छोटौ हामी छैमसी।
8: धन्यवाद
7: हजुर। हजुर, हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो र कार्यक्रम मार्फत उहाँले सबैजनालाई आफ्ना प्रियजनहरूलाई सम्झिनु भएको छ र न्यानो अभिवादन जय मसीह व्यक्त गरेर जानुभएको छ, क्षमा लिएर दिएर पनि जानुभएको छ, र तपाईँले पनि यसरी नै कार्यक्रममा फोन गर्न सक्नुहुनेछ, साथ दिन सक्नुहुनेछ र आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ, र जो नजिक हुनुहुन्छ टाढा हुनुहुन्छ एकदमै तपाईँ सम्झिरहनु भएको छ, र त्यो एउटा न्यानोपना न्यानो वास्ता कार्यक्रम मार्फत उहाँहरूलाई व्यक्त गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गर्न सक्नुहुनेछ, हाम्रो फोनलाई एकदमै खुला रहेको छ, र एउटा गीतको साथ हामी समय तपाईँलाई दिन चाहन्छौ, फोन गर्दै गर्नु होला, गीतपछि उपस्थित हुने नै छौ।
9: तिमी भत्किएको संसारलाई देख्छौ, म उज्यालो छरिएको उषालाई देख्छु, तिमी हाडहरू भरिएको बेसीलाई मात्र देख्छौ, म एउटा ठूलो सेनाको झुण्डलाई देख्छु, तिमी लथालिङ्ग भएको आजलाई देख्छौ, म सुन्दर सजिएको भोलिलाई देख्छु, तिमी उजाड भएको मेरो भूमिलाई मात्र देख्छौ, म भने प्रशस्त अन्नहरू फलेको एउटा खेतलाई देख्छु, तिमी मैले उखेलेर भत्काउँदै गरेको जगलाई देख्छौ, म पुनर्स्थापना हुँदै गरेको एउटा नयाँ धरातललाई देख्छु, तिमी म त्यागिएको र हारेको देख्छौ, म भने रमाहट गर्दै गरेको एउटा ठूलो गवाहीको मेघलाई देख्छु, तिमी मैले मानिसहरूलाई किन खुशी नपारेको भनी सोच्छौ,

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यो र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जयमसी बहिनी।
0: जयमसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर सन्चै छु बहिनी।
0: हजुर एकदमै पुनाजी,
1: उपचार हाम्रो लागि चाहिँ हस्पिटल तुरुन्त डकुमेन्ट नपर्ने है।
0: महान
1: परमेश्वर हुनुहुन्छ हामी सबैसँग भनेर विश्वासको हुन पर्दो रहेछ ठुलो कुरो।
0: हजुर, आज तपाईँको कसलाई छैमसी अभिवादन भन्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: हुन्छ, विशेष गरी परमेश्वरलाई मैले धन्यवाद दिएर नसक्नु छ, अनि मेरो लाइफ प्रार्थना गर्दिन नै मैले धन्यवाद दिएर नसक्नु छ। हजुरहरूलाई सम्पूर्ण गुड न्युज परिवारलाई म एकैचोटि सम्पूर्ण बिहानदेखि बेलुकासम्म र दस बजीसम्म गुड न्युज परिवारलाई जयमसी अभिवादन गर्दछु है। अनि सम्झिन त धेरै नै अलिअलि आउँछ नाम त, तर नभनौँ नाम है, अनि सबैलाई जयमसी अभिवादन। अनि अहिले भर्खर मलाई पम्फा बहिनीले फोन सम्झिनु भयो, नसम्झिनलाई नै म जयमसी धेरै प्रेम गर्न चाहन्छु, अनि उहाँलाई पनि जयमसी अभिवादन है बहिनीलाई। अनि त्यसपछि चाहिँ को सुन्दै हुनुहुन्छ, अनि उता सारा बहिनी सुन्दै हुनुहुन्छ, अनि उहाँ त काममा व्यस्त हुनुहुन्छ होला, अनि उहाँलाई पनि जयमसी अभिवादन। अनि विशेष गरी जो जति फोन गर्नुहुन्छ आउनुहुन्छ सबैलाई जयमसी अभिवादन, अनि मेरो मण्डली परिवारलाई जयमसी अभिवादन। जो जति धेरैले सुन्दै हुनुहुन्छ नि अहिले त कसले बोल्छ कसले कति आशिषहरू सबैलाई चाहिन्छ है, सुन्न मन लाग्छ यो गुड न्युज। अनि नछोडिकन सबैलाई जयमसी अभिवादन। सम्झिन त धेरै छ त्यहाँनिर नि छोरी महाजनलाई सम्झिन्छु, उहाँलाई जयमसी अभिवादन गर्दछु म है। अनि विशेष गरी उहाँ एक्लै हुनुहुन्छ परिवारमा, अनि तपाईँ मेरो नि कोही पनि छैन विश्वासी, उहाँको नि कोही रहन्छ है। धन्यवाद छ जयमसी। अनि विशेष गरी चाहिँ म चाहिँ सम्झिन त धेरैलाई अलिअलि आउँछ नाम, तपाईँमा सम्झिनु भयो सबैलाई एकै मोडमा एकै चाहिँ उसमा जयमसी अभिवादन गर्दछु। अनि सम्झिनु मन धेरै लाग्छ भन्छ अलिअलि खोज्दै खोज्दै खोज्दै है। अनि सम्पूर्णलाई जयमसी अभिवादनमा चन्द्रमा बहिनीलाई म सम्झिन्छु, मेरो बहिनीलाई धन्यवाद छ, मैले साँच्चै नै परमेश्वरले दिनुभएको छ क्या बहिनीहरू मलाई है, मैले यस्तो बहिनीहरू भेटाएको छु अहिले मलाई, अस्ति पनि म आलमारी झोलाभित्र के छ भन्नेमा म कस्तो के कतातिर के कसरी यस्तै हराउँछु म त, यो दिमाग के भएको पनि। अनि धन्यवाद, अनि विशेष बहिनीले सम्झिनु भयो भनेर सुनाहाले है, धन्यवाद छ। अनि सबै कुरा मैले मेरो छोरीलाई म क्षमा दिन सकौँ है, मेरो बच्चाहरूलाई मैले, किनभने आज म अचम्मसम्म मैले प्रभुको अनुग्रहले मैले यस्तो नजिक हुन पाएको छु, अनि मलाई उनीहरूको तनाव उनीहरू भिन्दै छ, दौडा दौड छ, घर जाने कहाँ जाने कहाँ जाने, तापनि अनि मैले चाहिँ आज मलाई हराउन दिनु भएन, टाढा बनाउनु भएन मेरो प्रभुले। अनि यस्तो परमेश्वर हुनुहुन्छ, मलाई बिहान राति पनि एकपल्ट मनमा आयो यो कुराहरू, अनि परमेश्वरलाई धन्यवाद दिनु नसक्नु छ मैले। अनि यस्तो प्रेसरको दबाई खाना पनि म सम्झिन्छु, किनभने धन्यवाद छ अचम्म छ यो प्रबन्ध प्रभुले गर्नुभयो यो छोरीलाई एउटा कार्ड बनाइदिएर, अनि एउटा बाबुबाट भाडा तिर्न उहाँले बनाउनु भयो, अनि म त ए बाबा मेरो छोरीलाई मैले क्षमा दिनुपर्छ, म क्षमा माग्छु, क्षमा दिन सकौँ, पश्चाताप गर्न सकौँ के मैले यहाँनिर होइन त बहिनी, म पश्चाताप गर्न चाहन्छु, धेरै मैले पश्चाताप गर्नुपर्छ अनि यो कुराको लागि। अनि धन्यवाद छ, म आफू मात्रै खुसी भएँ भनेर छुट्काएर पाएको मात्रै भनेर हुँदैन, अनि आज साँच्चै नै त्यहाँनिर बच्चाहरू दिनुभयो त्यहाँनिर राख्नुभएको छ, म पश्चातापै गर्नुपर्छ मैले, मैले धेरै ठुलो चाहिँ परमेश्वरको अगाडि म एकदम पख लिनुपर्छ, अझै म चिच्काएर कराएर मेरो आत्माबाट म धेरै पश्चाताप मैले गर्नै पर्छ अझै भन्छु म, प्रभु क्षमा दिन सकौँ है। हुन्छ नानी, म कसैलाई मबाट मन दुखेको छ भने नदुखोस्, मेरो लागि प्रार्थना गरिदिनुहोस्, प्रभुको नजिक जान सकोस् प्रार्थना, अनि पश्चाताप गर्न सकोस्, एउटा खुड्के पनि के अड्किएको छ भन्छ नि, मलाई यो नै अड्किएको छ, म पश्चाताप गर्न सकौँ, हुन्छ तपाईँले क्षमा दिन सकौँ, क्षमा लिन सकौँ, मबाट म नदुखोस् हजुर हो ल ल
0: धन्यवाद पुनाजी हजुर, हाम्रो पुनाजी हुनुहुन्थ्यो र उहाँले सबैजनालाई सम्झिनु भएको छ, क्षमा लिएर दिएर जानुभएको छ कार्यक्रम मार्फत। र श्रोता कार्यक्रम जय मसीह तपाईँ सुन्दै हुनुहुन्छ, तपाईँले पनि यसरी नै आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ र तपाईँले न्यानो अभिवादन व्यक्त गर्न सक्नुहुनेछ, कारण सम्झना वास्ता एकअर्काको लागि प्रार्थना अति नै महत्वपूर्ण छ र त्यही कार्य हामी केही हदसम्म कार्यक्रम मार्फत पनि गरिरहेको छौं, हामी सम्झिरहेको छौं अनि सम्झना कार्यक्रम मार्फत व्यक्त गरिरहेको छौं, साथी रहेको छौं, एकले अर्कालाई हामी सम्झना गरिरहेको छौं है भनेर ती कुराहरूलाई पनि हामी जताइ पनि रहेको छौं र सँगसँगै हामी प्रभुको महिमा पनि गरिरहेको छौं, कारण जय मसीह चाहिँ अभिवादन मात्र नभएर परमेश्वरको हामीले जय जयकार पनि गरिरहेको छौं भन्ने कुरा चाहिँ हामीले आफूले आफैलाई बेला बेलामा झकझकाउनु पनि पर्दछ। सँगसँगै हामी अर्को एउटा महत्वपूर्ण कार्य चाहिँ के पनि गरिरहेको छौं भन्दाखेरि हामी क्षमा लिन्छौं, क्षमा दिन्छौं, संसारमा छौं, मानिसहरू हौं, क्षमा लिने दिने कार्यलाई निरन्तर अगाडि बढ़ाउँदै नै रहनुपर्ने हुन्छ र फोन गर्नुहोला 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-43-44-646 98-43-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ र एउटा गीतको साथ हामी फेरि पनि दिन चाहन्छौ र गीतपछि उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट तपाईँ कार्यक्रम जयमसी सुन्दै हुनुहुन्छ र कार्यक्रम मार्फत हामी विशेष गरिकन हाम्रो प्रियजनहरूलाई सम्झेर एक मुष्टमा जयमसी अभिवादन व्यक्त गर्दै आइरहेको छौं। तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। फोनलाई एकदमै खुला रहेको छ। श्रोता आफ्ना प्रियजनहरूलाई सम्झिँदै न्यानो अभिवादनहरू व्यक्त गर्दै एकले अर्कालाई तपाईँले सम्झिन सक्नुहुनेछ र क्षमा लिने दिने कार्यलाई पनि हामी निरन्तर अगाडि बढ़ाइरहेको छौं र फोन गर्न सक्नुहुनेछ। फोनलाई एकदमै खुल्ला रहेको छ र फोन गर्दै गर्नुहोला। अघि एउटा मिठो गीतको साथ फेरि पनि दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता कार्यक्रम जयमसीमा तपाईँ हुनुहुन्छ र तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, एकैछिन कार्यक्रममा साथ दिन सक्नुहुनेछ, आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ, कतिजना टाढा हुनुहुन्छ होला, कतिजना नजिक हुनुहुन्छ होला, तपाईँले आफ्नो सम्झनाहरू व्यक्त गर्न सक्नुहुनेछ। जयमसी अभिवादन भनेर तपाईँले उहाँहरूलाई सम्झिएर होइन अभिवादनहरू राख्न सक्नुहुनेछ र त्यसको लागि फोन गर्नुहोला 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ। क्षमा लिने दिने कार्यलाई पनि निरन्तर अगाडि बढ़ाइरहेको छौ हामी कार्यक्रम मार्फत र तपाईँसँग नै कुराकानीहरू गर्ने गर्दछौ र फोन गर्न सक्नुहुनेछ र फोन गर्दै पनि गर्नुहोला। यो समयमा फेरि पनि अर्को एउटा मिठो गीत नै म राख्न चाहन्छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र अवश्य पनि हाम्रो प्रभु येशू ख्रीष्ट तपाईँ हामीलाई प्रेम गर्नुहुने, हामीलाई उद्धार अनि मुक्ति दिनुहुने हाम्रो उद्धारकर्ता र मुक्तिदाता हुनुहुन्छ। उहाँ मसीह हुनुहुन्छ जो हाम्रो जीवनमा हाम्रो लागि आशा लिएर आउनुभयो। प्रभु येशू ख्रीष्ट नयाँ उत्साह बोकेर आउनु भएको छ र तपाईँ हामी साँच्चै नै आशा भएका मानिसहरू हौ, हामी साँच्चै नै अनुग्रह भएका मानिसहरू, अनुग्रहमा जिएका मानिसहरू हुन् जो परमेश्वरबाट हामीले प्राप्त गरेको छौं। तपाईँ हामी चान्चुने व्यक्तिहरू होइनौ, तपाईँ हामी यो सारा ब्रह्माण्डलाई सृष्टि गर्नुहुने परमेश्वरको जनहरू हौ। उहाँले हामीलाई प्रेम गर्नुभएको छ र उहाँले हाम्रो लागि भनेर येशू मसीहलाई यो संसारमा होइन 2000 वर्ष अगाडि पठाउनु पनि भएको छ र उहाँको नाउँको जय जयकार गर्न पाउनु चाहिँ कति सुन्दर कुरा, उहाँको नाउँलाई महिमित बनाउन पाउनु चाहिँ कति असल कुरा रहेको छ र उहाँको नाउँलाई उचाल्दै एकले अर्कालाई सम्झना गर्दै जय मसीह अभिवादन कार्यक्रम मार्फत हामी व्यक्त गरिरहेको छौं र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। यो समयमा फेरि पनि अर्को एउटा मिठो गीतको साथ म तपाईँलाई दिन चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता अवश्य भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र आज कार्यक्रम सुनेर कार्यक्रममा फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र कार्यक्रम जय मसीहबाट प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै म पुनम विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: झरिलो रसिलो
2: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
1: कता हुनु बाटुले झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन ठ्याक्कै पारेर।
2: ए अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
1: हो र, फोन नम्बर बताऊ बताऊ।
2: लु टिप्नुहोस् त, 98-60-091-361 98-60-091-361।
1: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
3: ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
4: 3 दिन भयो।
3: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
4: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
3: आ जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
4: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
5: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
6: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
9: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
10: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाखा 29 थमेल, काठमाडौँ।
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
10: फोन नम्बर 40-22-544
8: र 40-22-572-4022-572।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
6: नेपाल सरकार विज्ञापन हो।
13: सुन्नु न बजे, कोटा
1: सामान नभेटेर बेपत्ता।
13: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
1: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
13: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
1: कहाँ छ यो?
13: कलङ्की खर्का गाउँ, एलआरआई स्कुलको नजिकै।
14: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
15: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
14: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9851074236, 9851074236
15: र फोन नम्बर 01513010 छ। 01513010 छ।
14: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ LRI स्कूलको नजिकै।
15: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
16: जय मसी, म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
14: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा।
17: जय मसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सन्ध्या र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि मलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। विशेष गरिकन कार्यक्रम वरदानमा हामी कलाकारहरूसँग जोडिने गर्छौ, तर केही समयदेखि त मैले कलाकारहरूलाई उपस्थित गराउन सकिरहेको छैन, यसको लागि म क्षमा माग्न चाहन्छु, तर अर्थपूर्ण कुराहरू नै कार्यक्रममा पस्कनेछु र कार्यक्रमको शुरूआत भने अर्थपूर्ण संगीतबाट गर्न चाहन्छु।

बाइबलमा हामी देख्न सक्छौं। वरदानको बारेमा धेरै महत्वपूर्ण कुराहरू बताएको छ। तपाईँले वरदान भन्नाले परमेश्वरले मानिसलाई दिनुहुने आत्मिक वरदानहरू भन्नुभएको होइन, त्यो कुरा तपाईँलाई मैले थाहा पाउनु पर्दछ। परमेश्वरले दिनुभएको आत्मिक वरदानहरू होइन, र किन भन्दाखेरि मण्डलीको उन्नतिको लागि नै हो र परमेश्वरको महिमाको लागि हो उहाँले दिनुभएको वरदानहरू। र वरदान भनेको के हो भन्दा, वरदान भनेको परमेश्वरले आफ्नो अनुग्रह अनुसार मानिसलाई दिनुभएको विशेष क्षमता वा उपहार हो वरदान भनेको। हामी पहिलो कोरन्थी 12:4-6 हेर्न सक्छौ। वरदानहरू विभिन्न किसिमका छन् तर आत्मा एउटै हुनुहुन्छ। यस खण्डले सिकाउँछ कि वरदानहरू फरक फरक हुन सक्छन् तर ती एउटै परमेश्वरको कामबाट आउँछन्। बाइबलमा उल्लेख गरेका आत्मिक वरदानहरू बुद्धिको वचन, परमेश्वरको इच्छा अनुसार हामी सही ज्ञान र बुद्धि पार्ने वरदान, र विश्वासको वरदान, विशेष परिस्थितिमा परमेश्वरमाथि दृढ भरोसा राख्ने वरदान, पहिलो कोरन्थी 12:9 निको पार्ने वरदान, बिरामीहरूको निम्ति परमेश्वरको चंगाईको काममा सेवा गर्ने वरदान, पहिलो कोरन्थी 12:9-8 त्यस्तै गरेर अगमबाडीको वरदान, परमेश्वरबाट आएको सन्देशद्वारा मानिसलाई उन्नति, उत्साह र सान्त्वना दिने वरदान, पहिलो कोरन्थी 14:3 अन्य भाषाहरू बोल्ने वरदान, पवित्र आत्माद्वारा दिने भाषा सम्बन्धी वरदान, पहिलो कोरन्थी 12:10 र पहिलो कोरन्थी 14:27-28 र हामी देख्न सक्छौ आज वरदानको बारेमा। र पवित्र आत्माले आफ्नो इच्छा अनुसार प्रत्येक व्यक्तिलाई वरदान बाँडिदिनुहुन्छ अथवा दिनुहुन्छ। सबै मानिसले एउटै वरदान पाउँदैनन्। हरेक विश्वासीको सेवा गर्ने तरिका फरक हुन सक्छ। कुनै वरदान पाएको कारणले आफूलाई अरूभन्दा ठूलो ठान्नु हुँदैन। पहिलो कोरन्थी 12:29-30 पनि सबैले एउटै काम वा एउटै वरदान पाउँदैनन् भन्ने कुरा देखाएको छ। वरदान किन दिइन्छ? पहिलो कोरन्थी 12:7 पवित्र आत्माको प्रकट काम सबैको हितको लागि दिइन्छ। परमेश्वरले वरदान दिनुको मुख्य उद्देश्य यस्ता छन्: मण्डलीको उन्नति गर्न, अरूलाई सहायता र सेवा गर्न, विश्वासीहरूलाई उत्साह र सान्त्वना दिन, सुसमाचारको सेवामा सहयोग गर्न र परमेश्वरको महिमा गर्न। पहिलो पत्रुस 4:10 प्रत्येक व्यक्तिले पाएको वरदान अरूको सेवा गर्नको निम्ति हो र यो कुरा पनि तपाईं र मैले थाहा गरेका छौं। वरदान भन्ने कुरा कति महत्वपूर्ण कुरा छ होइन, परमेश्वरले दिनुभएको वरदान अरूको सेवा र अरूको उन्नति प्रगति गर्नको लागि पनि रहेछ नि त, र वरदान हुन चाहिँ आवश्यक छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

प्रेम बिना वरदानको महत्व हुँदैन। पहिलो कोरिन्थी 13:1-3 पावलले सिकाउँछन् कि मानिससँग विभिन्न आत्मिक वरदान भए पनि प्रेम छैन भने त्यसको वास्तविक महत्व हुँदैन। यसकारण वरदान भन्दा प्रेम, नम्रता र परमेश्वरप्रतिको आज्ञाकारिता पनि अत्यन्त महत्वपूर्ण हुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा पहिलो कोरिन्थी 14:1 प्रेमको पछि लाग र आत्मिक वरदानहरू पाउने धुन गर। यस पदले प्रेमलाई प्राथमिकता दिँदै आत्मिक वरदानको खोजी गर्न प्रोत्साहन दिन्छ। त्यसैले वरदान पाउनु मात्र होइन, त्यसलाई सही तरिकाले र अरूको भलाइको लागि प्रयोग गर्नु पनि आवश्यक छ। तपाई कुन विषयमा अझै विस्तृत रूपमा जान्ने इच्छा छ त? पवित्र आत्माका वरदान होइन, पवित्र आत्माका वरदान, आत्माको फल बीचको भिन्नता, आफूले पाएको वरदान कसरी चिन्ने, अन्य भाषा बोल्ने वरदानको बारेमा, बाइबलमा उल्लेख गरेका सबै वरदान र सेवकाईको बारेमा हामी धेरै कुरा बुझ्न सक्छौ। वरदान भन्ने कुरा के हो, परमेश्वरले कस्तो वरदान दिनुभयो, उहाँको चेलाहरूले वरदान पाएर कसरी प्रभुको काम गरे भन्ने बारेमा तपाईँलाई मैले बताइरहेको छु, र केही महत्वपूर्ण कुरा अझै नै राख्ने नै छु अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

हामी देख्न सक्छौं। धेरै प्रभुका जनहरू आफ्नो वरदानद्वारा शक्तिशाली काम गरिराख्नु भएको छ। सबैभन्दा महत्वपूर्ण कुरा उहाँहरूले आफ्नो वरदानलाई पहिचान गर्नुभएको छ। जस्तो मैले मेरो वरदानलाई पहिचान गरेको छु, म होइन लामो समयदेखि रेडियोमा बोल्ने काम गरिरहेको छु, मेरो वरदान बोल्ने हो, यसमा म निश्चित छु। र तपाईँको वरदान चाहिँ के हो, के गरिराख्नु भएको छ? होइन यदि गरिराख्नु भएको छ भने अझै यसलाई खुनधार होइन प्रार्थना गरेर अझै धेरै धारिलो बनाउनुहोस् आफ्नो वरदानलाई। होइन तपाईँले अब कुनै पनि क्षेत्रमा आफ्नो वरदानलाई प्रयोग गर्दै हुनुहुन्छ भने गर्नुहोस्। र बिहानै एकजना सिस्टरसँग मेरो कुराकानी भएको थियो, उहाँको छोराको बारेमा भन्दै हुनुहुन्थ्यो, मेरो छोराले बत्तीको सबै काम गर्छ, मोबाइल पनि बनाउँछ, धारा पनि बनाउँछ, तर उसले काहीँ सिकेको छैन भन्दै हुनुहुन्थ्यो। भन्न खोजेको कुरा चाहिँ के हो भने कहिले काहीँ हामीले धेरै काम गर्न सक्छौँ, होइन धेरै कुराहरू गर्न सक्छौँ, तर कतिखेर भन्दाखेरि जब आफ्नो वरदानलाई पहिचान गर्छौँ। अनि भाइले भन्दै हुनुहुन्थ्यो, उहाँले जे गरे पनि उहाँले बनाउनुहुन्छ, नयाँ नयाँ कुरा खोलेर बनाउने, मोबाइल बनाउने, यी सबै काम गर्नुहुन्छ भनेर भन्दै हुनुहुन्थ्यो। भन्न खोजेको कुरा चाहिँ के हो भने हामीले जहिले पनि परिश्रम दुःख गर्यौं भने परमेश्वरले त्यसमा आशिष दिनुहुन्छ। मेहनती हातलाई चाहिँ परमेश्वरले एकदमै ब्लेसिङ गर्नुहुन्छ, आशिष दिनुहुन्छ। तर तपाईँ र म होइन मेहनत गरेनौँ भने चाहिँ हामी केही पनि गर्न सक्दैनौँ। त्यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र अहिलेलाई भने फेरि पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा म राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँ थिएर सुन्दै हुनुहुन्छ कार्यक्रम प्रधान र प्रधानकै बारेमा केही महत्वपूर्ण कुराहरू बताइरहेको छु र कतिचोटि चाहिँ तपाईँ र मैले पनि कति देखिरहेका हुन्छौँ कि त्यस्ता भाइ बहिनीहरू होइन बहुप्रतिभाशाली भाइ बहिनीहरू देखिरहेका हुन्छौँ होइन उहाँहरूको सम्भावनाहरू देखिरहेका हुन्छौँ गाउने कुरामा पढ्ने कुरामा होइन उनीहरू कुनै पनि क्षेत्रमा एकदमै अब्बल यो बच्चाले यो क्षेत्रमा कुनै पनि कुरा केही गर्न सक्छ जस्तो तपाईँ र मलाई लाग्छ भने चाहिँ हामीले त्यस्ता व्यक्तिहरूलाई चाहिँ मनैदेखि सहायता गर्नै पर्छ हेल्प गर्नै पर्छ सपोर्ट गर्नै पर्छ भन्छु म यो कुरा एकदमै महत्वपूर्ण कुरा पनि लाग्छ मलाई र तपाईँ हामी एउटा महत्वपूर्ण कुरा चाहिँ के हो भने जहिले पनि हाम्रै घरमा यस्तो प्रतिभाशाली मानिसहरू हुन्छौँ कतिचोटि हामी चिन्दै चिन्दैनौ त्यस्ता व्यक्तिहरूलाई चाहिँ हामीले के गर्नुपर्छ मोटिभेट गर्नुपर्छ र तिमीले यो क्षेत्रमा चाहिँ तिमीले एकदमै राम्रो गर्न सक्छौ भनेर उत्साह दिउँ प्रोत्साहन गऱ्यौं भने चाहिँ पक्कै पनि राम्रो हुन्छ र मैले केही त्यस्ता बच्चाहरू देखेको छु सानैदेखि ती बच्चाहरू एकदमै त्यस्तो क्षेत्रमा एकदमै क्रेजी अनि राम्ररी अघि बढ्ने अनि अहिले उनीहरूले एकदमै राम्रो पनि गरिरहेको छन् र त्यस्ता मानिसहरूलाई चाहिँ हामीले ठाउँसम्म पुर्याइदिनुपर्छ अझै धेरै उनीहरूलाई के हुन्छ उन्नति प्रगति गर्दै जान्छन् उनीहरू सही मान्छेको हातमा पऱ्यो भने त मान्छे बन्छ नि त होइन तर सही मान्छेको हातमा मान्छे पऱ्यो भने त कहिले पनि बन्न सक्दैन त्यही भएर अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: किन आँखा मिचेको मिचे गरेको?
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसिक्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सूचना यसको न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता, कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने,

0: अब जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-7654 01-4770-7654 र 01-5913-755 01-5913-755
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
2: दिदी म पनि 12 वर्षमा बेचिए आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5 लाखसम्म जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
3: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
5: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: गाउन भाडामा
8: गाउन भाडामा
7: हे गाउन भाडामा
9: अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ
10: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्
11: अधिक जानकारीको लागि मोबाइल 98-40-87-68-02 98-40-87-68-02
12: र 98-18-25-12-40 98-18-25-12-40

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: विश्वास सुनाइबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।

आदरणीय श्रोता हो भने लगभग समयले मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्युज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अत्यन्त जरुरी सूचना।
8: यस गुड न्युज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
7: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ, फोन नम्बर
8: 01-4770-754, 01-4770-754
7: र 01-59-13-755, 01-59-13-755।
9: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
10: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
11: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
12: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
13: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
14: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर,
7: प्रोपाइटर सानु सापकोटा, 01-52-02-58, 01-52-02-58 र 98-511-25-638, 98-511-25-638।
0: गुड न्युज एफएम 105.1।
4: अब प्रस्तुत छ कार्यक्रम भजन संगीत।
15: जैमी विशेष साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम भजन संगीतमा। आदरणीय श्रोता, कार्यक्रम भजन संगीत लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनः हामी उपस्थित भइसकेको छौं र अबको लगभग एक घण्टा हामी तपाईसँग रहनेछौ र कार्यक्रम मार्फत तपाईँलाई मीठा मीठा भजन गीत संगीतहरू सुनाएर लगभग एक घण्टा तपाईँलाई साथ दिनेछौ। तपाईँ सायद घरमा हुनुहुन्छ होला, कार्यालयतिर हुनुहुन्छ होला, यात्रा गर्दै हुनुहुन्छ होला, अथवा विभिन्न ठाउँहरूमा हुनुहुन्छ होला। हामी अबको केही समय तपाईँलाई एकदमै आशिषमय बनाउने प्रयास गर्नेछौ भजन गीतहरूबाट र सँगसँगै हामी वचनहरू पनि पाठ गरेर तपाईँलाई सुनाउनेछौ र कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुहोला, अन्तिमसम्म साथ दिनुहोला। एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म, गीतपछि उपस्थित हुने नै छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र गीत संगीतहरूको साथ हामी कार्यक्रम मार्फत निरन्तर तपाईँलाई दिइ नै रहनेछौ र हामीले कार्यक्रम मार्फत भजन संग्रहको पुस्तकबाट पनि तपाईँलाई पाठहरू सुनाउँदै आइरहेको छौं र आज हामी भजन संग्रहको पुस्तक 28 अध्यायबाट हेर्नेछौ र जहाँ शीर्षकमा लेखिएको छ प्रार्थना र धन्यवाद ज्ञापन दाउदको भजन एक पददेखि हे परमप्रभु मेरो चट्टान म तपाईँलाई पुकार्दछु मेरो पुकारा नसुने जस्तो नगर्नुहोस् नत्र त तपाईँ मौन रहँदा म मृत लोकमा पर्नेहरू जस्तो हुनेछु सब सहायताको लागि तपाईँलाई पुकार्छु र तपाईँको महापवित्र स्थानतिर म आफ्ना हात उचाल्छु तब मेरो अनुनय विनय सुनिदिनुहोस् मलाई दुष्टहरूसित र दुष्ट काम गर्नेहरूसित नलैजानुहोस् जो तिनीहरूका छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्छन् तर तिनीहरूका हृदयमा भने द्वेष हुन्छ तिनीहरूको काम र तिनीहरूले गरेका दुष्ट कर्म अनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस् तिनीहरूका हातका कर्म अनुसारको प्रतिफल तिनीहरूलाई दिनुहोस् र तिनीहरूले पाउनुपर्ने दण्ड तिनीहरूलाई दिनुहोस् तिनीहरूले परमप्रभुका काम र उहाँका बाहुलीका कर्मको वास्ता नराखेकाले उहाँले तिनीहरूलाई नष्ट पार्नुहुनेछ र तिनीहरूलाई फेरि बनाउनुहुने छैन परमप्रभुको स्तुति होस् किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्नु भएको छ परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्छ उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ र मैले सहायता पाएको छु मेरो हृदय उल्लसित छ र म भजनद्वारा उहाँलाई धन्यवाद चढ़ाउनेछु परमप्रभु आफ्ना जनहरूको शक्ति हुनुहुन्छ र आफ्ना अभिषिक्त जनको निम्ति उद्धारको किल्ला हुनुहुन्छ तपाईँको प्रजालाई बचाउनुहोस् र तपाईँको आफ्नो वंशलाई आशिष दिनुहोस् तिनीहरूका गोठाला बन्नुहोस् र तिनीहरूलाई सदाकाल सम्हाल्नुहोस्।

निगेटिभिटी गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम भजन संगीत तपाईँ सुन्दै हुनुहुन्छ। गीत संगीतको साथ साथै हामी भजन संग्रहको पुस्तकबाट परमेश्वरको वचन पनि पाठ गरेर यहाँहरूलाई सुनाइरहेको छौं। आशा गर्दछौ तपाईँ आशिषित भइरहनु भएको छ र तपाईँ जहाँ हुनुहुन्छ जुनसुकै स्थानहरूमा हुनुहुन्छ हामी तपाईँलाई गीत संगीतको साथ र वचनको साथ दिइरहेको छौं ताकि तपाईँले बिताइरहनु भएको समयहरू अझै अर्थपूर्ण हुन सकेको होस्। तपाईँले जहाँ रहेर आफ्नो समयहरूलाई अगाडि बढ़ाइरहनु भएको छ यो समय चाहिँ एकदमै अझै अर्थपूर्ण बन्न सकेको होस्। हाम्रो जमर्को यही नै रहेको छ र यो समयमा तपाईँलाई हामी भजन संग्रहको पुस्तकमा नै लिएर गइरहेको छौं भने हामी 29 भजन संग्रहको पुस्तक 29 अध्यायतर्फ म लिएर जान चाहन्छु जहाँ शीर्षकमा लेखिएको छ आँधी बेरीमा प्रभुको आवाज दाउदको भजन। एक पदेखि हे परमेश्वरका बलिष्ठ हो परम प्रभुकै गुणानुवाद गर परम प्रभुलाई महिमा र शक्तिको श्रेय देऊ परम प्रभुको नाउँलाई सुहाउँदो महिमाको श्रेय उहाँलाई देऊ उहाँको पवित्रताले सुशोभित भएर परम प्रभुको आराधना गर परम प्रभुको बाणी पानीहरूमाथि छ महिमाका परमेश्वर गर्जनुहुन्छ परम प्रभु शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ परम प्रभुको बाणी शक्तिशाली छ परम प्रभुको आवाज प्रतापी छ परम प्रभुको आवाजले देवदारूहरू भाँचिन्छन् परम प्रभुले लेबनानका देवदारूहरू टुक्रा टुक्रा पार्नुहुन्छ उहाँले लेबनानका पर्वतहरूलाई बाछालाई जस्तै र सिरियोन पर्वतलाई जंगली साँडे जस्तै उफार्नुहुन्छ परमप्रभुको बाणीले बिजुलीका चमक सहित प्रहार गर्छ परमप्रभुको बाणीले मरूभूमिलाई हल्लाउँछ परमप्रभुले कादेशको मरूभूमिलाई कम्पित पार्दछ परमप्रभुको बाणीले फलाटका रूखहरूलाई बङ्गाइदिन्छ र जंगल लाछलुच पारेर उजाड तुल्याउँदछ अनि उहाँको मन्दिरमा सबै महिमा भन्दै गराउँछन् परमप्रभु बाढीमाथि विराजमान हुनुहुन्छ परमप्रभु सदा सर्वदा राजा जस्तै सिंहासनमा विराजमान हुनुहुन्छ परमप्रभुले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ परमप्रभु आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुन्छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने कार्यक्रम भजन संगीतमा हुनुहुन्छ र गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट हामीलाई सुनिरहनु भएको छ र म आशा गर्दछु प्रस्तुत गरिएका भजन गीत संगीतहरू र परमेश्वरको वचनबाट तपाईँ उत्साहित भइरहनु भएको छ, आशिषित भइरहनु भएको छ। कारण हामीलाई हरेक समय हामी जहाँ भए तापनि जुनसुकै अवस्थामा भए तापनि परमेश्वरको उपस्थिति र परमेश्वरको साथ हामीलाई चाहिन्छ र यी कुराहरूको लागि परमेश्वरले प्रतिज्ञा पनि गर्नुभएको छ। उहाँ हाम्रो साथमा हरेक क्षण नै हुनुहुन्छ र परमेश्वर नै वचन नै परमेश्वर हुनुहुन्छ भनेर हामीले युहन्नाको पुस्तक एक अध्यायको एक पदमा पाउँदछौं। यस कारणले गर्दाखेरि पनि तपाईँ हामी साँच्चै नै एक्लो छैनौं, परमप्रभुको उपस्थिति प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट हाम्रो साथमा हुनुहुन्छ। यसै कारण पनि हामी तपाईँलाई समयमा साथी रहेको छौं गीत संगीत सँगसँगै वचनको खण्डहरूबाट। र यो समय लिएर जान चाहन्छु म तपाईँलाई भजन संग्रहको पुस्तक 30 अध्यायमा जहाँ शीर्षकमा लेखिएको छ मृत्युबाट छुटकारा पाएकोमा धन्यवादको गीत। एक पदेखि यहाँ यसरी उद्धृत गरिएको छ, हे परमप्रभु म तपाईँका महानताको स्तुति गाउनेछु किनभने तपाईँले मलाई गहिराईदेखि माथि उचाल्नु भएको छ र मेरा शत्रुहरूलाई मेरो हाँसो गर्न दिनुभएको छैन। हे परमप्रभु मेरा परमेश्वर मैले तपाईँलाई सहायताको निम्ति पुकारा गरे अनि तपाईँले मलाई निको पार्नुभयो। हे परमप्रभु तपाईँले मलाई चिहानबाट निकाल्नुभयो र मृतलोकमा जानुदेखि मलाई बचाउनुभयो। हे परमप्रभुका पवित्र जन हो उहाँको निम्ति भजन गाओ र उहाँको पवित्र नाउँको स्तुति गर किनकि उहाँको क्रोध क्षणभरिको मात्र हुन्छ तर उहाँको निगाह आजन्म रहन्छ। आँसु रातभरि मात्रै बग्छ तर बिहान आनन्द आउँछ। सुरक्षित भएको समयमा म कहिल्यै डग्ने छैन। मैले भने हे परमप्रभु तपाईँले निगाह गर्नुहुँदा तपाईँले मेरा पहाड़लाई सुदृढ पार्नुभयो तर जब तपाईँले आफ्नो मुहार लुकाउनुभयो म दुखित भए। हे परमप्रभु मैले तपाईँलाई पुकारे परमप्रभु माने दयाको निम्ति पुकारे म मृत लोकमा गए भने मेरो नाशमा के लाभ हुन्छ। के धूलोले तपाईँको प्रशंसा गर्छ र के त्यसले तपाईँको विश्वसनीयताको वर्णन गर्छ र हे परमप्रभु मेरो बिन्ती सुन्नुहोस् र म माथि अनुग्रह गर्नुहोस्। हे परमप्रभु तपाई मेरो सहायक हुनुहोस् तपाईँले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो तपाईँले मेरो भाङ्राको वस्त्र फुकालिदिएर आनन्द पहिराइदिनुभयो। यस हेतुले कि मेरो मनले तपाईँको स्तुति गान गरोस् र चुप नलागोस्। हे परमप्रभु मेरा परमेश्वर म सदा सर्वदै तपाईँमा धन्यवाद चढाउनेछु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता कार्यक्रम भजन संगीत मार्फत हामी तपाईँलाई सुन्ने साथी रहेको छौं र अब चाहिँ भने म तपाईँलाई भजन संग्रहको पुस्तक 31 अध्यायतर्फ लिएर जान चाहन्छु जहाँ शीर्षकमा लेखिएको छ संकष्टमा परमेश्वरमाथि भरोसा र एक पदेखि हे परम प्रभु मैले तपाईँमा शरण लिएको छु मलाई कहिल्यै पनि शर्माउनु नपरोस् तपाईँको धार्मिकतामा मेरो उद्धार गर्नुहोस् मेरो पुकारा सुनिदिनुहोस् मलाई झट्टै छुटाउनुहोस् तपाईँ मेरो निम्ति शरणको चट्टान हुनुहोस् मलाई बचाउने एउटा बलियो गढ हुनुहोस् मेरो चट्टान र गढ तपाईँ नै हुनुहुन्छ यसैकारण तपाईँकै नाउँको खातिर मलाई डोर्याउनुहोस् मेरो निम्ति गुप्तमा थापिएको पार्श्वबाट मलाई छुटाउनुहोस् किनकि तपाईँ नै मेरो आश्रय हुनुहुन्छ तपाईँका हातमा म मेरो आत्मा सुम्पन्छु हे परम प्रभु हे सत्यका परमेश्वर मोल तिरेर मेरो उद्धार गर्नुहोस् व्यर्थका मूर्तिहरूको पूजा गर्नेहरूलाई म घृणा गर्छु म त परम प्रभुमा नै भरोसा गर्छु तपाईँको कृपामा म आनन्द मनाउनेछु र खुशी हुनेछु किनकि तपाईँले मेरो विपत्ति देख्नुभयो र मेरो प्राणको वेदना तपाईँले जान्नुभयो।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामी भजन संग्रहको पुस्तक 31 अध्यायमा नै छौं र 15 पदसम्म हामी यो समयमा हेर्न गइरहेको छौं र 8 पददेखि यहाँ यसरी उद्धृत गरिएको छ, तपाईँले शत्रुको हातमा मलाई पर्न दिनुभएको छैन तर तपाईँले मलाई फराकिलो ठाउँमा राख्नु भएको छ, म माथि अनुग्रह गर्नुहोस् हे परमप्रभु किनकि म ठूलो संकष्टमा परेको छु, शोकले गर्दा मेरा आँखा धमिला भएका छन्, मेरो प्राण र मेरो शरीर सुकिसकेका छन्, मेरो जीवन वेदनामा र मेरो उमेर चाहिँ सुस्केरामा बितेका छन्, मेरो क्लेशको कारणले मेरो बल घटेको छ र मेरा हाडहरू कमजोर भइसकेका छन्, मेरा सबै शत्रुहरूले गर्दा म मेरा छिमेकीहरूको निम्ति तुच्छ भएको छु, म मेरा मित्रहरूको लागि भयको कारण बनेको छु, मलाई बाटोघाटोमा देख्नेहरू मदेखि भाग्छन्, मरिसकेका मानिस चाहिँ मलाई सबैले भुलेका छन्, म त फुटेको भाँडा जस्तै भएको छु किनकि धेरैले मेरो विरूद्धमा निन्दा गरेका मैले सुनेको छु, जताततै आतंक मात्र छ, तिनीहरू मिलेर मेरो विरूद्ध मिले मतो गर्छन् र मेरो प्राण लिनलाई तिनीहरू षड्यन्त्र रच्छन्, तर हे परमप्रभु म त तपाईँमा नै भरोसा राख्छु, म भन्छु तपाई नै मेरो परमेश्वर हुनुहुन्छ, मेरा समय तपाईँकै हातमा छन्, मेरा शत्रुहरूको हातबाट र मलाई सताउनेहरूको हातबाट मलाई छुटाउनुहोस्।

प्रेमलाई कसरी तपाईँले हामीलाई निकाल्नु भयो तानेर, कसरी तपाईँले हामीलाई चुन्नु भयो। म असल भएर होइन, म सुन्दर भएर होइन, तर तपाईँ बुवा हुनुभएको कारणले,

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं। कार्यक्रम भजन संगीत तपाईँ सुन्दै हुनुहुन्छ र हामी भजन संग्रहको पुस्तक 31 अध्यायमा नै छौं र 16 पदबाट म तपाईँलाई साथ दिन चाहन्छु। बात गरेर यसरी उद्धृत गरिएको छ, तपाईँको मुहार आफ्नो दासमाथि प्रज्वलित होस्, तपाईँको अचुक कृपामा मेरो उद्धार गर्नुहोस्, मैले शर्माउनु नपरोस् हे परमप्रभु, किनकि मैले तपाईँमा पुकारा गरेको छु, तर दुष्टहरू शर्ममा परून् र पातालमा जाउन् र त्यही चुपचाप रहन्, तिनीहरूका झुटा ऊँठहरू बन्द भइजाउन्, किनकि तिनीहरू धर्मी जनका विरूद्धमा तिरस्कार र अहंकार साथ बोल्छन्। तपाईँको भलाइ कति महान छ, जो तपाईँको भय मान्नेहरूको निम्ति तपाईँले राख्नु भएको छ, जो तपाईँमा शरण पर्नेहरूलाई तपाईँले मानिसहरूको सामुन्य दिनुभएको छ, तपाईँका उपस्थितिको सुरक्षित ठाउँमा तिनीहरूलाई मानिसको षड्यन्त्रबाट तपाईँले लुकाउनुहुन्छ, तपाईँले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्नो वासस्थानमा सुरक्षित राख्नुहुन्छ। परमप्रभुको निम्ति परमप्रभुको स्तुति होस्, किनकि म शत्रुहरूको घेरामा परेको शहरभित्र हुँदा उहाँले आफ्नो उद्वेगको कृपा म माथि देखाउनुभयो, हातिएको बेलामा मैले भने तपाईँको दृष्टिबाट म टाढा भएको छु, तर तपाईलाई गुहारको निम्ति पुकारा गर्दा तपाईँले कृपाको निम्ति मेरो पुकारा सुनिदिनुभयो। हे उहाँका सबै पवित्र जन हो, परमप्रभुलाई प्रेम गर, विश्वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्छ, तर अहंकारीहरूलाई चाहिँ उहाँले पूरा दण्ड दिनुहुन्छ। हे परमप्रभुमा आशा राख्ने सबैजना हो, शक्तिशाली हौ अनि ढाडस गर।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र हामीले आज भजन गीत संगीतहरूको साथ र वचनबाट पनि तपाईँलाई साथ दिएको छौं। र आशा गर्दछौ तपाईँ आशिषित हुनुभएको छ र अब चाहिँ पनि हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र यतिखेरसम्म कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई म धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम भजन संगीतबाट म पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
1: टाइम चेक। यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

भरि म परम प्रभुको भवनमा रहन पाऊ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकू, किनकि सङ्कटको दिनमा उहाँले मलाई उहाँको वास्तवमा सुरक्षित राख्नुहुन्छ।

0: नमस्कार सेन्सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

शत्रुहरूको बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुने मेरो परमेश्वर हुनुहुन्छ।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मद्यपान र धूम्रपान सेवन नगरौ,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: गुड न्यूज एफएम 105.1।
1: ए दाई ए दाई, पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड। सूचना एस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोसल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली, अनामनगर, काठमाडौँ। फोन नम्बर 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
5: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
6: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
7: हेलो
8: हजुर, हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पक्नुहोस् है। ए नानी, छोरी।
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी। लु
9: दिन त। हेलो, भन्नुहोस् त।
7: हेलो हजुर,
9: हजुर,
7: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले?
1: मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भन्ने रहेछ? के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम चौतारीको बसाई।

जय मसीह अनि नमस्ते. गुड न्यूज एफएम 105 थुप्रो एक मेगा हर्जको रेडियो तरंग र पोखराबाट 105.6 मेगाहर्जमा हामी रहेका छौं. कार्यक्रम चौतारीको बसाई लिएर हामी आइसकेका छौं र प्रत्येक मंगलबार 2-3 बजीसम्म आउने यो कार्यक्रम हो. सुन्न सक्नुहुन्छ श्रोता मित्र. र कार्यक्रममा निकै मिठा मिठा गीत संगीतहरू पनि हजुरहरूलाई सुनाउँछौ र हामी एउटा नाटकीय ढंगबाट प्रस्तुत हुन गइरहेका छौं भन्दै यो शुरूआतमा एउटा निकै मिठो गीतबाट आजको कार्यक्रममा स्वागत गर्न चाहन्छु. त्यसपछि हामी आउनेछौँ.

0: फेरि पनि यो चौतारीमा आइयो एकोमली, आज त अघि नै आइसेस बातमा त
1: अन्त अघि नै, आज त बिहानदेखि नै कतिखेर गएर आज काकाबाट आज नयाँ कुरा के सुन्न पाइन्छ भनेर म त अघि नै छिटैको आइपुगिहालेछ। हेर्नु न
0: हेर्न, अब माने पनि काठमाडौँ गएको छ, अब थाहा छँदैछ नि हामीलाई, अब त्यसलाई किन हो उसको बुवाले काठमाडौँ पठाछन् रे, अब केही जिनिस चाहियो होला नि त,
1: अब के गर्ने, यति सानो केही लिनु पर्यो, काठमाडौँ जानु पर्छ, केही उपचार औषधि गर्नु पर्यो, काठमाडौँ जानु पर्छ,
0: त्यही त। अनि यो गैरी गाउँ बस्दा बस्दा काठमाडौँ जान कहिले कहीँ मन लाग्छ हौ मलाई पनि कोमली?
1: अनि जानुपर्छ नि त काका, यसो नयाँ ठाउँ नयाँ कुरो हेऱ्यो भने त नयाँ कुरा नि सिकिन्छ अरे भन्ने सुन्या हो क्या रे?
0: हो नि, अहिले त मलाई धेरै वहाँ काठमाडौँका पास्टरहरूले पनि चिन्नुहुन्छ क्या बा, चिन्या चाहिँ कसरी भन्न
1: त कसरी,
0: यो क्रिसमसको बेला सबै भेला भएको थिएँ, मेरो घरमा आउँदाखेरि मैले त्यो लोकल कुरो काटेर खुवाएको
1: थिएँ,
0: अनि मलाई त बिर्सकै छैन, पहिले साइला भाइ कहाँ अब अर्को वर्ष पनि जाने भनेर भन्छन्, सबैले नम्बर दिएका छन्, हाम्रो मण्डलीमा नि आउनु, हाम्रो मण्डलीमा नि आउनु भनेर भन्छन्, अनि आनन्द लाग्छ के कहाँ,
1: कस्तो राम्रो, फेरि हाम्रो काकालाई सेवा गर्नु जस्तो राम्रो कुरा त अरू केही पनि लाग्दैन। त्यो क्रिसमसमा पनि कम्ती तपाईँहरूले गर्नु भएको होइन त, उहाँ काठमाडौँबाट आउनु भएको को पो आउनु भएको थियो अरे, पास्टर अगुवा अनि जवान जवानी अरे,
0: त्यो गिटार सिटार के लिएर आएको थिएँ नानी, साह्रै राम्रो राम्रो गीत गाए, मैले त्यो तिमीहरूलाई थोत्रा रेडियो देखाउँथे कहिले काहीँ, पहिला हामी त्यो रेडियो कति गीतहरू सुन्थ्यौँ के, अनि त्यो गीतमा त कति आनन्द आउँथ्यो भने, अहिले त्यो केटाहरूले गाउँदा त मलाई त कम्ती मन परेन, अनि त्यो एउटा गीत गाउँदैथ्यो कि त्यो क्रिसमसको बेला, हाँस खेल गर्दै भनिदेऊ संसार सबैलाई, धरतीको बोझ उठाइलाने जन्मिए मुक्तिदाता भन्ने चाहिँ साह्रै मन पर्यो क्या मैले, अनि मानिसको चोला लिएर हाम्रो प्रभु यो संसारमा आउनुभएको रहेछ, यो गीतले कति मजाले बनाउन जाने, यो लेख्या कसले गाएको कति राम्रो भनेर, त्यो गीत त अब आउने क्रिसमसमा त म नगाए त छोड्दिनँ क्या कमल, म गाउन लान्छु अनि फेरि आउने भएछ। काठमाडौँ गएँ भने त प्रभुका जन जहाँ गए पनि एउटै परिवार जस्तो हुँदोरहेछ क्या नानी, अब हामी यहाँ अब यो गैरी गाउँमा ओल्ला घर पल्ला घर, अब अहिले सहर बजारको त्यो हावाले छोएर एउटाले अर्को त्यति वास्ता नि गर्दैनन् कि आज, पहिले गाउँमा फुत्त घरबाट निस्केपछि खाजा पानी टन्न खाएर मात्रै घर आइन्थ्यो कि, अब अहिले त घरमा मान्छे नभेटिने, कोही अब कहाँ पुग्ने, कोही कहाँ पुग्ने, कोही जाहिर खान जाने, अब हाम्रो यी गैरी गाउँका कति मान्छे कोही अब मास्टर पेसामा काम गर्छन्, कोही के भन्छन्, कोही उता डाँडा बजारतिर अब सहकारीतिर काम गर्ने, तल ठुल्दाजा छोरोहरू घरमा त कोही नहुने, अब पहिला नि कोमाले हाम्रो बेला यसो घरै पिछे ठुल्दा पनि एक कप चिया खाउन दाजु भन्थे, अनि एउटा रोटी हालेछ रोटी खाउन, अनि त मकै खाउन भन्थे, अनि कति मजाले खाँदै गर्दा त्यो घरै बिर्सिन्थ्यो, अब टन नअगाइन्थ्यो क्या कमल,
1: त्यही त
0: अहिले त के हो के हो, अब त्यसैले गर्दा यता चौतारीमा म राम्रो राम्रो कुरा सुनाउँछु के भा, मलाई कस्तो लाग्छ भने त्यो मानेलाई मैले कति राम्रा राम्रा कुरा गरेँ, त्यसले धेरै मना लिएछ कि कमली, अनि मान्छेलाई नराम्रो गर्न हुँदैन, मान्छेले जे भने पनि एकपल्टलाई सही दिनुपर्छ, राम्रा कुरा सिकाउनु पर्छ, ती जस्तै विषादी हाल्ने कुरा भए, गाउँमा नराम्रा कुराहरू चाहिँ भित्याउनै हुँदैन भनेर मैले भन्छु, र आज नि कोमली त्यस्तै राम्रा राम्रा कुराहरू मैले पढ्दै थिएँ कि बाइबलमा, कहिले माने नहुने, कहिले त नहुने, अनि कसलाई सुनाउ सुनाउ हुन्थ्यो, अब जो भए पनि अयो ढुङ्गा बुढोले त सुन्दैन, त आएर छेस, यो पनि परमेश्वरले जुटाउनु भएको हो नि त हामीलाई, अब मैले पढ्दै थिएँ कि बा यो प्रस्थानको विषय अध्यायमा पढ्दै गर्दाखेरि पहिले नै पुरानो समयमा यो बाइबल त दुईटा खण्ड रहेछ नि त कमली,
1: कस्तो दुईटा खण्ड भन्नाले,
0: दुईटा खण्ड भन्नाले ठक्क आदि नयाँ नियम भन्दो रहेछ, अनि ठक्क आदिलाई पुरानो नियम भन्दो रहेछ, अनि यो मैले बुझे अनुसार चाहिँ नि कमली नयाँ नियम चाहिँ अब येशु प्रभु आउनु भएको समयलाई लेखेर छ, अनि त्यो भन्दा अगाडि चाहिँ लेखेरलाई चाहिँ पुरानो नियम भन्दो रहेछ,
1: भनेपछि पुरानो नियममा चाहिँ हामीले येशु प्रभुको बारेमा पढ्न पाउँदैनौँ, त्यसो भए
0: पुरानो नियममा त कहाँ पाइन्छ र नि यसो पर्वको बारेमा यसो रहेछ के अब मलाई त्यो पहिला पास्टरहरूले के भन्थ्यो भने पुरानो नियम पनि नयाँ नियममै भएका कुराहरू सराइराज भन्थे कसो रे भन्दा कुनै कुनै कुरा चाहिँ नयाँ नियममा हुने कुराहरू पुरानो नियममा पहिल्यै लेखिया रहेछ कि अगमवाणी भन्छन् नि भविष्यवाणी भन्छन् लेखिया रहेछ अब हाम्रो येशु ख्रिस्त जन्मने बेलामा अब पोहोर पनि त त्यो क्यारोल खेल्दै गर्दाखेरि यसैयाको पुस्तक पढेर सुनाएको थिएन नि त अति यसैया भने त तैँले त न पुरानो नियम मात्रै पाउँछेस् नयाँ नियमहरू पाइँदैन अब प्रभुको नाम इमानुएल भनिनेछ परमेश्वर हामीहरूसँग भनेर चाहिँ पहिल्यै लेखिया कुरो चाहिँ यहाँ नयाँ नियममा पुरा रहेछ नि त भगवान्ले हो यसरी लेखिया रहेछ अचम्म छ यो बाइबल चाहिँ परमेश्वरको वचन रहस्यको छ कि
1: अनि अझै अझै भन्नु न काका अझै मलाई बुझ्न मन लाग्यो क्या यो पुरानो नियम र नयाँ नियममा अझै के फरक छ नियम नै फरक हो कि पुरानो भनेको नियम अर्कै नियम हो कि नयाँ नियम भनेको अर्कै नयाँ आएको नियम कानुन हो कि के हो खासमा
0: अब यसो सुन्दा त नयाँ भनेपछि नयाँ नै होला पुरानो कुरो चाहिँ एउटै पनि हुँदैन होला भने जस्तो लाग्छ क्या तर यहाँ कस्तो रहेछ भनेदेखि पहिले पुरानो नियममा जति कुराहरू थिए नि अब येशु ख्रिस्ट आउनभन्दा अगाडि पुरानो नियम लेखिएको थियो पुरानो नियममा चाहिँ अब मोसा भन्ने अस्ति मैले भनेको थिएँ नि त संसारमै सबैभन्दा नम्र व्यक्ति थिए अरे भनेर राम्रो व्यक्ति अनि त्यो मोसाले चाहिँ कति ठूला ठूला काम गरेका छन् अब इजरायलका सबै आफ्ना दाजुभाइहरूलाई चाहिँ परमेश्वरको बाटोमा हिँडाएर गोठालो गरेका छन् नि त अनि त्यही मोसाको पालाका कुराहरू चाहिँ त्यहाँ लेखाएर छन् आज त्यो कुरा नै तिमीलाई म भन्दैछु यहाँ चाहिँ के भन्यो भने यो प्रस्थानको पुस्तक 20 अध्यायमा चाहिँ लेखेको छ र सकोमली 2:10 भनेर लेखाएको छ क्या 10 अब के हो त्यही त तर मैले पनि यसो बाइबल पढाउँदाखेरि है 10 के रहेछ भनेर हेर्न खोजिरहेको थिएँ भरे पढ्दै गएको त कस्तो चित्त बुझ्ने कुरो रहेछ कोमली के रहेछ भन्न यहाँ त के रहेछ भनेदेखि हत्या नगर्नु चोरी नगर्नु डकैती नगर्नु अर्कालाई नराम्रो नभन्नु कति राम्रो राम्रो लेखेको रहेछ यो उहिले नै येशु ख्रिस्ट आउनुभन्दा अगाडि नै त्यतिखेर त मान्छे थिए होइन त्यतिखेरको मान्छेलाई चाहिँ कसरी सम्झाउने भन्दाखेरि मोसा भन्ने एउटा व्यक्तिद्वारा यो व्यवस्था लेखेर चाहिँ मानिसहरूलाई दिएर छन् के कोमली मानिसहरू यो व्यवस्थामा चलुन् परमेश्वरलाई पुजुन् अनि राम्रो काम गर्दै जीवन बिताउन् भनेर चाहिँ परमेश्वरले दिनुभएको छ अहिले अब हाम्रो देशमा के संविधान के भन्छन् नि त्यस्तै रहेछ कि परमेश्वरको संविधान म संविधानै भनेर बुझाउन अब यहाँ यसरी लेखाएर छ म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देश अर्थात् दासत्वको देशबाट निकालेर ल्याए पहिला नै तैँले यो बुझ्दैनस् दासत्वको देश भन्ने यहाँ के रहेछ भने नि पोमले पुरानो समयमा परमेश्वरले मानिसलाई बनाउनु भयो होइन त्यो उत्पत्तिका कुराहरू पनि सबै तिमीहरूलाई भन्न नै बाँकी छ म त अब धेरै पढाएको छु अब कुन भनौँ भनौँ हुन्छ नि हामीलाई त अब त्यस्तो बुझ्ने मान्छे त म कहाँ हुँ र आफूले बुझ्या कुरो तिमीहरूलाई बुझाउने हो अब आफूले नजानेको कुरा त अब कोही उता काठमाडौँतिरबाट आए बुझ्ने पढ्ने भने सोध्न सक्छौ नि त होइन अनि त्यतिखेर चाहिँ परमेश्वर प्रभु येशु ख्रिस्टको जन्म नहुँदाखेरि चाहिँ मानिसहरू बिथोलिएर नजाउन् मान्छेहरू आज्ञाकारी बनुन् भनेर चाहिँ एउटा व्यवस्था दिन चाहनुभएको रहेछ परमेश्वरले मोसाद्वारा कि अनि यहाँ के लेखा छ भने म परमप्रभु परमेश्वर हुँ भनेर भन्नुभएको छ र 3 भन्यो म बाहेक अरू कुनै देवी देवतालाई नमान्नु भनेर त्यस बेलादेखि भनेर छ र पो अहिले हामी ढुङ्गा मूर्तिहरू पूजा गर्दैनौँ त अब ती कुराहरू अब यहाँ गाउँमा भन्यो भने त विरोध गरे जस्तो हुन्छ कि त्यो देवीका थानहरू छन् यहाँ होइन कति मन्दिरहरू छन् अब मान्नेले उनीहरूले त्यही मानिरहेछन् हामीले विरोध गरे जस्तो हुन्छ तर साँचो परमेश्वरलाई चिने पनि चाहिँ ती कुराहरू चाहिँ केही नै होइन रहेछन् भन्ने कुरो बुझिने रहेछ कि कमल किनभने जुन कुरोमा जीवन छ त्यो कुरोले त फाइदा गर्छ नि त्यो ढुङ्गा मूर्तिमा केही पनि हुँदैन भनेर परमेश्वरले त्यतिखेर भन्नुभएको छ म बाहेक अरू कुनै देवी देवतालाई नमान्नु किनभने परमेश्वरले हामीलाई यति सुन्दर बनाउनु भयो यो गैरी गाउँ डाँडा गाउँ जस्तै थुप्रै गाउँ घरहरू पनि बनाउनु भयो अनि कति आनन्दमय बनाउनु भयो। अब अहिले एउटा रुख बुटो देख्दा हामीलाई कति आनन्द लाग्छ होइन, त्यो आनन्दको कुरो बनाउने नै उहाँ रहेछ नि त। त्यसैले गर्दा अब यहाँ के भनेछ भने अर्को पदमा आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु भन्नाले कुनै ढुङ्गा मूर्तिहरू बनाएर तिमीहरूले पुजिरहनु पर्दैन। मन परमेश्वरलाई भक्ति गरे पुग्छ, मनबाट हृदयबाट विश्वास गरे पुग्छ भन्नुभएको रहेछ क्या कमले। अनि यो साह्रै राम्रो छ। अब मैले समय नभएको हुनाले लर र पढेर जान्छु है त म ल। पाँच पदले भन्छ फेरि, तिनीहरूका सामु नमिरनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म म दिनेछु। र अर्को पदले के भन्छ भने, तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु भनेर त्यति बेला पनि परमेश्वरले भन्नुभएको छ कि कमली। अनि यसरी परमेश्वरको आज्ञा पालन गर्ने मान्छेलाई चाहिँ पछि पछि आउने छोरा नातिसम्म पनि म आशिष दिनेछु भनेर भन्नुभएको रहेछ हाम्रो परमेश्वर। कति भलो हुन्छ।

0: अनि सात पदले भनौ, परम प्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परम प्रभुले निरपराध ठहराउनु हुने छैन भनेको छ। त्यसै बित्थामा जयमसी गर्न पनि नहुँदो रहेछ। अब परमेश्वरलाई त्यसै बित्थामा ए म पनि येशु ख्रीष्टलाई विश्वास गर्छु भनेर त्यसै बित्थामा हावामा कुरा गर्न हुँदैन। मनैबाट जुन कुरा आउँछ परमेश्वरलाई आदर र इज्जत दिएर चाहिँ हामीले गर्नु पर्दो रहेछ, अनि मात्रै हुँदो रहेछ क्या कमली। अनि परमेश्वरको नाउँ व्यर्थैमा नलिनु भनेको चाहिँ बुझेर लिनु भने के भयो, परमेश्वर को हुनुहुन्छ अनि परमेश्वरले हाम्रो जीवनमा के गर्नुहुन्छ भनेर उहाँलाई बुझेर लिनलाई चाहिँ भनेर छ क्या व्यर्थैमा चाहिँ नलिनु। पुरानो समयमा छक्क परे क्या कमली, मैले यो अघि बिहान घरमा पढ्दै थिएँ अनि नबुझे जस्तो नि भयो, अनि कस्तो आज्ञा दिनु भएको छ त्यतिखेर प्रभु नि आउनु भएको थिएन अरे, ती मान्छेहरू के गरेर बस्थ्यो होला
1: काका, यो आज्ञा अब प्रभु नै नआउनु भएको भनेपछि कसरी दिनुभयो त उहाँले।
0: त्यही त अघि मैले मोसा कुरा गरेँ नि, त्यत्रा इजरायलीहरूलाई डोर्याउने त्यो एउटा मोसा थियो कि, त्यो मोसा कहानी नि म पछाडि भन्छु तिमीलाई। अनि त्यो मोसालाई चाहिँ परमेश्वरले यी सबै इजरायलीहरूलाई तैँले यसो यसो भन्नु भन्दै उलागी जस्तो पठाउँदै रहेछ नि खबर गर्दैछन् क्या बोल्ने त्यसरी। अब सबै मान्छेसँग नबोल्ने, अब मोसासँग बोल्ने, अनि मोसाले लगेर जनताहरूलाई सुनाउने त्यस्तो, अनि तिमीहरूले यो दश आज्ञा चाहिँ दिनुपर्छ तैँले लगेर इजरायलीहरूलाई भन्नुभएछ। अनि यहाँ के भनेको छ भने अर्को पदमा चाहिँ छ दिनसम्म परिश्रम गरेर सातौं दिनमा चाहिँ विश्राम गर्नु भनेर भनेको छ, र यस्तो धेरै कुराहरू लेखेको छ। अनि यहाँ चोरी नगर्नु, हत्या नगर्नु, यहाँ के पो लेखेको छ त, कति राम्रो लेखेको छ हेर है त। यहाँ एउटामा हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, यसरी थुप्रै लेखेको छ के बा। अनि अहिले चाहिँ अब मान्छेले के भन्छन् भने, अब पुरानो नियममा चाहिँ यो दश आज्ञा लेखेका थिए, अहिले चाहिँ यो दश आज्ञा मान्ने कि नमान्ने भनेर भन्छन् क्या मान्छेले। तैँले त्यो प्रश्न सोचस् कि जस्तो
1: मलाई
0: अब 2000 वर्ष अगाडि प्रभु ख्रीष्ट आउनुभयो होइन, त्योभन्दा कैयौं हजार वर्ष पहिले लेखेको भाइ भन्छ है, त्यतिखेरका कुराहरू त्यहाँ अब प्रभु आउनु भएपछि चाहिँ त्यो दश आज्ञा चाहिँ के गरे भन्दाखेरि यसो रहेछ कि, मैले अस्ति त्यो नयाँ नियममा पनि पढेँ के भा, यसो ख्रिस्ट आउनुभएपछि यो दश आज्ञा चाहिँ के भएछ भन्दाखेरि चाहिँ त्यो दश आज्ञा सबै मेटाउनु भएन छ उहाँले, ती बलिदानका कुरा चाहिँ मेटाएका रहेछन् नि त। बलिदान भनेको त्यहाँ त मैले अस्ति सुनाएको थिएँ तिमीहरूलाई, बोका पाठोको बलि गर्थ्यो उहिले पहिले पुरानो समयमा, दिनभरि पाप गरियो भने कसैलाई नराम्रो मुखले बोलियो, अनि परमेश्वरको विरुद्धमा काम भयो भने मान्छेले चाहिँ गएर पुजारी कहाँ गएर एउटा राम्रो निष्फोट पाठो लगेर चाहिँ बलि गर्नुपर्छ नि त। अब प्रभु येशूले चाहिँ आफू बलिदान भएर अब यो तिमीहरूले पाठो साठो घाट्नु पर्दैन, अब मलाई विश्वास गरे पुग्छ भनेर चाहिँ उहाँ चाहिँ कलवरी क्रुसमा झुन्डिएर त्यो पाठोले जस्तो तरतरी रगत बगाउनु भएको छ नि त कमली। त्यसो रहेछ नि त, आज मान्छेले अब यो यति ठुलो कुरालाई केही न होइन जस्तो गर्छन्, अनि त्यत्रो क्रुसमा झुन्डेको देखेर यो नाना थरीका कुरा गर्छन् क्या मान्छेले। तर प्रभुले चाहिँ त्यही पुरानो समयमा गर्दै गरेको बलिदानले चाहिँ पाप क्षमा हुँदैन मान्छेको। अब मान्छेले पहिल्यैदेखि पाप गर्दै आछन्, अनि आदम र हवाको पालादेखि मान्छेले पाप गरेका छन्, अनि यो पापको कटनी चाहिँ येशू ख्रीष्टमा मात्रै हुन्छ भनेर परमेश्वरले भन्नुभएको थियो नि त पहिले। अनि प्रभुले चाहिँ त्यो बलिदानको सट्टामा तरी रगत त्यो कलभरी क्रुसमा बगाउनु भएपछि मान्छेले छुटकारा पाएछन् क्या।

0: त्यसैले गर्दा अब यो दश आज्ञा पनि अहिले पनि त चोर्यौँ भने त हामीलाई संसारमै पनि त पुलिसले पक्रन्छ नि होइन, भेट्यो भने मान्छेले कति कुट्छन्।
1: हो त अस्ति हाम्रै मानेदारा पनि अस्ति भन्नाले पहिला पहिला प्रभु नपाउँदा अहिले पो प्रभुमा आउनु भएको छ, अलिक ठिक हुनु भएको छ त
0: चोर्दाखेरि।
1: अनि त काँक्रो चोरेको होइन त बिर्सिनु, तपाईँले नै सम्झाइ बुझाइ गर्नुभयो
0: हो त नि। अब ती मान्छेहरूले देख्यो भने अब मानिस सुध्रिया छ भनेर उनीहरूले अचम्म मान्छन्। त्यही त अब परमेश्वरको वचनले मान्छेलाई यस्तो बनाउँछ के कोमल। अनि अब प्रभु आउनु भएपछि यो दश आज्ञा चाहिँ जुन जुन चाहिने ती राखेर अब बलिदान चाहिँ गर्नु पर्दैन, तर चोरी हत्या गर्ने, अर्कालाई नराम्रो वचन गर्ने, झुटो गवाई दिने यस्ता कामहरू सबै नै गर्नु हुँदैन नै भन्नुभएको छ प्रभुले। खालि बलिदान चाहिँ गर्नु पर्दैन तिमीहरूले, अब म कलभरी क्रुसमा मैले रगत बगाइसकेँ भनेर भन्नुभएको छ। अनि यसरी चाहिँ परमेश्वरले पुरानो समयदेखि लिएर प्रभु येशू ख्रीष्टको समयसम्म चाहिँ कसो कसो गर्नुपर्ने सबै परमेश्वरले लेख्नु भएको छ के वचन। अनि मैले त अब सबै त राम्रो भन्न जान्दिनँ कि कमली, तर पनि मैले बुझे अनुसार चाहिँ साह्रै खुसी लाग्यो। आज मान्छेहरू ए मान्छेले देख्दैनन् भन्दैमा कसैलाई मारेका छन्, हत्या गरेका छन् है, कसैले देखा छैनन् भन्दैमा अनि नराम्रो काम गरेका छन् अनि चोर्या छन्। अब यसो आनसुकी पैसाले सुन गहना लाएर हिँड्न पनि नहुने जमाना आइसकेको मैले, मान्छेले फ्या त चोरेर लान्छन्, लुसेर लान्छन्। अनि त्यो मना मान्छेको धर्म छैन, मना मान्छेको राम्रो नगरेपछि कसरी चोरौं कसरी। अब मान्छे अब अहिले अल्छी काम गर्न भन्दा चोरेर खान मिठो मान्छेलाई, अनि त्यो चोरीतिर लाग्यो भएर अब अहिले पनि त्यो चाहिँ नगर्नु, त्यस्ता कामहरू गर्नु राम्रो होइन भनेर परमेश्वरले भन्नुभएको दश आज्ञा रहेछ। मैले चाहिँ आज तँलाई के सुनाऊ, अब माने पनि छैन, त्यसै अलिकति अल्छी अल्छी पनि लागिरहेको क्या मलाई। अब के चाहिँ भन्ने होला बाइबलबाट, अब के सुनाउने साइला भनेर तिमीहरूले भनिहाल्छौ भन्ने भनेको थियो। तर जे भए नि भा हामीले अब अहिले जति बुझ्यौं, अरू बेला समय भयो भने यसै कुरालाई राम्रो गरी बुझाउला नि त होइन।
1: अब हामीले
0: अब यो त राम्रो नि त, अहिले हाम्रो गाउँ घरमा अब छोरीचेली एक्लै हिँड्न नसक्ने बेला आइसक्यो क्या कोमली। सहरान कति बलात्कारका कुराहरू सुन्छौ हामी है, छोरीहरूलाई जोगिन गाह्रो छ। अब यहाँ परमेश्वरले भन्नुभएको छ व्यभिचार नगर्नु, अति व्यभिचार गर्ने मान्छेले नै बलात्कार गरे हुन् क्या। त्यसैले गर्दा यो बलात्कारीहरू चाहिँ गाउँ गाउँ पनि पस्न सक्छन्, सहरमा पनि बिग्रेर हिँड्न सक्छन्। अनि छोरी चेलीलाई जोगाउनु पनि अब पहिले पहिले चाहिँ अब रातिसम्म पनि गाउँ घरमा हिँड्दाखेरि मान्छेलाई केहीको डर हुँदैन थियो, अहिले अलिकति साँझ पर्यो भने छोरी मान्छेलाई हिँड्नै गाह्रो। अनि परमेश्वरले त्यही बेला व्यभिचार गर्नेलाई त म मन पराउँदिन भन्नुभएको छ नि त। अनि त्यसैले गर्दा परमेश्वरको आशिष पाउने भए, परमेश्वरको सुरक्षामा रहने भए, अनि धेरै आनन्द र शान्ति पाउने भए चाहिँ यी सबै कुरा छोडेर हामीले गर्दैछौँ भने पनि यो दश आज्ञालाई सम्झेर हामीले पनि गर्न छोड्नु पर्दछ क्या कमली। अब कहिलेकाहीँ तपाईँ त हाम्रोसँग यसो बातचित होला, मुख लाग्छेस होला, त्यस्तो गर्न हुँदैन रहेछ भन्ने कुरो त आज दश आज्ञालाई पनि त पर्दो रहेछ नि त,
1: त्यसरी
0: गर्नुपर्छ नि हो नि। त्यसैले गर्दा यो साह्रै राम्रो कुरा छ, यो कुरो राम्ररी हाम्रो जीवनमा लागु गर्ने भने चाहिँ हामी अर्कै मान्छे हुन्छौँ है कुमार, अर्कै मान्छे हुन्छौँ। लुबा अब मैले आज सुनाउने यति नै हो, किनभने आज मेरो कम्मर दुखेर बस्न न उठ्न न गाह्रो भएको छ कि, सुताइ गाह्रो भएछ अनि त्यो सड्क्या जस्तो भएको छ भा। अब म धेरै बोल्न सक्दिनँ आज, आज माने पनि छैन। अब त्यस्तै हो, कहिले जाँड लगाएलाई धेरै बोलिन्छ, जाँड नल्याएलाई यस्तै हो। अब जाउँ त कोमली, अब अहिले बिस्तारै बरालो लागौँ ल।

0: श्रोता मित्र, आज हामीले कार्यक्रम चौतारीको वर्षमा जति भलाकुसारी गरेका छौं, आउने दिनहरूमा अझ मीठा कुराकानीहरू लिएर हामी पक्कै पनि प्रस्तुत हुनेछौ। प्रत्येक मंगलबार 2-3 बजेसम्म कार्यक्रम चौतारीको बसाई सुन्न नबिर्सिनु होला भन्दै सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै कार्यक्रमबाट म टार्जन
1: म पुनम
0: हामी विदा हुन चाहन्छौ।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौं।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। यहाँहरूको लागि आज बाइबल धर्मशास्त्र मत्तीद्वारा लेखित सुसमाचारको 8 अध्यायको 23 पददेखि 27 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस् यसरी पाठ गर्ने छौ। मत्ती 8 अध्यायको 23 हामी पाठ गर्नेछौ। उहाँ डुङ्गामा चढ्नु भएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। अकस्मात तालमा ठूलो आँधी आयो र छालले डुङ्गालाई ढाक्न लाग्यो। यीशु निदाइरहनु भएको थियो। चेलाहरू आएर यसो भन्दै उहाँलाई बिउजाए, बचाउनुहोस् प्रभु, हामीहरू नष्ट हुन लाग्यौं। यीशुले तिनीहरूलाई भन्नुभयो, अल्प विश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ? तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो र आँधी बिल्कुल शान्त भयो। यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दरहेछन् भनी ती मानिसहरू छक्क परे। आदरणीय श्रोता, यो खण्डमा हामीले विशेष गरेर यीशु माथिको विश्वासले बतास र समुद्रलाई पनि शान्त पार्न सकिन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौ। यसको बारेमा हामी बुझ्ने कोसिस गर्नेछौ। यीशु माथिको विश्वासले प्राकृतिकलाई पनि आफ्नो अधीनमा ल्याउन सक्ने कुरा हामी यहाँ देख्छौ, किनभने यीशुले बतास र समुद्रलाई पनि शान्त पार्नु भएको कुरा हामी यहाँ देख्दछौ। आउनुहोस् यहाँ पहिलो कुरा हामी यहाँ हेरौं। उहाँ डुङ्गामा चढ्नु भएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। यीशु ख्रिस्ट जहाँ जानुहुन्थ्यो, चेलाहरू पनि यीशु ख्रिस्टको पछि पछि लाग्ने गर्दथ्यो, किनभने यीशु त्यस बेला आफ्ना चेलाहरू सँगै सँगै सेवा काय गर्नुहुन्थ्यो। र यीशु डुङ्गामा चढ्नु भएको देखेपछि उहाँका चेलाहरू पनि डुङ्गामा चढेर उहाँको साथमा अघि बढिरहेको अवस्था थियो। तर आकाशमा तालमा ठूलो आँधी आयो र छालले ढुङ्गालाई ढाक्न लाग्यो। अब यो अवस्था जटिल थियो र यीशु प्रभु डुङ्गामा हुनुहुन्थ्यो र चेलाहरू पनि यीशु सँगै थिए र यीशु ख्रिस्ट सँगै डुङ्गालाई अगाडि बढाइराखेको अवस्थामा आकाशमा नसोचेको समयमा ठूलो आँधी आयो र यो आँधी आउँदाखेरि र छाल आउँदाखेरि डुङ्गा चाहिँ पानीले भरिएर डुङ्गा डुब्न लाग्यो र ती चेलाहरूले डुङ्गा चलाउन जानेकै थियो। उनीहरूले आफ्नो बलले, आफ्नो शक्तिले, बुद्धिले ध्याएसम्म उनीहरूले डुङ्गालाई चलाइराखेको थियो र उनीहरूले आफूलाई त्यो डुङ्गाबाट डुङ्गा नडुबोस् भनेर उनीहरूले आफूले जानेको सबै सिपहरू प्रयोग गरेर, शक्ति बल प्रयोग गरेर उनीहरूले आफूलाई जोगाउन खोजिरहेको थियो र आँधी डरलाग्दो थियो, छाल पनि डरलाग्दो थियो। यस्तो अवस्थामा यीशु प्रभु भने निराइराख्नु भएको थियो भनेर यहाँ विवरण हामी पाउँछौ। यस्तो डरलाग्दो अवस्थामा, डुङ्गा डुब्नै लागेको अवस्थामा पनि यीशु निराइराख्नु भएको थियो र यीशुमा शान्ति थियो। यीशु ख्रिस्टमा कुनै डर थिएन र यीशु प्रभु वास्तवमा प्रभुहरूको प्रभु, सारा सृष्टिको पनि परमेश्वर, सृष्टिकर्ता हुनुहुन्थ्यो। त्यसै कारण यीशु प्रभुमा ढुक्कपन थियो र उहाँ कुनै कुरादेखि डराउने व्यक्ति थिएन, किनभने प्रकृतिले पनि उहाँको कुरा सुन्नु पर्थ्यो र उहाँको अधिकार एकदमै महान थियो र यीशु निराइराख्नु भएको थियो र चेलाहरू भने आत्तिएर अब आशा छैन, अब चेलाहरूले आफूलाई, आफूले जानेको बुझेको सबै कुरा उनीहरूले अभ्यास गरिसकेको थियो, अब चाहिँ उनीहरू समुद्रमा डुब्ने खतरा भइसकेको थियो र उनीहरू राम्रोसँग डुङ्गा चलाउने व्यक्ति भएको कारणले अब डुङ्गा डुब्ने अवस्थामा पुगिसकेको उनीहरूले महसुस गरे। अब उनीहरूले आफूलाई के सम्झेको भन्दाखेरि उनीहरू अब डुब्ने छ र उनीहरू नष्ट हुन्छन् भन्ने उनीहरू त्यहाँसम्मको सोचाइ र निर्णयमा उनीहरू पुगिसकेको थियो र उनीहरूले अचानक प्रभुलाई बिउजाउनु भएको कुरा, बिउजाएको कुरा हामी देख्छौ। बचाउनुहोस् प्रभु भनेर उनीहरूले यीशु कहाँ आएर उहाँलाई बिउजाउँदै यो आवाज उनीहरूले प्रकट गरे, बचाउनुहोस् प्रभु, बचाउनुहोस्। किनभने यो बेला चेलाहरूले हार खाइसकेका थिए, चेलाहरूले आफ्नो जीवन अब नष्ट हुन्छ भन्ने कुरा उनीहरूले आफ्नो हिसाब किताब गरिसकेका थिए। त्यसै कारण उनीहरूले यीशुलाई बिउजाउँदै बचाउनुहोस् प्रभु भनेर उनीहरू कराएर उनीहरूले भने हामीहरू नष्ट हुन लाग्यौं र उनीहरूको हिसाब किताबमा यो सही थियो र उनीहरूले आफ्नो बुझाइमा अब बाँच्ने स्थिति थिएन, किनभने आँधी एकदम डरलाग्दो थियो, छाल डरलाग्दो थियो, अब हिसाब किताब गर्दा उनीहरूले अब बाँच्ने अवस्था त्यहाँ देखिएन। यीशुले तिनीहरूलाई भन्नुभयो, अल्पविश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ र यो प्रश्न यीशु प्रभुले तिनीहरूलाई गर्नुभयो र यीशुले तिनीहरूलाई भन्दै गर्नुहुँदाखेरि अल्पविश्वासी मानिस हो भन्ने शब्द प्रयोग गर्नुभएको छ। विश्वास सानो भएको मानिस हो, सानो विश्वास भएको, ठूलो विश्वास नभएको मानिस, तिनीहरूको विश्वास एकदमै सानो भन्ने कुरा यहाँ देखिन्छ। उनीहरूमा ठूलो विश्वास रहन्छ, त्यसकारण विश्वास नभएपछि उनीहरूको जीवनमा ठूलो डर आएको देखिन्छ। यो डर मानिसको लागि एकदमै एकदमै सामान्य डर हो, किनभने मानिसमा जब विश्वास हुँदैन तब आउने परिस्थितिहरू देख्दा, वरिपरिको परिस्थिति देख्दा डर लाग्छ र यो डराउनु स्वाभाविक हो र चेलाहरूमा विश्वास थिएन भन्ने कुरो यहाँ बुझिन्छ र विश्वास नभएपछि अब यिनीहरूमा ठूलो डरले छायो, अब नष्ट हुन्छ भन्ने कुरामा उनीहरू डराए, आशा गुम्न लागेको कुरा हामी यहाँ देख्छौ। तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नु भयो र आँधी बिल्कुल शान्त भयो। आदरणीय श्रोता, यीशु ख्रीष्ट जो मुक्तिदाता हुनुहुन्छ, जो उद्धारकर्ता हुनुहुन्छ र उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँको अगाडि कुनै कुरा पनि असम्भव भन्ने छैन, किनभने प्रकृतिले पनि उहाँको आज्ञा पालन गर्नुपर्छ र उहाँले बतासलाई र समुद्रलाई हकार्नु भयो भनिएको छ। यसको अर्थ किन आयो, किन यसो गरेको भनेर यहाँ यीशु प्रभुले हकार्नु भयो। आधी चुप लाग भनेर प्रभुले भनिसकेपछि, तिमीहरू यहाँबाट हटिजा भनेर प्रभुले भनिसकेपछि आधी बिल्कुल शान्त भएको घटना यहाँ उल्लेख गरिएको छ। आदरणीय श्रोता, यो आधी बिल्कुल शान्त भयो भनिएको छ। त्यहाँका मानिसहरूले, चेलाहरूले पनि यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनको आज्ञा मान्दो रहेछन् भनी ती मानिसहरू छक्क परेको घटना हामी यहाँ पाउँछौ। आदरणीय श्रोता, आज यो खण्डमा हेर्दाखेरि यीशु माथिको विश्वासले बतास र समुद्रलाई पनि शान्त पार्न सक्छ, र आज यहाँहरूको जीवनमा बतास र समुद्र जस्ता आँधी बेरीहरू, आँधी र छालले तपाईँको जीवनमा कतिको असर पारिराखेको छ। बतास रूपी अथवा समुद्र रूपी यी छालहरूले तपाईँको जीवनमा कस्तो प्रभाव पारिरहेको छ, तपाईँको जीवनमा नष्ट हुन लाग्यो भन्ने अवस्थाको महसुस गरिराख्नु भएको छ कि अब हामी नबाँच्ने भयौं, यो आँधी र यो छालबाट अब हामी कुनै कारणले कुनै उपाय छैन भनेर अब निराश भएर डराएर अब जिन्दगी सकियो भन्ने अवस्था के हजुरहरूको जीवनमा पनि यो महसुस गरिराख्नु भएको छ? चेलाहरूले जसरी अब जिन्दगी नष्ट भयो भनिराखेको थियो, यही अवस्थामा उनीहरूलाई यीशु प्रभुले विश्वास नभएको मानिसहरू तिमीहरू किन डराउँछौ भनेर प्रभुले भन्नुभएको जस्तै यहाँहरूको बीचमा पनि छाल रूपी समस्याहरू, बतास रूपी समस्याहरूले आशा नै निप्न लागेको, अब नष्ट हुन लागेको अवस्था यहाँहरूले महसुस गरिराख्नु भएको छ भने, जसरी चेलाहरूले यीशुलाई बिउझाएर हामीलाई बचाउनुहोस् प्रभु भनेर उनीहरूले यीशुलाई उनीहरूले उठाएका थिए, यीशुलाई प्रभु भनेर उनीहरूले सम्बोधन गरेका थिए। प्रभु भनेको चाहिँ मालिक हो, प्रभु भनेको चाहिँ जीवनको स्वामी हो, अनि उनीहरूले यीशुको चरणमा आएर यीशुलाई पुकार गरेका छन् मचाउनुहोस् प्रभु भनेर। यदि यहाँहरूको जीवनमा पनि यस्तै अवस्थाले भरिराख्नु भएको छ, एक्लै हुनुहुँदाखेरि पनि यो कुराले सताइराख्नु भएको छ, समाजमा तपाईँ सताइराख्नु भएको छ, अब आशा नै निम्न लागेको छ, अब बाँच्ने उपाय छैन, धेरै कोसिस गरेको अवस्थाहरू हुन सक्छ, यो निराशाबाट यो नष्ट हुनुबाट बाँच्ने उपायहरू धेरै गरिसक्नु भएको होला, जसरी डुङ्गा चलाउने व्यक्तिले आफ्नो सिप सबै जानेका कुराहरू लगाएर उनीहरूले कोसिस गर्दाखेरि पनि नभएपछि उनीहरूले यीशुलाई पुकार गरेका थिए, र यहाँहरूको जीवनमा पनि धेरै कोसिस गर्नुभएको होला, यो समस्याबाट छुटकारा पाउनको लागि, धेरै समस्याहरूबाट छुटकारा पाउनलाई कोसिस गर्नुभएको होला, तर आशा निभिरहेको अवस्था, आशा रहित भएर जीवनमा डरै डरले भरिएर यदि यहाँहरू बसिराख्नु भएको छ भने चिन्ता नगर्नुहोस्। तपाईँको लागि खुसीको खबर यही हो, यीशुलाई भन्नुहोस्, यीशु प्रभु कहाँ आएर उहाँलाई विश्वास गरेर भन्नुहोस्, बचाउनुहोस् प्रभु मलाई, यीशु बचाउनुहोस् मलाई, यो समस्याबाट मलाई छुटकारा दिनुहोस्, मलाई आशा दिलाउनुहोस्, मेरो जीवन नष्ट भएको छ भनेर यहाँहरूले पनि प्रभुलाई पुकार गर्नुहोस्, र आफ्नो विश्वास जो नभएको कारणले यो डरहरू आएको छ अब विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नुभयो भने यीशु प्रभुले ती बतास र समुद्रलाई जसरी हकार्नु भयो, आँधी बिल्कुल शान्त भयो, त्यसरी नै यहाँहरूको जीवनमा पनि यीशु प्रभुले ती बतास रूपी समुद्र रूपी समस्याहरूलाई यीशु प्रभुले हटाउनुहुनेछ र हजुरको जीवनमा शान्ति दिनुहुनेछ, र तपाईँ फेरि नयाँ आशामा जिउनुहुनेछ। अनि मानिसहरूले जसरी भनेका थिए यिनी त कस्ता मानिस हुन् भनेर मानिसहरूले सोचे, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दो रहेछन् भनी ती मानिसहरू छक्क परे। त्यसरी नै यहाँको जीवनमा पनि यीशु प्रभुले सबै समस्याहरूबाट छुटकारा दिइसकेपछि तपाईँ र तपाईँका मानिसहरू छक्क पर्नुहुनेछ र यहाँहरूको जीवनमा परिवर्तन भएको देख्नुहुनेछ र आशीर्वाद पाएको देख्नुहुनेछ, आफ्नै आँखाले तपाईँले देख्नुहुनेछ। त्यसकारण आज यदि यहाँहरूको जीवनमा पनि यसरी निराशा आइराखेको छ, अब आशा नै मर्न लागेको, आशा नै छैन भनेर जिन्दगीको एउटा मृत्युको घाटीमा पुगिसक्नु भएको छ भने यीशुलाई पुकार्न नबिर्सिनुहोस्। यीशु कहाँ आउन नबिर्सिनुहोस्। यीशुलाई पुकार्न नबिर्सिनुहोस्। यीशु तपाईँको लागि सहायता गर्नका लागि उहाँ सधैँ तयार हुनुहुन्छ। यीशुले बोलाइराख्नु भएको छ, हे मेहनत गर्ने र बोझले लादिकाहरू म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु भन्नुभएको छ। तपाईँलाई विश्राम चाहिएको छ, तपाईँलाई शान्ति चाहिएको छ, तपाईँलाई आशा चाहिएको छ, भविष्य चाहिएको छ भने आउनुहोस्, यीशुमाथि विश्वास गर्नुहोस् र आश्चर्य कर्महरू तपाईँको जीवनमा अनुभवहरू गर्नुहोस् र परमेश्वरलाई महिमा दिनुहोस्। किनभने यीशुमाथिको विश्वासले बतास र समुद्र रूपी सबै समस्याहरूलाई उहाँले शान्त पार्न सक्नुहुन्छ। यदि भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। यदि परमेश्वरले फेरि अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।

0: जय मसी म कलाकार आशा खड्का तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।
1: कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी उत्तरबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी तपाईँ हाम्रो मानव जीवनमा परमेश्वरको वचन बाइबल कतिको सान्दर्भिक छ भन्ने विषयमा हामी तपाईँसँग चर्चा परिचर्चा गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको बाइबल धर्मशास्त्र तपाईँ हाम्रो जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष जुन कुनै रूपले भए पनि सरोकार राखेको छ भनेर प्रमाणित गर्नु हाम्रो यस कार्यक्रमको मुख्य उद्देश्य हो। तादनी श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईँको बीचमा अबको करिब आधी घण्टासम्मको लागि आइसकेका छौं र कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन पनि हामी अनुरोध गर्दछौ। साथै यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भनी दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। श्रोता, बाइबल धर्मशास्त्र यो यस्तो एउटा विश्वव्यापी सत्यताले भरिएको एउटा संग्रह हो जसलाई मानिसहरूले प्रत्यक्ष रूपले इन्कार गर्न सक्छन् तर अप्रत्यक्ष रूपले इन्कार गर्न कदापि सक्दैनन्। र यदि अप्रत्यक्ष र प्रत्यक्ष दुवै रूपले इन्कार गरिएको खण्डमा त्यो मानिस मानिस रहँदैन। हजुर, हामीले हेर्छौ कि असल र खराब पक्षको बारेमा सही र सठिक तरिकाले छुट्याउने प्रथाको जुन शुरूआत भयो त्यो बाइबलकालीन समयबाट शुरूआत भएको र त्यसमा पनि स्वयं सृष्टिकर्ता परमेश्वरले नै छुट्याइदिनु भएको कुरा हामी थाहा गर्न सक्छौ। जब सृष्टिकर्ता परमेश्वरले नै असल र खराबको भेद जान्ने ज्ञान दिनुभयो र यो खराब हो र यस्तो यस्तो असल हो भन्ने कुरा बताइदिनु भयो, तत्पश्चात के भयो? तत्पश्चात मानिसले त्यसको अनुसरण गर्न थाल्यो र त्यो मानिस एउटा अलग समुदाय बन्यो र त्यो समुदायले गरेको कामहरू असल कुराहरूलाई देखेर अर्को समुदायले पनि त्यसको नक्कल गर्न थाल्यो र पछि गएर त्यही क्रम चाहिँ अगाडि बढ्दै जाँदा विश्वव्यापी सत्यताको रूपमा स्थापित भयो र पछि गएर त्यो अब संसारका हरेक धर्मशास्त्रहरूमा सहभागी हुन थाले अथवा समावेश गरिन थाले र हरेक राज्य निर्देशनको सिद्धान्तमा त्यसलाई समावेश गरी त्यसलाई अझै कानूनी रूप दिएर साकार पार्ने परिपाटीको विकास भएको हामी पाउँदछौ। श्रोता, यसबाट हामीले के थाहा गर्न सक्छौ भने मैले अघि नै भने बाइबल धर्मशास्त्रमा उल्लेख गरेका विश्वव्यापी सत्यताहरूलाई प्रत्यक्ष रूपमा इन्कार गर्न सकिन्छ तर अप्रत्यक्ष रूपमा इन्कार गर्न सकिँदैन। यदि हामीले त्यसरी इन्कार गर्छौं भने हामी मानिस मानिस रहन सक्दैनौ, केवल दुईटा खुट्टाले उभिने जनावर जस्तै बन्न पुग्दछौं। हाम्रो विवेक, हाम्रो सोच सबै हराएर जान्छ र हामी असल गर्न खोज्दा पनि कदापि हामी असल गर्न सक्दैनौ भन्ने कुरा चाहिँ हामी जान्न सक्छौ। त्यसो त बाइबल धर्मशास्त्रमा परमेश्वरले यो कुरा असल यो कुरा खराब भनेर बताउनु भइसकेपछि पनि बाइबलमा उल्लेखित सबै घटनाक्रमहरूमा हेर्ने हो भने त्यसका पात्रहरूले विभिन्न नराम्रा कामहरू गरेका र त्यसपछि नराम्रा परिणामहरू भोगेका एउटा होइन अनगिन्ती उदाहरणहरू हामी पाउन सक्छौ र ती कुराहरू ती असफलताहरू किन बाइबल धर्मशास्त्रमा उल्लेख गरिन पर्यो, के को लागि त्यो उल्लेख गरिन पर्यो भन्ने विषयमा हामीले सोच विचार गर्ने हो भने त्यसको एउटै जवाफ हुन्छ, त्यो चाहिँ बाइबल पढ्ने हरेक पाठकहरूलाई सही शिक्षा दिन र चेतावनी दिनको लागि यी खराब कुराहरू त्यहाँ उल्लेख गरिएको हामी पाउँदछौ। बाइबलका नकारात्मक कथाहरूबाट हामीले सकारात्मक सन्देश लिनुपर्छ भने सकारात्मक सन्देशहरूबाट हामीले थप उत्साह लिनु पर्दछ। तब मात्रै हामी मानिस जातिको जीवनमा ईश्वरीय धार्मिकता र पवित्रताले बास गर्दछ र सही विवेकलाई हामीले बढावा दिइरहेका हुन्छौ। आदरणीय श्रोता, तपाईँ हामी संसारको जुन कुनै कुनामा जाउँ या जुन कुनै क्षेत्रमा जाउँ, यहाँसम्म कि हामी संसारको एउटा यस्तो आपराधिक सञ्जालभित्र पसौ, ती ठाउँमा पनि सच्चरित्र भन्ने कुरा चाहिँ काम आउँछ, इमानदारिता भन्ने कुरा काम आउँछ। इमानदार मानिसको माग संसारको हरेक क्षेत्रमा छ, यहाँसम्म कि चोरहरूको समूहले पनि इमानदार मानिसलाई खोज्दछ। किनभने चोरहरूको नाइकेले के चाहन्छ भन्दा, मेरो साथी म प्रति इमानदार र वफादार बनोस्, विश्वासयोग्य बनोस् भन्ने चाहन्छ। त्यसकारणले गर्दाखेरि ऊ आफू त चोर छ, तर ऊ अरू चाहिँ वफादार र इमानदार भएको चाहन्छ भने अब इमानदारिताको माग कहाँ चाहिँ नहोला, हामी आफै विचार गरौं। तर हाम्रो समाजमा एउटा कुरा के व्याप्त छ भने, जो सोझो हृदय छ, जो इमानदार छ, त्यसले समाजमा कुनै परिवर्तन गर्न सक्दैन र समाजमा कुनै उपलब्धिहरू हासिल गर्न सक्दैन, ऊ सधैँ निरीय र कमजोर भएर रहन्छ। यसकारणले गर्दा हामीले सोझोपनलाई छोड्नुपर्छ, अलिकति बाठो हुनुपर्छ, चलाख हुनुपर्छ भन्ने शिक्षा दिन्छ। र समाजले बठ्याई भन्ने कुरा चाहिँ परिभाषा नै के भन्छ भन्दा, झुट बोलेर अरूलाई छक्क्याउन सकेर आफू सिँढी चढ्न सक्नु नै बठ्याई हो भनेर परिभाषित गर्दछ। यो बिल्कुलै अपवित्र र उल्टा कुरा हो, अनि आज मानिस त्यही उल्टो कुराको पछाडि दौडिरहेको छ। अरूलाई छक्क्याएर, अरूलाई झुक्क्याएर आफू अगाडि बढ्ने, बठ्याई गरेर अगाडि बढ्न खोजिरहेको छ। परिणाम स्वरूप हामी देख्छौ, पाप धुरीबाट कराउँछ भन्ने एउटा हाम्रो समाजमा आख्यान छ, र त्यो आख्यान अनुसार उसले गरेका हरेक काला करतुतहरू केही समय त ढाकेर बस्छ, लुकेर बस्छ, तर त्यो बढ्दै बढ्दै बढ्दै गइसकेपछि त्यसले मानिसको पापलाई धुरीबाट प्रचार गरिदिन्छ। हो श्रोता, कोही मानिस नराम्रो काम गर्छ भने त्यो ज्यादा समय लुकेर बस्नै सक्दैन, कहीँ न कहीँबाट त्यो प्रकट भएरै छोड्छ। त्यसकारणले गर्दाखेरि हामी मानिसले संसारमा के कुराको प्रचलन चलेको छ त्यो कुरालाई हामीले पछ्याउने होइन। हामी सदा सर्वदा बढ्ता चलाख बन्ने न्यूमा झुटा कुकृत्यतिर हामी अगाडि बढ्ने होइन, बरु हामी कतातिर अगाडि बढ्ने, हामी सत्यको मार्गतिर, सत मार्गतिर हामी अगाडि बढ्छौं भने पक्कै पनि यी कुराले तपाईँ हाम्रो इज्जत प्रतिष्ठालाई बढाउने काम गर्दछ। र हामी आर्थिक रूपमा या भौतिक रूपमा कमजोर नै सही, तर पनि यसले तपाईँ हाम्रो अन्तस्करणमा शान्ति, आनन्द र अमन चयनलाई ल्याउने काम गर्दछ। हामीलाई कुनै पनि प्रकारको झमेलाहरू पर्दैन। आदरणीय श्रोता, जब हामी इमानदार छौ आफैमा भने, जस्तो सुकै कठोर भन्दा कठोर कानून भएको ठाउँमा पनि हामी सहजै आफ्नो जीवन यापन गर्न सक्छौ। कानून कसका लागि हुन्? कानून ती व्यक्तिलाईका हुन् जसले आफ्नो इमानदारिताको बाटो छोडेर दुष्टताको बाटो अप्नाउँछ, त्यसको लागि कानून भन्ने कुरा चाहिँ रहन्छ। नियम कानून तिनीहरूको लागि हो, जो अगाडि सही मार्गमा हिँड्दछ त्यो व्यक्तिको लागि आफ्नो कानून ऊ आफै हुन्छ, र ऊ कोही कसैले दोष लाउने ठाउँमा ऊ रहन सक्दैन। श्रोता, यसकारणले गर्दा तपाईँ हामी सही बाटो र असल एउटा त्यो मार्गदर्शन गर्ने काम पवित्र धर्मशास्त्र बाइबलले तपाईँ र मलाई गर्दछ। त्यही कारणले गर्दा हामी देख्छौ, सृष्टिकर्ता परमेश्वरले मुखले मात्रै त्यो आफ्नो आज्ञाहरू उहाँले बताउनु भएन, बरु ढुङ्गाको पाटीमा लेखेर दिनुभएको हामी पाउँदछौ, जसलाई 10 आज्ञाहरू भन्छौ। र यिनी 10 आज्ञाहरू हुन् संसारका सबै धर्मशास्त्रका नीति शास्त्रहरूमा समावेश भएका कुराहरू हो। भाषा शैली अलग होलान्, तर यही हो, अनि सबै कानून र नियमहरूमा समावेश भएको त्यो एउटा मुख्य जग यही 10 आज्ञा हो। श्रोता, यी 10 आज्ञाहरूमा के छन् त म तपाईँको निम्ति वाचन गरेर सुनाइदिनेछु, जुन प्रस्थानको पुस्तक 20 अध्यायको 3 पददेखि 17 पदसम्म उल्लेख गरिएको छ। लेखिएको छ, म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै पनि कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु ननिउरनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता पुर्खाको अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु। तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सबातको दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नु, तर सातौं चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सबात दिन हो। त्यसमा तिमीहरूले केही काम नगर्नु, न त आफ्नो छोराले, न छोरीले, न कमारा कमारीले, न गाईवस्तुले, न मूल ढोकाभित्र भएको परदेशीले नै केही काम गरोस्, किनकि छ दिनमा परमप्रभुले आकाश पृथ्वी समुद्र र तिनमा भएका सबै थोक बनाउनु भयो, तर सातौं दिनमा चाहिँ विश्राम गर्नुभयो। त्यसकारण परमप्रभुले सबात दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र गर्नुभयो। आफ्ना बुवा र आमालाई आदर गर कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस्। हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु र आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि कुराको लालच नगर्नु। आमेन। आदरणीय श्रोता, यो थियो दश आज्ञा। अब यो दश आज्ञा दिँदै गर्दा त्यो सिनाई पर्वतको माहौल कस्तो थियो त, 18 पददेखि म तपाईँको निम्ति पढिदिनेछु। लेखिएको छ, जब सारा मानिसहरूले गर्जन बिजुली र तुरहीको आवाज सुने र पर्वतबाट धुवा उठिरहेको देखे, तब तिनीहरू थर थर कापे र टाढै उभिरहे। तिनीहरूले मोसालाई भने, तपाईँ हामीसित कुरा गर्नुहोस् र हामी सुन्नेछौ, तर परमेश्वर हामीसित नबोलुन् नत्र त हामी मर्नेछौ। मोसाले मानिसहरूलाई भने, नडराओ, किनकि परमेश्वर तिमीहरूलाई जाँच्नलाई र उहाँको भय तिमीहरूको सामु रहोस् र तिमीहरूले पाप नगर भनेर आउनु भएको हो। मानिसहरू टाढै उभिरहे र परमेश्वर हुनुभएको त्यो बाक्लो बादलमा उहाँको नजिक मोसा गए भनेर उल्लेख गरिएको छ। यो थियो पृष्ठभूमि। यसबाट हामीले के थाहा गर्न सक्छौ, सृष्टिकर्ता परमेश्वर परम पवित्र हुनुहुन्छ। उहाँको आवाज सृष्टिले सुन्न सक्दैन र सुन्यो भने ऊ डरले खडा पनि हुन सक्दैन। यसै कारण उहाँले आफ्नो सामर्थ्य हातले दुईवटा ढुङ्गाको शिलापाटीमा यी आज्ञाहरू लेखेर दिनुभएको हो। श्रोता, यदि आज सृष्टिकर्ता परमेश्वर यसरी नै हामी मानिसहरूको बीचमा बोल्नु भयो भने के होला, र आज संसारका मानिसहरूलाई यी आज्ञाहरू दिइसकिएको छ, अब सायद उहाँ यसरी बोल्नुहुन्न। अब उहाँ एकैचोटि उहाँको आज्ञालाई भङ्ग गर्नेहरूलाई दण्ड दिनुहुन्छ र उहाँ तिनीहरूको न्याय गर्नुहुन्छ। खास गरी ती व्यक्तिहरू जसले उहाँको एकलौटे पुत्र येशु ख्रिस्टलाई लत्याउँछ, येशु ख्रिस्टलाई इन्कार गर्छ, त्यो व्यक्ति 100% न्यायमा पर्ने पक्का छ र 100% त्यो व्यक्तिको आत्माले दण्ड पाउने कुरा पनि पक्का छ। यसकारणले गर्दा तपाईँले यो दश आज्ञालाई कतिको पालन गर्न सक्नुभयो या सक्नु भएन भन्ने कुरा अलग कुरा हो। तपाईँले यस दश आज्ञालाई पूर्ण रूपले पालन गर्न सक्नु भएन भने तपाईँलाई राज्यले दण्ड देला या फेरि समाजले तिरस्कार गर्ला या फेरि तपाईँको विवेकले सताउला, त्यो आफ्नो ठाउँमा छ। तर तपाईँले उहाँको एकलौटे पठाइएको पुत्रलाई विश्वास गर्नु भएन भने तपाईँ पक्का दण्डमा पर्ने, न्यायमा पर्ने निश्चित छ। किनभने सृष्टिकर्ता परमेश्वरको नजरमा के कुरा भएन भन्ने कुरा अलग कुरा हो। तपाईँले यस दश आज्ञालाई पूर्ण रूपले पालन गर्न सक्नु भएन भने तपाईँलाई राज्यले दण्ड देला या फेरि समाजले तिरस्कार गर्ला या

र यी 613 वटा आज्ञाहरू सम्पूर्ण रूपले सबै मानिसले पालन गर्न नसक्ने भएको कारण, उनीहरूको कमजोरी भएको कारणले गर्दा सृष्टिकर्ता परमेश्वर आफैले आफ्नो एकलौटे पुत्रलाई ती आज्ञाहरू पूरा गर्नको लागि पठाउनु भयो। र मानिसहरूले जुन प्रकारको अनाज्ञाकारिताको कारण दण्डको भागीदार भएका थिए, ती दण्डको मूल्य चुकाउनको लागि उहाँलाई पठाउनु भयो। येशूले ती दण्डको मूल्यहरू यसरी चुकाउनु भयो कि तपाईँले अदालतमा अपराध गरे बापत पाउनुपर्ने दण्डको मूल्य होइन, तर परमेश्वरको राज्यमा ईश्वरीय अदालतमा तपाईँले पाउनुपर्ने दण्डको मूल्य चुकाउन आउनुभयो। मानिसले सोच्ने गर्छन्, मैले येशूलाई विश्वास गरिसकेपछि मैले अपराध गरे तापनि मैले दण्ड पाउने छैन, किनभने मेरो दण्डको मूल्य येशूले चुकाउनु भयो भनिकन भौतिक रूपमा देशको राज्यको कानूनलाई तोड्ने काम गर्छन् भने ती व्यक्तिको दण्ड संसारको अदालतले चाहिँ दिन्छ त्यो यथावत नै छ। तर त्यो व्यक्तिले जुन प्रकारको अपराध गरेको थियो उसको आत्मिक दण्ड जो अनन्त मृत्यु हो त्यसको चाहिँ मूल्य चुकाउन येशू यस संसारमा आउनु भएको हो। अब विचार गर्नुहोस्, तपाईँ अब आफ्नो देशको कानूनको नजरमा निर्दोष ठहरिएर जिउन सक्नुहोला, यद्यपि तपाईँभित्र साना ठुला सब किसिमका पापहरू लुकेका छन्, तर तपाईँ यहाँ निर्दोष बनेर जिउन सक्नु भए तापनि ईश्वरीय नजरमा परमेश्वरको अदालतमा तपाईँको पुस्तकमा अनगिन्ती कुराहरू लेखिएका छन्। तपाईँले त कुनै समय सानो पाप गर्नुभयो र बिर्सिहाल्नुहुन्छ, तर ईश्वरीय पुस्तकमा तपाईँका सानो भन्दा सानो पापहरू पनि लेखिएका छन् र ती सबै पापहरूको दण्ड भनेको केवल मृत्यु नै हो। रोमी 6:23 भन्छ, पापको ज्याला मृत्यु। अनि हामीले हेर्छौ बाइबल धर्मशास्त्रमा पाप गर्ने हरेक आत्मा मर्नेछ। त्यसकारणले गर्दा हामी यस संसारमा छौ, हामी पाप गर्छौ, अधर्म गर्छौ र हाम्रा सबै कुराहरू पापको लेखा राख्ने किताबमा लेखिएको छ। अब जसले येशू ख्रीष्टलाई विश्वास गरेको छ त्यो व्यक्तिको पापको लेखा राख्ने रेकर्डबाट उसको त्यो पापको त्यो दण्ड मेटिएको छ र ऊ अब निर्दोष साबित हुन्छ। तर यदि विश्वास गर्दैन भने उसको पाप यथावत कायम नै रहन्छ। त्यसो भने अब तपाईँले आफ्नो पापलाई मेटाउनको लागि उहाँको एकलौटे पठाइएको पुत्रलाई विश्वास गर्नुभयो भने सिनाई पर्वतको टाकुरामा जुन अग्निमा परमेश्वर प्रकट हुनुभयो, अब त्यो अग्निको बीचबाट बोल्ने परमेश्वरलाई तपाईँले आगोको खामामा होइन तर प्रत्यक्ष रूपमा प्रेमिलो पिताको स्वरूपमा तपाईँले देख्न थाल्नुहुनेछ। आदरणीय श्रोता, आगोले परमेश्वरको क्रोधलाई जनाउँछ। बाइबलले भन्छ परमेश्वर चाहिँ भस्मकारी आगो हुनुहुन्छ। उहाँ इसरायलीहरूको सामु सिनाई पर्वतमा आगोको खम्बामा प्रकट हुनुभयो, यसको अर्थ त्यो उहाँको भयानक रूप थियो, एक न्यायिक रूप। आज्ञा पालन गरे ठिक, नगरे भने दण्ड। तर जब कसैले उहाँको एकलौटे पुत्रलाई विश्वास गर्छ र आफ्नो जीवनको प्रभु बनाउँछ, त्यो व्यक्तिको लागि अब उहाँ आगोको खाँबो होइन, प्रेमीले पिताको रूपमा देखा पर्नुहुन्छ। अब तपाईँलाई सोध्न चाहन्छु, तपाईँले सृष्टिकर्ता परमेश्वरलाई कुन रूपमा देख्न चाहनुहुन्छ? निर्णय तपाईँको हातमा हो। साधारण श्रोता, अब नै हामी कार्यक्रममा हितोपदेशको पुस्तकबाट हामी हेर्न गइरहेका छौ र हामी यही क्रममा हितोपदेश 14 अध्यायमा आइपुगेका छौ। हामी हितोपदेशको पुस्तक अध्ययन गर्दै जाँदा हामी 7 पदसम्म पुगिसकेका छौ र हामीले 6 पदसम्म गत हप्ता हेरिसकेका छौ र 1 पददेखि 6 पदसम्म हामीले के हेर्यौं हामी त्यो विषयमा चर्चा गर्न गइरहेका छौ, जसलाई पुनरावृत्ति भनिन्छ। र 1 पदमा हामीले हेरेका थियौं, बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छे तर निर्बुद्धि स्त्रीले आफ्नै हातले घर भत्काउँछ भन्ने विषयमा हामीले हेरेका थियौं भने अर्को, इमानसँग हिँड्नेले परमप्रभुको भय मान्छ तर कुटीर मार्गमा हिँड्नेले उहाँलाई तुच्छ ठान्छ। तेस्रो, मूर्खको बोलीले आफ्नो पीठमाथि लाठो ल्याउँछ तर बुद्धिमानका ओठले त्यसको सुरक्षा गर्दछ भन्ने विषयमा हामीले हेरेका थियौं। त्यसपछि, जहाँ गोरुहरू छैन त्यहाँ भकारी खाली रहन्छ तर गोरुहरूको बल प्रशस्त फसल कटनी हुन्छ त्यसको बलले। 5 पद, साँचो साक्षीले छल गर्दैन तर झुटो साक्षीले झुटा कुराहरूको ओइरो लगाउँछ।
अनि उसँग

छपद खिल्ली उडाउने व्यक्तिले बुद्धिको खोजी गर्छ तर पाउँदैन, तर विवेकशील व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ भनेर हामीले हेरेका थियौं। र भने सात पदमा यसरी लेखिएको छ, मूर्ख मानिसदेखि टाढै बस किनभने त्यसका ओठमा ज्ञानको कुरा पाइँदैन। हजुर, यो कुराहरू बताइएको छ, मूर्ख मानिसदेखि टाढै बस किनभने त्यसको ओठमा ज्ञानको कुरा पाइँदैन। श्रोता, मूर्ख मानिस त्यो हो जसले नहुने कुरा गर्दछ, जसले स्वार्थको कुरा गर्दछ, जसले अरूको कुभलो चिताउने काम गर्छ, वास्तवमा मूर्ख त्यो हो। संसारले जसलाई बुद्धिमान भन्छ, चतुर भन्छ, वास्तवमा मूर्ख त्यही हो। तपाईँ हामीले त्यस्ता व्यक्तिहरूसँग संगति गर्नु हुँदैन। आठ पद, समझदार मानिसको बुद्धिले त्यसलाई सही बाटो दिन्छ, तर मूर्खहरूको मूर्खता चाहिँ धोका हो। मूर्खले सधैँभरि मान्छेलाई धोका दिने विचार मात्रै गर्छ, सधैँभरि मान्छेलाई फसाउने र आफू आनन्द उठाउने काम मात्रै गर्छ। श्रोता, हितोपदेश 14:15 भन्छ, बेवकुफ मानिसले जुनसुकै कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कता साथ चाल्छ। यदि हामीले मूर्खका कुराहरू, झुटा कुराहरूलाई हामी पत्याउँछौ भने हामी बेवकुफ हौ, र हामी जब बेवकुफी गर्छौ त्यसको परिणाम भयानक हुन्छ। श्रोता, तर एउटा समझदार मानिसले हरेक कुरा सतर्कतामा हिँड्छ भनेर भनिएको छ। यसको अर्थ हामीलाई कसैले कुनै कुरा भन्छ भने हामीले त्यस कुरामा सतर्कता साथ जाँच गर्नुपर्छ। हरेक कुरामाथि हामीले आँखा चिम्लेर विश्वास गरिहाल्नु हुँदैन। कसैले केही कुरा भन्छ, यसले सुदूर भविष्यमा के नोक्सानी वा फाइदा गर्छ भनेर हामीले विचार गर्नुपर्छ। त्यो हो सतर्कता। यसले के परमेश्वरको महिमा गर्छ, यसले के मेरो आत्मिक जीवनलाई सुधार गर्छ, यसले के मलाई दीर्घकालीन फाइदा वा असर के पुर्याउँछ भनेर हामीले जान्ने वा जाँच्ने गर्नुपर्छ। श्रोता, तपाईँको आफन्तमा स्वार्थी र अवसरवादी मानिसहरू छन् भने तपाईँ त्यस्ता व्यक्तिहरूलाई तुरन्तै संगत गर्न छोडिदिनुहोस्। त्यस्ता मानिसहरूसँग हामीले हिमचिम बढाउनु हुँदैन। त्यसो गरिएमा हामी जुनसुकै बेला पनि फस्न सक्छौ र ठूलो नोक्सानी भोग्न सक्छौ। श्रोता, हितोपदेश 15:28 भन्छ, धर्मीको हृदयले जवाब दिनु अघि त्यसलाई जोख्छ, तर दुष्टको मुखले खराबी बकवाद गर्दछ। तपाईँ हाम्रो हृदय साँच्चीकै ज्ञानतिर लागेको छ भने हामीले बोल्नु अगाडि, निर्णय दिनुभन्दा अगाडि हामीले ती सबै कुराहरूलाई जाँच्नु पर्दछ। श्रोता, हितोपदेश 21:29 भन्छ, दुष्ट मानिस साहसी जस्तै हिँड्छ, तर इमानदारीसँग चल्ने मानिस चाहिँ आफ्नो चालमा विचार गर्छ। दुष्ट र मूर्ख मानिस एउटै हो। उसले दुष्टता गर्न पाए भने परिणामको वास्ता गर्दैन, त्यो मूर्ख हो। र त्यसले आफूलाई म केही हुँ भन्दै समाजमा खोक्रो रवाफ र धाक देखाउँछ, अनि कतिपय सोझा साझाहरू त्यसको रवाफको प्रभावमा परिहाल्छन् र अन्तमा गएर उसले अरूलाई पासमा फसाउने काम गर्छ। त्यसकारणले गर्दा हामी समाजमा नीच र सोझो भएर किन बस्नु नपरोस्, हामीले सदैव इमानदारीको बाटो अप्नाउनु पर्छ। श्रोता, त्यसै गरी हितोपदेश 14:24 भन्छ, बुद्धिमानको सम्पत्ति तिनीहरूको मुकुट हो, तर मूर्खहरूको मूर्खताले मूर्खता नै उत्पन्न गराउँछ भनेर उल्लेख गरिएको छ। त्यसकारणले गर्दा हामी मूर्ख मानिसहरूको फन्दामा पर्नु हुँदैन। आदरणीय श्रोता, हामीले हेर्छौ भने मूर्खको मुखमा घमण्डको लट्ठी जहिले पनि हुन्छ। हितोपदेश 14:3 हामीले हेरेका थियौं, उसले आफ्नो अहंकारी कुराको लागि खुब पिटाई खानुपर्छ, दण्ड भोग्नुपर्छ, अनि बुद्धिमान मानिसको वचनले चाहिँ उनीहरूलाई सबै प्रकारका सजायहरूबाट जोगाउँदछ। आदरणीय श्रोता, त्यसै गरेर हामीले हेर्ने हो भनेदेखि विभिन्न कुराहरू हामी देख्न सक्छौ। सीएच म्याकिस्टोसले एकपटक भनेका छन् कि खराब विवेकसहित पृथ्वीमा बस्नुभन्दा राम्रो विवेकसहित स्वर्ग जानु राम्रो हो। हामी सधैँ पूर्ण रूपमा सत्यवादी हुन कति सावधान हुनुपर्छ। हामीले निरन्तर रूपमा सही कुरा सुन्न इन्कार गर्ने र ठट्टा गर्ने सुन्ने जो व्यक्तिहरू छ, त्यस्ता व्यक्तिहरूले आफ्नो सुन्ने क्षमता गुमाउँछन् र उसले परमप्रभुलाई अस्वीकार गरिरहेका हुन्छन्, र त्यस्ता व्यक्तिहरूले सत्य बुद्धि कहिले पनि अवलम्बन गर्न सक्दैनन्। तर समझदार मानिसले सही कुरा छिट्टै बुझ्छ, किनकि जोसँग छ त्यसलाई अझै धेरै दिइनेछ र त्यससँग प्रशस्त हुनेछ। मत्ती 13:12 भनेको छ, मूर्ख मानिससँगको मित्रता बढाउनु हुँदैन, किनकि त्यहाँ तिनले ज्ञानका वचन भेट्दैनन्,
तर तिमी उसमा समझको एउटा वचन पनि भेट्ने छैनौ भनेर मोफटले भन्दछन्। समझदार मानिसको लागि बुद्धिको अर्थ इमानदारी पूर्वक, विवेकी पूर्वक, आज्ञाकारी पूर्वक कसरी व्यवहार गर्ने भनेर जान्नु हो। मूर्खले बुद्धि ठान्ने कुरा वास्तवमा मूर्खता नै हो र त्यो मूर्खताको सार अरूलाई धोका दिनु हो, जसले अन्तत आफैले भोग्ने छलमा परिणत हुन्छ। यद्यपि हिब्रूमा अस्पष्ट छ, एनकेजेबीले यसलाई एउटा अर्थ के दिएछ भने मूर्खहरूले पापको खिल्ली उडाउँछन्, विश्वास गर्दैनन् र यसको अस्तित्वमा एउटा डरलाग्दो खुँडा लुकेको हुन्छ। यो कसरी हुन सक्छ? तिनीहरू भन्छन्, यस्तो कुरा मिठासले भरिपूर्ण, कहिले डङ्क बोक्न सक्छ। तिनीहरूलाई थाहा छैन कि यो पापकै टुनामुना हो। तिनीहरूलाई हाँस्दै नर्कमा पुर्याउनको लागि त्यसैले आफूलाई हेर र पापसँग अरू व्यवहार नगर, नत्र त उहाँ जसले बचाउनुहुन्छ तिम्रो विरुद्धमा ढोका बन्द गर्नुहुन्छ। जोन बुन्याङले भन्दछन्, श्रोता, यसकारणले गर्दा हामी सोझा मानिसहरूले परमप्रभुको अनुग्रह भोग्छन् र पापको दोष र निन्दाबाट मुक्त भइरहन्छन्, तब हामी चाहिँ सोझा र निर्दोष भएर जिउन सक्नु पर्दछ। तपाईँ केलाई खोज्नुहुन्छ? अनन्त दण्ड या अनन्त मुक्ति या अनन्त इज्जत? श्रोता, तपाईँ विचार गर्दै रहनुहोस् र अहिलेलाई भने कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ, कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्युज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् श्रोता, यिनै ठेगानाको साथसाथै भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। हवस् त, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सूचना यसको न्युज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-7054, 01-4770-7054 र 01-5913-755, 01-5913-755।
10: दाई, अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
11: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
10: अनि यी सबै कहाँ पाउने त दाई?
11: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
10: कार्यक्रम मुक्तिको मार्ग?
11: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
12: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
13: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
14: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
14: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
14: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
15: प्रोप्राइटर सानु सापकोटा 01 52028 54 01 52028 54 र 98511 25638 98511 25638।
16: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
17: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
16: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
17: अँ है, बल्ल सम्झे। सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
16: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
17: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
16: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
18: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रेमस्वी तथा नमस्कार, म हुँ गायक दल खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश।
2: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।

जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देश लिएर प्राविधिक मित्र विजय र म ब्राह्म उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। र तपाईँ प्रवासमा पनि हुनुहुन्छ होला, प्रवासमा हुनुहुन्छ भने तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले आफ्नो देश सुन्दर देश नेपालमा रहेका आफन्त प्रियजनहरूलाई तपाईँ सम्झेर केही सन्देश कुनै पनि गीत तपाईँले पस्कन सक्नुहुनेछ र विशेष गरिकन त हामी प्रवासमा रहेका प्रियजनहरूलाई सधैँ सम्झन्छौं होइन, सधैँ मिस गरिरहन्छौं। त्यो भएर यो कार्यक्रम तपाईँको लागि छ गुड न्यूज प्रवासी सन्देश र यो कार्यक्रमलाई प्रायोजन गरेको छ हङकङ आराधना नेपाली मण्डलीले र तपाईँ पनि कार्य अथवा पढाइको सिलसिलामा अथवा घुमघामको सिलसिलामा हङकङमा हुनुहुन्छ भने तपाईँ आराधना हङकङ आराधना नेपाली मण्डलीसँग जोडिएर प्रभुको सेवा पक्कै पनि गर्न सक्नुहुनेछ। र हाम्रो फोन नम्बर रहेको छ 4770754 अथवा 4770755 छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 9893344 9893344 जो तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ। अहिलेलाई पनि कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

मेरो पनि छ पिताको घर निकै नै अर्थपूर्ण संगीतको साथ थियो कार्यक्रममा भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770755 छ हाम्रो फोन नम्बर रहेको छ र तपाईँले फटाफट हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। र श्रोता हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770755 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244646 9893244646। हजुर फोन गरेर साथ दिन सक्नुहुन्छ, तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। र तपाईँ मिठो सन्देश दिन सक्नुहुन्छ र तपाईँलाई मनपर्ने गीत संगीत पनि आफ्ना प्रियजनहरूको लागि पस्कन सक्नुहुनेछ। र फोन लाइन एकदमै खुल्ला रहेको जानकारी त मैले तपाईँलाई गराइ नै सकेको छु र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा फेरि पनि

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज प्रवासी सन्देश। प्रवासमा रहेका प्रियजनहरूलाई तपाईँ सम्झन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234446 9800234446। हजुर, तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र प्रियजनहरूलाई सम्झन सक्नुहुनेछ। र अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

अति अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र विशेष गरिकन तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ केही अर्थपूर्ण कुराहरू पनि तपाईँको निम्ति राख्न चाहन्छु र विदेश हेर्नु रहर होइन बाध्यता हो तर जब तपाईँ र म विदेशमा रहन्छौँ त्यहाँको नियम कानूनमा रहनै पर्छ र तपाईँ जहाँ काम गर्नुहुन्छ त्यहाँका आधिकारिक व्यक्तिहरूको कुरालाई पनि मानिलिनुपर्छ कतिचोटि हामी एकदमै कसैको आवाज सुन्दैनौँ कुरा सुन्दैनौँ होइन यहाँनिर कति हामी त्यो एकदमै हिँडिरहेको हुन्छ नि त स्वतन्त्र रूपमा तर जब हामी बाहिर जान्छौँ त्यहाँ एक प्रकारको परिधिभित्र हामी रहनुपर्छ त्यो देशको नियम कानुनभित्र हामी रहनुपर्छ यहाँ जस्तो कहिले पनि हुन सक्दैन जस्तो एउटा घटना म तपाईँलाई बताउन चाहन्छु जुन घटनाले निकै नै धेरै तनाव दियो परिवारमा एकजना भाइ र बहिनी जानुभएको थियो विदेश अनि बहिनी भाइ चाहिँ एक ठाउँमा काम गर्नुहुन्थ्यो अनि बहिनी चाहिँ एउटा केही त्यस्तो यो अनलाइन सम्बन्धी काम गर्नुहुन्थ्यो अनलाइन सामान बिक्री वितरण गर्ने यस्तो काम गर्नुहुँदो रहेछ अनि उहाँलाई चाहिँ कसैले पैसा हाल्दैछ होइन अब सामान बिक्री गरेपछि त पैसा हाल्नुपर्छ अनि पैसा हालिसकेपछि उहाँले त्यो पैसा आफ्नो साउलाई पठाइदिनु भयो होइन उहाँको खातामा आयो अन्त क्युआरबाट उहाँलाई हालिदिनु भयो अनि उहाँले फेरि त्यो पैसा चाहिँ आफ्नो साउलाई हालिदिनु भयो अनि साउ फरार हुनुभयो होइन करोडौँको कारोबार थियो अनि त्यसपछि त्यो मान्छेले समाउने त कसलाई हो जसलाई क्युआरबाट पठाइदिनु भएको थियो पहिलोचोटि उहाँलाई समाउने हो नि त अनि त्यो बहिनीलाई समाएर चाहिँ राख्यो चौकीमा धेरै समय राख्यो दुःखको कुरा चाहिँ के थियो भने त्यो बहिनीको बच्चा हुनेवाला थियो होइन त्यो बच्चा त्यहाँ पाउन पनि होइन एकदम गाह्रो थियो उहाँलाई एउटा सुत्केरी महिलालाई कति गाह्रो हुन्छ जेलमा बच्चा पाउनु घरमा त कतिचोटि स्याहार सुसार गर्न सकिँदैन धेरै गाह्रो हुन्छ त्यो तनावमा उहाँहरू हुनुहुन्थ्यो के भयो त्यो त मलाई थाहा छैन तर यो घटना चाहिँ मैले मेरो कानले प्रत्यक्ष रूपमा सुनेको थिएँ बुझेको थिएँ जानेको थिएँ अनि यस्तो प्रकारका कुराहरू हुँदछन् त्यो भएर तपाईँ र म काम गर्दा पनि जोगिएर कतिचोटि मान्छेले तपाईँ र मलाई प्रयोग गर्न सक्छन् होइन कसैको सामान तपाईँ कति कस्तो हुन्छ भने विदेशबाट तपाईँ फर्किँदै हुनुहुन्छ भने तपाईँको सामान थोरै छ भने कसैलाई भाइ मेरो बोकिदिनु ल भन्न सक्छन् एकदमै होसियारी हुनुहोस् कसैको सामान नबोक्नुहोस् अनि तपाईँ नेपालबाट बाहिर देश जाँदै हुनुहुन्छ भने कतिले तपाईँलाई विभिन्न प्रकारका सामानहरू बोक्न दिन्छन् होइन यो मेरो लगिदेऊ त्यो त्यो त्यो त्यो है धेरैको सामान तपाईँले लगिदिनु पर्ने हुन्छ तर यसमा पनि सतर्कता चाहिँ एकदमै अप्नाउनुपर्छ किनभने मान्छेले के पठाएको छन् भन्ने नै थाहा हुँदैन नि त खोलेर हेर्न पनि मिलेन त्यहाँ एयरपोर्टमा छिराउन नमिल्ने कुरा पनि उनीहरूले पठाउन सकेको हुन्छ त्यतिखेर कसलाई समाउँछ तपाईँलाई समाउँछ तपाईँले यो मान्छेले पठाएको भनेर त्यहाँ तपाईँले उम्किन पाउनुहुन्न किनकि तपाईँको सामान तपाईँको अब जब त्यो ब्यागभित्र तपाईँको सामान हुन्छ नि त्यो अब तपाईँको यसले पठाएको त्यसले पठाएको तपाईँ भन्न पाउनुहुन्न त्यो भएर भरिसके त्यस्ता सामानहरू लिएर नजानुहोस् अहिले जुन विवादमा आउने सामानहरू हुन्छ कयौँ मानिसहरू त एयरपोर्टबाटै फर्केका छन् कसले पठाएको सामान थाहा भएन तर त्यो पठाउनै नहुने सामान पठाएको कारणले पनि उनीहरू समातिएका कयौँ घटनाहरू छ त्यो भएर तपाईँ र म जहाँ जाँदैछौँ त्यहाँको नियम कानुनभित्र हामी पक्कै पनि रहनुपर्छ नत्र भने तपाईँ र मैले धेरै दुःख पाउन सक्छौँ र अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ तपाईँ भने हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ

0: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
1: एकदमै अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँसँग म जोडिन चाहन्छु र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हामीलाई सुनिराख्नु भएको छ भने तपाईँ जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893444। हजुर, हामीलाई तपाईँले फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइ नै सकेको छु र केही महत्वपूर्ण कुराहरू पनि मैले तपाईँको निम्ति राखि नै रहेको छु र कहिलेकाहीँ परिस्थितिले यति धेरै तपाईँ र मलाई बाध्य बनाइदिन्छ, एकदम धेरै व्यस्त भइन्छ विदेश गएपछि, होइन, पढाइ भनौँ, काम भनौँ, अनि कतिचोटि घरमा फोन गर्न पाइँदैन, होइन, सम्बन्धहरू कतिचोटि चिसिरहेका हुन्छन्। तर समय निकालेर यदि मन भयो भने तपाईँ र मैले एकअर्कालाई सम्झिन सक्छौँ, फोन गर्न सक्छौँ, उत्साह दिन सक्छौँ, होइन, यी कुराहरू एकदमै महत्वपूर्ण कुरा हुन्छन्। र तपाईँ र मैले बुझ्नुपर्ने कुरा चाहिँ यी तीन चारवटा कुरालाई चाहिँ हामी कहिले पनि बिर्सन हुँदैन। तपाईँको आमा बाबा, तपाईँको देश र तपाईँको फ्यामिली र साथी सङ्गी पनि जोडिन्छन् यसमा। अनि यी कुराहरूलाई चाहिँ हामीले सम्झिनुपर्छ, घरिघरि गचगचाउनुपर्छ जस्तो लाग्छ मलाई। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: देखि अर्थपूर्ण भजन पछि भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी सर,
0: जय मसी रुथ मगराती जी, आरामै हुनुहुन्छ? हो नि हो नि हो नि, आज त धेरैले बिर्सिराख्नु भएको छ, फोन पनि गरिराख्नु भएको छैन, धेरैजना रिसाउनु भयो जस्तो छ आज चाहिँ।
1: रिसाएको होइन, म त रिसाएको होइन, यहाँ एउटा भजन लेख्छ कि, अनि त्यही भजन पनि त डेलिगेट गर्नु पर्ला।
0: ए हजुर हजुर हजुर, ल भन्नुहोस्, आफ्नो स्वदेशमा रहेको कसलाई यतिखेर प्रवासबाट सम्झन चाहनुहुन्छ?
1: मेरो स्वदेशमा रहेको सधैँ सम्झिने गरेका आफन्तहरूलाई सम्झिन्छु, विशेष गरी अहिले भर्खरै फोन उठाउनु हुने हाम्रो सर, तपाईँ अब्राम सर हुनुहुन्छ होइन?
0: हजुर हजुर
1: हजुरलाई, अनि गुड न्युज एफएम सुनेर बस्नुभएको सम्पूर्णलाई, अनि होल गुड न्युज एफएम परिवारलाई, अनि विश्वमा जतिजनाले रेडियोबाट अनि अनलाइनबाट फेसबुकबाट सुन्नुहुन्छ उहाँ सम्पूर्णलाई यो दिन डेडिकेट गर्न चाहन्छु। अनि मैले मान्नुपर्ने आदरणीय मेरो मण्डली, हाम्रो मण्डली मेरो नभनौँ हाम्रो मण्डली होइन, प्रभु श्री कृष्णको मण्डली, अनि त्यही भएर स्वतन्त्र मण्डली परिवार, अनि पासुबा पासुआमाहरू सम्पूर्णलाई सम्झिन चाहन्छु। अनि म अनलाइनबाट सेवाकाई गरिराखेको छु, विशेष गरी सोनी सिस्टर लगायत सम्पूर्ण लिडर टिम, अनि अनलाइन फिजिकल दुवै सेवामा आबद्ध हुनुहुने सम्पूर्णलाई यो गीत डेलिगेट गर्न चाहन्छु। अनि अहिले हामी 15 दिनको उपवास बस्दैछौँ, फेरि हामी मटम नेपालबाट मरियम राईज्यूसँग उहाँसँग जोडिएर हामी उपवास बसिराखेका छौँ, उहाँसँग जोडिएर उपवासमा रहनुहुने सम्पूर्ण मण्डली परिवारलाई, अनि मलेसियामा हुनुहुने हाम्रो भाइ रणवीर परिवार हुनुहुन्छ, उहाँहरू हामीसँगै जोडेर हामी उपवास बस्छौँ। उहाँहरूको लागि जति पनि मलेसियामा हुनुहुने दाजुभाइहरू दिदी बहिनीहरू हुनुहुन्छ, सम्पूर्ण मण्डली परिवार, अनि इमानुएल प्रार्थना भवनमा पनि जोडेर हामी प्रार्थना सङ्गति गर्ने गर्छौँ हप्ताको दुईटा समय। दिल मुस्कान ब्रदर उहाँको सम्पूर्ण टिमलाई, अनि लगायत मसँग हुनुहुने मेरो साथी सोमा बहिनी हुनुहुन्छ, अनि उहाँको लागि पनि सम्झिन चाहन्छु, अनि मेरो बहिनी गीता उहाँलाई सम्झिन चाहन्छु, उहाँको सम्पूर्ण परिवारलाई, अनि भाइ बहिनीहरू सम्पूर्णलाई सम्झिन चाहन्छु, अनि उहाँको मण्डलीको पासुबुवा आरएन खनाल हुनुहुन्छ उहाँलाई सम्झिन चाहन्छु, अनि पासु सुरज भाइ अनि उहाँको सम्पूर्ण परिवारलाई सम्झिन चाहन्छु, अनि अस्ति भर्खरै विवाह बन्धनमा पवित्र विवाह बाँधिनुभएका सागर राई लगायत उहाँको श्रीमती उहाँलाई सम्झिन चाहन्छु, उहाँको सम्पूर्ण परिवारलाई सम्झिन चाहन्छु, अनि एकदमै धेरै लामो समय पनि भयो होला है, यति नै आजको लागि उहाँलाई गीत डेडिकेट गर्न चाहन्छु। लिडिया राई अनि एकजना को हुनुहुन्छ, उहाँको नाम थाहा भएन मलाई, दुईजनाले गाउनु भएको गीत छ, क्रिस्चियन भजनमै छ, भोकालाई भोजन त्रिषितलाई पानी भन्ने यो भजन पवित्र विवाह बाँधिनुभएका सागर राई लगायत उहाँको श्रीमती उहाँलाई सम्झिन चाहन्छु, उहाँको सम्पूर्ण परिवारलाई सम्झिन चाहन्छु, अनि

0: पक्कै त्यो गीत छैन भनेर भन्दै हुनुहुन्छ, खोजिराख्नु भएको छ भेट्दैन भन्दै हुनुहुन्छ, अरू कुनै गीत
1: त्यो गीत त मैले लेख्दै गर्दा आउने रहेछ, मैले पनि खोजेर त्यस्तै नै भेटायो। हुन्छ, म अर्कै गीत डेडिकेट गर्छु नि त, अस्ति पनि अर्कै गीत डेडिकेट गराएको थिएँ
0: है। हजुर,
1: हुन्छ, परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु अनि गीतको मैले भेटायो। हुन्छ, अनुग्रहको इनार हो क्रिस्टको मण्डली भन्ने भेट्नुहुन्छ, एजेन्ड बान्दै गाउनु भएको।
0: हजुर हजुर, पक्कै पनि त्यो गीत चाहिँ हाम्रो मित्रले
1: अनुग्रहको इनार क्रिस्टको मण्डली
0: हजुर भेट्यो भन्दै हुनुहुन्छ। हुन्छ, धेरै धेरै धन्यवाद, रुचजी साथ दिनुभयो, खुसी लाग्यो। जय मसी वा हुन्थ्यो रुत मकरातीजी हामीसँग जोडिनु भएको थियो। अहिलेलाई हुने रुचजीको रजायम रहेको अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

आदरणीय श्रोता तीनजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो, फोन गरेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। र रोजजीलाई धेरै धेरै धन्यवाद, हामीलाई प्रवासबाट सम्झिनु भयो तर आफ्नो देश नेपालमा भएको र प्रवासमा रहनुभएकाले चाहिँ फोन गर्नु भएन, तर पनि केही छैन, आउने हप्ता तपाईँले पक्कै पनि साथ दिनुहुनेछ। र प्रवासमा रहेका प्रियजनहरूलाई चाहिँ तपाईँको साथ, सपोर्ट, तपाईँको उत्साह एकदमै आवश्यक पर्छ। यो कुरा एकदमै महत्वपूर्ण पनि छ, किनभने उहाँहरू आफन्त भन्दा बाहिर हुनुहुन्छ, आफ्नो आफन्तलाई चाहेको बेला भेट्न सक्नुहुन्न, नजिक हुन सक्छ, मोबाइलबाट त भेट्न सकेला, मेसेन्जरबाट भेट्न सकेला, तर हामी प्रत्यक्ष रूपमा कहिले पनि भेट्न सक्दैनौ। जब तपाईँ फर्किनुहुन्छ त्यतिखेर मात्रै भेट्न सकिन्छ, त्यो भएर पनि तपाईँले सम्झिनुपर्छ जस्तो लाग्छ मलाई। र तीनजेलसम्म कार्यक्रम सुनेर फोन गरेर साथ दिनुहुने र हामीलाई प्रायोजन गर्नुहुने हङकङ आराधना नेपाली मण्डलीलाई पनि धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन।
2: जय मसी अनि नमस्कार। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताज्यूहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता एस्तर राईको तर्फबाट एक हप्तापछि नयाँ श्रृंखला लिएर यहाँहरूको माझमा फेरि उपस्थित हुन पाउँदा म असाध्यै खुशी र एकदमै आशिषित महसुस गर्दछु र आशा गर्दछु यहाँहरूको दिनचर्या राम्रोसँग बितिरहेको छ होला भनेर। यदि राम्रोसँग बितिरहेको छैन भने पनि केही छैन, परमेश्वरले हामीलाई अवश्य पनि असल दिन दिँदै हुनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त हुन पर्दछ। र आउनुहोस् कार्यक्रम पुस्तक र जीवनको आजको श्रृंखला एउटा अति नै सुमधुर एकदमै अर्थपूर्ण र शक्तिशाली भजनद्वारा गरौं। यहाँहरूको माझमा म राख्न चाहन्छु एजुन देवानले गाउनु भएको रच्नु भएको एउटा अति नै मलाई एकदमै मनपर्ने एउटा भजन रहेको छ। परम प्रभुले जुटाउनुहुन्छ यहोवा यिरे, जब मैले भने घटे कमी उहाँलाई, तब स्वर्गबाट उहाँले पठाउनु भयो खाँचो।

यो निकै नै अर्थपूर्ण भजन पछि यहाँहरूलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। वास्तवमै भजनले भने जस्तै परमेश्वरले हाम्रो सम्पूर्ण खाँचोहरू पूरा गरिदिनुहुन्छ। परमेश्वरले विधवाको आँसु पुछिदिनुहुन्छ, परमेश्वरले बोकोलाई भोजन दिनुहुन्छ, नाङ्गोलाई वस्त्र दिन सक्नुहुन्छ। हामीले खोजेको परमेश्वर चाहिँ त्यस्तो महान हुनुहुन्छ भन्दै आउनुहोस् हामी कार्यक्रमतिर लागौ। कार्यक्रम पुस्तक र जीवन प्रत्येक मंगलबार साँझ 5 बजेबाट गुड न्युज एफएममा यहाँहरूले सुन्न सक्नुहुनेछ भने, यदि यहाँहरू कार्यक्रम पुस्तक र जीवनको नियमित श्रोता हुनुहुन्छ भने यहाँहरूलाई थाहा छ यस कार्यक्रम के को बारेमा हो भनेर। तर यदि यहाँहरूले यस कार्यक्रम पहिलोचोटि सुन्दै हुनुहुन्छ भने, कार्यक्रम पुस्तक र जीवनमा चाहिँ हामी विभिन्न पुस्तक पाठ गर्दछौ, पुस्तकको बारेमा यहाँहरूलाई जानकारी दिँदछौ, साथै पुस्तक पाठले हाम्रो जीवनहरूलाई कसरी बदल्दछ भन्ने कुराको बारेमा पनि हामी छलफल गर्दछौ। र मैले गएको केही श्रृङ्खलाहरूबाट स्वर्गीय रेभरेन्ड डीआर थुलुङ, जसले आफू मात्र इसाई हुनु भएन तर आफ्नो परिवार, आफन्त, आफ्नो छर छिमेक, साथै सम्पूर्ण उहाँका क्षेत्रका मानिसहरूलाई सुसमाचार सुनाएर प्रभुमा ल्याउनुभयो र आज जसको फलस्वरूप पूर्वमा अनगिन्ती चर्चहरू छन्, उहाँ जस्तो व्यक्तिको बारेमा मैले यहाँको माझमा सुनाइरहेकी थिएँ। रेभरेन्ड डीआर थुलुङ, उहाँले परमेश्वरलाई बारम्बार स्वर्गीय दर्शन देखेपछि पाउनु हुँदछ। उहाँलाई कसैले पनि आएर येशु ख्रिस्टको बारेमा बताउनु भएको थिएन, तर उहाँले सिधै दर्शन देख्नु हुँदथ्यो र उक्त दर्शनबाट नै उहाँले परमेश्वरलाई चिन्नु भएको र उहाँले देख्नु भएको दर्शनको ईश्वर कुन हुनुहुन्छ भनेर पनि उहाँलाई थाहा थिएन। त्यही पनि उहाँले एक दिन परमेश्वरलाई चिन्नु हुँदछ र उहाँले चिनेपछि जब आफ्नो क्षेत्रमा सेवा कार्य गर्न सुरु गर्नुहुँदछ, सुसमाचार प्रचार गर्न सुरु गर्नुहुँदछ, उहाँलाई एकदमै निर्मम तरिकाको सतावट हुँदछ र त्यो सतावटको बावजुद पनि उहाँले कसरी एउटा स्थिरताका साथमा परमेश्वरको सेवा गरिरहनु भयो भन्ने कुराहरू मैले गएको श्रृङ्खलाहरूमा यहाँहरूलाई मैले सुनाएकी थिएँ। र लगभग हामीले रेभरेन्ड डीआर थुलुङको पुस्तकको जानकारी, उहाँको जीवनी, सेवाकाईको बारेमा बताइसकेकी छु र आज भने उहाँको बारेमा थोरै पुनः यसलाई संक्षिप्तमा जानकारी दिने कोसिस गर्नेछु। प्रिय श्रोताज्यूहरू, मैले कार्यक्रममा कुरा गर्दै गरेको व्यक्ति एकदमै आदरणीय व्यक्ति रेभरेन्ड डीआर थुलुङ, जब मलाया जानुहुँदछ, उहाँ मलायाको लाउरे हुनुहुँदछ, उहाँलाई केही पनि पढ्न आउँदैन, तर उहाँले त्यहाँ एउटा स्कुलमा गार्डको जिम्मेवारी पाउनुहुँदछ र त्यहाँ नै उहाँले लेखपढ गर्न सिक्नुहुँदछ र उहाँले आफू पेन्टिङ गर्न राम्रो जान्ने भएको कारणले गर्दाखेरि उहाँले बेला बेलामा पेन्ट्स पनि गर्नुहुन्छ, आर्ट पनि गर्नुहुँदछ। तर त्यही क्रममा उहाँले बारम्बार यस्तो घटना उहाँको जीवनमा घटिरहँदछ र सेतो बादलले उहाँलाई ढाक्दछ र बारम्बार एकजना व्यक्ति आएर उहाँलाई मेरो काम गर भनेर कतिवटा पूर्वको विभिन्न ठाउँहरू दर्शन दिनुहुँदछ। तर उहाँलाई थाहा हुँदैन त्यो व्यक्ति को हो, उसले मलाई किन यस्तो भनिरहेको छ, मलाई यस्तो के भइरहेको छ भनेर। तर उहाँले त्यो दर्शन देख्न पनि कहिले पनि छोड्नुहुन्न र उहाँले विभिन्न साथीहरूलाई यो कुरा सुनाउनु हुँदछ, तर सबै साथीभाइहरूले उहाँलाई पागल भएको अथवा डिप्रेसन भएको संकेत दिनुहुँदथ्यो। तर उहाँलाई डिप्रेसन, यो मानसिक बिरामी केही पनि भएको थिएन, सबै कुरा ठिक थियो, तर पनि यस्तो दर्शन समय समयमा देखिरहनुहुन्थ्यो। र उहाँ आफ्नो रिटायर पछि नेपाल आउनुहुँदछ र नेपालको धरानमा चाहिँ उहाँले साइन बोर्डहरू लेख्ने, आर्ट गर्ने ठाउँ खोलेर बस्नुहुँदछ र उक्त ठाउँमा काम गर्ने क्रममा एकजना जिलकुक जेम्स नाम गरेकी व्यक्ति साइन बोर्ड छाप्नको लागि आउनुहुँदछ र उहाँले नयाँ करारको बाइबलको पुस्तक दिएर युहन्ना 8:12 लेखिदिनको लागि अनुरोध गर्नुहुँदछ, जहाँ यसरी लेखिएको छ, म संसारको ज्योति हुँ, म पछि लाग्ने कोही अध्ययारमा हिडुल गर्ने छैन, तर त्यसले जीवनको ज्योति पाउनेछ। र रेभरेन्ड थुलुङले जब यो शब्दहरू लेख्दै गर्नुहुँदछ, आफ्नो काम कस्तो भयो भनेर उहाँले यो शब्दहरूलाई बारम्बार पढेर बस्नुहुँदछ र उहाँलाई असाध्यै यो शब्दहरू मन परेको हुँदछ र एक दिन उहाँले छोडेर गएको बाइबल पढ्ने अवसर पाउनुहुँदछ र उहाँले थाहा गर्नुहुँदछ कि आफूले बारम्बार देखेको दर्शनको ईश्वर चाहिँ यो व्यक्ति हुनुहुँदो रहेछ भन्ने कुरा उहाँलाई जब थाहा हुन्छ, तब उहाँले चाहिँ त्यो सुसमाचार चाहिँ सबै जातिहरूलाई, सबै आफ्ना नजिकका आफन्तहरूलाई, साथीहरूलाई, साथै पूर्वको सम्पूर्ण क्षेत्रहरूमा उहाँ पुग्नुहुँदछ।
उहाँलाई इसाई भनेको के हो पनि थाहा छैन, उहाँलाई ग्रहण कसरी गर्ने भन्ने पनि केही पनि थाहा छैन, तर पनि उहाँले परमेश्वरको बारेमा बताउनको लागि ठाउँ ठाउँमा पुग्नु हुँदछ, जसको फलस्वरूप धेरैभन्दा धेरै इसाईहरू यीशु ख्रीष्टलाई मुक्तिदाता भन्ने विश्वास गर्ने मानिसहरू उहाँले सुसमाचार सुनाएका ठाउँहरूमा हुनुहुँदछ। र यसै क्रममा उहाँले नेपालमा ज्ञानेश्वर मण्डलीका वरिष्ठ पास्टर रबर्ट कार्थक साथै नेपालका अन्य विभिन्न वरिष्ठ पास्टरहरूसँग भेट्ने, त्यहाँ कन्फरेन्स गर्ने, सेमिनार गर्ने अवसर पनि पाउनुहुँदछ र उहाँ एनसीएफको अध्यक्ष हुने मौका पनि पाउनुहुँदछ र विभिन्न तरिकाले उहाँ सेवाकाई गर्दै जानुहुँदछ र उहाँको सेवाकाई गर्ने क्रममा उहाँलाई विभिन्न ठाउँहरूमा विभिन्न स्थानहरूमा गलत आरोप, झुटो आरोप, प्रत्यारोप गरेर विभिन्न तरिकाले उहाँलाई सतावट, खेदो, कुटपिट गर्दछ र त्यो कुटपिट सतावट राज्य तहबाट, स्थानीय तहबाट हुँदछ र उहाँ विभिन्न आरोप खप्दै धेरैभन्दा धेरै सबै मरेतुल्य भएर जेलमा बस्नुहुँदछ। तर आफू मरेतुल्य हुँदा पनि परमेश्वरले उहाँको साथलाई कहिले पनि छोड्नु भएन र परमेश्वरले सधैँ नै उहाँ जस्तो अवस्थामा भए पनि साथ दिनु भएको कुराहरू हामी उहाँको जीवनी पढ्दाखेरि पाउँदछौ र उहाँलाई सतावट गर्दै गर्दा, उहाँलाई खेदो गर्दै गर्दा, उहाँलाई पिट्दै गर्दाखेरि धेरैभन्दा धेरै मानिसहरू चाहिँ उहाँलाई यति धेरै पिट्छ कि उनीहरूले महसुस गर्छ यो मानिस चाहिँ मर्यो होला भनेर, तर उहाँ जति पिटे तापनि, जति मरे तापनि, जति बेहोस भए तापनि उहाँ फेरि बिउजी नै हुँदछ। कारण परमेश्वरले उहाँलाई उहाँको जीवनमा अझै धेरै काम गरोस् भनेको उहाँ चाहनुहुँदथ्यो र धरानमा ज्योति चर्च उहाँले स्थापना गर्नुहुँदछ र ज्योति चर्चबाट धेरैभन्दा धेरै चर्चहरू छुटिएर गएको कुराहरू उहाँले आफ्नो जीवनीमा व्यक्त गर्नुहुँदछ र त्यो छुटिएर जाँदै गर्दाखेरिको पीड़ा भएको कुराहरू, उहाँ रातभरि सुत्न नसकेको पीड़ा, बाहिर संसारबाट सतावट पाएको पीड़ा आफ्नो ठाउँमा छ, त्यो एक पीड़ा भयो भने अर्को पीड़ा चाहिँ आफ्नो मण्डलीबाट बारम्बार अर्को मण्डली छुटिएर गएको कुराले गर्दाखेरि उहाँलाई दुःख भइरहेको हुँदछ र उहाँको पीड़ा कष्ट चाहिँ यही नै रहेको उहाँले आफ्नो जीवनीमा बताउनु हुँदछ। र 2024 सालमा मण्डली उति धेरै नभएको पूर्वको स्थानहरूमा रेभरेन्ड डीआर थुलुङले सुसमाचार सुनाउनु भएपछि त्यहाँ सतावट मात्र भएन, तर जति सतावट हुँदछ त्यति नै धेरै परमेश्वरको राज्य बढेको, जति सतावट हुन्छ त्यति नै धेरै मण्डली वृद्धि भएको कुराहरू हामी उहाँको जीवनीमा पढ्न सक्दछौ। र प्रिय श्रोताजीहरू, तपाईँ अनि मलाई आज एउटा यस्तो ठुलो प्रश्न छ कि हामी डीआर थुलुङ जस्तो हुन सक्छौ जसले एक्सट्रिम लेभलमा गएर सतावट भोग्नुभयो र उहाँले आफूले मात्र मुक्ति पाउनु भएन तर आफ्नो आफन्त, साथीभाइ, छरछिमेक र आफ्नो गाउँभरिका मानिसहरू साथै अन्य गाउँ ठाउँका मानिसहरूलाई पनि यिनीहरूले मुक्ति पाओस् भनेर उहाँले सुसमाचार सुनाइरहनु भयो। र आज हाम्रो लागि प्रश्न छ कि हामीले पनि यसरी नै सोच्न सक्छौ अथवा सोचिरहेको छौ। यदि सोचिरहेको छौ भने हामीले हाम्रो आफन्त, छरछिमेक, परिवार, साथीभाइ, इष्टमित्रले परमेश्वर पाउनको लागि हामीले त्यस्तो के कार्य गरिरहेका छौँ, हामीले हाम्रो आफन्त, हाम्रो नजिकका साथी, इष्टमित्रलाई सुसमाचार सुनाउन परमेश्वर मुक्तिदाता हुनुहुन्छ भनेर भन्नको लागि हामीले के गरिरहेका छौँ, यो हाम्रो लागि आज ठूलो प्रश्नको विषय रहेको छ। येशू ख्रीष्टले हामीलाई जाँदा जाँदै सारा संसारमा गएर सुसमाचार सुनाउने एउटा ठूलो महत्वपूर्ण आज्ञा दिएर जानुभएको छ। के हामी वास्तवमै सुसमाचार सुनाइरहेका छौ त, कि हामी आफूले मात्रै मुक्ति पायौं ठिकै छ भन्ने सोच्दछौ? यो हाम्रो लागि आज प्रश्न छ कि हामी रेभरेन्ड डीआर थुलुङले जस्तै सतावट सहन तयार छौ त, अथवा सतावट पाइरहेका छौ भने त्यसलाई सहेर परमेश्वरको कार्य अझै तीव्र गतिमा गर्न तयार छौ त? त्यो हाम्रो लागि एकदमै ठूलो प्रश्न रहेको छ। रेभरेन्ड थुलुङ जसले एकदमै ठूलो सतावट भोग्दा भोग्दै पनि उहाँले यति धेरै सुसमाचार सुनाउनु भयो र अनगिन्ती मण्डलीहरू स्थापना भए भने आज हामी त्यस्तो समयमा छौ, हाम्रो लागि त्यस्तो सतावट छैन जस्तो डीआर थुलुङको समयमा थियो भने डीआर थुलुङको समयमा भएको सतावट अहिलेको समयमा छैन। अब भनेपछि हामीले कति तीव्र गतिमा, त्यसको कति बढी गरिकन हामीले सुसमाचार सुनाउनु पर्ने रहेछ भन्ने प्रश्न हाम्रो माझमा आज खडा भएको छ। प्रिय श्रोताजीहरू, डीआर थुलुङमाथि भएको पर्व यातनाको सन्दर्भ बारेमा इसाई साहित्यकार श्री लोकनाथ मनेमले ख्रीष्टका निम्ति शासन भोग्नेहरू प्रति सान्त्वना स्वरूप एउटा गीत रच्नु भएको थियो।
जसको शीर्षक रहेको छ बादलमा फेरि आउनेछन् यीशु राजा, यही आशामा हाँसिदेऊ, आँसुलाई थामिदेऊ। तिमीले मुटु बाँधेर कारागारहरूमा पर्खेको छौ, तिमीले निन्दा चोटहरू उनको निम्ति भनेर खोपेका छौ। आउनुहोस् यो भजनलाई पनि हामी सबैजना मिलेर सुन्नेछौ, भजन नम्बर 401।

0: यो अति नै मर्मस्पर्शी भजनपछि यहाँहरूलाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। साँच्चै नै परमेश्वरले हाम्रो नामलाई जीवनको पुस्तकमा लेख्नु भएको छ र हाम्रो घर परमेश्वरले स्वर्गमा अनन्तको लागि बनाइदिनु भएको छ। त्यही भएर हामी दुखी बन्नु हुँदैन, हामी बेचैन हुनु हुँदैन, परमेश्वरमा सधैँ आनन्द गर्नुपर्छ भन्ने कुरा यस भजनले भन्दै थियो। र अन्त्यमा यहाँहरूलाई उत्साह दिन चाहन्छु, कहिलेकाहीँ हामीलाई मेरो बोलावट त सुसमाचार सुनाउने होइन, मलाई त सुसमाचार कसरी सुनाउने आउँदैन, बरु म आफू चाहिँ राम्रो इसाई बन्छु तर अरूलाई चाहिँ सुसमाचार सुनाउँदिन भन्ने जस्तो हामीलाई कतिचोटि लाग्दछ। तर जब हामी परमेश्वरलाई साँचो तरिकाले प्रेम गर्छौ, उहाँको आज्ञा पालन गर्छौ र उहाँको आज्ञा भनेको सुसमाचार सुनाउने हो। अब सुसमाचार सुनाउनको लागि हामीले विभिन्न उपायहरू अप्नाउन सक्दछौ। तपाईँसँग फोन छ, फोनमा असल भिडियोहरू बनाएर यहाँले पोस्ट गर्न सक्नुहुन्छ। हामीसँग भएका विभिन्न गिफ्टहरूलाई सुसमाचारको माध्यम बनाउन सक्दछौ। हामीसँग भएको ट्यालेन्टहरूलाई, खुबीहरूलाई हामी सुसमाचारमा परिणत गर्न सक्दछौ भने सबैभन्दा राम्रो हामी आफै एउटा इसाई असल चरित्र निर्माण गरेर पनि हाम्रो वरपरका मानिसहरूको माझमा सुसमाचार सुनाउन सक्दछौ। यदि हामीले रेभरेन्ड डी आर थुलुङले कसरी सुसमाचार सुनाउनुहुन्थ्यो भनेर हेर्यौं भने उहाँले सुरुमा राई जातिहरूको इतिहास कसरी भयो भन्ने कुरा चाहिँ उहाँले मानिसहरूको सामु बताउनु हुन्थ्यो र त्यही माझमा धेरै राई व्यक्तिहरू अथवा अन्य जातिका मानिसहरू सुन्नलाई आतुर भएर आउँदथ्यो र त्यही समयमा उहाँले परमेश्वरको सुसमाचारलाई पनि सुनाउनु हुँदथ्यो। त्यसपछि उहाँले केही समयपछि आफ्नो छोराहरूलाई लिएर मादल बोकेर गाउँ गाउँमा उहाँले मादल बजाउँदै भजनहरू गाउन थाल्नुभयो अनि अवश्य पनि गाउँका मानिसहरू उहाँको भजन सुन्नलाई, मादल बजाएको सुन्नलाई के रहेछ भनेर त्यो भिडहरू जम्मा हुने गर्दथ्यो र उक्त समयलाई मौका पारेर उहाँले परमेश्वरको सुसमाचार सुनाउन गर्नु हुँदथ्यो। त्यसरी नै आज हामीलाई कतिचोटि कसलाई सुनाउने, कहाँ सुनाउने, कसरी सुनाउने हामीलाई केही थाहा नभए तापनि हामी जस्तो अवस्थामा छौ, जहाँ छौ, त्यहाँ नै हामीसँग जे छ त्यसरी नै परमेश्वरको सुसमाचार मानिसहरू सामु हामी सुनाउन सक्दछौ अनि हामी सुसमाचार मानिसहरूले प्रभुमा ग्रहण गरोस्, मानिसहरू प्रभुमा आओस्, विश्वास गरोस् भनेर सुनाउने होइन कि सुसमाचार सुनाउने काम चाहिँ हाम्रो हो, सुन्ने नसुन्ने, ग्रहण गर्ने नगर्ने काम चाहिँ उनीहरूको हो। त्यसैले हाम्रो तर्फदेखि हाम्रो साइडको हाम्रो रेस्पोन्सिबिलिटी चाहिँ जब हामी पूरा गर्छौँ भने परमेश्वरले हामीलाई अवश्य पनि इनाम दिनुहुन्छ, स्वर्गबाट प्रशस्तै आशिष दिनुहुँदछ। यहाँहरूबाट छुट्टिने मन नहुँदा नहुँदै पनि कार्यक्रमको निर्धारित समय सकिएको रहेछ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएको लागि यहाँहरूलाई हृदयबाट धन्यवाद भन्दछु। कार्यक्रम कस्तो लाग्यो सुनेर प्रतिक्रिया दिन नभुल्नु होला र प्रतिक्रियाको लागि यहाँहरूले हामीलाई यस कार्यक्रमको अन्त्यमा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ र आर्टियन पुस्तकालय जुन नयाँ बानेश्वरमा छ आएर यहाँहरूले हामीलाई व्यक्तिगत सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ भन्दै प्राविधिक मित्रलाई तिनजेलसम्म साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद भन्दै म कार्यक्रम प्रस्तुत एस्तर राई अर्को हप्ता पुनः नयाँ श्रृङ्खलाका साथ भेट्ने वाचा गर्दछु। जय मसीह, नमस्ते।
1: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आर्टेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आर्टेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आर्टेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84। 98 49 83 16 84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। अटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका विभिन्न 12 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। प्रिय श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी येशु ख्रीष्टको नम्रताको विषयमा हेर्नेछौ। सामान्यतया नम्रता भन्नाले आफैलाई अति नरम र लचिलो बनाएर अरू व्यक्तिसँग प्रस्तुत हुनु भन्ने बुझिन्छ, र यो गुण हरेक व्यक्तिमा हुनु अति आवश्यक छ। नम्रता मानिसको एक सर्वश्रेष्ठ गुण हो, जसले मानिसलाई समाजमा असल सम्बन्ध बनाउन महत्वपूर्ण भूमिका खेल्दछ। हो श्रोता, यही नम्रताको सम्बन्धमा येशु ख्रीष्टको नम्रताको विषयमा आजको कार्यक्रम केन्द्रित रहनेछ। प्रिय श्रोता, आउनुहोस्, येशु ख्रीष्टको नम्रतालाई बाइबलले कसरी पुष्टि गर्दछ अनि उहाँ एउटा परमेश्वर भइकन पनि मानिसको लागि किन उहाँ नम्र हुनुभयो त आदि इत्यादि विषयमा पवित्र धर्मशास्त्र बाइबलमा आधारित रहेर आज तपाई हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय दाई हरि तपाई हाम्रो माझमा उपस्थित हुनुभएको छ।
1: कार्यक्रम सुसमाचार सबैका लागि सुनेर बसिराख्नुभएका सम्पूर्ण श्रोता मित्रहरूलाई म हरिको तर्फबाट अभिवादन, नमस्कार, जय मसीह। म आशा गर्छु तपाईँहरू सबैजना स्वस्थ हुनुहुन्छ अनि हाम्रो यस कार्यक्रमलाई सुनेर आध्यात्मिक लाभ उठाइराख्नु भएको छ। अनि हाम्रो यस कार्यक्रमको उद्देश्य तपाईँहरू सबैजनाले प्रभु येशूमाथि विश्वास गरिकन साँचो मुक्तिलाई अनुभव गर्नुहोस् भन्ने हो, र हामी चाहन्छौ कि प्रभु येशूले जुन तरिकामा हामीलाई प्रेम गर्नुभयो, प्रभु येशूले जुन तरिकामा हामीलाई जीवन दिन खोज्नुहुन्छ, त्यो सबै कुरा चाहिँ हामी सबैले अनुभव गरौं र प्रभु येशूको आशिषलाई हाम्रो जीवनमा लिन सकौं। अनि आज यसरी तपाईँको बीचमा फेरि एउटा विशेष सन्देश लिएर आउन पाउँदाखेरि म अति नै खुशी छु, र हाम्रो महान परमेश्वर जसले यावत थोकहरूलाई बनाउनुभयो, जसले दृश्य र अदृश्य सम्पूर्ण कुराहरूलाई रचना गर्नुभयो, उहाँलाई म मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु।

प्रिय श्रोता मित्रहरू, आज म तपाईहरूको बीचमा फिलिप्पी 2:6-11 खण्ड हेर्न चाहन्छु। बाइबलमा प्रेरित पावल नामको एकजना व्यक्तिले लेखेको एउटा पत्र रहेको छ, जसलाई चाहिँ हामी फिलिप्पीको पुस्तक भनेर भन्दछौ। अनि यसै योभन्दा अगाडि पनि मैले तपाईँलाई बताएको थिएँ, बाइबल एकदमै अद्भुत पुस्तक हो र त्यहाँ हामीले हेर्यौं भने 66 एकदमै अचम्मका प्रकारका पुस्तकहरू हामी पाउँदछौ। अनि ती मध्ये एउटा पुस्तकको नाम रहेको छ फिलिप्पी। अनि आज त्यसैको एउटा खण्डबाट म तपाईहरूको बीचमा चाहिँ प्रभु येशूको नम्रता भन्ने शीर्षकमा केही कुरा बताउन गइराखेको छु। अनि नम्रता भन्दाखेरि हामी के बुझ्छौ त, नम्रता भनेपछि व्यवहारमा र बोलीमा एकदमै आफू होच्याइनु अथवा आफैलाई एकदमै शिष्टतापूर्वक प्रस्तुत गर्नु भन्ने अर्थ चाहिँ लाग्दछ। अनि हामी सबैको एउटा स्वभाव छ कि हामी तिनै व्यक्तिहरूलाई रुचाउँछौ, हामी तिनै व्यक्तिहरूलाई प्रेम गर्छौ जो चाहिँ एकदमै नम्र स्वभावका हुन्छन्। तर नम्रता संसारमा भेट्नु त्यति सजिलो कुरा पनि छैन। हामी देख्दछौ आजभोलिको समाजमा छन् जसै हामी विकसित राखेका छौ, जसै धेरै कुराहरूमा हामीले प्रगति गरिराखेका छौ, मानिसको स्वभाव एकदमै खस्रो टाइपको खस्रो प्रकारको हुँदै गइराखेको छ। अनि मानिस चाहिँ जति माथि बढ्छ नम्रता चाहिँ त्यति हराउँदै जान्छ अरे भन्ने पनि हामी समाजमा भनाइरहेको कुरा हामी पाउँदछौ। तर हामी आज हेर्नेछौ येशु ख्रिस्टको नम्रताको विषयमा। जब येशु ख्रिस्टको विषयमा म तपाईँलाई बताउँदैछु, तपाईँले बुझ्नु पर्ने कुरा चाहिँ यो हो कि येशु ख्रिस्ट चाहिँ एकदमै नम्र स्वभावको व्यक्ति हुनुहुन्छ। उहाँ एकदमै नम्र स्वभावको व्यक्तित्व हुनुहुन्थ्यो जसले चाहिँ अचम्मका कामहरू गर्नुभयो। अनि पक्कै पनि येशु ख्रिस्टको त्यो नम्रताको जो स्वभाव छ, जो नम्र स्वभाव छ, त्योबाट आज हामी 21 शताब्दीका व्यक्तिहरूले पनि केही न केही शिक्षा चाहिँ लिन सक्छौ। हामी केही कुराहरू हेर्नेछौ फिलिप्पीको पुस्तक 2:6-11 भनिकन, जसो मैले तपाईँलाई पहिले पनि बताएको छु। यस्तो लेखिएको छ, तपाईँहरू सबैले ध्यान दिइकन यसलाई सुनिदिनुहोस् भन्ने म विनम्र अनुरोध गर्दछु। यहाँ यस्तो लेखिएको हामी पाउँदछौ, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो र मृत्युसम्मै अर्थात क्रुसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो। त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा पृथ्वीमाथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नु पर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रिस्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। यस पढिएको वचनबाट महान परमेश्वरले हामी सबैलाई आशीर्वाद दिनुभएको छ। अनि यहाँ सबभन्दा पहिले हामीले हेर्यौं भने येशू ख्रिस्टको नम्रताको विषयमा हामी देख्न सक्दछौ। यहाँ भनिएको छ, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई पक्री राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनुभयो र मृत्युसम्मै अर्थात क्रुसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो भन्ने कुरा यहाँ बताइएको हामी पाउँदछौ। प्रिय श्रोता मित्र, तपाईँले यो खण्डलाई मैले पढेको कुरालाई ध्यान दिएर सुन्नु भएको छ भने यहाँनिर चाहिँ येशू कति नम्र हुनुहुन्थ्यो अनि उहाँले कसरी नम्रताको साथमा जीवन बिताउनु भयो भन्ने कुरा चाहिँ स्पष्ट रूपमा उल्लेख गरेको कुरा हामी पाउँदछौ। नम्र भएर जिउनु त्यति सजिलो कुरा छैन, नम्र भएर जीवन यापन गर्नु हाम्रो लागि अति नै चुनौतीको कुरा हुन्छ। यदि हामी कसैलाई केही 2-4 शब्दहरू भनिदिउ, कसैलाई चोट पुर्याउने शब्द हामीले प्रयोग गरिदियौ भने त्यो व्यक्तिले बदलामा उसलाई आफूलाई जति चोट लागेको छ त्यसको दोब्बर उसले बदला लिने कोसिस चाहिँ गर्छ। आज किन संसारमा हत्या हिंसा बढ्दैछ, आज किन संसारमा वैमनस्यताले धेरै ठूलो विकराल रूप लिएको छ, आज मानिसले मानिसलाई किन मानिसको दृष्टिकोणले हेर्दैन, यसको एउटा कुरा चाहिँ हो किनकि मानिसमा नम्रता भन्ने कुराको एकदमै कमी भएको छ। धेरै जनाहरूले नम्र जीवन जिउन चाहिँ चाहँदैनन्। किनभने हामी आफैमा गर्व गर्दछौ, हाम्रो यो जीवनप्रति गर्व गर्दछौ। तर हामीले बुझ्नु पर्ने कुरा चाहिँ यो हो कि हामीसँग वास्तवमा स्थायी केही पनि छैन। आज तपाईँसँग जे छ त्यो एउटा तुवालो जस्तो हो, त्यो एउटा कुहिरो जस्तो मात्रै हो, वा त्यो एउटा हराइ जाने
वस्तु जस्तो मात्रै हो, जो तपाईसँग केही क्षणभरको लागि मात्रै छ, आज मात्रै छ। तपाईँको मान मर्यादा, तपाईँको धन सम्पत्ति, तपाईँको इज्जत, तपाईँसँग भएको पैसा, तपाईँका सम्पूर्ण कुराहरू केवल आज वा भोलि मात्र तपाईँसँग रहन्छन्। यस्तो समय आउनेछ जुन बेला तपाईँले ती सबै कुराहरू चाहिँ गुमाउनुहुनेछ। हामीसँग जे कुरा छ अर्थात तुवालो जस्तो कुराहरू, हराइजाने कुहिरो जस्तो कुरा हामीसँग भए तापनि त्यही कुरामा हामी गर्व गरेर बसिराखेका हुन्छौं, त्यसैमा घमण्ड गरेर हामी जिइराखेका हुन्छौं, जसको कारणले हामी नम्र जीवन जिउन सक्दैनौं। हामीसँग भएको धन पैसाकोमा हामी घमण्ड गर्छौं जो एक दिन हराएर जानेछ। हामीसँग भएको ट्यालेन्टमा हामी घमण्ड गर्छौं, जो नयाँ नयाँ ट्यालेन्टहरू आए भने, नयाँ प्रतिभाशाली व्यक्तिहरू आए भने हाम्रो प्रतिभाको कदर हुने छैन। यी सबैका बावजुद पनि हामी आफैमा घमण्ड गरिराखेका हुन्छौं। हामीसँग कुनै पनि कुरा स्थायी छैन। म तपाईँलाई दावी गरेर भन्न सक्छु हामीले जे पनि पाएका छौ यी सबै कुरा एकपटक निश्चय रूपमा नै हराएर जानेछन्। कुनै पनि कुरा स्थिर वा स्थायी चाहिँ यो दुनियाँमा छैन। सबै कुराहरू बदलिन्छन् अनि त्यो अर्थमा चाहिँ हराइजाने कुरामा पनि हामी घमण्ड गर्छौं र आफैलाई नम्र तुल्याउँदैनौ। तर तपाईँ यहाँ येशु ख्रिस्टको बारेमा विचार गर्नुहोस्, जो महान परमेश्वर हुनुहुन्थ्यो, जसमा यहाँ भनेको छ सबभन्दा पहिले परमेश्वरको स्वरूपमा भएर पनि, वा मानिस होइन तर स्वर्गमा परमेश्वरको स्वरूपमा हुनुहुन्थ्यो, परमेश्वरको बराबरी हुनुहुन्थ्यो, उहाँ आफैमा परमेश्वरका सम्पूर्ण क्वालिटिजहरू, सम्पूर्ण गुणहरू, सम्पूर्ण स्वभावहरू उहाँमा चाहिँ थिए। त्यसको बावजुद पनि जब हामी येशुको बारेमा विचार गर्छौं, यहाँ भनिएको छ उहाँले आफैलाई होच्याइकन कमाराको एउटा नोकरको रूप धारण गरेर, मनुष्य भएर, एउटा मानिस बनेर उहाँ चाहिँ जन्मनुभयो। त्योभन्दा अगाडि भनेको छ मृत्युसम्म, अर्थात क्रुसको मृत्युसम्म उहाँ आज्ञाकारी रहनुभयो। योभन्दा ठूलो नम्रताको उदाहरण यो संसारमा अरू के हुन सक्छ? उहाँ आफैमा परमेश्वरका सम्पूर्ण क्वालिटिजहरू, सम्पूर्ण गुणहरू, सम्पूर्ण स्वभावहरू उहाँमा चाहिँ थिए। त्यसको बावजुद पनि जब हामी येशूको बारेमा विचार गर्छौं, यहाँ भनेको छ

नम्र व्यक्ति को थियो यो संसारमा भने हेरिराख्नु भएको छ भने येशु ख्रिस्ट भन्दा बाहेक तपाईँले अर्को व्यक्ति देख्नु हुने छैन। पक्कै पनि येशु ख्रिस्ट नै हाम्रो लागि नम्रताको नम्र जीवनको सबैभन्दा उत्कृष्ट नमूना हुनुहुन्छ। अनि आज कति व्यक्तिहरूले येशु ख्रिस्टलाई विभिन्न दृष्टिकोणले हेर्दछन्। कति व्यक्तिको लागि येशु ख्रिस्ट एउटा महान शिक्षक हुनुहुन्छ, कति व्यक्तिको लागि येशु ख्रिस्ट एउटा परमेश्वर हुनुहुन्छ, कति व्यक्तिको लागि येशु ख्रिस्ट एउटा आदर्श नमूनाका जीवन जिउने एउटा व्यक्ति हुनुहुन्छ। यी सबैका बावजुद पनि यी सबै कुरालाई म नकार्दिन, हो उहाँ परमेश्वर पनि हुनुहुन्छ, उहाँ एउटा आदर्श व्यक्ति पनि हुनुहुन्छ, उहाँ एउटा महात्मा पनि हुनुहुन्छ, उहाँ एउटा महान शिक्षक पनि हुनुहुन्छ। त्यसको बावजुद येशु सबैभन्दा नम्र व्यक्ति पनि हुनुहुन्छ। यदि आज हामीले आफैलाई नम्र तुल्याइकन येशु ख्रिस्टको बारेमा जाँच्ने प्रयत्न गर्यौं भने, येशु ख्रिस्टको विषयमा अझै धेरै कुराहरू बुझ्ने कोशिस गर्यौं भने हामीले यो पाउनेछौ, अन्तिममा हामी उहाँको चरणमा हुनेछौ। जस्तो यहाँ अगाडि भनिएको छ, त्यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँ भन्दा उच्च छ, कि स्वर्गमा पृथ्वीमाथि र पृथ्वी मुनि भएको हरेक प्राणीले येशुको नाउँमा घुँडा टेक्नु पर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशु ख्रिस्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। यो पवित्र बाइबलको वचन हो। पवित्र बाइबलका वचनहरू चाहिँ ऐतिहासिक रूपमा विभिन्न तरिकामा पुष्टि भएका छन्। हामी विश्वास गर्दछौ बाइबल चाहिँ परमेश्वरको वचन हो अनि महान ईश्वरको वचनले यो दावी गरेको छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशु ख्रिस्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। आज तपाईँले मेरो सामुन्ने यो प्रश्न छ कि तपाईँले त्यो नम्र व्यक्ति येशु ख्रिस्टलाई, कि तपाईँले त्यो सबैभन्दा नम्र ईश्वर येशु ख्रिस्टलाई तपाईँको मुक्तिदाताको रूपमा ग्रहण गर्नुभएको छ। हाम्रो सामुन्ने यो प्रश्न रहेको छ। जस्तो यहाँ भनेको छ, र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशु ख्रिस्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ। अनि आज संसारमा सबैभन्दा ठूलो जनसंख्या चाहिँ ख्रिस्टियनहरूको जनसंख्या रहेको छ। विश्वका थुप्रै देशहरूलाई चाहिँ क्रिस्टियन देशको रूपमा घोषणा गरिएको छ। आज संसारका यत्रा मानिसहरूले, संसारका यत्रा देशहरूले चाहिँ किन येशु ख्रिस्टलाई पछ्याए होलान्? हाम्रो मनमा यो प्रश्न आउनुपर्छ। यदि हामी जब यो कुरामाथि विचार गर्छौ, हामी यति पाउँछौ कि येशु ख्रिस्टको जीवन चाहिँ पछ्याउनको लागि सबैभन्दा उत्तम जीवन रहेको छ। जब तपाईँले आफैलाई नम्र तुल्याइकन, जब तपाईँले भन्नुहुन्छ प्रभु मलाई तपाईँको खाँचो छ, म एउटा पापी हु, मैले मेरो जीवनमा तपाईँप्रति पाप गरेको छु, मेरो जीवनमा तपाईँको खाँचो छ प्रभु, जब तपाईँ यो कुरा भन्नुहुन्छ र प्रभुको चरणमा जानुहुन्छ, उहाँले तपाईँले विगतमा गरेका सम्पूर्ण पापहरूलाई हिसाब नराखिकन, विगतमा तपाईँले जतिसुकै ठूला अपराध गरे तापनि, विगतमा तपाईँले जतिसुकै ठूला पाप गरे तापनि, उहाँले तपाईँलाई आफ्नो छोराको रूपमा स्वीकार गर्नुहुन्छ, किनकि उहाँ नम्र हुनुहुन्छ। हाम्रो प्रभु येशु अति नै नम्र हुनुहुन्छ। उहाँले तपाईँलाई ग्रहण गर्नुहुनेछ, उहाँले तपाईँलाई स्वीकार गर्नुहुनेछ, तपाईँको सबै पापहरू उहाँले धुनुहुनेछ। केवल अहिलेको जीवनमा तपाईँले प्रशस्त आशिष दिनुहुनेछ। हामी भन्दछौ क्रिस्टियन जीवन चाहिँ आशिषको जीवन हो। हामी क्रिस्टियनहरू चाहिँ एकदमै आशिषमय तरिकामा हामी जिउने व्यक्तिहरू हौ। किन? किनकि हामीसँग महान येशु हुनुहुन्छ। यदि तपाईँले येशु ख्रिस्टलाई ग्रहण गर्नुभयो भने तपाईँको सामुन्ने पनि यो मौका रहनेछ र तपाईँले प्रभु येशुलाई तपाईँको जीवनमा पाउनुहुनेछ। उहाँले तपाईँलाई मार्गदर्शन गर्नुहुनेछ। तपाईँका जीवनका सबै पक्षहरूमा प्रभुले तपाईँलाई निरन्तर आशिष दिनुहुनेछ। यसको लागि हामीले गर्न आवश्यक कुरा चाहिँ यही हो कि प्रभु मेरा पापहरूलाई क्षमा गरिकन मलाई तपाईँको सामुन्ने लिनुहोस्। तपाईँभन्दा नम्र, तपाईँभन्दा उत्तम अर्को कुनै साँचो ईश्वर छैन। यो संसारमा यदि कोही ईश्वर छ भने तपाईँ प्रभु नै हुनुहुन्छ। अनि यो कुरा मैले कुनै भावनात्मक तवरमा मात्रै भनेको होइन, वा मैले भन्नुको पछाडि चाहिँ यसको कुनै तथ्य नै नभएको कुरा चाहिँ होइन। मैले जे तपाईँलाई घोषणा गर्दैछु यो तथ्यगत कुरा हो। यो कुनै भावनात्मक रूपमा आधारित रहेको कुरा मात्रै होइन। प्रभु येशु बाहेक अर्को कुनै नम्र व्यक्ति यो संसारमा छैन र उहाँभन्दा उत्तम नमूना यो संसारमा अर्को कोही पनि छैन। यदि तपाईँ र हामी यो जीवनमा आशिष पाउन चाहन्छौ, यदि तपाईँ र हामी यो जीवनमा उत्तम नमूना खोजिराखेका छौं, यदि हामी कसैलाई हेरेर जिउन चाहन्छौ भने हामीले येशु ख्रिस्टलाई हेरेर जिउनु पर्छ। उहाँभन्दा बाहेक अर्को कुनै रोल मोडल, हामीले पछ्याउन लायकको उदाहरण यो संसारमा चाहिँ छैन। आज मान्छेले
कतिले सलमान खानलाई हेरिराखेका छन्, कतिले शाहरूख खानलाई हेरिराखेका छन्, कतिले विभिन्न आफ्ना तरिकामा विभिन्न कलाकारहरूलाई, विभिन्न सेलिब्रेटीहरूलाई हेरिराखेका छन्। उनीहरूलाई आफ्नो नमूना बनाउन चाहन्छन्, तर तिनीहरूको जीवनमा पनि खोट रहेको छ। ती सेलिब्रेटीहरू, ती हस्तीहरूको जीवनमा पनि

0: विभिन्न कमजोरीहरू रहेका छन्। तिनीहरू पनि विभिन्न समयमा चुक्ने गर्दछन्। तर जब तपाईँ येशु ख्रिस्टको बारेमा विचार गर्नुहुन्छ, तपाईँहरू सबैलाई आजको यो समय मेरो अनुरोध छ, तपाईँले बाइबलमा पढ्नुहोस्। बाइबलमा मत्ती, मर्कुस, लुका र योहन्ना नामक यी चारवटा पुस्तकहरूमा येशु ख्रिस्टको जीवन एकदमै अक्षरश बयान गरेको हामी पाउँदछौ। जब तपाईँले यी खण्डहरूमा हेर्नुहुन्छ, येशु ख्रिस्टलाई एकदमै असल तरिकामा त्यहाँ हामी उल्लेख गरेको पाउँदछौ। उहाँको जीवनको विषयमा सठिक जानकारी हामी त्यहाँ पाउँदछौ। तपाईँले विश्वास गरिकन त्यसलाई पढ्नुहोस् भनेर म भन्दिन, तपाईँले त्यसलाई प्रत्येक कोणबाट, प्रत्येक कुना कुनाबाट तपाईँले त्यसलाई विश्लेषण गर्नुहोस् अनि तपाईँले अन्तिममा पाउनुहुनेछ कि वास्तवमा येशु ख्रिस्टभन्दा उत्तम अर्को कुनै व्यक्ति चाहिँ यो संसारमा रहेनछ, जसले हामीलाई हाम्रा पापहरूबाट बचाइकन हामीलाई मुक्ति दिन सक्नुहुन्छ, हामीलाई आनन्द दिन सक्नुहुन्छ, हामीलाई शान्ति दिन सक्नुहुन्छ। त्यो केवल येशु ख्रिस्ट नै हुनुहुन्छ। अन्तिममा तपाईँ सबैलाई मेरो अनुरोध छ, त्यो नम्र व्यक्ति, त्यो नम्र ईश्वर जसले स्वर्ग छोडेर यो संसारमा तपाईँ र मलाई बचाउनको लागि आउनुभयो, उहाँमाथि विश्वास गर्नुहोस्। मेरो व्यक्तिगत अनुरोध तपाईँलाई यही छ, मैले येशु ख्रिस्टमाथि विश्वास गरेको छु अनि येशु ख्रिस्टले मेरो जीवनलाई बदलिनु भएको छ, परिवर्तन गर्नुभएको छ, उहाँले मलाई नम्र तुल्याउनु भएको छ, उहाँले उहाँको महिमाको लागि मलाई प्रयोग गरिराख्नु भएको छ। यस्तै प्रकारको अनुभव जब तपाईँले येशु ख्रिस्टमाथि विश्वास गर्नुहुन्छ तपाईँले पाउनुहुनेछ। अनि आजको यस कार्यक्रमबाट तपाईँ सबैलाई म अनुरोध गर्न चाहन्छु, प्रभु येशूलाई तपाईँको जीवनमा आउने मौका दिनुहोस्। उहाँ ढोकामा आएर उभिराख्नु भएको छ, तपाईँको हृदयको ढोकामा आएर तपाईँसँग बातचित गर्न चाहनुहुन्छ, तपाईँसँग मित्रता गाँच्न चाहनुहुन्छ। तर प्रश्न यही हो कि तपाईँले तपाईँको हृदयको ढोका चाहिँ येशु ख्रिस्टको लागि तयार गर्नुभएको छ कि छैन। सबैलाई मेरो अनुरोध छ, तपाईँको हृदयको ढोका खोलिदिनुहोस्, येशूसँग संगति गर्नुहोस्, येशूसँग मित्रता गाँच्नुहोस्। तपाईँको जीवनको सबैभन्दा उत्तम मित्र उहाँ बन्नुहुनेछ, जसले तपाईँलाई यो जीवनमा पनि प्रशस्त आशीर्वाद दिनुहुनेछ र साथै मृत्युपछिको त्यस अनन्त यात्रामा पनि उहाँ तपाईँ सँगै हुनुहुनेछ। आजको यस सन्देशबाट महान परमेश्वरले हामी सबैमाथि आफ्नो आशिष दिनुभएको छ। धन्यवाद।
1: धन्यवाद दाई हरिलाई, साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले धेरै महत्वपूर्ण शिक्षा पाउनु भएको छ। श्रोता, संसारका हरेक पापी व्यक्तिको निम्ति येशु ख्रीष्ट हदेसम्म नम्र हुनुभयो अनि वचनमा भने जस्तै उहाँ क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो, अर्थात नम्र हुनुभयो। यो सबै तपाईँ हामी प्रत्येक व्यक्तिको उद्धार र मुक्तिको लागि थियो। स्वर्गको जुन योजना अनुसार उहाँ यस धरतीमा आउनुभयो, सोही योजना अनुसार मानिस जातिले आफ्नो पापको लागि सहनु पर्ने अत्यन्तै पीड़ादायक, हृदय विदारक, दुःख, पीड़ा, अपहेलना सहन तयार हुनुभयो। यो सबै उहाँको नम्रताको महान कार्य थियो। जो नम्रता उहाँले देखाएको कारण मानिसले अनन्तसम्म आफ्ना पापका खातिर भोग्नु पर्ने दुःख कष्टलाई एकैचोटि सहनुभयो अनि अन्त्यमा क्रूसमा मानिसकै पाप धुनलाई आफ्नो रगत बगाउनु भयो। आज त्यही रगतले संसारका हरेक मानिसलाई उसका प्रत्येक पाप र अधर्मबाट छुटकारा दिएको छ। अनि हामीले इतिहासलाई हेर्ने हो भने थुप्रै नम्र योद्धाहरू भेटाउन सक्छौ, तर येशु ख्रीष्टको जस्तो नम्रता हामी कहिले पनि भेटाउन सक्दैनौ। यो नै येशु ख्रीष्टको नम्रताको महान उदाहरण हो। त्यसैले श्रोता, यदि हामी साँच्चीकै नम्र छैनौ भने नम्र हुने कोशिश गरौ अनि उहाँको नम्रताको जीवनबाट पाएको उद्धारलाई आत्मसात गरौ र आफ्नो जीवनलाई पनि नम्र बनाउँदै उहाँमा जिउने संकल्प गरौं। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो कार्यक्रमको सम्पर्क नम्बर रहेको छ 98580 37454। सम्पर्क नम्बर फेरि एक पटक 98580 37454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: व्यवहारिक योजना बनाउनुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 74 यहाँहरूलाई स्वागत छ। प्रिय श्रोता, जीवनमा ठूलो सफलता हासिल गर्न चाहने जो कोहीको लागि योजना बनाउनु अत्यन्तै आवश्यक छ। यदि तपाईँ योजना बनाउन असफल हुनुभयो भने तपाईँ असफल हुने योजना बनाउनुहुन्छ। तपाईँसँग आफ्नो भविष्यको लागि तपाईँले हासिल गर्न चाहनु भएको कुराको बारेमा साँच्चै राम्रो दर्शन हुन सक्छ। यद्यपि जबसम्म तपाईँ यसलाई लिखित रूपमा प्राप्त गर्न र योजना व्यवस्थित गर्न समय निकाल्नुहुन्न, तपाईँको दर्शन पूरा हुने सम्भावना धेरै कम छ। तपाईँले आफ्नो जीवनलाई आफ्नो मूल्य र लक्ष्यहरूसँग मिलाउन आवश्यक छ। यदि त्यो भइरहेको छैन भने तपाईँले आवश्यक परिवर्तनहरू गर्न आवश्यक छ ताकि यो सम्भव होस्। प्रेरक वक्ता जिम रोहनले साझा गर्नुभयो, यदि तपाईँले आफ्नो जीवनमा योजना आफै बनाउनु भएन भने तपाईँ अरू कसैको योजनामा पर्नुहुनेछ। अनि अनुमान गर्नुहोस् कि तिनीहरूले तपाईँको लागि के योजना बनाएका छन्। धेरै होइन। याकुबको पुस्तक 2:14। मेरो भाइ हो, यदि कोही मानिसले मसित विश्वास छ भन्छ तर काम चाहिँ गर्दैन भने यसबाट के लाभ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ त? प्रिय श्रोता, योजना बिनाको लक्ष्य केवल एउटा इच्छा मात्र हो। जबसम्म तपाईँले यसलाई साकार पार्ने रणनीति पत्ता लगाउनुहुन्न र तपाईँले त्यो रणनीतिमा सकारात्मक कदम चाल्नुहुन्न, यो हुनेवाला छैन। धेरै जसो मानिसहरूले आफ्नो जीवनमा परिस्थितिलाई आफ्नो कार्यहरू चलाउन दिन्छन्। त्यो व्यक्ति तपाईँ हुन नदिनुहोस्। हरेक दिन आफ्ना गतिविधिहरूको योजना बनाउने प्रक्रियाबाट गुज्रिएर आफ्नो जीवनलाई स्टेरिङ व्हील पछाडि राख्नुहोस्। एउटा अनुशासित तालिका तयार गर्नुहोस् जुन तपाईँ पालना गर्न दृढ हुनुहुन्छ। यसरी तपाईँको सपना वास्तविकतामा परिणत हुनेछ। इच्छा पूर्ण सोचले तपाईँलाई कतै पुर्याउने छैन। परिमाण ल्याउन शब्दहरूलाई कार्यमा परिणत गर्न आवश्यक छ। अमेरिकामा कोल होकर नामक एक युवक छन् जसले 2026 ग्रीष्मकालीन ओलम्पिक खेलहरूमा 1500 मिटर दौड़मा स्वर्ण पदक जितेका थिए। मानिसहरू छक्क परे जब उनीहरूले उनलाई दुई अन्य धावकहरू भन्दा अगाडि अन्तिम रेखा पार गरेको देखे, जसलाई सबैले यो दौड़ जित्ने ठानेका थिए। पछि कोललाई सोधियो कि उनी यो दौड़ कसरी जित्न सक्षम भए। उनले अनुशासनको बारेमा कुरा गरे। उनले आफूलाई धेरै चुनौतीपूर्ण प्रशिक्षण तालिकाको साथ स्थापित गरेका थिए र उनी हरेक दिन त्यो तालिकामा अडिट रहन इमानदार थिए। उनले व्याख्या गरे कि केही दिनहरू थिए जब उनी प्रशिक्षणको लागि उत्प्रेरित थिएनन्, तर उनले ती दिनहरूमा पनि उत्तिकै कडा प्रशिक्षण लिए किनभने यो उनको तालिकामा थियो। कोल होकरले योजना बनाए। उनी त्यो योजना कार्यान्वयन गर्न इमानदार थिए र परिमाण ओलम्पिक खेलहरूमा स्वर्ण पदक जितेर विश्व रेकर्ड बनाए। हबक्कुकको पुस्तक 2:2। तब परमप्रभुले मलाई जवाफमा भन्नुभयो, तैले यो प्रकाश पार्टीहरूमा प्रष्ट गरी लेख र समाचार वाहक त्यससित दौड़न सकोस्। एउटा व्यवहारिक रणनीति बनाउनुहोस् जसले तपाईँलाई आफ्नो लक्ष्य हासिल गर्न नेतृत्व गर्नेछ। आफ्नो लक्ष्य हासिल गर्न आवश्यक पर्ने चरणहरू निर्धारण गर्नुहोस् र तिनीहरूलाई लेख्नुहोस्। र यदि तपाईँ आफ्नो लक्ष्यमा पुग्न आवश्यक पर्ने सबै चरणहरू के हुन् भनेर थाहा छैन भने त्यो ठिक छ, परमेश्वरलाई सोध्नुहोस्। यो लक्ष्यमा पुग्नको लागि मैले गर्नुपर्ने अर्को चरण के हो? त्यसपछि उहाँले तपाईँलाई प्रकट गर्नुभएका निर्देशनहरू अनुसार कार्य गर्नुहोस्। हरेक दिन आफ्नो लक्ष्य प्राप्त गर्न काम गर्नुहोस्। हितोपदेशको पुस्तक 16:5। मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ तर परमप्रभुले नै त्यसका कदमहरू निर्धारण गर्नुहुन्छ। यदि तपाईँको हृदय तपाईँको लक्ष्यको बारेमा परमेश्वरसँग ठिक छ भने र तपाईँ त्यो प्राप्त गर्न काम गर्दै हुनुहुन्छ भने त्यसपछि आफ्नो योजनाहरूको लागि परमेश्वरमा भरोसा राख्नुहोस्। आफ्नो काम पूर्ण रूपमा परमेश्वरको हातमा सुम्पर्नुहोस्। परमेश्वरलाई भन्नुहोस् तपाईँको इच्छा पूरा होस्। त्यसपछि उहाँले तपाईँको भविष्यका लक्ष्यहरूलाई उहाँको इच्छा अनुरूप बनाउनुहुनेछ। उहाँको आवाज सुन्नुहोस् र उहाँलाई तपाईँलाई निर्देशन दिन अनुमति दिनुहोस्। तपाईँले आफ्नो व्यक्तिगत जीवनको लागि परमेश्वरको योजनासँग आफ्नो लक्ष्यहरूलाई मिलाउनु भयो भने सफलता तपाईँको हातमा आउनेछ। भजन संग्रहको पुस्तक 5:3। हे परम प्रभु, बिहानै तपाईँले मेरो स्वर सुन्नुहुन्छ। सबैलाई तपाईँको अघि मेरो प्रार्थना राख्दछु र आशामा फर्कन्छु। प्रिय श्रोता, तपाईँको सफलताको कुञ्जी भनेको दीर्घकालीन दर्शन राख्नु हो। त्यो दर्शन पूरा गर्न योजना बनाउनुहोस्। त्यसपछि तपाईँको दर्शन पूरा गर्न आवश्यक कदम चाल्न विश्वासी हुनुहोस् र परमेश्वरलाई प्रक्रियाबाट बाहिर नछोड्नुहोस्। आफ्नो यात्रामा प्रत्येक पाइला चाल्दा उहाँमा पूर्ण भरोसा राख्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछी नेना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। छिगु दृष्टिकोण हिला दिस, छिगु जीवन हिला दिस। जय मसी जोजला पाजी अमृता महर्षन कार्यक्रम स्पार्क माई फेथ जीवनिया छिन श्रृंखला भाग 43 के छि सकसित न लसकुस। जीवनी छिगु सफलता या बा वा असफलता निर्धारण याइगु दक्ले त धङ्गु खु छिगु मनोवृत्ति ख जी सकसिन त धङ्गु चुनौती या त फेमा थ त फेमागु विरोध या त पार याए त सक्षम जुपिन त पार याए फुपी लिसे अलौ धैगु झिस ठो चुनौती या त झिगु मने गुकथ सामना याइगु धैगु ख थ त योग्य जुइगु छु ज्या मयागु इले संसार जित विशेष व्यवहार याएमा धका विचार याइपी मनुते तनदु इम्स न्यायोचित व्यवहार मयागु ताका इम्स मत्तिक गुनासो याई थ त योगु कथ ज्या मजुई व बहाना देका थगु दुर्भाग्य या दोष मेपिन त बिगुले थो फुक्क भामलागु मनोवृत्ति अभिव्यक्ति ख थुगु मनोवृत्ति छित जीवने वैगु पङ्ग या त पार याए त पनि फु प्रेरित झिङखुङ्गु अध्याय के पावल वसिलास मखुगु आरोप बिया इम त जुना जेले कुना बिल इम्स कथिना प्रतिक्रिया बिल इम्स अन्याय यागु गुनासो यातला मखु इम्स अथिमया प्रेरित झिङखुगु अध्याय यो नि यागु पत्य धात गुदु चाने पावलो सिलास प्रार्थना याना परमेश्वर युगु मे हालाचोङ्गु अन चोपी कैति तेस निनासोन परमेश्वर चमत्कारिक रूप इम त जेले तोतका इमगु सकारात्मक मनोवृत्ति या त सम्मान याना दिल गम्ती झिन्सोङ्गु अध्याय के मोसा बाह्र झिन्युम मनु त कनान देशे अन्वेषण याय त छोल परमेश्वर थो देशे इजरायल या त बिधका वचन बिहा दिल थुपी झिन्युम मनु देश किनो तक भूमि माला सोल अनरी इपी मोसा या त रिपोर्ट याए त निहावल झिन्युमेसे मध्ये झिम मेसे रिपोर्ट तस्क हे नकारात्मक वो गुख अनचोपी मनु त तस्क शक्तिशाली ख धका इम सधाल सहर त तस्क तले बालक राक्षस्याना त गुख इम्स धान झिपी मनु तलिसे रुया फैम हो इपी झी स्वया यक्कुहे बला इम्स मनुटी त राक्षस तका बयानिया त इम्स धान झिपी इमगु नीति छिस धपे बुइसा थे ख मेपी निमो मनु त यो शुभ कालेफ ख परमेश्वर बचाउ बिहादिगु देशे ख इम्के तस्क पागु बिचा दुगु ख कालेब धाल झिसौ वो जमिन थगु नीति क्यामा छिसौ वो भूमि अपुकहे क्या फै गन्ती चिमपेङ्गु अध्यायु खु ननिसे च्याकु पत्के धाटगुदो अले छिवा कया वोपी नुनिया क्या योहोसु वो यपुन्या क्या कालेब थथगु वस खुना इजरायलिया फुक्क खलया त धाल जिपी सोया वोनागु वो छिवा कयावनगु देशे तस्क भाँडागु देश ख परम प्रभु झिपी लिसे ले तासा वेकल छित वो देशे यङ्कादि अले वो दुरु वो कस्ती बा वया सोङ्गु देश छित ब्यादि फुक्क झिन्म मनुतेस छगु हे भूमि सोल तर उगु अनुभव प्रति इमगु दृष्टिकोण इमगु भविष्य निर्धारण या त नकारात्मक रिपोर्ट बिउगु बिउपी छिम मनुतेस परमेश्वर पाखे वो बस दाबी यायगु आशीर्वाद या अनुभव गुब्ले मया यहोसु वा कालेब या त इमगु सकारात्मक दृष्टिकोण या कारण उगु नुगु भूमि न्यासे उनेगु वो दाबी यायगु अवसर बिउगु ख नापाङ्गु थेस्लोनिकी न्यागु अध्याय यु झिङ्छाकु पत्के धाटगुदु न्यागु ख न्यागु जोसा परमेश्वर या त सुब्या बियाचो ख्रिस्ट या त विश्वास याना छिम्स थथे यायमा धैगु हे परमेश्वर यागु इच्छा ख छिगु जीवने सक्ता प्याछि ज्याचो न मक्सा छि तथङ्गु जासे सामना यायगुदु छि याबले कृतज्ञ जुइगु छु मानेमा छिस याबले छिगु नुगले कृतज्ञता या मनोवृद्धि तेमा भजन सक्षिव झिन्झागु अध्याय न्युक पेङ्गु पद के धाटगुदु थौयादि परम प्रभु देखा दिगु ख ठुकि झिपि लेतानु न्याय पुकेनु यो पिनियन मेपि छिस झिगु जीवन या हरेक निया त ठुक थ श्रेमा छिस ठुगु सकारात्मक दृष्टिकोण दैवले परमेश्वर झिगु जीवने तधङ्गु आनन्द हेफु थौयागु वचन नेनादिगुनि छिसकसित न परमेश्वर सवाबीमा जय मसीह। येनामिपी छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आस्थाको किरण, प्रस्तुता हरि जिज्ञासुको साथमा।
2: आदरणीय श्रोता मित्र जयमश्री नमस्कार। रेडियो कार्यक्रम नयाँ आशाको किरणमा फेरि पनि यहाँलाई हार्दिक स्वागत छ। सदाको हप्ता झैं आज पनि म तपाईँको बीचमा उपस्थित भइसकेको छु। तपाईँले सुनिरहनु भएको छ रेडियो कार्यक्रम नयाँ आशाको किरण। यो कार्यक्रम एलएसएम नेपालले तयार पारेको हो र यस कार्यक्रमबाट तपाईँलाई निरन्तर रूपमा उत्साह दिने प्रयास गरिरहेका छौं, किनकि परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ। परमेश्वरको प्रेमको कारणले गर्दाखेरि तपाईँ हामी बाँचिरहेका छौं, ताकि तपाईँ र म आज जुन स्थानमा छौं यो स्थानसम्म रहँदासम्म हाम्रो स्वास्थ्य, हाम्रो अरू कुराहरू, विभिन्न कुराहरूबाट परमेश्वरले हामीलाई सुरक्षा दिनुभएको लागि हामी परमेश्वरप्रति धन्यवादी हुनुपर्छ। विशेष गरी नेपालमा बाढी पहिरोको जोखिम बढ़िरहेको छ। चाडबाड नजिक आइरहेको छ। काठमाडौँ लगायतका विभिन्न शहरहरूमा किनमेलको कुराहरूको कारणले गर्दाखेरि व्यस्तता बढ़िरहेको छ र गाउँघरमा काठमाडौँ छोड्नेहरूको पनि जमात त्यस्तै छ। त्यसै गरी बाटोघाटोमा पनि यात्रा पनि सहज असहज गरेर जसरी हुन्छ यात्रा भइराखेको छ। केही दिन अघि फेरि पनि गोर्खाबाट चुमनुर्बीबाट बुढी गण्डकी नदीमा बाढी आएको छ। बाढीको कारणले ठूलो क्षति पुर्याएको छ र विशेष गरी भोटेकोशीमा जसरी बाढी आएको थियो त्यो जति मानवीय क्षति नभए पनि अरू भौतिक क्षति चाहिँ भइराखेको कुराहरू छ। र यात्रा गर्दाखेरि चाडबाडको अवसरमा यात्रा गर्दाखेरि तपाईँ एकदमै सुरक्षित रहनुहोला, किनकि बाटोघाटो त्यस्तै छ, बाढी पहिरोको समस्याहरू छ, बाटो पनि राम्रोसँग बनिरहेको छैन। त्यसले गर्दाखेरि तपाईँ जो जहाँ हुनुहुन्छ सुरक्षित साथ भएर अगाडि बढ्नुहोला र तपाईँको यात्रा सफल रहोस् भन्ने आशा गर्दछु। र आज म तपाईँको बीचमा एउटा महत्वपूर्ण विषयमा केही उत्साह दिन चाहन्छु कि युवाहरूको जीवन चाहिँ किन हामीले सार्थक बनाउनु पर्छ भन्ने कुरालाई म केही विषयमा उत्साह दिन चाहन्छु। फेरि मित्र, तपाईँ र हामी युवा अवस्थामा हाम्रो जीवनलाई सहजसाद अगाडि बढाउनको लागि परमेश्वरको डर र भयमा रहेर हामी अगाडि बढ्नुपर्छ। धेरै व्यक्तिहरू परमेश्वरको डर र भयमा नरहेर आफूलाई निकै अव्यवस्थित बनाएर अगाडि बढेको कारणले गर्दाखेरि उनले दुःख पाइराखेका हुन्छन्। त्यो कुरालाई हामीले बुझ्नुपर्ने हुन्छ, किनकि परमेश्वरले तपाईँ र हाम्रो जीवनमा असल काम गर्न चाहनुहुन्छ कि परमेश्वरको योजना तपाईँहरूमा माथि रहन्छ। धेरै युवाहरू कहिलेकाहीँ स्वदेश तथा विदेशको यात्रा गरिरहँदाखेरि अप्ठ्यारा परिस्थितिहरू झेल्नु परिराखेको हुन्छ, कहिलेकाहीँ धेरै समस्याहरू आइराखेको हुन्छन्। ती कुराहरूलाई हामीले बुझ्नुपर्ने हुन्छ। हाम्रो जीवनमा कहिलेकाहीँ त्यस्ता धेरै चुनौतीका विषयहरू भइराखेको हुन्छन्, ती कुरालाई ख्याल गर्नुपर्ने हुन्छ। पहिलो कुरा, तपाईँ र म चाहिँ हाम्रो जीवनमा के गर्दैछु भन्ने कुरालाई मुख्य मान्नुपर्ने हुन्छ, किनकि जब तपाईँ एउटा यात्रा गरिरहनु भएको हुन्छ, एउटा उद्देश्य बनाइरहनु हुन्छ, त्यो उद्देश्य पूरा भएन भने पछि तपाईँ तितर बितर हुनुहुन्छ। त्यसले गर्दाखेरि तपाईँको जीवनमा धेरै अप्ठ्यारा परिस्थितिहरू आउन सक्छन्। जस्तै मुख्य कुरा, तपाईँको जीवनलाई सार्थक बनाउनको लागि पहिलो कुरा तपाईँ के गर्दै हुनुहुन्छ, तपाईँको उद्देश्य के हो भन्ने कुरालाई तपाईँले प्रमुखताका साथ अगाडि बढाउनु पर्छ। त्यो विषयलाई चाहिँ मुख्य गरी तपाईँले केन्द्रित गर्नुपर्ने हुन्छ। कतिपय युवाहरूले आफ्नो जीवनमा के गर्ने, के नगर्ने, कहाँ जाने, कुन विषय पढ्ने, कुन कुराहरूलाई फोकस गर्ने भन्ने कुरालाई ख्याल नगर्दाको कारणले गर्दाखेरि उनीहरूले धेरै ठूलो दुःख पाइराखेको हुन्छन्। यसकारणले तपाईँको जीवनलाई सार्थक बनाउनको लागि पहिलो कुरा, तपाईँले तपाईँको उद्देश्य क्लियर बनाउनु पर्यो र त्यो क्लियर उद्देश्य अनुसार तपाईँ अगाडि बढ्नु पर्यो। त्यसै गरी तपाईँ त्यो उद्देश्यमा कति एक्टिभ भएर लागि बढ्नु भएको छ भन्ने कुरा पनि महत्वपूर्ण कुरा हो। जस्तै उदाहरणको लागि, तपाईँ युवा हुनुहुन्छ, तपाईँ चाहिँ डक्टर बन्नको लागि तपाईँले योजना बनाइराख्नु भएको छ, भविष्यमा डक्टर बन्ने अथवा इन्जिनियर बन्ने अथवा अरू केही बन्नको लागि तपाईँको मुख्य योजना छ, त्यो योजना अनुसार तपाईँले आफ्नो जीवनलाई त्यसलाई कति एक्टिभ बनाइरहनु भएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। तपाईँको लगाव तपाईँको पेसाप्रति कति छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ। तर कहिलेकाहीँ कतिपय व्यक्तिहरू आफ्नो पेसा, उद्देश्य, लक्ष्य एउटा हुन्छ, गोल एउटा हुन्छ, तर गोल भन्दा बाहिर गएर उनीहरूले काम गरिराखेको हुन्छन्। त्यसले गर्दाखेरि मानिसको जीवनमा धेरै दुःखका कुराहरू हुँदछन्। त्यसकारण तपाईँले एउटा लक्ष्य बनाइराख्नु भएको हुन्छ, एउटा योजना बनाइराख्नु भएको हुन्छ, त्यो योजना अनुसार तपाईँ कति हिँड्नु भएको छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो। प्रिय मित्र, तपाईँ जसरी अगाडि बढ्नलाई तपाईँ यात्रा गरिरहनु भएको हुन्छ, त्यो यात्रामा केही जटिलताहरू आउँछन्, केही समस्याहरू आउँदछन्, त्यो समस्याहरूको समाधान गर्नको लागि तपाईँ तयार हुनुपर्छ। जस्तै उदाहरणको लागि तपाईँ काठमाडौँबाट सुदूरपश्चिमको यात्रा गर्दै हुनुहुन्छ अथवा बाई बसद्वारा अथवा अरू कुनै माध्यमद्वारा तपाईँ चाहिँ त्यहाँ त्यति टाढाको यात्रा गर्दै हुनुहुन्छ भने त्यो यात्रामा धेरै नयाँ मान्छेहरू भेटिन सक्छन्, तपाईँको ब्यागबाट केही कुराहरू चोरी हुन सक्छ अथवा गाडी बिग्रिन सक्छ अथवा अरू अरू केही ठुला समस्याहरू आइपर्न सक्छन्, त्यो समस्याहरूको समाधान तपाईँले त्यो यात्रामा गर्नुपर्ने हुन्छ। त्यस्तै गरी तपाईँको अध्ययनको कुराहरूमा, तपाईँको एउटा निश्चित गोलको कुराहरूमा पनि यस्ता खालका बाधा व्यवधानहरू समस्याहरू आउँदै गर्छन्। कहिलेकाहीँ आर्थिक अभावको कुराहरू हुनसक्छ, कहिलेकाहीँ पारिवारिक समस्या हुन सक्छ, कहिलेकाहीँ चाहिँ साथीभाइले नै त्यस्तो खालको समस्या दिन सक्छन्। ती कुराहरूमा तपाईँले ख्याल गर्नुपर्ने हुन्छ। तपाईँले यी कुराहरूमा ध्यान पुर्याउनु भयो भने तपाईँ सक्सेस हुनुहुन्छ। अनि अर्को कुरा, तपाईँले आफ्नो जीवनलाई सहज बनाउनको लागि, सार्थक बनाउनको लागि तपाईँ कति इमान्दारी हुनुहुन्छ भन्ने कुराहरू पनि महत्वपूर्ण हुन्छ। कतिपय व्यक्तिहरू आफ्नो व्यक्तित्वमा सानो सानो कुराहरूमा पनि इमान्दार नहुनुको कारणले गर्दाखेरि जीवनमा ठूलो दुःख पाइराखेको हुन्छन्। किनकि आफूभन्दा ठूला व्यक्तिले अराएको कामहरू समयमै नगर्ने, ढाँट्ने, छली गर्ने र सानो सानो कुराहरूमा पनि वफादारी नभएको कारणले गर्दाखेरि केही व्यक्तिहरूले दुःख पाइरहन्छ, विश्वास गुमाइराखेको हुन्छन्। त्यो विश्वास गुमाइयो भनेपछि जीवनमा कहिले अगाडि बढ्न सकिँदैन। त्यसकारणले जीवनमा आफ्नो गोल पूरा गर्नको लागि, आफ्नो लक्ष्यमा पुग्नको लागि पहिलो कुरा सानो सानो कुराहरूमा इमान्दारीता हुन कोसिस गर्नुपर्छ। इमान्दारीताले हाम्रो जीवनलाई अगाडि बढ्नको लागि सहायता गर्दछ। त्यस्तै गरी हामी चाहिँ कति परिश्रमी छौं भन्ने कुराहरूले पनि हाम्रो जीवनलाई सार्थक बनाउनलाई मदत गर्छ। कतिपय व्यक्तिहरू आफ्नो गोल बनाउँदछन्, त्यो लक्ष्यमा हिँड्नको लागि रेडी त गरिराखेको हुन्छन्, तयारी गरिराखेको हुन्छन्, तर त्यहाँसम्म यात्रा गर्नको लागि उनीहरूसँग इनर्जी कति छ भन्ने कुराहरूको आकलन उनीहरूले गरिराखेको हुँदैन। त्यसकारणले कहिलेकाहीँ चाहिँ परिश्रम, हार्डवर्क गर्यो भनेपछि मात्रै सफलतामा पुगिन्छ। जस्तै उदाहरणको लागि हामीले कुनै ब्याचलर पास गर्नको लागि भनौँ अथवा एमए पास गर्नको लागि भनौँ अथवा अरू कुनै निकायमा, संघ संस्थाहरूमा जागिर खानको लागि तपाईँको परीक्षा पास गर्ने कुराहरू, त्यसमा धेरै ठूलो मेहनत चाहिन्छ। त्यो मेहनत कति मात्रामा गरेको छ र त्यो मेहनतको कारणले हामीले कति सफलता प्राप्त गर्न सक्छौ भन्ने कुरा मुख्य हुन्छ। त्यसकारणले तपाईँ र तपाईँ समय छँदै तपाईँले मेहनत गर्नुभयो भने, तपाईँले त्यो आफ्नो पेसा प्रति, आफ्नो लक्ष्य प्रति तपाईँ लगाव लगाउनु भयो भनेपछि तपाईँ सफल हुनुहुन्छ। तर यदि तपाईँले आफ्नो जीवनलाई चाहिँ सहज साथ अगाडि बढाउनको लागि एउटा महसुस गर्नु भएन, म त्यो ठाउँमा पुग्नको लागि म रेडी छु कि छैन भन्ने कुरालाई तपाईँले सक्नु भएन भनेपछि तपाईँ जीवनमा दुःख पाउनुहुन्छ। कहिलेकाहीँ टाढोको यात्रा गर्दाखेरि हामीलाई दोधार हुन्छ, अब त्यो माथि अगाडि बढ्न नसक्ने हो कि, अब यो तलैबाट फर्किने हो कि, अथवा जस्तै हिमाल चढ्दाखेरि अथवा अरू कुनै यात्रा गर्दाखेरि कहिलेकाहीँ हामी हिँडिराखेको हुन्छ, थकान हुन्छ, गाह्रो अवस्था हुन्छ, बिरामी परिन सक्छ, त्यो अवस्थामा हामी कहिलेकाहीँ त्यो हिँड्दै हिँड्दै गरेको यात्राबाट फर्किनु पर्ने अवस्था पनि आउन सक्छ। त्यो मतलब, त्यसको मतलब कस्तो हो भने, तपाईँको लक्ष्य जब तपाईँ पाइलट बन्नको लागि, डाक्टर बन्नको लागि अथवा इन्जिनियर बन्नको लागि अथवा अरू एनजिओ आयोजनामा जागिर गर्नको लागि अथवा तपाईँ विदेश जानको लागि त्यसरी प्रयास गरिरहनुभएको छ, पढिरहनु भएको छ, अध्ययन गर्दाखेरि तपाईँलाई थकान महसुस हुन्छ, लोकसेवामा नाम निकाल्नको लागि तपाईँ एकदमै रात दिन पढिरहनु भएको छ, त्यो तपाईँ पढ्नु भनेको तपाईँ यात्रामा हिँड्नु हो, तपाईँ चाहिँ एउटा लक्ष्य बनाउनु भनेको त्यो लक्ष्यमा पुग्नको लागि तपाईँले प्रयास गर्नु हो, त्यो प्रयास गर्दै गर्दै कहिलेकाहीँ थकान महसुस हुन सक्छ, अब जीवनमा सकिँदैन कि भन्ने महसुस हुनुहुन्छ, फिर्ता हुने अवस्था पनि आउन सक्छ। त्यो अवस्थामा तपाईँ कति सन्तुष्टि हुन सक्छ, कति मन बुझाउन सक्नुहुन्छ, कति आफैलाई स्ट्रङ बनाउन सक्नुहुन्छ, बलियो बनाउन सक्नुहुन्छ, त्यो नै सबैभन्दा महत्वपूर्ण हो। कतिपय व्यक्तिहरू अब जीवनमा सकिँदैन भनेर फिर्ता हुँदछन् यात्राबाट, त्यो यात्राबाट फिर्ता भइसकेपछि उनीहरूले धेरै आफूलाई ग्लानी गर्दछन्, अब सकिँदो रहन्छ जीवनमा, अब म त केही पनि काम नलाग्ने व्यक्ति भएँ भन्ने खालको, त्यो खालको ग्लानीमय रूपमा व्यक्तिहरूले आफ्नो जीवनलाई तयारी गरेर आउँछन्। तर कहिलेकाहीँ तपाईँ र मैले बुझ्नुपर्ने महत्वपूर्ण कुराहरू के भने, हामीले इच्छा गरेका सबै कुराहरू, हामीले चाहना गरेका सबै कुराहरू पुग्छन् भन्ने होइन, हामीले सोचेका सबै कुराहरू सक्सेस हुन्छ भन्ने कुरा पनि होइन, हामीले चाहेको सबै कुराहरू हुनै पर्छ भन्ने पनि होइन। त्यसकारणले हामीले बुझ्नुपर्ने महत्वपूर्ण कुराहरू के हो भने, हामी कति बलियो छौँ हाम्रो पेसाप्रति, कति हामीले हाम्रो गोलप्रति लक्षित छौँ, कति लगाव लगाइराखेका छौँ, हाम्रो कामप्रति कति हामीले आफूलाई समर्पण गरेका छौँ भन्ने कुरा महत्वपूर्ण कुरा हो। त्यसकारणले युवा अवस्थामा जो जति युवा रेडियो कार्यक्रम सुनिरहनु भएको छ, तपाईँले आफ्नो जीवनलाई सहज साथ आफ्नो कामतिर निरन्तर रूपमा लगाउनुहोस् अथवा आफ्नो लक्ष्यतर्फ केन्द्रित बनाउनुहोस्। आफूलाई आफू कहाँ पुग्ने हो त्यो गोलमा हिँड्नको लागि तपाईँले एकदमै बलियो साथ तपाईँले आफैले आफैलाई उभ्याउनुहोस् अनि तपाईँ सफल हुनुहुन्छ। प्रिय मित्र, पवित्र धर्मशास्त्र बाइबलमा धेरै त्यस्ता व्यक्तिहरू छन् जसले ठूलो संघर्षका साथ सफलता प्राप्त गरेका छन्। कहिलेकाहीँ धेरै ठूला बाधा विवेदनहरू पनि पवित्र धर्मशास्त्र बाइबलका पात्रहरूमा आए। पवित्र धर्मशास्त्र बाइबलका योसेफ भन्ने व्यक्तिलाई तपाईँले त्यहाँ देख्नुभयो भने उनी ठूलो संघर्ष गरेको कुराहरू छ। दाऊद भन्ने व्यक्तिलाई तपाईँले हेर्नुभयो भने उनीले पनि ठूलो संघर्ष गरेको कारणले गर्दाखेरि उनी पछि राजा भएको कुराहरू छ। अरू धेरै ठूला येशूको 12 चेलाहरू मध्ये पनि धेरै चेलाहरूले संघर्ष गर्नु परेको थियो। पाउल आफैले सुसमाचारको यात्रामा ठूलो संघर्ष गर्नु परेको थियो। अरू धेरै धेरै कुराहरू छन्। अब नेपालको क्रिस्चियन हिस्ट्रीको कुराहरू गर्दाखेरि, विश्वको क्रिस्चियन हिस्ट्रीको कुराहरू गर्दाखेरि, अरू धेरै धेरै कुराहरू गर्दाखेरि जसले सुसमाचारको लागि आफ्नो यात्रा तय गरे त्यो यात्रामा धेरै जटिलताहरू उनले सामना गर्नु परेको कुराहरू पनि हामीले देख्छौ। त्यसकारणले प्रिय मित्र, तपाईँले आफ्नो लक्ष्य गोल कसरी सेट गर्नुभएको छ भन्ने कुरा महत्वपूर्ण कुरा हो। हामी कहिलेकाहीँ थाक्दछौँ, कहिलेकाहीँ अप्ठ्यारो परिस्थितिहरू आउँदछन्, कहिलेकाहीँ हामीले जीवनमा कहिलेकाहीँ सक्दैनौँ भन्ने कुराहरू पनि हाम्रो जीवनमा आउँदछ। तर पनि परमेश्वरको वचन अनुसार साहसको साथ अगाडि बढ्यौं भने परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ। त्यसकारणले हाम्रो जवान अवस्थामा हामी कसरी सार्थक हुन सक्छौ, आफ्नो जवान अवस्थालाई कसरी सार्थक बनाउन सक्छौ, जवान अवस्थामा हामीले आफूलाई कसरी चाहिँ असलको पहिचान दिन सक्छौ भन्ने कुरा मुख्य हो। तर कतिपय व्यक्तिहरूले यो जवान अवस्थालाई खेलाचीको रूपमा राखेका हुन्छन्, किनकि यो जवान अवस्था केही पनि होइन, टाइम वेस्ट गरिराखेका हुन्छन्, सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो समय बर्बाद गरिराखेका हुन्छन्। किनकि जवान अवस्थामा आफूलाई बलियो बनाएर, क्रिएटिभ बनाएर सिक्ने कुराहरूमा, कम्प्युटरको कुराहरू, नलेजको कुराहरू, ल्याङ्ग्वेजको कुराहरू, अरू धेरै कुराहरू सिक्ने कुराहरूमा आफूलाई तयार गर्यो भने, युवा अवस्थामा बलियो भएर उभियो भने त्यो जग चाहिँ बलियो हुन्छ र जीवनभरि बाँच्नुसम्म त्यो व्यक्तिले असल कामहरू गर्दै अगाडि बढ्दै जान सक्छ। त्यसकारण प्रिय मित्र, तपाईँले आफ्नो जीवनलाई सहसाध अगाडि बढाउनको लागि परमेश्वरको योजना अनुसार हिँड्नको लागि तयार हुनुहोस्। परमेश्वरको योजना अनुसार हिँडेर तपाईँले आफूलाई सफल बनाउनुहोस्, किनकि परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ, परमेश्वरले तपाईँको योजना बुझ्नुहुन्छ, परमेश्वरले तपाईँको लक्ष्य थाहा पाउनुहुन्छ, परमेश्वर तपाईँ कहाँ जाँदै हुनुहुन्छ भन्ने थाहा पाउनुहुन्छ, परमेश्वर तपाईँ के गर्दै हुनुहुन्छ भन्ने थाहा पाउनुहुन्छ, परमेश्वर तपाईँको मनमा के छ भन्ने कुरा उहाँ थाहा पाउनुहुन्छ। त्यसकारणले तपाईँको मनमा जे कुराहरू छ त्यो चाहिँ परमेश्वरलाई सुम्पिदिनुहोस् र आफूलाई सार्थक बनाउनुहोस्। युवा अवस्थामा आफूलाई सार्थक बनाउनुको मुख्य कारण चाहिँ बाँचुन्जेलसम्म सहसा जिउनु हो र परमेश्वरको महिमा गर्नु हो। प्रिय मित्र, आफूलाई जहिले पनि परमेश्वरको योजनामा राखेर तपाईँले अगाडि बढाउने कोसिस गर्नुहोस्। तपाईँसँग रहेर मिठो भलाकुसारी गर्दा गर्दै तपाईँसँग फेरि पनि अर्को हप्ता भेट्ने आशाका साथ आजको कार्यक्रमको निर्धारित समय सकिने आँटेको कारणले तपाईँबाट बिदा हुन चाहन्छु। तपाईँसँग कुनै सल्लाह सुझाव र प्रतिक्रिया छ भने म फेरि पनि तपाईँलाई त्यो सल्लाह सुझाव र प्रतिक्रिया उत्तर चाँडै पठाउने कोसिस गर्नेछौ। जय मसीह, नमस्ते।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो, किन नि, के भयो, सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: जय मसीह, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
8: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ। अघिल्लो अध्ययनमा हामीले एफिसी पाँच अध्यायको पद छदेखि सत्रसम्मबाट अन्धकारका कामबाट अलग भएर ज्योतिका सन्तान झैं हिँड्नुपर्ने, समयको सदुपयोग गर्नुपर्ने र प्रभुको इच्छा बुझ्नुपर्ने कुरा चाहिँ हामीले सिक्यौं। र आजको अध्ययनमा चाहिँ हामी कुन चाहिँ खण्डबाट कुन चाहिँ मुख्य विषयलाई चाहिँ हेर्नेछौं त?
9: आजको खण्ड क्रिस्चियन जीवनको अत्यन्त महत्वपूर्ण विषयमा केन्द्रित छ। पवित्र आत्माले भरिएको जीवनको बारेमा आजको अध्ययनमा हामी थाहा गर्नेछौ। आजको अध्ययनले हामीलाई एउटा ठूलो सत्य सिकाउँछ। क्रिस्चियन जीवन आफ्नै शक्तिमा मात्र जिउने जीवन होइन, हामीलाई पवित्र आत्माको नियन्त्रण र सामर्थ्य आवश्यक हुन्छ भन्ने सत्यलाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
8: भनेपछि दाई, आजको अध्ययनले हामीलाई क्रिस्चियन जीवनको वास्तविकतालाई देखाउनेछ जस्तो मलाई लाग्दैछ।
9: अवश्य पनि भाइ, आजको अध्ययनले हामीलाई विश्वासीको जीवन बाहिरी नशा वा मानवीय शक्तिद्वारा होइन, पवित्र आत्माद्वारा निर्देशित हुनुपर्छ भन्ने मुख्य पाठ सिकाउनेछ।
8: त्यसो भएदै पवित्र आत्माले भरिनु भनेको चाहिँ केवल कुनै विशेष आत्मिक अनुभव प्राप्त गर्नु मात्र चाहिँ होइन रहेछ?
9: होइन नि त भाइ, पवित्र आत्माले भरिनु भनेको हाम्रो जीवनको नियन्त्रण उहाँलाई दिनु हो। हाम्रो सोच, बोली, इच्छा, निर्णय र व्यवहारमा पवित्र आत्माको प्रभाव देखिनुपर्छ। त्यसैले आदरणीय श्रोताहरू आउनुहोस्, यी सबै कुराहरूलाई ध्यानमा राख्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
10: आउनुहोस् मित्र, हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थ्य बुबा, यो वचनको निम्ति तपाईँलाई धन्यवाद छ जुन तपाईँले हामीलाई दिनुभएको छ, ताकि हामी तपाईँको वचनबाट आत्मिक रूपमा सुसञ्जित भएर यो संसारमा एक नमूनाको जीवन जिउन सकौं, जुन जीवन जसले तपाईँलाई खुसी पार्दछ, किनकि तपाईँको वचनमा शक्ति छ। यो हाम्रो आत्मिक खोराक हो, यसले हामीलाई आत्मिक परिपक्वतामा दरो बनाउँछ। त्यसकारण प्रभुजी, आज पनि हामी तपाईँको वचनबाट देख्न चाहन्छौ, तपाईँको आत्मिक भोजन खान चाहन्छौ। हामी हरेकलाई यो वचन बुझ्ने मन ज्ञान दिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, अघिल्लो दिनमा हामीले चर्च ख्रिस्टको दुलही हुनेछ र अहिले चाहिँ दोस्रो कुरन्थी 11 दुई पद अनुसार खालि उहाँसँग चर्चको मगनी मात्र भएको छ भन्ने विषय अन्तर्गत देखिरहेका थियौं। अनि भविष्यमा जब चर्च यानि सत्य विश्वासीहरू स्वर्गीयमा उठाइ लगिन्छ, तब त्यहाँ चर्च ख्रिस्टको दुलही हुनेछिन्। तर अहिले चर्चको खाली ख्रिस्टसँग मगनी भएकोले गर्दा त्यसको चालचलन कस्तो हुनुपर्छ, सो कुरा हामीले अघिल्लो दिनमा देखेका थियौं। आज हामी देख्नेछौ एफिसी 5 अध्याय 18 21 पदबाट चर्चको अनुभव। हरेक विश्वासीहरूसँग अनुभव हुनुपर्छ। म अनुभवमा विश्वास गर्छु। अहिले त्यो कुराको ध्यान दिनुहोस् कि उसको अनुभव के हो। एफिसी 5 अध्याय 18-19 पदमा भनिएको छ, अनि दाग मदले नमात जसमा चरित्रहीनता हुन्छ, तर आत्माले भरपूर हो, आपसमा भजन स्तुति गान र आत्मिक गीतहरूद्वारा बात गर, प्रभुका निम्ति आफ्नो आफ्नो हृदयमा गाऊ र भजन गर। अमित्र, यो मद्यपानको खराबीहरूको विरूद्धमा खालि विरोध प्रवचन मात्र होइन, यद्यपि मद्यपानपन प्राचीन संसारको खराब पाप थियो, अनि यो अझै यो वर्तमान घड़ीको पनि अति नै खराब पाप हो, यसले हाम्रा समाज, हाम्रा जाति, हाम्रा परिवार, हाम्रा मुलुकलाई धमिराले काठलाई भित्रभित्र खाए जस्तै नष्ट गरिरहेको छ। वास्तवमा यसले पूरा विश्वलाई भित्रभित्रै नष्ट गरिरहेको छ। तर मित्र, यहाँ पाउल मद्यपान सम्बन्धको विरूद्धमा लेक्चर दिइरहेका छैनन्, भाषण दिइरहेका छैनन्। वास्तवमा पाउल यहाँ तुलना मात्र बनाइरहेका छन्, यानि तुलना गरिरहेका छन्। दाग मध्यले नमातियो, किन नमातिनु त भन्दा, किनभने यसले अस्थायी रूपमा केही बेरसम्म उक्साउँछ, उत्तेजित गर्दछ, यसले शरीरलाई शक्ति सञ्चार गर्दछ, त्यसपछि यसले तपाईंलाई गिराउँदछ र तपाईंलाई दुष्ट चरित्र र अनैतिकताको दिशातिर डोर्याउँछ र अन्तिममा परिणाम स्वरूप तपाईं निराश, उन्माद र दुस्साहसमा हाल्न सक्छ। त्यो नै तपाईंलाई आवश्यक छैन। अहिले यो सत्य हो कि मानिसहरू आज केही कुराको लागि आवश्यकताको महसुस गर्दछन्, आभास गर्दछन्। यो कुराको पुष्टि आज औसत मानिसहरू मद्यपानमा, नशालु औषधि सेवनमा लिप्त भएका छन्। तिनीहरू त्यो आवश्यकतालाई पूरा गर्न अति नै कडा दाग मध्य, रक्सी, जाँड वा नशालु दवाईतिर फर्कन्छन्। अनि यदि तिनीहरू परमेश्वरको सन्तान होइनन् भने तिनीहरूसँग अरू कुनै विकल्प, उपाय, साधन छैन। तर परमेश्वरका सन्तानहरू पवित्र आत्माले भरिनु पर्दछ। यो नै विश्वासीको अनुभव हुनुपर्छ। पवित्र आत्माले भरिनुको मतलब के हो? हामी त्यो मानिसमा यसको समानताको पाउँदछौ जो मद्यपान दाग मध्य लिँदछ। यो नै एक कारण हो पाउलले यसको यहाँ प्रयोग गरिरहेका छन्, देखाउनको निम्ति, तुलना देखाउनको निम्ति। दाग मध्य लिने मानिस मध्यले नियन्त्रित गरिएको हुन्छ। तपाईँले देख्नु भएकै होला, कुनै दाग मध्य पान गर्ने, नशालु दवाई लिने मानिसले आफ्नो डोज पाएन भने उसलाई कस्तो महसुस हुन्छ। मित्र, यसबाट हामी देख्छौ उसलाई पूर्ण रूपमा मध्यले नियन्त्रित गरिएका हुन्छन्। तपाईँ भन्न सक्नुहुन्छ, सजिलै थाहा पाउन सक्नुहुन्छ कि त्यो मानिस मातिएको छ। त्यसको ठिक विपरीत विश्वासीलाई नियन्त्रण गर्ने केवल पवित्र आत्मा हुनुपर्छ। यो ईश्वरीय नशा हो, जुनलाई हामी अंग्रेजीमा डिभाइन इन्टोक्सिकेशन भन्दछौ, जुनले त्यो आवश्यकताको भर्दछ। यो पवित्र आत्माले भरिनु भनेको अत्याधिक भावमय आवेग उत्तेजना होइन, तर त्यो चाहिँ परमेश्वरको निम्ति केही कामको पूरा गर्न, परमेश्वरको लागि जिउनको निम्ति शक्तिको प्रदान गर्दछ। जब हामी पवित्र आत्माले भरिन्छौ, यसको अर्थ यो हो कि हामी पवित्र आत्माद्वारा नियन्त्रण गरिएका हुन्छौ। विश्वासीको हिँडाइ र उसलाई आत्माको भरिने काम आपसमा अति नै निकटताबाट सम्बन्धित छन्। पाउल भन्छन् कि विश्वासीहरू होशियारपूर्वक, बुद्धिमानपूर्वक हिँड्नुपर्छ र आत्माले भरिनु पर्दछ। यिनै आज्ञाहरू विश्वासीहरूलाई दिइएका छन्। यो आत्माले भरिने काम शक्ति, सामर्थ्य र क्रियाको निम्ति विश्वासीको जीवनको निरन्तरताको नवीकरण हो, जुन वर्तमान काल प्रेजेन्ट टेन्सको प्रयोगद्वारा यहाँ संकेत गरिएको छ। आत्माले भरिएका विश्वासीहरू केवल बुद्धिमान र होशियारपूर्वक मात्र हिँड्दैनन्, तर उसको ख्रिस्टियन चरित्र चाहिँ पवित्र आत्माको फलद्वारा पुष्टि हुँदछ। विश्वासीलाई कहिले पनि पवित्र आत्माले बप्तिस्मा हुन आज्ञा गरिएको छैन, तर हामीलाई भनिएको छ पहिलो कोरिन्थी 12:13 पदमा, हामी एउटै शरीरमा बप्तिस्मा भयौं, कि हामीले त्यसको लागि हाम्रो तर्फबाट केही प्रयत्न गर्यौं? अहँ, यो ख्रिस्ट येशूमा हाम्रो विश्वासद्वारा थियो। पवित्र आत्मा नवजन्म दिनुहुन्छ र हामीमा स्थायी रूपमा बास गर्नुहुन्छ। पवित्र आत्माले हामीलाई छाप मार्नुहुन्छ र पवित्र आत्मा हामीलाई बप्तिस्मा दिनुहुन्छ र विश्वासीहरूको शरीरमा हामीलाई हाल्नुहुन्छ। तर विश्वासीहरूलाई ख्रिस्टको सेवा गर्न आत्माको भराइको आवश्यकता पर्दछ। चेलाहरू पेन्टेकोस्टको दिनमा एक ठाउँमा भेला भए, तिनीहरू ख्रिष्टको निम्ति विश्वमा जान आवश्यक परेको थियो र तिनीहरू पवित्र आत्माले भरिए। तिनीहरूसँग त्यो अनुभव थियो जुनले तिनीहरूलाई त्यस दिनमा साक्षी गवाई दिन योग्य बनायो। पवित्र आत्माले भरिनु भनेको मलाई लाग्छ आफ्नो गाड़ी वा मोटरसाइकल लिएर पेट्रोल पम्पमा गएर यो भनेको जस्तै हो, यहाँ यसलाई भर। जब म बिहान उठ्छु म प्रभुलाई भन्छु, प्रभु म आज आत्मामा भरिन चाहन्छु, म यो काम आफै स्वयंद्वारा गर्न सक्दिन, मलाई तपाईँको शक्तिको आवश्यक छ, मलाई तपाईँको सहायताको आवश्यकता छ। मित्र, हामी विश्वासीहरू आफ्नो दिनलाई प्रभुसँग पवित्र आत्माले भरिदिनुहोस् भन्ने विन्ती गर्दै प्रार्थना गर्दै आरम्भ गर्नुपर्छ। यो नै एक कुरा हो जुन हरेक विश्वासीहरूद्वारा एकदमै धेरै आवश्यक छ। तपाईँ हिजो वा बितेको हप्तामा आत्माले भरिनुभयो होला, तर त्यो आजको निम्ति काफी छैन। म आफ्नो एक साथीबाट पेट्रोल किन्ने गर्दछु जसले पेट्रोल पम्प चलाउँछ। मैले एक बिहानै आफ्नो ट्याङ्क भरे र अर्को दिन बिहान फेरि म उसको साथमा गएर भने फेरि ट्याङ्क भर। उसले सोध्यो तिमी कहाँ गयौ? त्यसकारण मैले उसलाई भने म फल्ना फल्ना जग्गामा गए, फल्ना फल्ना जग्गाबाट फल्ना फल्ना जग्गामा वचन प्रचारको निम्ति। मित्र, जब तपाईँ आत्माले भरिनुहुन्छ तब परमेश्वरको निम्ति केही काम गर्नुहुन्छ, तपाईँ आत्मामा हिँडिरहनु भएको हुनेछ। तर यसको मतलब यो होइन कि तपाईँसँग भोलिको निम्ति पर्याप्त काफी शक्ति इन्धन छ, तपाईँलाई भोलिको निम्ति अर्को भराइको आवश्यक पर्दछ। त्यो पुरानो ट्याङ्कमा अर्को भराइको आवश्यकता छ। यही नै कारण कोही कोही मानिसहरू एक दिन अति नै महान गरी परमेश्वरका कामको निम्ति प्रयोग गरिन्दछन् र अर्को दिन चाहिँ ऊ अति नै रित्तो खाली आभास गर्दछ। मैले पनि त्यो अनुभवको पाएको छु अनि मलाई निश्चय छ कि तपाईसँग पनि यो सत्य होला। हामीलाई पवित्र आत्माको ताजा भरेको आवश्यकता छ। यसले हामीलाई आत्मामा हिँड्न योग्य बनाउनेछ। हामी कहिलेकाहीँ ठोकेर लड्न सक्छौं। मेरो सानो छोरी हिँड्न सिकिरहेकी छिन्। तिनी हिँड्न सिक्दा लडेर चोट पनि पार्छिन्, तर तिनी उठेर फेरि हिँड्न कोशिश गर्छिन् र कुनै दिन तिनी असल तरिकामा हिँड्नेवाला बन्नेछिन्। परमेश्वर चाहनुहुन्छ कि तपाईँ र म आत्मामा हिँडेको र आत्मामा हिँड्न सिकेको। उहाँ चाहनुहुन्छ कि हामी आत्माले भरिएको। अहिले आत्माले भरिने कामको एक प्रमाण के हो भन्दा यो चाहिँ आपसमा भजन, स्तुति गान र आत्मिक गीतहरूद्वारा बात गर्नु र प्रभुको निम्ति आफ्ना आफ्ना हृदयमा गाउन र भजन गर्नु हो। यो असल कुरा हो कि परमेश्वरको आत्माले भन्यो कि यो एक आपसमा बात गर्नु थियो। म सोच्दछु कि भजनहरूले चाहिँ भजनहरूका पुस्तकको दर्शाउँछ जुन सम्भवत ती सबै भजनहरू जुन पुरानो नियममा छन् तिनीहरू लय र संगीतबद्ध गरिएका थिए। स्तुति गानहरू चाहिँ परमेश्वरको महिमा गर्न मानिसद्वारा रचना गरिएका भजनहरू थिए। तिनीहरू अति नै उच्च आत्मिक स्तरमा थिए। आत्मिक गीतहरू भजनहरू र स्तुति गानहरू भन्दा थोरै औपचारिक थिए। सम्भवत तिनीहरूमध्ये कुनै कुनै चाहिँ कुनै व्यक्ति गाइरहेको बेला नै उहाँको स्तुति प्रशंसा गरिरहेको बेलामै रचना गरिन्दथ्यो र अन्यासै हृदयबाट विस्फोट भएर मुखद्वारा स्तुति प्रशंसा गर्न निस्कन्दथ्यो। यो चाहिँ आत्माको भराइको प्रकटीकरण हो किनभने उहाँले विश्वासीहरूको जीवनमा आनन्द, हर्ष, खुशी ल्याउनु हुँदछ। आगे पद २०मा भनिएको छ, परमेश्वर र पितालाई हाम्रो प्रभु येशू ख्रीष्टको नाममा सबै कुराहरूका निम्ति सधैँभरि धन्यवाद चढाऊ। मित्र, पवित्र आत्माले भरिनुको अर्को प्रमाण हो धन्यवादी मुद्रा। हामीले भजनहरूका पुस्तकहरूमा परमेश्वरलाई स्तुति प्रशंसा र धन्यवादको बारेमा धेरै कुरा देख्यौं अनि त्यो अति नै उच्च स्तरमा छ। आज हामीसँग त्यो विश्वासीहरूको बीचमा पर्याप्त छैन। हामी हरेकले भन्नुपर्छ परमप्रभुको प्रशंसा होस् र उहाँको अवर्णीय उपहारको निम्ति परमेश्वरलाई धन्यवाद होस्। के तपाईँ त्यो हृदयभित्रबाट भन्न सक्नुहुन्छ? मित्र, जबसम्म यो हृदयभित्रबाट आउने छैन यो कति पनि कामको छैन। आत्माको भरैले धन्यवादी जीवनको उत्पादन गर्दछ ताकि हामी परमेश्वर हरेक कुराको निम्ति हरेक समयमा धन्यवाद दिन सकौं। आज त्यहाँ धेरै मण्डलीहरूमा यस्ता कुराहरू सिकाइँदछ, हरेक विश्वासीलाई भन आई लभ यू, म तिमीलाई प्रेम गर्छु। मित्र, यो कथन अति नै असल छ, तर यदि तपाईँ हरेकलाई प्रेम गर्नुहुन्न भने यो नभन्नुहोस्, आई लभ यू नभन्नुहोस्, म तिमीलाई प्रेम गर्छु नभन्नुहोस्। यदि तपाईँ तिनीहरूलाई प्रेम गर्नुहुन्छ भने यो देखाओ। डाक्टर होवार्ड केली अति नै महान शल्य चिकित्सक र महान प्रसूति विशेषज्ञ थिए। उसले प्रसूतिको क्षेत्रमा धेरै पुस्तक लेखेथे र उसको कामहरू लामो समयदेखि डाक्टरहरूबीच सर्वोच्च कोटिका थिए। अनि उही समयमा उनी महान ख्रिस्टियन र परमेश्वरका अद्भुत जन थिए। उसको बारेमा मैले कथा सुनेको थिएँ कि एक दिन अमेरिकाको बाल्टिमोर भन्ने शहरबाट बाहिर दुर्गम क्षेत्रमा घुम्न र अनुसन्धान कामको निम्ति गएथे र ऊ पैदल आफ्नो यात्रामा गएथे र यात्रामा हुँदा उसलाई धेरै तीर्खा प्यास लाग्यो। पात्रहरूबीच सर्वोच्च कोटिका थिए अनि उही समयमा उनी महान ख्रिस्टियन र परमेश्वरका अद्भुत जन थिए। उसको बारेमा मैले कथा सुनेको थिएँ कि एक दिन

मात्र थिइन्। जब उसले पानी पिउनलाई मागे तब त्यो सानो केटीले भनिन् कि तिनका आमा बुबा सहर गएका छन् र घरमा पानी छैन, तर ठेकीमा दूध चाहिँ छ। त्यस सानी केटीले सोधी, के तपाईँ दूध पिउन चाहनुहुन्छ? उसले भन्यो, निश्चय नै म पिउन चाहन्छु। अनि डाक्टर हवर्ड केली त्यहाँ कुर्सीमा बसे र सानी केटी भित्र गएर एक गिलास दूध ल्याइदिन् र पिएर भन्यो, ओह अति नै स्वादिष्ट, मजा आयो। त्यस सानी केटीले फेरि सोधिन्, के तपाईँ अर्को गिलास दूध चाहनुहुन्छ? डाक्टर केलीले भन्यो, निश्चय नै चाहन्छु। त्यसकारण तिनले फेरि अर्को गिलास दूध ल्याइदिन्। त्यसपछि डाक्टर केलीले तिनलाई धेरै धेरै धन्यवाद दिए र आफ्नो बाटोतिर लागे। यो कुरा सोच्दै कि ओ तिनी कति प्यारी सानी बच्ची थिइन्। त्यसको केही दिन लगातै त्यो सानो केटी धेरै सिकिस्त बिमारी भइन् र तिनको पेटमा दर्द भयो र तिनलाई जोन्स हपकिन्स हस्पिटलमा लगियो। तब अनुमान गर्नुहोस् त, त्यो सानो केटीलाई जाँच गर्न आउने डाक्टर को थियो? त्यो डाक्टर केली थियो र उसले त्यो सानो केटीलाई चिनिहाल्यो जसले उसलाई दुई ग्लास दूध दिएकी थिइन्। डाक्टर केलीले आवश्यक शल्यक्रिया सर्जरी गरे र तिनलाई विशेष ध्यान वास्ता र ख्याल गरे। जब आफ्नो घरमा जाने समय आयो निको भएर, तिनको गरीब गाउँका आमा बुबा तिनलाई लिन आए र उत्सुकता र बेचैनीको साथ हस्पिटलको बिल कति भयो होला भनी पर्खिरहेका थिए, किनभने तिनीहरूसँग अपरेशन र हस्पिटलको चार्ज खर्चको तिर्ने पैसा थिएन। जब बिल तिनीहरू कहाँ पेश गरियो दिइयो, तिनीहरूले त्यो हात काँप्दै काँप्दै यसको खोले अनि कुल हिसाबको मुनि टोटल एमाउन्टमा लेखिएको थियो, दुई ग्लास दूधले पूरा बिल चुक्ता। अनि त्यसमा सही चाहिँ डाक्टर हवर्ड केलीले गरेको थियो। मित्र, यो व्यवहारमा क्रियामा प्रेम हो अनि उसले त्यो व्यक्त गरेको प्रेम आत्माको फल थियो, किनभने डाक्टर केली महान अनि अद्भुत क्रिस्चियन थिए, प्रभुका जन थिए। मेरो मित्र, तपाईँ यताउता गएर मानिसलाई यो भन्न आवश्यक छैन कि तपाईँ तिनीहरूलाई कति धेरै प्रेम गर्नुहुन्छ, बरु तिनीहरूलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा देखाउनुहोस्। आत्माले भरिनुहोस् ताकि त्यहाँ तपाईँको जीवनमा प्रेम, आनन्द र धन्यवाद, कृतज्ञता हुनेछ। यो अति नै व्यवहारिक कुरो हो। किन तपाईँ परमेश्वरको आत्माको पेट्रोल पम्पमा गएर मलाई भर्नुहोस् भने परमेश्वरलाई विन्ती गर्नुहुन्न? पुरानो ट्याङ्क खाली छ। हामी आफैमा तपाईँ र मसँग कुनै पनि गर्नलाई केही पनि छैन। हामी उहाँ कहाँ गएर यो भन्न आवश्यक छ, हामी खाली छौ र हामीलाई आत्माको भराइको आवश्यक छ ताकि हामी उहाँको निम्ति जिउन सकौं। हामीले यो कुराको देख्न आवश्यक छ कि हामी यी स्वयंद्वारा असम्भव छ, मतलब यी कुरा हामी स्वयंद्वारा हुन असम्भव छ, त परमेश्वर यो हामीद्वारा यो गर्न सक्नुहुन्छ। मित्र, यो कुराको फेरि दोहोर्याउन चाहन्छु किनभने यो अति नै धेरै महत्वपूर्ण छ। हामीलाई पवित्र आत्माले भरिनलाई भनिएको छ। यो मात्र आज्ञा हो जुन विश्वासीहरूलाई पवित्र आत्माको सम्बन्धमा दिइएको छ। अन्य पवित्र आत्माका कार्यहरू हामीमा पूरा गरिसकिएका छन् जब हामीले ख्रिस्टलाई ग्रहण गर्छौं। हरेक विश्वासी पवित्र आत्माद्वारा नवजन्म पाएका हुन्छन्। युहन्ना 1:12 पदले भन्छ, जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई परमेश्वरका सन्तान बन्ने अधिकार दिनुभयो। विश्वासीहरूमा स्थायी आत्माको बास हुन्छ। रोमी 8:9 पदले भन्छ, अहिले यदि कुनै मानिससँग ख्रिस्टको आत्मा छैन भने त्यो उहाँका होइन। अनि विश्वासीहरूलाई पवित्र आत्माद्वारा छाप मारिएका हुन्छन्। एफिसी 1:13 पदमा भनेको छ, उहाँमा तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरूलाई छाप

0: मार्यो, यानि पवित्र आत्माले तिनीहरूलाई छाप मार्यो अनि विश्वासी पवित्र आत्माद्वारा बप्तिस्मा भएका छन्। पहिलो कोरन्थी 12:13 पदमा भनिएको छ, हामी सबै एउटै आत्माद्वारा शरीरभित्र बप्तिस्मा भयौं। यी पवित्र आत्माका चार सेविकाहरू त्यही क्षणमा स्थान लिन्छन् जब विश्वासीहरूले ख्रिस्टमा आफ्नो विश्वास र भरोसा गर्छन्। यो सबै हाम्रो निम्ति पूरा गरिएको छ। हाम्रो निम्ति छोडिएको एउटा कुरा चाहिँ उहाँको पवित्र आत्माले भरिने आज्ञाको पालन गर्नु हो। आज्ञा पद 21 भनिएको छ, परमेश्वरको डरमा एक अर्काको अधीनतामा आफूलाई सुम्प। सुम्प शब्द अति नै चाखलाग्दो छ। यसको मतलब आज्ञा पालन होइन। पावल भनिरहेका छैनन् कि परमेश्वरको सन्तान भनेको कुनै सिपाही जस्तै हो जो चर्चमा आफैलाई क्याप्टेन वा कमाण्डर सम्झन्छ त्यसबाट दिने कुनै पनि आज्ञाको आदेशको पालन गर्ने। अह, यो होइन मित्र, हामी आज्ञाहरूको पालन निश्चय नै गर्छौ, तर तीहरू हाम्रो उद्धारकर्ता क्याप्टेनबाटका हुन्, त्यसको पालन गर्छौ। यहोशूले सोच्यो कि ऊ इसरायलका सन्तानको सेनापति क्याप्टेन थिए। उसले इसरायलका छाउनीका नजिक आफ्नो हातमा तरवार लिएर उभिरहेको एकजना मानिसलाई देखे। उसले सोध्यो, तिमी हाम्रो पक्षमा छौ कि हाम्रो शत्रुहरूका पक्षका हौ? अर्को शब्दमा उसले भन्न खोजेको कुरा यो, कसले तिमीलाई तरवार निकाल्न भन्यो? म यहाँ इसरायलको सेनापति छु, क्याप्टेन छु। यो वास्तवमा हप्कै थियो। त्यसपछि त्यो हातमा तरवार लिने मानिस जो म विश्वास गर्दछु पुरानो नियममा ख्रिस्टको पूर्व अवतार थियो, उनी कहाँ फर्केर भन्यो? अनि उनले भने, होइन, तर परम प्रभुका फौजको कप्तान भएर म यहाँ आएको छु। यहोशू 5:13-14 पद अनुसार, अनि यहोशूले जमिनमा घोप्टो परेर त्यसै बेला दण्डवत गरे र आफ्नो जुत्ता फुकाले, किनकि उनी पवित्र ठाउँमा थिए। उसले यो कुरा सिके कि उससँग अर्को सेनापति क्याप्टेन थिए। तपाईँ र म क्याप्टेनको अधीन मुनि छौं, तर सम्बन्ध चाहिँ सैनिक आधार होइन, तर प्रेमको आधारमा। हाम्रो प्रभुले भन्नुभयो युहन्ना 14:15 पदमा, तिमीहरूले मलाई प्रेम गर्दछौ भने मेरा आज्ञाहरू पालन गर। मलाई लाग्छ कि यहाँ विकल्प छ, यदि तिमीहरू मलाई प्रेम गर्दैनौ भने मेरा आज्ञाहरूको बिर्सा भूल। अहिले हामी यहाँ देख्छौ कि तपाईँ र मैले आफै स्वयंलाई एक अर्काको अधीनतामा परमेश्वरको डरमा सुम्पिदिनुपर्छ। यसको मतलब यो होइन कि हामी कुनै मानिसको सामने झुकेर दण्डवत गर्नु जो हामी भन्दा माथिल्लो स्तर ओहदाका छन्। यसको अर्थ हो कि ख्रिस्टको डरमा हामी मनको दीनतामा एक अर्कासँग हेर्नुपर्छ। यदि तपाईँ एफिसी 4:1-2 पदमा देख्नुहुनेछ भने तपाईँ यो कुरा देख्नुहुनेछ कि पावल यो खण्डलाई यो भन्दै आरम्भ गर्छन् कि हाम्रा हृदय दीनता र नम्रतामा हुनुपर्छ। यो नै कुरा यहाँ एफिसी 5:21 पदमा हामीसँग छ। 21 पदमा भनिएको छ, 5 परमेश्वरको डरमा एक अर्काको अधीनतामा आफूलाई सुम्प। यसको अर्थ यो हो, तपाईँ चर्चको चलाउन कोशिश गर्नुहुँदैन। चर्चका अगुवाहरू र पास्टरहरू सदस्यहरू हामी सबै एक अर्काका ख्रिस्टको डरमा सुम्पिदिनुपर्छ। कसैले यो भन्न सक्दैन, म मेरो तरिका मेरो विधि। कसैले यो भन्न सक्दैन कि म तिमीहरूले यो थाहा पाएको चाहन्छु, मेरो इच्छा अनुसार मलाई जे मन पर्छ त्यही काम गर्नेछु। त्यस्तो मनोवृत्ति आत्माले भरेका विश्वासीको चिन्ह होइन। परमेश्वरको डरमा आफै स्वयंलाई एक अर्काका यानि एक अर्कामा सुम्पिनु नै आत्माले भरेको अर्को चिन्ह हो। मित्र, अर्को दिनमा हामी निरन्तर देख्नेछौ चर्चको अनुभवबाट।
1: आजको अध्ययनले हामीलाई स्पष्टसँग बुझाएको छ कि पवित्र आत्माले भरिनु भनेको चाहिँ केवल एउटा आत्मिक अनुभव मात्र होइन रहेछ, यो त हाम्रो दैनिक जीवनलाई पवित्र आत्माको नियन्त्रणमा सुम्पिने कुरा चाहिँ रहेछ।
2: ठिक भन्नुभयो भाइ तपाईँले। एफिसीको पुस्तक 5:18-21 खण्डले हामीलाई देखाउँछ कि पवित्र आत्माले भरिएको जीवनमा स्तुति हुन्छ, धन्यवाद हुन्छ, नम्रता हुन्छ र एक अर्काप्रति उचित समर्पण हुन्छ। हामीले दाखमत वा संसारिक कुराहरूमा आफ्नो जीवनको नियन्त्रण दिनु हुँदैन। हाम्रो सोच, इच्छा, बोली र व्यवहारलाई पवित्र आत्माको नियन्त्रणमा राख्नुपर्छ भन्ने शिक्षा हामीलाई दिएको छ।
1: हजुर, साँच्चै नै दाई र आदरणीय श्रोताहरू, आज हामी सबैले आफैलाई जाँचौं कि मेरो जीवन पवित्र आत्माको नियन्त्रणमा छ, कि मेरो मुखबाट धन्यवाद र स्तुति निस्कन्छ, कि कठिन समयमा पनि म परमेश्वरमाथि भरोसा गर्न सक्छु, कि मेरो परिवार र सम्बन्धमा नम्रता देखिन्छ, कि मेरो जीवनले ख्रिष्टको चरित्र चाहिँ प्रतिबिम्बित गरिरहेको छ भन्ने कुराहरू।
2: हजुर, त्यसैले श्रोताहरू आउनुहोस्, हरेक दिन प्रभु सामु आफूलाई समर्पण गरौं र पवित्र आत्मालाई हाम्रो जीवनमा काम गर्न दिऊ। हाम्रो बोली स्तुतिले भरियोस्, हाम्रो हृदय धन्यवादले भरियोस्, हाम्रो सम्बन्ध नम्रताले भरियोस् र हाम्रो सम्पूर्ण जीवन ख्रिष्टको महिमाका लागि समर्पित होस्।
1: परमेश्वरले हामी हरेकलाई पवित्र आत्माले भरिएर ख्रिष्टको प्रेम र चरित्रलाई आफ्नो दैनिक जीवनमा प्रतिबिम्बित गर्न सहायता गर्नुभएको होस् र तपाईँहरू सम्पूर्णलाई आग्रह छ कि यो कार्यक्रमबाट केही विशेष प्रश्न अथवा केही प्रार्थनाको विषयहरू छन् या आफ्ना केही आशिषहरू बाँड्न चाहनुहुन्छ भने पनि हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ र गरिरहेका छौं। अर्को अध्ययनमा फेरि परमेश्वरको वचन सहित हामी भेट्ने नै छौं। तबसम्म प्रभु येशू ख्रीष्टको अनुग्रह, प्रेम र शान्ति हामी सबैको जीवनमा रहिरहोस्। आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
3: अत्यन्त जरुरी सूचना।
4: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ, फोन नम्बर
4: 01-4770-754, 01-4770-754
3: र 01-59-13-755, 01-59-13-755।
4: टाइम चेक, यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, के तपाईँले थकानको महसुस गरिरहनु भएको छ? के तपाईँ आत्मिक र शारीरिक कमजोरीबाट ग्रस्त हुनुहुन्छ? के निराशाहरूले तपाईँलाई गाँजिरहेको छ? यदि त्यस्तो हो भने कृपया एकैछिन पवित्र धर्मशास्त्र पुस्तक बाइबलको यशैयाको 40:29-31 मनन गर्नुहोस्, जहाँ यस्तो लेखिएको छ, वहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। युवकहरू दुर्बल र थकित हुन सक्लान् अनि जवान मानिसहरू थाकेर लोटलान्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रो प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रा प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। आउनुहोस् कार्यक्रमको सुरुवातमा एउटा ख्रिस्टीय भजन।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोत मित्रहरू, नयाँ आशा रेडियो कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक नयाँ अभिवादन तथा जय मसीह। मित्रहरू, सदाझै आज पनि हामीले पवित्र वचनबाट केही महत्वपूर्ण विषयहरू लिएर आएका छौं। आजको विषय रहेको छ आत्मिक जागृतिका शर्तहरू अन्तर्गत जिम्मेवारीपन अर्थात दायित्व के कसको हो त्यो थाहा जानकारी पाउने कोशिश गर्नेछु। आउनुहोस्, शुरू गर्नुभन्दा अगाडि एउटा प्रार्थना गरौं। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, हामीलाई अत्यन्तै प्रेम गर्नुहुन्छ, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो जीवनको लागि र विशेष गरी यो वचनको लागि। हामी जसरी प्रभु आत्मिक जागृतिका लागि आवश्यक पर्ने महत्वपूर्ण शर्तहरू के हुन् र यसमा कसको के कस्तो जिम्मेवारी रहन्छ भन्ने विषयहरूमा रही चर्चा गर्नेछौ। हामी प्रभु तपाईँको अगुवाईको माग गर्दछौ, हामीलाई सहायता यीशु प्रभुको नाममा, आमेन। मित्रहरू, अरू एउटा कुरालाई यहाँ जोड़ दिनुपर्छ। दर्शन र बोझले भरिएको प्रार्थनाले हामीलाई कार्यतर्फ डोर्याउनु पर्दछ, किनकि हामी उद्धारको सेवामा नजुटुन्जेल परमेश्वरले आफ्नो विशेष आशिष हामीमा वर्षाउनु हुनेछ भनेर आशा नगरे पनि हुन्छ। आत्माको नियन्त्रणमा हाम्रो जीवन समर्पण गर्नु भनेको हाम्रो प्रार्थनाको प्रत्युत्तरमा परमेश्वरले हामीलाई प्रयोग गर्न चाहनुहुँदा हामीले आफैलाई उहाँको निम्ति सहर्ष उपलब्ध गराउनु। हामीले जे पनि गरौं वा जुनै रूपमा सेवा गरौं, हामीले पूरा गर्नुपर्ने लक्ष्य विश्वव्यापी सुसमाचार प्रचार अथवा हरेक जाति र राष्ट्रलाई ख्रिस्ट चिनाउनु। यदि हामीमा यो वास्तव छैन भने हामीलाई प्रेम गर्नुहुने प्रभुको आत्मासँग हामी विरोधी भएका हुन्छ, किनकि हाम्रा प्रभु त हराएकाहरूलाई खोज्न र बचाउन आउनुभयो भनेर लुका 19:10 लेखिएको छ। जुन कामको लागि उहाँले आफ्नो प्राणसम्म दिनुभयो त्यो कामलाई हामीले वास्तै गर्दैनौं भने हामी पूर्ण रूपमा ख्रिस्टसँग हिँड्छौं भन्नु त मूर्खता नै। एकजना नास्तिकले खिल्ली उडाउँदै यसरी लेखेका थिए, यदि जीवनमा धर्मको ज्ञान र अभ्यासले कसैको नियति बदलिन्छ भनेर लाखौंले विश्वास गर्छौं भने चाहिँ मैले पनि दृढतासँग विश्वास गर्ने हो भने मैले मेरो एउटा जीवन कष्टमा झोसेर भए पनि स्वर्गको निम्ति एउटा आत्मा जित्नु ठिक हो भन्ठान्छु। संसारमा भइपरि आउने कष्टहरूले मेरो हात वा मेरा ओठहरूलाई रोकेर राख्न सक्दैन। संसारिक आनन्द र कष्टले मेरा विचारहरूमा एक क्षण पनि बास पाउने छैन। चाँडै स्वर्गमा आनन्दित हुने वा नरकमा शोचनीय तुल्याउने अमर आत्माहरूलाई खोजिरहन प्रयास गर्ने थिए। म संसारमा जाने थिए अनि समय र बेसमयमा प्रचार गर्ने थिए अनि मेरो प्रचारको पद हुने थियो मानिसले सारा जगत हात पारेर आफ्नो प्राण चाहिँ गुमायो भने त्यसलाई के फाइदा हुन्छ। मित्रहरू, एकजना जवान धनाढ्य र चिन्ता फिक्री रहितको क्रिकेट खेलाडीले उक्त बनाई पढ्यो तर उसले यसलाई ध्यान नदिने विचार गरे। भए पनि यस भनाईमा आएको चुनौतीबाट उसले आफूलाई टाढा लैजान सके। अन्त्यमा इङ्ल्याण्डका क्रिकेट खेलाडी सिटी स्टर्नलाई घुँडा टेकेर ख्रिस्टमा पूर्ण रूपले समर्पित हुन करे लागे। आफ्ना सम्पूर्ण धन सम्पत्ति त्यागेर उनी दुईवटा महादेशहरूमा सुसमाचार प्रचार गर्न मिसनेरी बने। सुसमाचार नसुनेकाहरूको निम्ति सुसमाचार लैजान उनी आतुरिएर उत्रिएको देखि छक्क परेर सुन्नेहरूलाई उनले जवाब दिए, यदि येशु परमेश्वर हुनुहुन्छ र मेरो निम्ति मर्नुभयो भने उहाँको निम्ति मैले गर्न सक्ने कुनै पनि बलिदान त्यति महान हुन सक्दैन। श्रोताहरू, कि ख्रिस्टको क्रुस पोक्नु भन्नुको तात्पर्य यहाँ मजाले खुलिएन र क्रुस भन्नाले शारीरिक यातना र परिस्थितिले ल्याएको अप्ठ्यारो समस्या भनेको होइन। कतिले त्यस्तै सम्झन्छ, क्रुस त त्यो हो जहाँ येशूले हाम्रो मुक्तिको निम्ति उहाँको जीवन सित्तैमा बलिदान गर्नुभयो। क्रुसको उद्देश्य हराएको मानवतालाई बचाउनमा केन्द्रित थियो। जब हामीले क्रुसलाई हाम्रो जीवनशैलीको रूपमा अप्नाउँछौ कि हामीले आफैलाई ख्रिस्टको त्यही उद्देश्यमा समर्पित गर्दैनौ र ख्रिस्टले हाम्रो निम्ति त्यही क्रुस बोक्नुभयो। हामीले अन्त्यमा सामना गर्नुपर्ने मुख्य रहस्य यही छ। मण्डलीभित्र हामीले त्यो क्रुसमा जब हेर्दछौ जसमा मारिनुभयो येशू भनेर भजन गाउनु एउटा कुरा हो, तर चुनौती यहाँ छ कि हामीले संसारमा उत्रेर हामी आफैले त्यो क्रुस धारण गर्नु परेको छ। हामीले उहाँद्वारा मिलापको सेवकाईको निम्ति हाम्रो शरीरलाई जिउँदो बलिदान गरिदिई हाल्नु परेको छ। जसलाई ख्रिस्टले प्रेम गर्नुभए उनीहरूलाई बचाउन आफ्नो प्राण दिनुभयो। उनीहरूको निम्ति हामीले आफैलाई अर्पण गर्दैनौ भने हाम्रो आत्मिकी अनुभव यस संसार वा मण्डलीको निम्ति कति पनि मूल्यको हुनेछ। आफ्नो चेलाहरूको निष्ठामा मिशनको यो भागले प्रमुख ठाउँ ओगटोस् भनी येशूले प्रार्थना गर्नु। जसरी उहाँले उनीहरूको निम्ति आफैलाई समर्पित गर्नुभयो उनीहरू पनि त्यसरी नै आत्माद्वारा पवित्र पारियो। युहन्ना 17:18-19 पद भन्ने चाहना उहाँको थियो। उहाँको सेवकाईको सफलता अथवा उहाँले मानव रूप धारण गर्नुभएको जीवन, मृत्यु र पुनरुत्थानको पूर्णता उहाँका चेलाहरू उहाँको आज्ञामा विश्वास योग्य रहनुमा नै अडिएको थियो। प्रभुको चुनौती ग्रहण नगरी उनीहरू सुकेन्द्रित बनेर जिएका थिए। संसारले सुसमाचार कहिले जान्ने थिएन अनि हामी पनि आज आशारहित भएर हराएका हुन्थ्यौं। किस प्रकारको पवित्रताको आयाम हामीले हाम्रो जीवनमा देख्न सकेका छौं? हामी मध्ये धेरैले यदि धेरै मार्मिक जीवन जिउने भरपूर प्रयास गर्दछ कि संसारमा सुसमाचार लैजाने जिम्मेवारीलाई पनि भुलिदिन्छ, अर्थात धार्मिक जीवन जिउनुमा नै व्यस्त र सीमित बनिदिन्छ। हामी हाम्रो आराधनामा, सेवामा, आत्मिकी सम्मेलनहरूमा अनि कहिलेकाहीँ जागृति सभाहरूमा यति व्यस्त बन्दछौं कि आत्मा जित्नको निम्ति हामीसित समय वा सामर्थ्य नै हुँदैन। निश्चय पनि हामीले हाम्रो आत्मालाई वचन अध्ययन र आत्मिकी ध्यानद्वारा खुवाउनु पर्दछ, तर यी ध्यानहरूले व्यवहारिक सेवा मार्फत बाहिर निक्लने मौका पाएन भने आत्मिकी अपच पनि हुने सम्भावना रहन्छ। अयुब 1:14-15 यो पद जहाँ लेखिएको छ, एउटा समाचार बाहक कुदेर अयुब कहाँ आएर भन्यो, गोरुहरू जोतिरहेका र गदाहरू तिनीहरूका नजिकै चलिरहेकै बेला पढेपछि चार्ल्स स्पन्जन ज्यूले यस्तो समीक्षा गर्नुभएको थियो। उहाँले भन्नुहुन्छ, भीड़ले भरिएको ग्यालरी तर्फ चम्किलो आँखाहरूले हेर्दै स्पन्जन भने, ज्यू आज पनि त्यस्तै भइरहेको छ। हामी मध्ये कतिले अझसम्म पनि जोतिरहेका मात्र छौ, बाँझो मार्ने काम मात्र गरिरहेका छौ, पिउको निम्ति असल भूमि मात्र तयार पारिरहेका छौ, अरू कतिले चाहिँ खुवाउने काम मात्र गरिरहेका छन्। उहाँ उपस्थित हुनुभएका प्यारा दर्शकहरू मध्ये कतिलाई म चिन्दछु। तपाईँहरूले सकेसम्म कुनै पनि सेवा चुकाउनुहुन्न, सधैँ खुवाइरहने काम भइरहेको छ। खुवाउनु असल, खुवाउन साँच खाँचो छ, खुवाउन खाँचो पनि छ, तर सुसमाचार रूपी हलो जोत्ने काम पनि गरियोस्। तपाईँहरूकै आत्मिकी स्वास्थ्यको निम्ति अनि परमेश्वरको महिमाको निम्ति गोरुहरू जोतिरहेका थिए तर गधाहरू भने चरिरहेका थिए। तसर्थ मित्रहरू, याद राखौ, जागृतिको जिम्मेवारी हामी सँगै छ। येशूसँगै यात्रा गरेर चेलाहरूले लगभग 3 वर्ष चरिरहने काम गरेर बिताए। जब येशूले उनीहरूलाई 2-2 जना गरेर पठाउनु भयो त्यस समय उनीहरूले कहिलेकाहीँ जोत्ने काम पनि गरे, तर प्राय जसो उनीहरू येशूसँग संगति गरेर बिताउनमा नै सन्तुष्ट रहेका देखिन्थे। यदि उनीहरूले परमेश्वरको राज्यमा विशेष योगदान पुर्याउने हो भने उनीहरू ख्रिस्टको काममा अझ गहिरो रूपमा संलग्न हुनुपर्ने, उनीहरूको नाउँ जीवनको पुस्तकमा लेखिनु मात्र अरूलाई आशा दिन पर्याप्त थिएन। हराएको संसारको अवस्थालाई उनीहरूले हृदय स्करणबाट नै महसुस गर्नुपर्दछ। उनीहरूभित्र भएको हरेक भित्री आकांक्षा अनि लुकेको घमण्ड परमेश्वरको क्रुसमा क्रुसीकरण हुनु जरुरी थियो। त्यसरी पूर्ण समर्पण भएर एकदमै हृत्तिएपछि तिनीहरूको जीवनमा परमेश्वरको उपस्थिति पाउन उनीहरूले पर्खिनु पर्थ्यो। तब उनीहरू संसारमा साँची दिन शक्ति र सामर्थ्यमा जान सके। यसदेखि कममा उनीहरूले केही गर्ने प्रयाससम्म नगरे हुन्थ्यो। परमेश्वरले उनीहरूलाई पवित्र आत्माको भरिपूर्णीको प्रतिज्ञा दिनुभयो अनि यो बिना कुनै हालतमा जागृति हुनेवाला थिए। मित्रहरू, हामीसित आज पनि यही शर्त लागू हुन्छ। हामीले पनि हाम्रो जीवनको स्रोततर्फ हेर्न जरूरी छ। त्यसपछि पवित्र आत्माको सामर्थ्यमा हामीले परमेश्वरलाई सारा हृदय, मन अनि शक्तिले प्रेम गर्नु भनेको के हो अनि हाम्रा छिमेकीलाई आफैलाई झैं प्रेम गर्नु भनेको के हो भनेर थाहा पाउनेछ। यसदेखि बाहेक अरू केहीले चित्त बुझाउने काम गर्न सक्दैन। यसमा भूल गर्ने कदापि नगरौं। जागृतिको जिम्मेवारी हामी सँगै रहे। यस बाहेक जागृतिको निम्ति पूरा गर्नुपर्ने शर्तहरू प्रष्ट छ। हामीले परमेश्वरको वचनमा निश्चयतामा भर पर्नुपर्दछ। हामीमा हाम्रा पापहरूले स्वीकारेर हाम्रा दुष्ट मार्गहरूमा फर्कनु पर्दछ। परमेश्वरले उहाँको इच्छा अनुसार माग्नेलाई दिनुहुनेछ भनेर हामीले विश्वास साथ प्रार्थना गर्नुपर्दछ अनि हाम्रो जीवन उहाँमा सुम्पेर हामीले स्त्री अनि पुरुष सबैलाई ख्रिस्टतर्फ डोराउनु पर्दछ। यी विभिन्न शर्तहरू त स्वर्गमा जाँ यस पृथ्वीमा ख्रिस्ट उचालिनुपर्छ भने भनाएका विभिन्न स्वरूपहरू मात्र हो। जब ख्रिस्ट उचालिनुहुनेछ तब जागृति आउनेछ। श्रोताहरू, अन्तत तपाईँहरूको व्यक्तिगत अध्ययन गर्नका लागि यहाँ के थप पद र उदाहरणहरू दिएको छ। प्रथम जागृतिको निम्ति शर्तहरू दोस्रो इतिहास 7:14 दिएका छन्। यहाँ यो पदलाई राम्ररी अध्ययन र मनन गर्न सक्नुहुन्छ। दोस्रो यसु 24:14-15 भनिएको जागृतिको निम्ति शर्तलाई सम्झनुहोस्। त्यसै गरी पहिलो समेल 7:1-17 भएको जागृतिको अंशलाई पढ्नुहोस्। यो नवीकरणको रहस्यको पद हो। यिनै प्रश्नहरू र पदहरू तपाईँको माझमा पस्कँदै आजको नयाँ आशा रेडियो कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। हस्त, पुनः अर्को कार्यक्रममा फेरि भेट हुने प्रतिबद्धता गर्दै म बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यशैया 40:8 ले यसो भन्दछ, घाँस ओइलाउँछ, फूलहरू झर्दछन्, तर हाम्रा परमप्रभु परमेश्वरको वचन सधैँभरि अटल रहनेछ। साँच्चै प्रेम, आनन्द, शान्ति, सद्भाव, मिलाप, भाइचारा र मुक्तिको सन्देश दिने ख्रिस्टीय वचन सधैँ अटल, जीवित, सत्य र पवित्र छ। नयाँ आशाका यी सन्देशहरू सुनाउने क्रमलाई भने आजको निम्ति हामीले यही रोक्नु पर्नेछ, कारण घड़ीको सुईले हामीलाई विदाईको संकेत गरिसकेको छ। यदि आजको प्रस्तुतिबाट आत्मिक रूपमा लाभान्वित हुनु भएको महसुस गर्नु भएको छ भने कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 यहाँहरूको सुझावका साथसाथै टिक्का टिप्पणीहरू अनि उत्साहका सन्देशहरूले हामीलाई अझै धेरै मेहनत गरी कार्यक्रम प्रस्तुत गर्न ऊर्जा प्रदान गर्नेछ। हवस् त प्रिय श्रोता मित्र, आजको निम्ति हामीलाई बिदा दिनुहोस् अनि भोलि फेरि यही स्टेशन यही समयमा हाम्रो भेट हुने नै छ। धन्यवाद।

0: गुड न्यूज एफएम 105.1
1: सूचना यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-7054, 01-4770-7054 र 01-5913-755, 01-5913-755।
2: झरिलो रसिलो
3: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
2: कता हुनु बाटुली, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
3: ए, अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा, फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
2: हो र, फोन नम्बर बताऊ।
3: लु टिप्नुहोस् त, 98-60-091-3161, 98-60-091-3161।
2: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ, मोबाइल नम्बर रहेको छ 98-41-53-54-02, 98-41-53-54-02 र 98-10-33-64-06, 98-10-33-64-06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: लौ न लौ लौ चटाङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्,

0: जय मसी म सृजना बुहारा। हजुर म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुशीका पलहरू सुन्नुहोस् है।
1: खुशी हुने समय अहिले हो र खुशी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुशीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्युज FM 105.1 मेगाहर्जमा।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: अब तपाईँ सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, जागृत विश्वास।
3: देमिसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्टार्ट माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ आफ्नो सेवकायको दौड़ान यीशुले सामना गर्नुभएका चुनौतीहरू, मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग पाँच। आज हामी येशु ख्रीष्टको पार्थिव सेवकायको समयमा उहाँको स्थानमा हुनु कस्तो थियो भनेर पत्ता लगाउनेछौ। हामी उहाँले सामना गर्नु परेका धेरै चुनौतीहरू र उहाँले ती चुनौतीहरूको कसरी सामना गर्नुभयो भन्ने कुराको आन्तरिक झलक हेर्नेछौ। आज हामी के सिक्न जाँदैछौ भने तपाईँ र म परमेश्वरको सामु धार्मिक रूपमा हिँडिरहेका छौ भन्दैमा यसको अर्थ यो होइन कि हामीले कठिन परिस्थितिहरूको सामना गर्ने छैनौ। येशु ख्रीष्टको सेवकायको जाँच गर्दा हामी यो देख्नेछौ, उहाँ आफ्ना पिता परमेश्वरको आज्ञाकारितामा विश्वास योग्यता पूर्वक हेर्नुभयो। तैपनि दिन प्रतिदिन उहाँको सेवकाय कठिनाईहरूले भरिएको थियो। यहोनाको पुस्तक 15:18 यसरी लेखिएको छ, यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको छ। यस अध्यायमा हामी देख्नेछौ संसारबाट घृणा पाउनु त्यस्तो कुरा थिएन जुन येशूले व्यवस्था गर्न सक्नुहुन्थ्यो। चाहे उहाँले जतिसुकै मानिसहरूलाई प्रेम गर्नुभयो वा शारीरिक, मानसिक र आत्मिक रूपमा निको पार्नुभयो, उहाँ निरन्तर अरूप्रति दयालु र मायालु हुनुहुन्थ्यो। यद्यपि उहाँलाई घृणा गर्ने र उहाँको सेवकालाई तुच्छ ठान्ने धेरै मानिसहरू थिए। लुकाको पुस्तक 6:26 यसरी लेखिएको छ, धिक्कार तिमीलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्। मानिसहरूलाई सुखी पार्न हामीले कहिले पनि हाम्रो निष्ठा र परमेश्वरको वचनको सत्यतामा सम्झौता गर्नु हुँदैन। हामीले येशु ख्रीष्टलाई पछ्याउन आफ्नो जीवन समर्पित गर्नुपर्छ, चाहे यसको लागि हामीले अरूबाट घृणा नै किन सहन नपरोस्। इसयाको पुस्तक 53:3 यसरी लेखिएको छ, ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्नो मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गनेनौ। सबैजना येशु ख्रीष्टबाट निको हुन र छुटकारा पाउन चाहन्थे, तर उहाँलाई गिरफ्तार गरिएपछि, मानिसहरूको भीड़बाट अस्वीकार गरिएपछि र घृणा गरिएपछि कसले उहाँलाई पछ्याउने थियो? धेरै जसोले उहाँबाट आफ्नो अनुहार फर्काए। हिब्रूको पुस्तक 4:15 यसरी लेखिएको छ, किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो। प्रिय श्रोता, येशूले मानिसहरू र तिनीहरूका कमजोरीहरूप्रति ठूलो दया महसुस गर्नुभयो अनि हामी यस पदमा देख्नेछौ कि येशूलाई हरेक तरिकाले परीक्षामा पारिएको थियो। जसरी कुनै पनि मानिसलाई परीक्षामा पार्न सकिन्छ, उहाँ पैसा, प्रतिष्ठा र शक्तिको क्षेत्रमा परीक्षामा पर्नु भएको थियो, तर उहाँ निराश हुन पनि प्रलोभित हुनुहुन्थ्यो। आफ्नो जीवनकालभरि उहाँ जति धेरै मानिसहरूसँग नजिक हुनुहुन्थ्यो, परिवारका सदस्यहरू, साथीभाइहरू र प्रियजनहरू, तिनीहरूले उहाँ परमेश्वरबाट आउनुभएको साँचो मसीह हुनुहुन्छ भनेर विश्वास गरेनन्। धेरैले उहाँको खिल्ली उडाए, कतिपयले उहाँलाई मार्ने प्रयास गरे। यीशुले आफ्नो वरिपरि निरन्तर अविश्वासको कारणले गर्दा ठूलो एक्लोपन र निराशा महसुस गर्नुभएको हुनुपर्छ। उहाँलाई सबैभन्दा बढी आवश्यक परेको समयमा उहाँका नजिकका परिवारका सदस्यहरू र चेलाहरूले उहाँलाई त्याग्ने थिए। उहाँले एकपटक ज्ञान प्रदान गर्नुभएको भीडले पछि उहाँको मृत्युको लागि एक स्वरमा नारा लगाए, सत्य सुन्न र विश्वास गर्न चाहनेहरू धेरै कम मात्र छन् जस्तो देखिन्छ। भने किन सत्यको पक्षमा उभिने र सिकाउने जब अरूले तपाईलाई चिन्ने कुरा अस्वीकार गरेर वा तपाईलाई धोका दिएर प्रतिक्रिया दिन्छन् तब किन उनीहरूलाई प्रेम र करूणा देखाउने? यीशुले सामना गर्नुभएको एउटा प्रलोभन भनेको उहाँलाई बारम्बार निराशामा पार्नेहरूलाई क्षमा गर्नु थियो। लुकाको पुस्तक 12 अध्यायको 51-53 पदमा यसरी लेखिएको छ, के तिमीहरू सम्झन्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएको होइन, म तिमीहरूलाई भन्दछु बरू म विभाजन ल्याउन आए, किनभने अब उसो एक परिवारमा 5 जना एक अर्कामा विभाजित हुनेछन्, 3 जना विरूद्धमा 2 र 2 जना विरूद्धमा 3। तिनीहरू विभाजन हुनेछन्, बाबुको विरूद्धमा छोरा र छोराको विरूद्धमा बुवा, आमा छोरीको विरूद्धमा र छोरी आमाको विरोधमा, सासू आफ्नो बुहारीको विरूद्धमा र बुहारी त्यसकी सासूको विरूद्धमा। भविष्यमा कुनै समय परमेश्वरले एउटा नयाँ स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेछ जहाँ यीशु ख्रीष्टले राजाको रूपमा शासन गर्नुहुनेछ र त्यो राज्यमा शान्ति हुनेछ। तर पृथ्वीमा यीशुको पहिलो सेवाको समयमा त्यस्तो शान्ति थिएन। किन त्यस्तो हो? यीशु ख्रीष्टको सेवाको समयमा कोलाहल के कारणले भयो? आज तपाईं र म परमेश्वरको वचनको सत्यता सिकाउँदा अराजकता निम्त्याउने कुरा त्यही हो। ज्योतिले अन्धकारलाई उजागर गर्छ। जब सत्य सिकाइन्छ, धर्ममा ढाकिएको अन्धकारको शक्तिले यसको विरूद्ध लड्नेछ। परमेश्वरको वचनको प्रकाशले दुष्टतालाई उजागर गर्छ र त्यो दुष्टताको स्रोतलाई क्रोधमा विस्फोटन हुन प्रेरित गर्छ। धार्मिक मानिसहरूले परमेश्वरको वचनको प्रकाशले आफ्ना झूठा शिक्षा र अभ्यासहरूलाई उजागर गर्नेहरूप्रति हिंसा र क्रोधको साथ प्रतिक्रिया दिन रोज्छन्। तिनीहरू त्यो प्रकाश निभाउन चाहन्छन्। यूहन्नाको पुस्तक 7 अध्यायको 7 पदमा यसरी लेखिएको छ, संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन तर मलाई त घृणा गर्दछ, किनकि संसारको विषयमा त्यसका कामहरू दुष्ट छन् भनी म गवाही दिन्छु। यस पदमा हामी संसारले यीशुलाई घृणा गर्नुको कारण देख्छौ, किनभने उहाँले तिनीहरूका दुष्ट कामहरूको पर्दाफाश गर्नुभयो। परमेश्वरको वचनले संसारको अन्धकारलाई उजागर गर्ने प्रकाश दिन्छ। यूहन्नाको पुस्तक 8 अध्यायको 37 पदमा यसरी लेखिएको छ, म जान्दछु तिमीहरू अब्राहमका सन्तान हौ तर तिमीहरू मलाई मार्न खोज्दछौ किनभने मेरो वचनले तिमीहरूमा स्थान पाउँदैन। प्रिय श्रोता, यो कुरा बुझ्नु महत्वपूर्ण छ कि बाइबल अध्ययन गर्ने, सार्वजनिक रूपमा सिकाउने मानिसहरू पनि छन्। तिनीहरूले चर्चभित्र धार्मिक अनुष्ठानहरू गर्छन्, तैपनि परमेश्वरको वचनको सत्यताको तिनीहरूको जीवन वा हृदयमा कुनै स्थान हुँदैन। यूहन्नाको पुस्तक 15 अध्यायको 5-6 पदमा यसरी लेखिएको छ, डाकको बोट म हुँ, तिनीहरू चाहिँ हाँगाहरू हौ, यदि कोही ममा रह्यो भने र म त्यसमा रह्यो भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। कोही मानिस ममा रहेन भने त्यो हाँगा झै बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ, यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र आगोमा फालिदिन्छन् र ती जलिहाल्छन्। धर्मशास्त्रमा विशेषज्ञ हुनु र मञ्चमा उभिएर प्रचार गर्नुले कुनै व्यक्तिलाई परमेश्वरको सामु पवित्र र धर्मी बनाउँदैन। आवश्यक पर्ने एउटा कुरा भनेको येशु ख्रीष्टसँग मिल्दोजुल्दो र मेल खाने हुनु हो। उहाँसँग नजोडिएको तपाईँको सेवा परमेश्वरको नजरमा बेकार छ। दुकाको पुस्तक 4 अध्यायमा एउटा कथा छ जहाँ येशु आफ्नो गृह नगर नासरत फर्कनुभयो। उहाँ विश्राम दिनमा सभाघरमा धर्मशास्त्र पढ्न उभिनुभयो। यो उहाँले पहिले धेरै पटक गर्नुभएको काम हो। यी मानिसहरूले यसलाई राम्ररी चिन्थे। तिनीहरूले उहाँलाई बाल्यकालमा हुर्किएको देखेका थिए। लुकाको पुस्तक 4 अध्यायको 17-19 पदमा यसरी लेखिएको छ, उहाँलाई यसैया अगमवक्ताको पुस्तक दिइयो, उहाँले त्यो पुस्तक खोल्नुभयो र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो, परमप्रभुका आत्मा ममाथि छ किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति, परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ। उहाँले पुस्तक बन्द गर्नुभयो र एकजना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ। एक क्षणमा तिनीहरूले यीशु ख्रीष्टको वरिपरि उत्सव मनाउनु पर्थ्यो, तर तिनीहरूले यीशु ख्रीष्टलाई साँचो मसीहको रूपमा अस्वीकार गर्ने छनौट गरे। लुकाको पुस्तक 4:28-29 पदमा यसरी लेखिएको छ, यी कुरा सुनेर सभाघरमा भएका सबैजना रिसले चूर भए। तिनीहरू उठे र उहाँलाई शहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको शहर बनाइएको थियो त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे। तिनीहरूले यीशुलाई आफ्नो गृह नगरमा राम्रो स्वागत गरेनन् र तिनीहरूको अविश्वासको कारण उहाँ धेरै शक्तिशाली कामहरू गर्न सक्षम हुनु भएन। यूहन्नाको पुस्तक 7:5 पदमा यसरी लेखिएको छ, किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैनथे। यीशुका भाइहरू याकुब, योसेफ, सिमोन र यहुदा थिए। उहाँको पार्थिव सेवकाईको समयमा उहाँ मसीह हुनुहुन्छ भनेर तिनीहरू मध्ये कसैले पनि विश्वास गरेनन्। यो यीशुको लागि निश्चित रूपमा पीड़ाको स्रोत हुने थियो। हामी सबैले हाम्रा परिवारका सदस्यहरू र रगतका नातेदारहरूले माया र समर्थनको कदर गर्छौं। लुकाको पुस्तक 14:25-27 पदमा यसरी लेखिएको छ, मानिसहरूको ठूलो भीड़ उहाँको साथ जाँदै थियो र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, यदि कोही म कहाँ आउँछ र आफ्ना बुवा आमा पत्नी छोराछोरीहरू र दाजुभाइ दिदी बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। प्रिय श्रोता, तपाईँहरू मध्ये धेरैजना भाग्यशाली र धन्य हुन सक्नुहुन्छ, किनकि तपाईँका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूले तपाईँ जस्तै परमेश्वरको वचनमा विश्वास गर्छन्। बाँकी तपाईँहरूका लागि तपाईँका आमा बुवा, तपाईँको जीवनसाथी वा तपाईँका दाजुभाइ दिदी बहिनीहरूले के माग गरिरहेका छन् भन्ने सुन्नुको सट्टा यीशु ख्रीष्टको सेवा गर्ने आफ्नो प्रतिबद्धतामा अडान लिन तपाईँको तर्फबाट कठिन निर्णय लिनु आवश्यक हुनेछ। यीशु ख्रीष्ट हामी जस्तै सबै तरिकाले प्रलोभनमा पर्नुभयो। उहाँले पनि आफ्नो जीवनमा ती कठिन छनौटहरू निरन्तर गर्नुपर्यो। यीशुलाई अर्को ठूलो धक्का तब लाग्यो जब उहाँले आफ्नो काका बत्तीसमा दिने यूहन्नाको टाउको काटेको खबर सुने। यूहन्नाको पुस्तक 14:12-13 पद, त्यसपछि यूहन्नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाडे अनि तिनीहरूले गएर येशूलाई खबर दिए। जब येशूले यो सुन्नुभयो उहाँ डाँडामा चढे त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। प्रिय श्रोता, येशूले आफ्नो प्यारो काकाको मृत्युको शोक मनाउन समय निकाल्नुभयो। त्यसको केही समयपछि उहाँले आफ्नो सेवकाई जारी राख्नुभयो। हामीले प्रलोभनसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने बारेमा यीशुले धेरै फरक तरिकाले उदाहरण बसाल्नुभयो। हामीले माया गर्ने व्यक्तिको मृत्यु हुँदा हामीले महसुस गर्ने पीड़ा असहनीय हुन सक्छ, तर हामीले उनीहरूको मृत्युलाई हाम्रो सेवकाई बन्द गर्ने बिन्दुमा हावी हुन दिनुहुँदैन। हामीलाई यो थाहा पाउँदा सान्त्वना मिल्छ कि एक दिन यीशु ख्रीष्ट आफ्नो मण्डलीलाई जब यीशु आफ्नो मण्डली भेला गर्न फर्कनुहुन्छ मरेका र यीशुमा विश्वास गर्नेहरू फेरि बौरी उठ्नेछन्। लुकाको पुस्तक 6:12-13 पदमा यसरी लेखिएको छ, ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर तिनीहरू मध्ये 12 जनालाई छान्नुभयो र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो। तिनीहरूलाई छान्नु अघि यीशुले रातभर प्रार्थना गर्नुभयो। पछि यीशुले आफ्ना प्रेरितहरूलाई आफू चाँडै पक्राउ पर्ने र त्यसपछि दुःख भोगेर मर्ने कुरा बताउनुभयो। लुकाको पुस्तक 18 अध्यायको 34 पदमा यसरी लेखिएको छ, तर चेलाहरूले यो कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन। एकछिनको लागि आफूलाई यीशु ख्रीष्टको ठाउँमा राख्नुहोस्। उहाँका कुनै पनि प्रेरितहरूले उहाँलाई जेलमा हाल्नु, यातना दिनु र त्यसपछि क्रुसमा टाँगिनु आवश्यक छ भनेर विश्वास वा बुझ्ने कोशिश गरेनन्। त्यसपछि हामीले पढ्यौं जहाँ येशूका एक चेलाले पैसाको लागि उहाँलाई धोका दिन रोजे। पछि जब येशू आफ्नो चेलाहरूसँग आफ्नो अन्तिम खाना खाँदै हुनुहुन्थ्यो, उहाँले भोजनमा सबैलाई यो विश्वासघातको घोषणा गर्नुभयो। लुकाको पुस्तक 22 अध्यायको 21 पदमा यसरी लेखिएको छ, तर हेर मलाई पक्राउनेको हात मैसँग टेबलमा छ, तपाईँको घनिष्ठ चेलाहरू मध्ये एकले तपाईँलाई धोका दिनेछ भन्ने थाहा पाएपछि तपाईँलाई कस्तो लाग्छ? येशूले आफ्नो पिता परमेश्वरबाट प्रकाश पाएर यो पनि पत्ता लगाउनुहुनेछ कि पत्रुसले उहाँलाई चिन्ने कुरा अस्वीकार गर्नेछन्। लुकाको पुस्तक 22 अध्यायको 34 पदमा यसरी लेखिएको छ, अनि उहाँले भन्नुभयो, पत्रुस, म तिमीलाई भन्दछु तिमीले मलाई चिन्दिन भनेर तीन पल्ट अस्वीकार नगरुन्जेल आज भाले बाँच्ने छैन। येशूले यी सबै निराशाहरू कसरी सामना गर्न सक्नुभयो? उहाँका चार भाइहरूले उहाँमा विश्वास गरेनन् वा उहाँको सेवकायमा समर्थन गरेनन्। उहाँका चेलाहरू मध्ये एकले उहाँलाई धोका दियो, अर्कोले उहाँलाई चिन्ने कुरा अस्वीकार गरे अनि उहाँको मुद्दामा मानिसहरूको ठूलो भीड़ले उहाँलाई क्रुसमा टाँग्न माग गर्यो। यूहन्नाको पुस्तक 5 अध्यायको 30 पदमा यसरी लेखिएको छ, म आफै केही गर्न सक्दिन, जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठिक ठहर्छ, किनकि म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउनु हुनेको इच्छा खोज्दछु। प्रिय श्रोता, येशूले महसुस गर्नुभयो कि उहाँ आफैले केही पनि गर्न सक्नुहुन्न। धेरै मानिसहरूबाट आउने निराशाहरूसँग लड्न उहाँले आफ्नो क्षमताको सट्टा आफ्नो पिता परमेश्वरको शक्तिमा भर पर्नु पर्थ्यो। प्रिय श्रोता, येशूले आफ्नो इच्छा नभए आफ्नो पिता परमेश्वरको इच्छालाई पछ्याउने छनौट गर्नुभयो। उहाँले मानिसहरूलाई भन्दा परमेश्वरलाई खुशी पार्नमा ध्यान केन्द्रित गर्नुभयो। त्यसैले जब मानिसहरूले उहाँलाई निराश पारे, प्रहार धेरै नरम भयो, किनभने येशूलाई थाहा थियो कि अन्तमा उहाँको जीवनको लागि परमेश्वरको इच्छा अझै पनि पूरा हुनेछ। उहाँले वर्तमान परिस्थितिको सट्टा भविष्यलाई हेर्नुभयो। येशू विश्वस्त हुनुहुन्थ्यो कि परमेश्वरप्रतिको उहाँको विश्वासयोग्य आज्ञाकारिताले उहाँमा विश्वास गर्ने सबैको लागि अनन्त जीवनको परिणाम दिनेछ। क्रुसमा उहाँको बलिदान र तीन दिनपछि मृत्युबाट पुनरुत्थानले मानिसहरूको पापको पूर्ण भुक्तानी प्रदान गर्नेछ। तपाईँको बारेमा के हो? के तपाईँले येशूलाई आफ्नो हृदयमा ग्रहण गर्नुभएको छ? यदि होइन भने अब उहाँको नाउँ पुकार्ने दिन हो। तपाईँ पापी हुनुहुन्छ भनेर चिन्नुहोस्, उहाँको क्षमा खोज्नुहोस् र आफ्नो जीवनमा येशू ख्रीष्टलाई प्रभु बनाउन छनौट गर्नुहोस् र तपाईँ पनि बाँच्नुहुनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
4: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
4: हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
6: आछि येनाडी गुदु वापत्ति कया आत्मिकी रेडियो ज्याजो। स्पार्क माई फेथ जीको विश्वास के चमक भया बिउ। जो जलपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ के शीर्षक सितन लसकु छ थौया बसन या शीर्षक दु छी यसु पाखे सुक्याको आशायाना दिया जीगु विश्वास के चमक हयाब्यू भाग आठ आ थथे छिगु जीवने छु प्राप्त याए मास्ते हो यक्कु मनुटे के उगु न्यासया लिस तस्क सिमेट्री इम्स कने खुनु म्याट मागु उपलब्धि हासिल याएगु यक्कु कुतया नाचुनी परमेश्वर छिट थथे मुआके बी मोहो वयाके झिगु नीति छगु अझु चाहे पुगु योजना वो उद्देश्य दु गुगे झिगु जीवने त धमो उत्साह आनन्द हयाबी छिगु भविष्य या नीति छिके छु दृष्टिकोण दुला छि छु प्राप्त याएगो पृथ्वी छिगु नीति परमेश्वर या वास्तविक उद्देश्य छु ख धगा छि थुके मास्ते वोला छिगु ना न्यानी व मनुते स ख लाइगु व छगु त धगु उपलब्धि छु ख छिगु जीवन या नीति परमेश्वर के आज चाहे पुगु योजना दु ऐसा वया को योजना पुन के गुस्वे त छि वया त विश्वास याएमा अले छि वया त ल किने त अनुमति बीमा लुका झिन्छागु अध्याय यो श्री न्यागु पद के धात गुदु वेकपि एडी होया लिक छ बले छम काम फोनी ले चुना फोना सुन काम मनु न यक्कु दै धका आसमया व थ तंगु उद्देश्य वा बोलावट पुन के व थ तंगु उद्देश्य बोलावट पु वंका चोम कथ मसोल व भचा भचा देवा कागु आशा जक्क याना चोंगु ख उकी याना व कने खुनु न तस्क काजुया मुयाफै लुका छिन्चागु अध्यायो श्री खुगु श्री चागु पद के ताटकु दु व ग्वा ग्वा मनु त वगु नि तस्क लेता अले व अनछु जुया सुन धका निना सोल इम्स वया त धाल नास्त्रते छु म इशु थन झायादी गुदु अले ला व चिल्या धना थथे धाल ए दाउदिया क्या इशु चित दयाना दिस जब व काम मनु ख यशु झायादिगु ख निएन व आशायाना चङ्गु ख तस्क आशाया त व शिव कि यशु साधारण मनु मखु व यशु या त दाउदिया क्या धका धाल फुलाङ्गु नियमित के भविष्यवाणी याना त मसिह यशु हे ख धका व शु व यशु या त व्यक्तिगत रूप नाप ला तेनगु सिका व तस्क उत्साहित जुल लुका चिन्चागु अध्यायु श्री गुगु पदके धात गुदु अले वया था लिक्क चोपिन्छ वया त हाले मते सुङ्क चो तका बोबिल एसा नव झन झक तत्त सल हाला हल ए दाउदिया क्या जित दया याना दिस भविष्य नीति छुहे आशा मधुपी मनु तेस यक्कु दु इम्स छिगु विगत स्वरी अले छिगु भविष्य न अथे हे जुई धका आशा याई छि थगु त धङ्गु बोलावट या त कुब्ले पुन के फै धका इम्स मति तै मखु अले मौका वल्की छिगु आलोचना याएगु व छिगु मंस पुन के गु पाखे निरुत्साहित याएगु ले इम्स छित मेपिनिगु न्यने कोछु कल छित मधुम धका घोषणा या त उगु इले छिगु भविष्य या निधि सुया त विश्वास याएगु धका छि कोछिमा मेपिन्छ छित यागु नकारात्मक आलोचना लिसे छि सहमत जुया दिएला वा परमेश्वर छित वै कया बचया बिया दिगु बचया त विश्वास याए त लियाला यो पिनियन मेपि छिगु आया अवस्था सुयेगु पल्सा छि छिगु मिखा इशु पाखे तयमा वयागु आज चाहे पुगु ख स्व अले छगु बारे मेपिन्छ छु धाई धका सोया संसार या त वयागु दृष्टिकोणे स्व यशु परमेश्वर या क्या ख जी त आशा वो नुगु जीवन हे त वया त परमेश्वर छोया हगु ख लुका झिन्छागु अध्याय यो पिगु पी छगु पत्के धाट गुदो अले वे कल दिना वया त थन अजी धका दया दिल वो निहने वेगु वे ढुङ्गा वे कल निना दिल जी छन् त छुया माल व धान प्रभु जित मिखा खङ्का बिया दिस यशु व मनु या त निना दिल जी छङ्गु निति छुयागु थौ यशु छित व हे ख निना छुङ्गु दु छिगु जीवन या नीति वेके त धङ्गु व शक्तिशाली योजना दु छिगो जीवन या नीति वैकया योजना या त विश्वास या न स्वीकार या त छि तयार दुला थुम मनुख यशु पाखे छु क्या मास्ति व धका स्वीकार याए गुली तस्क साहस या केल व यशु चमत्कार या के मास्ति वे कल व का ख अले हान खने मास्ति वोल छु छिगो नीति यशु चमत्कार याए गु चाहे जुयाला लुका चिन्चागु अध्याय पी निगु पदके धाटगु वे कल धया दिल छिगु विश्वास याना छङ्गु लुए लन छ मिखा खनेमा वो मलुख यशु वया त वयागु का लङ्का दि धका आशा या त अले यशु वयागु नीति थथे या त एफिसी सङ्गु अध्याय निगु पदके धाटगु छित बियादिगु शक्ति चिस फुनागु स्वयान अप्प अले मने तयागु स्वयान अप्प बिफुम परमेश्वर यपिनमिपी छिप यशु पाखे क्या मास्ति वगु खया त छिगु आशा गुली त छि भविष्या जीवनया नीति छिगु दृष्टिकोण यहाँगु हे जुसा उखिया त सच्छी गुना गुणन याना दिस अले छि परमेश्वर छिगु नीति योजना देखा दिगु भविष्य खनेगु सुरुजी मेपिन्स थगु बारे छुदाइ धका नियनी मते छिगु बारे परमेश्वर छुदाइ धका नियो व छि त असाधारण व अझ चाहे पुम ज्याया कि त मास्ति व परमेश्वर छिगु नीति देखा दिगु योजना छि त ल किनि त वैकल अनुमति बित यशु छित पिया सुना दिगुदु अले वो परमेश्वर छिगु जीवने चमत्कार याए त तयार हो इच्छुक नितादु उखी छि अप्प फललाई हो उद्देश्यपूर्ण जीवन अनुभव याए फै लुका झिन्चे अगु अध्याय पी सुङ्गु फत्के दया तगुदु उग्रिमे व मिखा खन अले परमेश्वर या त जय जय याना वे कया लिउलिउ उन थोखना फुक्कसिन परमेश्वर या त धङ्कल यो पिनमेपी लुए लाके ढुङ्गा व मनुख छुया त धका लुमङ्की थज्यागु बाख जी व्यक्तिगत रूप युक्कु खनागुदु गन परमेश्वर चमत्कारिक रूप सुरु या त लाके ढुङ्गा इम्स थगु जीवन यशु या लिउलिउ उने नीति समर्पित यागु ल्याई अले वे कया चेला त थिए वे कया सेवा यै जित शारीरिक उपचार स्वयान अप्पमा जित आत्मिक उपचार नमा यशु ख्रिस्टिया माध्यम जित छगु दर्शन व्याधि गुदु गुके छिस न्य वने मागु न्यगु नपुन समावेश याना त गुदु छगु गुके छित अनन्त जीवन यङ्की अले थुकी छित परमेश्वर यशु ख्रिस्ट लिसे स्वापुतया वयागु फुक्क गौरवमय सम्पत्ति न समावेश दु प्रेरित छगु अध्याय च्यागु पदके धाटगु दु पवित्र आत्मा छिपे जाय व छिमके शक्ति दै अले छिपे एरुसलेमे यहुदिया व सामरिया निसे सारा संसार न्यङ्क भिङ्गु छिगु साक्षी जुइ यशु स्वर्गे ध्यान्य थ चेला ते त बिहादिगु निर्देशन पवित्र आत्मा या शक्ति छेलेगु ख चिस परमेश्वर या शक्ति छेलेबले थुकी परमेश्वर या महिमा व शक्ति या ख मेपिन त साक्षी बिमा प्रेरित सोगु अध्याय पत्रुस युहन्ना प्रार्थना याए त वनेगु ग्वास कोया देग्ले चुना सुन प्रेरित सोगु अध्याय युन्युगु पदके धातगुदु देग्ले वैपिङके फुना नेमा धका छम बुसा निसे लङ्ग्राम मनु या त नि लुको छिना हया दे गया बाला धागो धोका ते हैगु जुया सुन इम्स छ्या लङ्गडा या त देग्ले न्होने तल अनिया मनु त पाखे वो छु क्यागु आशा या त प्रेरित सुङ्गु अध्याय सुङ्गु पत्के धातगुदु वो मनुख पत्रुस्व युहुन्ना देग्ले दुहा वया वोने तेने गु खना इम्के भिक्षा फोन इम्स हिनी व मनु त या त देग्ले लिक्क तया बिल अले निथ व आशा या थे भचा भचा जक देवा बिगु ख ठुकिन व नसा ने फै अले नापा थे कले खुनु स्वे फै अले मुया फै यपिनमेपी तर थौ फरक जुई तेनुगुदु छ्या धासा यशु थुम मनुया जीवने संलग्न जुई तेङ्गुदु पत्रुस थुम मनुया त यशुया त विश्वास याय त चुनौती बी तेङ्गुदु अले यशुया माध्यम छगु चमत्कार जुई पत्रुस थुम मनुया अपेक्षा या त युक्कु चुए ठेङ्का तेङ्गुदु प्रेरित सोङ्गु अध्याय यो पेगु न्यागु पदके धाटगुदु अले निमिसिन फुङ्गी या त कोठी क सोया पत्रुस धाल जिम्त सो अले फुङ्गिन छुबिना धका आसायाना इन्त सोल अपाङ्गम मनुख तस्क कम जका आसायाना त गुदु व पत्रुस पाखे छु देवा क्यागु आसायाना जोङ्गुदु याना व मेगु नि मुयाफै मत्ती पेङ्गु यु पेङ्गु अध्याय के धा त गुदु यशु लिस बिया दिल थथे चुना चोया त गुदु मनु त मरि जक्क मखु परमेश्वरिया मुटु पिहा वगु छगु छगु वचन मुई जीगु जीवने ने त छु नसा ने त गाक्क ढेवा दैगु स्वयान परमेश्वरिया इच्छा यो कुदु पत्रुस थो खस्यु अले थगु अवस्था परमेश्वर पत्रुस्या त छगु विशेष प्रकाश बिल व पत्रुस्या त धाल कि थुम मनु ल्याके त तयार दु पत्रुस थुम लङ्गडा मनु या अपेक्षा या त छगु नुगु बडे या त्योङ्गु दु पत्रुस सोङ्गु अध्यायु खुगु पत्के त्यहा तगुदु अले पत्रुस धाल छित बित जिके लु व मधु एनसा जिके दुगु छित बी नास्रदिया यशुया ख्रिस्ट्या नाम दना झाया दिस पत्रुस थगु मनु या त बित देवा मधु तद तक्क विदेशे सेवायाना जिगु सगु ख सिकागुदु मनु ते त देवा बी मागु आवश्यकता मरु इम्के जी पाखे देवा स्वयान परमेश्वर या खगो अप्प मागुदु अले इम्स सशक्त याए त इम्गु इम्स थत ज्यायाना देवा कमे या फै जी परमेश्वर या त मतिना याएगु वैकया शक्ति प्रकट याएगु अवसर माले गुनी ध्यान बिया सुना गुकी इम्गु जीवन चमत्कारी हिउपा हेगु क्षमता दु यसो थ चिनिमो म चेला ते त देवा मधेक छोया बिहा दिल अले यसो ख्रिस्ट्या सेवा या त जहाँ स्या बोले वैकल मनु ते त देवा व भौतिक वस्तु बिहा चाहिला दिगु मखो वैकल इम त परमेश्वर या त केना इमुगु जीवन मागु फुक्क ख परमेश्वर या त गथेना विश्वास या गो दकास्यन यो पिङ्गेन मेपी मनु त बालको शिक्षित जुल धासा व छी उमी त प्याक्षिगु स्रोत साधन उपलब्ध याना दिल धासा उम्स थगु जीवन यापन याए त प्याक्षिगु कथया ज्या लुके फै अले ठुकी इम त आत्ममूल्य या क्वात्तुगु भावना बी मनु ते त नसा वा देभाविया स्वया सशक्त याएगु यक्कु हे बाला स्वया त न केवले कने हान न ने पिट्याए तर न्या लागु सेना बिल धासा जीवन काछि हम हे नेगु याई प्रेरित सोङ्गु अध्यायु ढेगु पत्के धाटगुदु ठुली धया वयागु जवल हात फुङ्गी या त थन अबले हे वयागु टुती व गौचा बल्लाना वोल पत्रुस अपाङ्ग मनु या त छुन धेवा मभ्यो व वया त यशु ख्रिस्ट पाखे परमेश्वर या शक्ति या बारे मसिका बिल छ धाथे हे मनु त परमेश्वरिया खे उत्साही जुइमा छि आज चाहे पुगु व चमत्कार या इम्स परमेश्वरिया महानता प्रकट जुगु खन्के बिउ ठुके परमेश्वरिया नीति उत्साह या प्रतिक्रिया उत्पन्न याई गुगु इम्स देवा बिया गुब्लेन या फैमखु प्रेरित सोङ्गु अध्यायु गुगु निखे झुगु पत्के धात गुदु मनु त फुक्कसिन वया त परमेश्वर यागु ना त धङ्गा न्याना न्यासी जुया सुन गु खन इम्स वया त देग्ले होने गु बाला धागु धोख्या चोना फोना चोनी म फुङ्गी थोहे ख धका मसिल इपि फुक्क वया त थथे जु खना आजु चाल परमेश्वर जित मागु देवा मदे देमा धका इच्छा यै उकिन्जी स थथमा आर्थिक रूप गुहाली याय फै वो जित शारीरिक रूप न लाके मास्ते हो तर जीगु जीवने नीति परमेश्वर योजना उकिया स्वयान योक्कु न्योने हुने वेकल जित जिस वया वेकया त विश्वास यायगु इच्छा याना दिल जीगु पाप्या नीति वेक क्रुसेसित अले सोनु लिपा परमेश्वर वेकयाट सिम मुआका दिल छि यसु पाखे छु क्यागु आशायाना छिगु जीवन वो चमत्कार यही धका छि आशायानाला गुमेसिया यसु थ प्रभु कथ स्वीकार याई अन अनन्त जीवन दै अले नुगु जीवन सुरु यागु क्षमता गन छि थगु जीवन या नीति वेकया योजना या त न्याकेबी छगु ग्वास गुकिछि त आनन्द शान्ति व उद्देश्य बी यो पिनियन बिपी छि यसु पाखे छु क्यागु आशायाना दिगुले छिगु भविष्य निर्धारण जी योको आशा या अले छि त योको दै थम्यागु वचन नेना दिगुले छि सकसित न परमेश्वर सवाबीमा जय मसीह यनमिपि छिमसा नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केना दिम सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी।

0: गुड न्यूज FM 105.1 MHz।
1: अत्यन्त जरुरी सूचना।
2: यस गुड न्यूज FM प्रहरीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्कको लागि गुड न्यूज FM प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। फोन नम्बर
2: 01-4770-754, 01-4770-754
1: र 01-59-13-755, 01-59-13-755।
3: सुन्न न बजे कोटा
4: सामान नभेटेर बेपत्ता
3: होइन, सामान चाहिँ के चारो ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो क्रेस इलेक्ट्रो वाल छँदैछ नि।
4: कहाँ छ यो?
3: कलङ्की खर्का गाउँ LRI स्कुलको नजिकै।
2: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
1: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510-74236, 98510-74236
1: र फोन नम्बर 01-513-010 छ, 01-513-010 छ।
2: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ, LRI स्कुलको नजिकै।
4: ल है ल, घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225444, 40225444
5: र 40225572, 40225572।
2: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
1: प्रोप्राइटर सानु सापकोटा, 01-52028-54, 01-52028-54 र 98-511-25638, 98-511-25638।
8: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानूनी कार्यवाही गरौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यसुले भन्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।
11: जय मसीह तथा नमस्कार भाइ बहिनीहरू, म तपाईहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यति लेटसिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8-8:30 र बेलुकी 8:30-9 यहाँहरूको साथमा हुने नै छु।
12: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनु हुने प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र विजयसँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुसी हुनुहुन्छ र महात्मा हुनुहुन्छ। अवश्य पनि तपाईँको निम्ति यस्तै भएको मेरो निरन्तर प्रार्थना यही नै छ तपाईँको निम्ति। तर आफू मात्र खुसी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँ खुसी हुनुभएको रहस्यहरूसँग पनि सेयर गर्नुहोस्, अनि तपाईँले जिउनु भएको जीवनको भिन्नै मजाको अनुभव गर्न सक्नुहुनेछ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण तपाईँको रेडियो तरंगमा आइसकेको छ। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। तपाईँको माया, तपाईँको सद्भाव, तपाईँको प्रेम, तपाईँको सहयोग, तपाईँको प्रार्थनाको निम्ति रेडियो कार्यक्रम युनिटको तर्फबाट तपाईँलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। श्रोता, आज पनि ज्ञान गुणका कुरा सँगसँगै मिठा मिठा गीत संगीतहरू तपाईँको निम्ति पस्कनेछु र थालनीबाट सुमधुर गीत केवल तपाईँको निम्ति राख्न चाहन्छु।

0: उज्यालो अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।
1: पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिराको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, हामी विभिन्न समयमा कुरा गरिरहन्छौ जीवनलाई अर्थपूर्ण पार्नुपर्छ, सुखी सन्तुष्ट बनाउनुपर्छ, तर हामी विचार गर्दैनौ यसका पछाडि कस्ता कस्ता रहस्यहरू हुन्छन्, के के कुराहरूलाई विचार पुर्याउनु पर्दछ। खास गरिकन हामीले निरन्तर यो विषयलाई खोजी गर्नुपर्दछ। कसैका निम्ति केही आवश्यकता हुन्छ, कसैको निम्ति केही आवश्यकता हुन्छ। मानिससँग सन्तुष्टिको बिन्दु कहिले पनि हुँदैन, मानिस निरन्तर खोजीमा हुन्छ, धेरै कुरा प्राप्ति गर्दै जान्छ, यद्यपि मानिस सन्तुष्ट भएको कहीँ देखिँदैन। प्रिय मित्र, कतिपय कुरा मिलाउनु पर्दछ जीवनमा खुशी र सन्तुष्ट हुनका लागि। हाम्रो व्यक्तिगत आवश्यकताका कुरा त छँदैछन्, कहिलेकाहीँ हामीले सामाजिक समानता अनि न्यायका कुरालाई पनि जोड़ दिनुपर्ने हुन्छ, ताकि हामी सुरक्षित अनुभव गरौं, आनन्दित अनुभव गरौं र हाम्रो जीवनलाई एक प्रकारले अर्थपूर्ण बनाउन सकौं। प्रिय मित्र, साँच्चै नै भन्ने हो भने हाम्रो जीवनमा धेरै कुराको आवश्यकता हुन्छ। यद्यपि एकजना प्रसिद्ध वैज्ञानिकले भन्नुहुन्छ, हामीलाई काम अर्थात उचित परिश्रम र त्यसको पारिश्रमिक भएको खण्डमा जीवन केही अर्थमा सहज हुन्छ। उक्त वैज्ञानिकका अनुसार मानिसलाई काम गर्ने अवसर र आफ्नो मेहनत र परिश्रम गरे अनुसार उचित किसिमको पारिश्रमिकको आवश्यकता हुन्छ। किन काम आवश्यक छ त भन्दाखेरि, कामले मानिसलाई आत्मनिर्भर बनाउँछ। जब तपाईँले उचित ज्याला प्राप्त गर्नुहुन्छ आफूले काम गरे बापत, तपाईँका आधारभूत आवश्यकताहरू पूरा हुनलाई यसले सहायता गर्छ। जब जब श्रमिकको श्रमको सम्मान र कदर हुन्छ नि प्रिय मित्र, जीवन थोरै सहज भएको र अर्थपूर्ण भएको अनुभव त्यो व्यक्तिले गर्दछ जसले हर समय आफूलाई समर्पित गरेर परिश्रम गरिरहेको हुन्छ। काम गर्ने व्यक्तिले आफ्नो श्रमको उचित प्रतिफल पाउनु पर्दछ। जब उचित किसिमको फल प्राप्ति हुन्छ, मानिसमा एक प्रकारको आत्मसन्तुष्टि त छँदैछ, एउटा जिउने मनोबल बढ्दछ। त्यसैले मानिसले काम मात्र पाउनु पर्याप्त हुँदैन प्रिय मित्र, आफूले गरेको श्रम अनुसार उचित पारिश्रमिक र काम गर्दै गर्दा सम्मान मानिसलाई दिन सक्नुपर्दछ। तब मात्र मानिसले खुशी र आनन्दित भएर आफ्नो कार्यलाई निरन्तरता दिन सक्दछ। तर तपाईँले र मैले बुझ्नै पर्ने कुरा चाहिँ के छ भने प्रिय मित्र, काम कठिन होस् यद्यपि काम एकदमै चाखलाग्दो होस्, जब चाखलाग्दो काम हामीलाई प्राप्त हुन्छ नि, हामीलाई गर्न त्यतिकै जाँगर चल्छ। जब मनैदेखि हृदयदेखि हामी उक्त कार्यलाई गर्दछौं, पक्कै पनि त्यो कार्य फल फलाउने या असल प्रतिफल दिने खालको कार्य बन्दछ। केवल काम गर्नेलाई मात्र यसले आत्मसन्तुष्टि दिँदैन, तर जसका निम्ति काम गरिएको छ, चाहे संघ संस्था होस् या चाहे कुनै शैक्षिक प्रतिष्ठान होस्, हरेक ठाउँमा काम गर्ने मानिसले उक्त ठाउँहरूमा पनि सन्तुष्टि प्रदान गरिरहेको हुन्छ। त्यसैले काम जब तपाईँसँग हुन्छ नि, माम तपाईँसँग हुन्छ, दाम तपाईँसँग हुन्छ, शान तपाईँसँग हुन्छ, सम्मान तपाईँसँग हुन्छ, तपाईँले कसैको पनि बोझ हुनु जरुरी हुँदैन। जब तपाईँसँग काम हुँदैन, मान्छे तर्किन थाल्छन्, यो आवारा हो, यसको काम पनि छैन। यस्ता मान्छेसँग सङ्गत गर्नु हुँदैन, यस्ता मान्छेलाई खालि दिनु मात्रै पर्छ। मानिसले त्यो प्रकारको सोच र मनोवृत्ति तपाईँ र मेरो जीवनमा बनाउँछन्। त्यसैले प्रिय मित्र, हामीले वास्तवमा काम तबसम्म गर्नुपर्दछ जबसम्म हामीलाई हाम्रो शरीरले, मनले, आत्माले शक्ति प्रदान गर्दछ। कामलाई निरन्तरता दिन सक्नुपर्दछ। खुसी भनेको खालि केही सन्तुष्टिहरूको समग्र जोड मात्र नभएर तपाईँसँग एउटा सुरक्षित काम छ, तपाईँले त्यो कामलाई निरन्तरता दिइराख्नु भएको छ भन्ने तपाईँलाई आत्मविश्वास जब जागृत हुन्छ नि प्रिय मित्र, अवश्य पनि तपाईँ आफ्नो जीवनलाई अर्थपूर्ण रूपले अगाडि बढ़िरहेको महसुस गर्न सक्नुहुन्छ। त्यसैले काम गर्नलाई कहिले पनि पछि हट्नु हुँदैन, जस्तो सुकै परिस्थिति होस् होला। काममा कोही बेला थकावट आउला, कोही बेला अशक्तताको अनुभव होला, शारीरिक अस्वस्थता होला, मानसिक रूपले विचलित होइएला, तर पनि तपाईँ अडिग भएर जब काममा लागिरहनुहुन्छ नि, तपाईँको कामको मूल्याङ्कन हुन्छ, एक दिन तपाईँको कामको प्रशंसा हुन्छ। पवित्र शास्त्रले पनि यही भन्दछ, काम नगर्नेले नखाओस्, हे अल्छे उठ, जो निदाइरहन्छ, जो अल्छी गर्छ, उसको निम्ति खतराको घण्टी बज्न सक्दछ भन्ने कुराको संकेत पवित्र शास्त्रमा दिएको छ। त्यसैले कर्ममा शर्म त्यो हुन्न रे भन्दैन, जहाँ कर्म हुन्छ त्यहाँ कहिले पनि शर्म हुँदैन, त्यहाँ त एक प्रकारको मर्म जागृत हुन्छ, एक प्रकारको भाव जागृत हुन्छ, ताकि तपाईँलाई काम गर्ने उत्साह मिल्दछ। त्यस्तै मित्र, जीवनमा खुशी र सन्तुष्टि हुनका लागि तपाईँले स्वतन्त्र रूपले बोल्ने अधिकार प्राप्त गर्नुपर्दछ। तपाईँ भित्रभित्रै गुम्सेर जीवनमा महत्वपूर्ण ठानेका कुराहरूलाई अभिव्यक्ति दिन सक्नु भएन भने, अर्थात तपाईँले आफ्नो विचारलाई स्पष्ट रूपले प्रकट गर्न सक्नु भएन भने, आफ्नो दृष्टिकोण राख्ने स्वतन्त्रता हासिल गर्न सक्नु भएन भने, तपाईँ दुखी र निराश भएर जिउन बाध्य हुनुहुन्छ। मानिसले आफ्ना विचारहरू व्यक्त गर्न पाउनै पर्छ, चाहे तपाईँ जस्तो सुकै ठाउँमा उभिनु भएको किन नहोस्। समाजमा अन्याय, भेदभाव यो व्याप्त हुन्छ जब हामी त्यस्ता ठाउँमा उभिन्छौं। यसका विरूद्ध तपाईँ र मैले सशक्त आवाज उठाउन जरूरी छ। जब तपाईँको आवाज बुलन्द हुन्छ, तपाईँलाई दबाउने मान्छेहरूको संख्या पनि अनगिन्ती हुन्छ, तर तपाईँ जब स्वतन्त्र र सृजनशीलतामा, व्यक्तित्व विकासमा जोड दिँदै जब तपाईँले आफ्ना विचारहरू राख्नुहुन्छ नि प्रिय मित्र, तपाईँको त्यो विचार शक्तिशाली बन्दछ, जसले परिवर्तन ल्याउन सक्दछ। किनभने बोलीमा शक्ति हुन्छ भनेर पवित्र शास्त्रले बताउँदछ। सारा ब्रह्माण्डको सृष्टि परमेश्वरले बोलीबाट गर्नुभएको कुरा उत्पत्तिको पुस्तकले उल्लेख गर्दछ। बोलीमा त्यस्तो सामर्थ्य हुन्छ, जे असल किसिमले बोलिन्छ त्यसले कार्य सम्पादन गर्दछ। स्वतन्त्रता बिना मानिसले आफ्नो क्षमता पूर्ण रूपमा विकास गर्न सक्दै सक्दैन। त्यसैले स्वतन्त्र भएर मानिसले आफ्ना विचार जब राख्न पाउँदछ नि प्रिय मित्र, वास्तवमा त्यो मानिसले आफ्नो आन्तरिक क्षमतालाई एकातर्फ वृद्धि गर्दछ भने, उसको सशक्त आवाजले तपाईँको समाजमा, तपाईँको देशमा एउटा नसोचेको परिवर्तन आउन सक्दछ। संसारमा तपाईँले विचार गर्नुभयो भने, कसै कसैको बुलन्द आवाजले सारा देशलाई परिवर्तन गरेको कुरा तपाईँले सुन्नुभएकै होला प्रिय मित्र। त्यसैले तपाईँले सशक्त आवाज उठाउनुहोस्, तर यदि तपाईँको आवाजले कसैलाई ठोस, कसैलाई चोट, कसैलाई घाइते तुल्याउँछ भने तपाईँले नबोलेकै ठिक हुन्छ। कुवाक्य तिमीहरूको मुखबाट ननिस्कियोस् पवित्र शास्त्रले यही भन्दछ। जब हामी हाम्रा असल कुराहरू व्यक्त गर्दछौ नि यसले तपाईँको दुखी रहेको हड्डीलाई पनि मलमको काम गर्दछ भन्छ पवित्र शास्त्रले। त्यसैले हर बोलीमा ताकत हुन्छ, ध्यान दिएर बोल्नुहोस्। बोल्नु अघि परमेश्वरको ज्ञान लिएर बोल्नुहोस्। जब तपाईँको आवाजले काम गर्छ नि साँच्चै नै त्यो आवाज महत्वपूर्ण आवाज बन्न सक्छ। आवाज विहीनहरूको निम्ति तपाईँले बोल्नु पर्दछ प्रिय मित्र। जो दबावमा छन्, जसको आवाज कसैले सुनिरहेको हुँदैन, जो पीड़ामा छन्, जो दुःखमा छन्, उनीहरूको निम्ति तपाईँले आवाज बन्नु पर्दछ। विकृतिको विरूद्ध तपाईँ आवाज बन्नु पर्दछ। विसङ्गतिको विरूद्ध तपाईँ आवाज बन्नु पर्दछ। सुस्वास्थ्यको निम्ति बुलन्द आवाज तपाईँले फुक्नु पर्दछ, हुङ्कार गर्नुपर्दछ, अनि मात्र साँचो परिवर्तन सम्भव हुन्छ। प्रिय मित्र, हामीलाई केवल बोली वचनको स्वतन्त्रता मात्रै होइन, हाम्रो स्वास्थ्य एकदमै महत्वपूर्ण हुन्छ। स्वास्थ्य मानिसको जीवनको आधारभूत आवश्यकता हो। यदि तपाईँ स्वास्थ्य हुनुहुन्छ भने स्वास्थ्य शरीरले दैनिक जसो काम गर्नलाई सहायता गर्दछ। यो एउटा इन्स्ट्रुमेन्टल भएर काम गर्दछ। अर्थात् तपाईँले तपाईँको आफ्नै शरीरलाई, स्वास्थ्य शरीरलाई एउटा वास्तविक ऊर्जाशील यन्त्र या हतियारको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। त्यसैले हरेक व्यक्तिलाई स्वास्थ्य पहुँच हुनुपर्दछ। मानिसले स्वास्थ्य सुविधा प्राप्त गर्न सक्नुपर्दछ। मानिस शारीरिक रूपमा होस् या मानसिक रूपमा होस् या सामाजिक रूपमा होस्, सुस्वास्थ्य हुनुपर्दछ। किनकि स्वास्थ्य शरीर छ भने मात्रै स्वास्थ्य र स्वच्छ मानसिकता जन्म हुन्छ, अनि त्यस्तो व्यक्तिले मात्र चमत्कारपूर्ण कामहरू गर्न सक्दछ। तपाईँ कतिपय समयमा लाचार हुनुहुन्छ जब तपाईँको स्वास्थ्यले साथ दिँदैन। तपाईँ अस्पतालको सयामा अयारा आठा गर्दै दिन काटिरहेको हुन सक्नुहुन्छ। घरको कुनै कुनामा परेर तपाईँ विचलित भएर म्याउ म्याउ गर्ने आवाज निकालिराख्नु भएको हुन सक्छ। प्रिय मित्र, स्वास्थ्य राम्रो भएमा मानिसले आफ्नो जीवनको अन्य अवसरहरूको उपयोग गर्न सजिलै सक्दछ। त्यसैले सुस्वास्थ्य बन्नु हाम्रो निम्ति एकदमै महत्वपूर्ण छ र हाम्रो जीवनको एउटा सशक्त आवश्यकता स्वास्थ्य रहनु हो। अझ भनौ प्रिय मित्र, जब तपाईँ स्वास्थ्य मानिस हुनुहुन्छ भने नि सबैको नजर तपाईँतिर पर्दछ, अनि तपाईँ सबैको निम्ति उपयोगी व्यक्ति ठहरिन सक्नुहुन्छ। किनकि तपाईँले भनेको बेला सबै कार्यहरू सम्पादन गर्न सक्नुहुन्छ। तपाईँ तयार हुनुहुन्छ, जहाँ पुग्नुपर्ने हो समयमा पुग्नुहुन्छ, जुन कामलाई फत्ते गर्नुपर्ने हो तपाईँले फत्ते गर्न सक्नुहुन्छ। त्यसैले स्वास्थ्य रहनु पर्दछ। यो मान्यता भनेको केवल सामान्य रूपले हामीले बुझ्ने मात्र होइन, यो मूल्य मान्यतालाई कायम गर्ने कुरामा हामी लागि पर्नु पर्दछ। जहाँ स्वास्थ्य सुविधा हुँदैन त्यहाँ स्वास्थ्य सुविधा उपलब्ध गराउने प्रयत्न गर्नुपर्दछ, चाहे सरकारको पक्षबाट होस् चाहे पब्लिकको तर्फबाट होस् चाहे सम्बन्धित अधिकारीहरूको तर्फबाट होस्, यस्ता पहल निरन्तर गर्नै पर्दछ। किनकि जहाँ स्वास्थ्य तन स्वास्थ्य मन हुन्छ त्यहाँ सबै कुरा असल हुन्छ, स्वचालित हुन्छ, अनि सबै कुरा सहजसँग अगाडि बढाउनलाई मद्दत पुग्दछ। फेरि पनि अर्को एउटा सुमधुर गीत एकैछिन तपाईँको निम्ति राख्छु। एउटा

पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, मैले साँच्चै नै जीवनलाई अर्थपूर्ण बनाउने हो भने के कुरामा हामीले विशेष चासो राख्नुपर्दछ, अर्थात हाम्रो जीवनले खास के कुराको चाह गर्दछ, के कुरा चाहिँ हामीलाई चाहिन्छ ताकि हाम्रो जीवन अर्थपूर्ण बनोस्। म विषयलाई प्रस्तुत गर्ने क्रममा छु र अर्को जुन हेल्डन भन्ने वैज्ञानिकको विचार छ, मित्रता, एउटा मित्रताको खोजी तपाईँ र मैले गर्नुपर्दछ। त्यस्तो मित्रता जुन मित्रतामा तपाईँको कठिन समयमा त्यो मित्रताले साथ दिन सकोस्, तपाईँको एक्लोपनमा त्यो मित्रताले तपाईँलाई साथ दिन सकोस्, सहयोग र समझदारीमा त्यो मित्रताले तपाईँलाई अगाडि बढाउन सकोस्। मानिस सामाजिक प्राणी हो प्रिय मित्र, मानिसलाई दुःख सुख बाँड्ने, सहयोग गर्ने र बुझ्ने साथीहरू चाहिन्छ। अब प्रश्न उठ्छ, तर कस्तो मित्र, जो तपाईँको क्रिटिसाइज मात्रै गरिरहन्छ या तपाईँको क्रिटिसाइजलाई पनि उसले स्वीकार गर्छ, तपाईँलाई अलिकति कमजोर हुँदा हेपेर बोल्छ कि तपाईँ उसको कमजोरीमा तपाईँ हेपेर बोल्नुहुन्छ, तपाईँभन्दा धनाढ्य घरानाको छ या गरिबीबाट आएको छ। आज मानिसले एउटा मित्रताको छनौट गर्दा असल मित्रलाई छान्नु पर्दछ। असल मित्र त्यो हो जसले तपाईँलाई हर समय साथ दिने प्रतिज्ञा गर्दछ, चाहे दुःखमा होस्, चाहे सुखमा होस्, चाहे रमाइलोमा होस्, चाहे विपत्तिमा होस्, हर प्रकारका अवस्थामा तपाईँको पक्षमा उभिने मित्र गाह्रो छ नि है पाउनलाई। तर पवित्र शास्त्रले भन्दछ येशु असल मित्र हुनुहुन्छ, उहाँले तपाईँ र म जस्तो अधर्मी पापीको निम्ति आफूलाई नै अर्पण गरिदिनु भयो, जीवनसम्म दिने मित्र। अनि त्यस्तो मित्र हामीलाई आवश्यक हुन्छ जहाँ जीवनको आनन्द उहाँसँग बाँड्दा तपाईँलाई भिन्नै किसिमको मजा हुन्छ, भिन्नै किसिमको सुरक्षाको अनुभूति हुन्छ, भिन्नै प्रकारको तपाईँलाई उमङ्ग हुन्छ। किनकि जीवनमा जब कोही तपाईँको निम्ति उभिन्छ, तपाईँका भूल गल्तीहरूलाई औल्याइदिन्छ, तपाईँलाई अप्ठ्यारोमा पर्दै गर्दा हात दिन्छ, साथ दिन्छ, यस त्यस्तो खालको मित्र हामीलाई चाहिन्छ। त्यसैले जब असल मित्रहरू वरिपरि हुन्छन् नि, तपाईँ एउटा धनी मान्छे जस्तै हुनुहुन्छ, किनकि जब वरिपरि असल मित्रहरू उभिन्छन्, तपाईँ एउटा बलियो खम्बाले बनेको घरको कोठामा बसे जस्तो सुरक्षित महसुस गर्न सक्नुहुन्छ। सबै परिस्थितिमा तपाईँलाई साथ दिने, तपाईँलाई हात दिने, तपाईँ लड्दा उठाउने यस्ता मित्रहरूको खोजी गर्नु जरूरी छ र यस्तो प्रतिज्ञा गर्ने मानिसहरू प्राय प्राय कमै हुन्छन् मित्र। त्यसैले हामीले विचार पुर्याएर जब मित्रताको छनौट गर्दछौ, वास्तवमा असल मित्रले दिने खुशी, असल मित्रद्वारा पाइने खुशी भिन्नै प्रकारको हुन्छ। प्रिय मित्र, मैले तपाईँलाई जीवनलाई अर्थपूर्ण बनाउनलाई, जीवनलाई सुखी बनाउनलाई, जीवनलाई असल बाटोमा डोर्याउनलाई धेरै धन सम्पत्ति, ठूल्ठूला महलहरूको कुरा गरिरहेको छैन। लाग्छ कोही कोही बेला मानिस यी भन्दा ठूल्ठूला कुराहरू भएदेखि म खुसी हुन्थे, आनन्दित हुन्थे भन्ने सोचिरहेको हुन्छ। होइन होइन, जब मानिस त्यो बिन्दुमा पुग्छ,
जुन बिन्दुमा उसले अपेक्षा गरे अनुसारको काम, अपेक्षा गरे अनुरूपको स्वतन्त्रता, सुस्वास्थ्य भएर जिउने मौका र असल मित्रहरू जब प्राप्त गर्दछ नि, त्यो मान्छेले आफूलाई धन्यको ठान्दछ। त्यसैले असल मित्रको खोजीमा लाग्नु र असल मित्र पाउनु चाहिँ गाढधन पाउनु जस्तै नै हुन्छ। र प्रिय मित्र, मैले तपाईलाई बताउँदै गर्दा जीवनका अरू अनगिन्ती आवश्यकताहरू छन्, तर यी मुख्य चार आवश्यकताहरू जसका कारणले गर्दा हाम्रो जीवन निरन्तर आनन्दले भरिपूर्ण हुन्छ, त्यसको खोजी गर्नु जरूरी छ। प्रिय मित्र, कतिपय समयमा हामी साहसिक हुन पनि जरूरी छ। जीवनमा नयाँ अनुभव प्राप्त गर्ने, चुनौतीहरूको सामना गर्ने, तपाईले त्यो अवसरलाई पनि महत्व दिनुपर्दछ। कतिपय समयमा हामी लुक्छौं, डराउँछौं, भाग्छौं, र तपाईं र मैले जुन कुरा अपेक्षा गरिरहेका हुन्छौं त्यो हासिल गर्न हामीलाई कठिन हुन्छ। यसकारण कि हामी चाहिँ चुनौतीहरू सामना गर्न भन्दा चुनौतीहरूबाट तर्किनलाई कोशिश गरिरहेका हुन्छौं। साहसिक अनुभवले नै मानिसलाई नि नयाँ कुरा सिक्न, आफ्नो क्षमता कस्तो छ भनेर पहिचान गर्न, जीवनको दायरा हुन्छ नि एउटा लिमिटेशन भन्छ त्यसलाई, फराकिलो बनाउन मद्दत पुर्याएको हुन्छ। त्यसैले तपाईँ जब साहसिक कार्यका निम्ति उत्रिनुहुन्छ, कता कता जीवन अलिकति दाउमा राख्नुपर्ने पनि हुन्छ। प्रिय मित्र, विचार पुर्याउनु पर्दछ, यदि तपाईँले हानी हुने खालको कुनै पनि साहसिक कार्य छनौट गर्नुभयो भने तपाईँले विचार पुर्याउनु पर्ने हुन्छ। अर्थात तपाईँले कुनै पनि कुरा जुन सम्भव नै छैन, असम्भव कुरातर्फ तपाईँ यदि लम्किँदै हुनुहुन्छ भने त्यसमा चाहिँ तपाईँले विचार पुर्याउनु पर्छ। आज तपाईँलाई ब्रह्माण्ड घुम्नु नै छैन भने ब्रह्माण्ड घुम्छु भनेर घरको माथि पुगेर हाम फाल्ने प्रयत्न हामीले गर्नु हुँदैन। साहसिक कार्य भन्दैमा जुन कार्य तपाईँ गर्नलाई हिचकिचाउनुहुन्छ नि मित्र, त्यो गर्नलाई प्रयास गर्नु हुँदैन। त्यसैले सुरक्षित र जिम्मेवार तरिकाले नयाँ अनुभव प्राप्त गर्दा मानिसको ज्ञान र आत्मविश्वास बढ्न सक्छ। तपाईँले आफ्नो आत्मविश्वास बढाउनु जरूरी छ, किनकि जब जब तपाईँले साहसिक कार्यमा पाइला चाल्नुहुन्छ नि मित्र, तपाईँ एक प्रकारको साहस, एक प्रकारको शक्ति, एक प्रकारको सामर्थ्यले भरिनुहुन्छ। संसारमा चुनौती नै चुनौती छन्, सजिलो कहाँ छ र जीवनलाई, गाह्रो छ, अप्ठ्यारो छ। यद्यपि चुनौतीसँग भिड्ने तपाईँले त्यो मानसिकता बनाउनु पर्दछ, मानसिकता तयार गर्नुपर्दछ, अन्यथा तपाईँका पाइलाहरू बीचमा कतै लर्बराउन सक्छन्, तपाईँको हृदय घबराउन सक्छ, तपाईँको मन विचलित हुन सक्छ र तपाईँ हार खाएर सुस्केर हाल्दै थचक्क बस्न सक्नुहुन्छ। तर तपाईँ अचम्मरितले अद्भुत प्रकारले बनिनु भएको छ, यो कुरा नबिर्सिनुहोस्। प्रिय मित्र, तपाईँको त्यो अद्भुत शक्ति जसले तपाईँलाई असामान्य भन्दा असामान्य काम गर्नलाई मद्दत पुर्याउँदछ, तर तपाईँको अन्तर आत्मामा विश्वास हुनुपर्दछ, अठोट हुनुपर्दछ, जागर हुनुपर्दछ, शक्ति हुनुपर्दछ। पक्कै पनि तपाईँ त्यो शक्तिलाई लिएर अघि बढ्नुभयो भने तपाईँले जीवनलाई साँच्ची नै एउटा ज्ञान र आत्मविश्वासमा निर्देशित गर्न सक्नुहुन्छ। प्रिय श्रोता, कतिपय समयमा केवल हामी हाम्रै बारेमा मात्रै जोड दिइरहेका हुन्छौं। के तपाईँ र मैले कहिले अरूको बारेमा सोचेका छौं? समानता या सामाजिक न्यायको बारेमा कहिले हामीले विचार गरेका छौं? मानिसहरू दुःख कष्ट गरिरहेका हुन्छन्, के उनीहरूले गरिरहेको दुःख कष्टमा उनीहरूको अधिकारको निम्ति हामीले कहिले सोचेका छौं? सबै मानिसले
संसारमा उचित अवसर पाउनु पर्दछ, किनभने सबै मानिस परमेश्वरका सृष्टि हुन् भनिएको छ। तर परमेश्वरका सृष्टि भए पनि कति मानिसहरूले परमेश्वरलाई पछ्याउने, परमेश्वरको हात समाउने निर्णय गरेका हुन्छन् भने कति मानिसहरू तर्किँदै हिँडिरहेका हुन्छन्। प्रिय मित्र, सबै मानिसले उचित अवसर जब प्राप्त गर्दछन्, तपाईँ आफूलाई पनि त्यही समूहमा राखेर सुरक्षित महसुस गर्न सक्नुहुन्छ, सुरक्षाको अनुभूति तपाईँले गर्न सक्नुहुन्छ। तपाईँले आर्थिक तथा सामाजिक भेदभाव जहाँ हुन्छ नि, जब तपाईँ यो देख्नुहुन्छ, तपाईँले यो कम कसरी गर्न सकिन्छ त्यसमा पहल गर्नुपर्दछ। किनभने जब एउटा समाज समृद्ध बन्छ, एउटा परिवार समृद्ध बन्छ, त्यहाँ हुने हरेक मेम्बरहरू भनौँ न, हरेक सदस्यहरू सुरक्षित र अर्थपूर्ण जीवन जिउनलाई लालायित भइरहेका ती व्यक्तिहरू त्यसमा खुशी भएर जिउन सक्दछन्। श्रमिकको अधिकारको रक्षा हुनुपर्दछ। जहाँ श्रमिकले परिश्रम गर्छ, उसले अधिकारपूर्ण तरिकाले त्यसमा आफ्नो आधिपत्य जमाउन सक्नुपर्दछ। विभिन्न स्रोत सामग्रीहरू छन् उपलब्ध संसारमा, अनगिन्ती सामानहरू, सामग्रीहरू अर्थात सृष्टिका अनेकौं थोकहरू छन्। ती सबै थोकको हकदार हरेक व्यक्ति हुन पाउनु पर्दछ। तब मात्र न्यायपूर्ण जुन बाँडफाँड हुन्छ नि, एउटा न्यायपूर्ण बाँडफाँडले चाहिँ मानिसलाई पर्याप्त रूपमा व्यक्तिगत सुख र सन्तुष्टि मात्र मिलिरहेको हुँदैन, अरू मानिसले पनि सम्मानजनक जीवन जिउन सक्ने समाज निर्माण भइरहेको हुन्छ र त्यसमा तपाईँको भूमिका त्यति नै महत्वपूर्ण हुन्छ। यदि साँचो रूपले तपाईँले आफ्नो समाजलाई समृद्धशाली बनाउनु भयो भने तपाईँको नाम त्यहाँ रहनेछ, किनकि तपाईँ त्यही समृद्धशाली समाजको एउटा समृद्धशाली सदस्य कहलिनुहुनेछ। र प्रिय मित्र, तपाईँ र मैले अब बुझ्नुपर्ने महत्वपूर्ण कुरा यही नै हो कि हामी कसलाई सशक्त बनाउँदैछौ। आफू मात्रै सशक्त बनेर यदि हामी जिउँदैछौ भने कुनै दिन तपाईँको शक्ति जब क्षय हुन्छ, तपाईँ दुखी हुन थाल्नुहुन्छ। तर समग्र रूपमा यदि तपाईँले सबै अरूलाई पनि शक्तिशाली बनाइराख्नु भएको छ भने तपाईँले फेरि पनि आफूमा एक प्रकारको ऊर्जावान शक्ति पैदा भएको महसुस गर्नुहुन्छ। त्यसैले तपाईँका इच्छा र तपाईँको अनिवार्य आवश्यकता के छन् ती कुरालाई बुझ्नुभयो भने पक्कै पनि तपाईँको जीवन असल हुन्छ, अर्थपूर्ण हुन्छ। प्रिय मित्र, जीवनका केही कुरालाई आवश्यक कुराको रूपमा हामीले लिनुपर्छ भने केही केहीलाई व्यक्तिगत इच्छाको रूपमा हामीले बुझ्न सक्नु पर्दछ। सबै कुरा जे हामी इच्छा राख्छौ त्यो हाम्रो आवश्यकता नहुन सक्छ, र ती आवश्यकताहरू जम्मै इच्छा नहुन सक्छन्। कतिपय समयमा हामीलाई केही कुरा यति महत्वपूर्ण हुन्छ नि जुन हाम्रो इच्छा नभएर आवश्यकता भइरहेको हुन्छ, र हामीले यदि राम्रो घर, मोटर गाडी या अन्य सुविधा प्राप्त गर्ने इच्छा राखिरहेका छौँ भने त्यस्ता सुविधाहरू जब तपाईँमा प्राप्ति हुँदैन, तपाईँ विचलित हुन थाल्नुहुन्छ, दुखी हुन थाल्नुहुन्छ, तपाईँको जीवनलाई तपाईँले धिकार्न थाल्नुहुन्छ। तपाईँलाई लाग्छ, मेरो जीवन पनि के जीवन हो र, म कस्तो जीवन जिइरहेको छु भन्ने अनुभव हुन थाल्छ। तर प्रिय मित्र, जे तपाईँलाई अति आवश्यक छ, खाँचो छ, भात पकाउने सिलिन्डरको खाँचो छ होला, त्यो प्राप्त गर्नुभयो भने धन्यवादी हुनुहोस्। दुई छाक खानालाई खाँचो छ होला, त्यो प्राप्त गर्नुभयो भने धन्यवादी हुनुहोस्। किनकि कोही मानिस कहिले पनि मलाई पर्याप्त छ भनिरहेको तपाईँले सुन्नु भएको छैन होला। तर तपाईँ र मैले के सिक्नु पर्दछ भने विलासितामा र आवश्यकतामा भिन्नता छुट्याएर जब हामी जिउन जान्दछौ पक्कै पनि जीवन धन्य हुन्छ। जीवनलाई सन्तुष्ट बनाउन आवश्यक पर्ने आधारभूत कुराहरू
र केवल इच्छा पूरा गर्ने केही विलासिताका वस्तुहरू ती दुईटा वस्तुहरू बीच अन्तर छुट्याउन जान्नुपर्छ। कोही कोही मानिसहरू पाँच तारे होटलमा गएर धेरै खाना अर्डर गरेर सकी नसकी खाएर फालिरहेका हुन्छन् भने कुनै ठाउँमा दुई गाँस खान नपाएर कोही भोक भोकै तड्पिरहेको हुन्छ। यहाँ विचार पुर्याउनु पर्ने कुरा चाहिँ यही नै हो कि प्रिय मित्र, यदि साँचो मानवता, साँचो प्रेम तपाईँ र मैले प्रकट गर्ने हो भने ती व्यक्तिहरू खुसी हुँदछन्, तपाईँ र मेरो सानो कार्यले ती मानिसहरूलाई आनन्दित तुल्याउन सक्दछ जब उनीहरूको मुहार खुसीले प्रदीप्त हुन्छ नि, तपाईँलाई पनि भित्रभित्रै खुसी भएको अनुभव हुन्छ। अरूलाई दुखी बनाएर तपाईँ कहिले पनि खुसी हुन सक्नुहुन्न भन्ने कुरा महत्वपूर्ण हुन्छ प्रेम मित्र। त्यसैले हामीले जीवनमा अर्को भूल नगर्नुपर्ने कुरा चाहिँ यही नै हो कि आवश्यकता के हो, इच्छा के हो, त्यसको भिन्नतालाई छुट्याउन सक्नु पर्दछ। प्रिय मित्र, फेरि पनि म अर्को एउटा मधुर गीतको साथ एकैछिन दिन्छु है त।

शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण, म एनपी खतिवडाको साथमा। प्रिय श्रोता, आजको बसाईमा म तपाईँसँग कुराकानी गरिरहेको छु जीवनलाई सार्थक र अर्थपूर्ण बनाउनलाई हाम्रो जीवनबाट के कुरा खास गरिकन प्रकट गर्न सक्छौ, अर्थात हाम्रो जीवनलाई के कुराको आवश्यकता पर्छ, यही विषयमा तपाईँसँग कुराकानी गरिरहेको छु। खास गरिकन तपाईँ र मैले प्रश्न गर्नुपर्दछ, हाम्रो जीवनमा वास्तवमा के म आनन्दित या अर्थपूर्ण जीवन जिइरहेको छु कि छैन भनेर। यदि मानिससँग सबै कुरा छ तर जीवनको उद्देश्य नै छैन भने उसको जीवन के वास्तवमै सफल छ त भन्ने हामीले यो प्रश्न उठाउन सक्छौ। मानिसले अरूलाई प्रभावित गर्न खोज्दा आफ्नो वास्तविक चरित्र गुमायो भने खास गरिकन उसले के प्राप्त गर्न सक्छ या उसले के गुमाउन सक्छ विचार गर्नुपर्दछ। हामी परमेश्वरबाट केवल आशिष मात्र चाहन्छौ कि उहाँको इच्छा बुझेर आफ्नो जीवन परिवर्तन पनि गर्न तयार छौ। यदि आज हाम्रो जीवनको समीक्षा गरियो भने हाम्रा शब्द, हाम्रा निर्णय र हाम्रो व्यवहारले हाम्रो विश्वासको कस्तो प्रमाण दिन्छ भन्ने कुरा पनि हामीले बुझ्नुपर्दछ। हामी संसारबाट विदा भएपछि मानिसहरूले हामीलाई हाम्रो धन र पदका कारण सम्झौन भन्ने चाहन्छौ कि हाम्रो प्रेम, हाम्रो इमानदारीता, हाम्रो सेवाको कारण मानिसले सम्झौन हामीलाई भन्ने चाहन्छौ। त्यसैले प्रिय मित्र, मानिसको वास्तविक आवश्यकता के हो, परमेश्वरको सम्बन्ध र जीवनको उद्देश्यलाई बुझेर हामी भित्रको संघर्ष, जुन घमण्ड, लोभ, रिस, ईर्ष्या आदि इत्यादि कुराहरूलाई त्याग गर्दै सफल जीवनको आधार सत्य, बुद्धि, समयको सदुपयोग र असल चरित्र निर्माण गर्दै जीवनलाई सुन्दर बनाउने प्रेम, क्षमा, परिवार र सेवा र जीवनको अन्तिम मूल्यांकन विश्वास, जिम्मेवारी, आशा र अनन्त सँगसँगै यदि हामी जिउने प्रयत्न गर्यौं भने साँच्चै नै जीवन सार्थक कसरी नहोला त। प्रिय मित्र, जीवनमा धेरै कुरा प्राप्त गर्नु राम्रो हो, यसलाई म नराम्रो भन्दिन, तर ती कुरा प्राप्त गर्ने क्रममा आफूलाई गुमाउनु चाहिँ हदैसम्मको नोक्सानी हो। मानिसले सबै कुरा हासिल गरेर सारा संसार प्राप्त गरेर पनि आफ्नो जीवन गुमाउँछ भने उसलाई के लाभ हुन्छ? यो बाइबलले तपाईँलाई सोध्ने प्रश्न हो। प्रिय मित्र, जब जब तपाईँ ज्ञान प्राप्त गर्नुहुन्छ तपाईँमा भइसकेको नम्रता नत्याग्नुहोस्। जब जब तपाईँले सफलता हासिल गर्नुहुन्छ अरूलाई कमजोर नदेखाउनुहोस्। जसलाई प्रेम गर्नुपर्ने हो तपाईँले प्रेम गर्नुहोस्। आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्। दुःखमा परेकोलाई सहयोग गर्नुहोस् र सबैभन्दा महत्वपूर्ण कुरा, परमेश्वरसँगको आफ्नो सम्बन्धलाई जीवित राख्नुहोस्। किनकि जीवनको वास्तविक महानता हामीसँग के छ भन्ने कुरा मात्र होइन, हामी कस्ता मानिस बनेका छौं यो चाहिँ हाम्रो जीवनमा प्रकट हुनुपर्दछ। प्रिय मित्र, अनगिन्ती यस्ता कुराहरू छन् जसले हामीलाई बदलिन र चरित्रलाई साँचो चरित्र बनाएर जिउन, केवल चित्र मात्र बदल्न होइन चरित्र बदल्न सिकाउँछन्। साँचो महानता अरूमाथि शासन गर्नु होइन, अरूको हितका लागि जिम्मेवारी पूर्वक काम गर्नु, त्यसमा हाम्रो जीवनलाई लगाउनु पर्दछ। सेवा गर्ने हृदयको बारेमा पवित्र शास्त्रले हामीलाई बताउँदछ, जीवनको मूल्य आफूले कति प्राप्त गर्यौं भन्ने कुराले मात्र निर्धारण गर्दैन, अरूको जीवनमा कति सकारात्मक योगदान दिउं भन्ने कुराले पनि मापन गर्दछ।

0: ज्ञानमा नम्रता हुनुपर्दछ, नत्र भने ज्ञान विनाशक हुन्छ। जब बुद्धिमत्तापूर्वक तपाईँले काम गर्नुहुन्छ, सही प्रयोग गर्नुहुन्छ तपाईँका ज्ञानको, विवेकशील भएर, नैतिकवान भएर, यी त भन्ने कुरा न हुन् भनेर तपाईँले लिनुभयो भने तपाईँ ज्ञान सँगसँगै विनाशमा जानुहुन्छ। तर विवेक र नम्रता सँगसँगै बुद्धिमत्तापूर्वक तपाईँ चल्न थाल्नुभयो भने तपाईँ साँच्ची नै तपाईँले चाहेका कुराहरू हासिल गर्न सक्नुहुन्छ। धेरै कुरा जान्नु बुद्धिमत्ताको एउटा पक्ष हो, आफूले नजानेका कुरा स्वीकार गर्न सक्नु पनि अर्को बुद्धिमानी कुराको प्रमाण हो। त्यसैले प्रिय मित्र, म बुद्धिमानी छु भन्ने कुरा भन्दै हिँड्नुभन्दा पनि तपाईँका अर्थपूर्ण कार्यहरू, तपाईँको सोच, तपाईँको व्यवहार, तपाईँको कमजोरीहरूको समीक्षा गर्दै जब तपाईँ अघि बढ्नुहुन्छ भने साँच्चै नै तपाईँले एउटा अर्थपूर्ण जीवन जिइराख्नु भएको हुन्छ। आफूलाई सुधार्न चाहने मानिसले अरूलाई दोष दिन अघि आफ्नै जीवनलाई इमानदारपूर्वक जाँचिरहनु पर्दछ। एउटा यस्तो संकल्प सहित जाँच्नु पर्दछ कि म भित्र कस्ता कमजोरीहरू छन्, मैले यी कमजोरीहरूलाई कसरी हटाउन सक्छु, यी कमजोरीबाट म बाहिर कसरी आउन सक्छु। अनि तपाईँले एउटा यस्तो अनन्त आशा सिर्जनु पर्दछ, अनन्त जीवनको आशा, वर्तमान जीवनको जिम्मेवारीलाई बुझ्दै अनन्त जीवनको आशा राख्नु पर्दछ। पवित्र शास्त्र बाइबलले मानिसलाई वर्तमान जीवन जिम्मेवारपूर्वक जिउनु पर्दछ र परमेश्वरको सम्बन्धलाई गम्भीरतापूर्वक लिनु पर्दछ भनेर सिकाउँदछ। जीवनको सफलता, मैले अघि पनि भनिसकेको छु, वर्तमानमा मात्र सीमित छैन। हामी कुन बाटो हिँडिरहेका छौं र अन्तत हाम्रो गन्तव्य कहाँ हो, कहाँ पुगेर हामी पूर्ण रूपले विश्राम लिन्छौं, त्यो कुरा धेरै नै महत्वपूर्ण छ प्रिय मित्र। त्यसैले तपाईँ जीवनमा निरन्तर अघि बढ़िरहनुहोस्। तपाईसँग जुन कमजोरीहरू छन् ती खोज्नुहोस् र एउटा गलत निर्णयले कसरी मानिसलाई बर्बाद गर्दछ त्यसको विश्लेषण गर्नुहोस्। अनि एउटा बुद्धिमानी निर्णयले जीवनलाई कसरी बदल्न सक्छ भन्ने कुरा तर्कसंगत रूपले विचार गर्नुहोस्। आत्मसंयम भएर आफ्ना कमजोरीमाथि पहिला आफूलाई विजयी बनाउनुहोस्, तब मात्र तपाईँले अरू कुरामाथि विजय हासिल गर्न सक्नुहुन्छ। तपाईँलाई विजय हुन नदिने अनगिन्ती कुराहरू छन्, रिस, ईर्ष्या, लोभ, घमण्ड, आवेग जस्ता कुरालाई नियन्त्रण गर्नुहोस्, किनकि जीवनमा यी सबै कुराको आवश्यकता छ। र प्रिय मित्र, साँच्चै नै भन्नुपर्दा तपाईँ र मैले हामी किन जन्मिएका छौं, जीवनको उद्देश्य के छ, संसारमा जन्मिसकेपछि कस्तो योगदान दिनुपर्छ, यी कुराहरू खोज्नु नै तपाईँ र मेरो जीवनको महत्वपूर्ण पक्ष हुन्छ, महत्वपूर्ण पाटो हुन्छ। त्यसैले मैले आजको बसाईमा तपाईँलाई बताउने कुरा यही नै हो कि तपाईँले के कुरामा चासो राख्नुहुन्छ, के कुराको जानकारी लिनुहुन्छ, तपाईँले कसरी आफ्नो परिचय बनाउनुहुन्छ र कसरी तपाईँले अरूलाई परिचय दिनुहुन्छ। हामीले यी कुरालाई एकदमै मनन गर्नुपर्दछ, विचार पुर्याउनु पर्दछ। मानिसले संसारका थोक वस्तुभन्दा अलिकति माथि उठेर जीवनको आत्मिक अवस्था, आत्मिक सम्बन्ध जुन हाम्रो भविष्यसँग अनन्ततासँग जोडिएको छ, त्यसमा महत्वपूर्ण किसिमले गहन रूपले विचार गर्नुपर्दछ। यो केवल भनाई मात्र होइन प्रिय मित्र, यो यस्तो गहन दर्शन हो जसले तपाईँका हरेक पाइलाहरूलाई सही गन्तव्यमा अगाडि बढ्दै जान बढ्दै जान मदत पुर्याउँदछ। अब भने म कार्यक्रमको लगभग अन्त्यतिर आइसकेको हुनाले जानु अगाडि तपाईँलाई के कुरा भन्न चाहन्छु, यी कुरा भनेको तपाईँले सर्वप्रथम बुझ्नुहोस् कि तपाईँ कति महत्वपूर्ण हुनुहुन्छ, तपाईँ सबैभन्दा बेग्लै हुनुहुन्छ, तपाई सबैभन्दा फरक हुन सक्नुहुन्छ र तपाई सबैभन्दा आनन्दित र खुशी व्यक्ति भएर जिउन सक्नुहुन्छ। तपाईले अरूलाई प्रेम गर्न सक्नुहुन्छ र सर्वोत्तम कुरा तपाई परमेश्वरसँग जिउन सक्नुहुन्छ र अनन्तमा बाँच्न सक्नुहुन्छ। परमेश्वरले साँच्चै नै तपाईँको निम्ति यो ज्ञान, तपाईँको निम्ति यो बुद्धि दिनुभएको होस्। अब भने तपाईँ श्रोतालाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु, कार्यक्रम सुनेर साथ दिनुभयो अहिलेसम्म। त्यस्तै गरी प्राविधिक मित्र विजयजीलाई विशेष धन्यवाद भन्न चाहन्छु, कार्यक्रम अवधिभर खटेर कार्यक्रमलाई अन्तिमसम्म डोर्याउनलाई सहायता गर्नुभएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र श्रोता, आजको कार्यक्रम सुनेर तपाईँको मनमा कुनै पनि जिज्ञासा खुल्दुली भए निसंकोच हामीलाई टेलिफोन सम्पर्क गरेर कुराकानी गर्न सक्नुहुन्छ, पत्रचार गर्न सक्नुहुन्छ। टेलिफोन सम्पर्कको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477 0754, र व्यक्तिगत रूपमा मलाई सम्पर्क गरेर कुराकानी गर्न चाहनुहुन्छ भने मेरो सम्पर्क नम्बर रहेको छ 98408014 43। टिप्नुभयो होला होइन, 98408014 43। गड ब्लेस यू अल, परमेश्वरले तपाईँलाई प्रशस्तै आशिष दिनुभएको छ। अब भन्छु छिटौं
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता वृन्द, हाम्रो आजको रात्रिकालीन प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। हवस् त, जय मसीह, तपाईँको आजको रात आशिषमय बितोस्। तर www.goodnewsfm.com.np भने अनलाइनका श्रोताले रातभर हाम्रो गुड न्यूज एफएम रेडियोलाई सुन्न सक्नुहुनेछ।